0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँ हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौँ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, अनि धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ, प्रभु येशू ख्रीष्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लग इन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी। चेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97-49-88-6-96-9, 97-49-88-6-96-9।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेटसमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: चयनमा सिकी गेसेमेनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको दाजुभाइ दिदीबहिनीहरू, तपाईँहरूलाई म एउटा नयाँ विषयमा वचनहरू मार्फत केही भन्नको लागि गइरहेको छु। आजको वचनको शीर्षक रहेको छ प्रभुको विचारमा भन्ने बाइबलको वचन लिएर म तपाईँहरूको समक्ष उपस्थित भएको छु। र पवित्र बाइबलको यस खण्डमा यसरी बताइएको छ कि परमेश्वरको विचार हाम्रो विचार होइन र उहाँको गराई पनि हाम्रो गराई होइन, हाम्रो विचार भन्दा उहाँको विचार एकदमै उच्च छ भनेर चाहिँ बताइएको छ। प्रभु येशूले एकपटक चेलाहरूलाई भन्नुभयो, एउटा जो किम्बुको बोट मरेको देखे पछाडि पत्रुस लगायत चेलाहरू छक्कै पर्दै उहाँलाई प्रश्न गरेपछि प्रभुले भन्नुभयो कि तिमीहरूले सानो भन्दा सानो विश्वास गर्न सक्यो भने यो पहाड़लाई मिल्की भन्दाखेरि या समुद्रमा जा त्यहाँ फाली भन्दाखेरि त्यो पहाड़ समुद्रमा फालिनेछ भनिकन उहाँले त्यो भन्नुभयो। र विचारबाट विश्वास जन्मदछ र विश्वास शक्तिशाली हुँदछ। र परमेश्वरको विचारमा चाहिँ तपाईँ र म को हुँ भन्ने कुरा जबसम्म एक विश्वासीले बुझ्नुहुन्न तबसम्म दुष्टात्माले त्यो विश्वासीलाई धरतीमा शान्तिसँग जिउन दिँदैन, डरको बन्धनमा नै लिएर राखी राखेको हुँदछ। यसको उदाहरणको लागि न्यायकर्ताको पुस्तक 6 अध्यायतर्फ हामीले अध्ययन गर्दाखेरि परमेश्वरको समुदाय इजरायलले परमप्रभुको दृष्टिमा जुन जुन कुराहरू खराब थियो त्यही त्यही गरेपछि उनीहरू दुश्मनको हातमा परे, मिद्यानीहरूको हातमा परे र धेरै दुःखहरू पाए र पुकारा गर्नु भएपछि फेरि परमप्रभु परमेश्वरले अगमवक्ता पठाइदिनुभयो उहाँहरू भएकोमा र उनीहरूको आँखा खुलाउने कोसिस गर्नुभयो। त्यस्तै गरेर स्वर्गदूत पठाउनु भएर यहाँ जो गिदोन नाम गरेको एकजना परमेश्वरको जनलाई उहाँले ऊ चाहिँ वीर मानिस हो भनेर चाहिँ भन्नु थाल्दाखेरि गिदोनले त्यो कुरालाई विश्वास गरेनन्। उहाँको विचारमा चाहिँ उहाँ एकदमै कमजोर मान्छे, उहाँको परिवार कमजोर, सबै कुराहरू कमजोर भनेर त्यसरी नै सम्झिराख्नुभयो। म न्यायकर्ताको पुस्तक 6 अध्यायको 1 पददेखि 6 पदसम्म पहिला पढिदिँदछु, त्यस पछाडि 11 पददेखि 16 पदसम्म पढिदिँदछु। इजरायलीहरूको घटनाक्रम यहाँ यस प्रकारको छ र गिदोनको घटनाक्रम यस प्रकारको छ। फेरि इजरायलीहरूले परमप्रभुको दृष्टिमा जुन कुरा खराब थियो त्यही नै गरे र उहाँले तिनीहरूलाई मिद्यानीहरूको हातमा 7 वर्षसम्म सुम्पिदिनुभयो। मिद्यानीहरूको शक्ति यति अत्याचारी थियो कि इजरायलीहरूलाई पहाड़का ओडार गुफा र सुरक्षित ठाउँहरूमा गएर बस्न करै लाग्यो, मिद्यानीहरूसँग डरले लुकेर बस्नको लागि। 3 पद, जब जब इजरायलीहरूले बिउ छर्दथे मिद्यानीहरू तथा अमालेकीहरू र पूर्वका अरू जातिहरू आएर इजरायलीहरूमाथि आक्रमण गर्दथे, उनीहरू देशमा छाउनी बनाएर बसे र गाजाको छेउ समयमा बालीहरूलाई नाश गरे, यहाँसम्म कि इजरायलीहरूको निम्ति भेडा गोरु र अरू कुनै जीवित थोक पनि छाडेनन्। 5 पद, उनीहरू आफ्नो गाई गोरुहरू बथान र तम्बुहरू लिएर सलहको हुल जस्तै गरेर आए, मानिस र तिनीहरूका उठहरू अनगन्ती थिए, देशलाई सखा पार्न आक्रमण गरे। यसरी मिद्यानीहरूले इजरायलीहरूलाई निर्धन बनाइदिए र सहायताको निम्ति तिनीहरूले परमप्रभुमा पुकारा गरे, इजरायलीहरूले परमप्रभुमा पुकारा गर्न सुरु गर्नुभयो। 7 पददेखि मुनि, त्यसपछि परमप्रभु परमेश्वरले इजरायलीहरू भएकोमा अगमवक्ता पठाउनुभयो। 11 पददेखि हामीले तल अध्ययन गर्दाखेरि स्वर्गदूत पठाइकन अब उहाँहरूको उद्धारको लागि उहाँले त्यो बाटो खुलाइदिनुभयो। र 11 पददेखि 16 पदसम्म पढ्दा यहाँ यसरी लेखिएको छ, अब परमप्रभुका दूत आएर एबिएजरी योआसको ओप्रा भन्ने ठाउँको फ्लाटको रुखमुनि बसे। यो आसका छोरा गिदोन चाहिँ मिद्यानीहरूबाट लुकाउनलाई दागको कोलमा गहुँ चुड्दै थिए। यहाँ गिदोन चाहिँ डरले दागको कोलमा गहुँ चुड्दै थिए। दागको कोलमा त दाग पो प्याल्नु पर्ने कुरा हो, तर गहुँ चुड्दै थिए लुकेर। 12 पद, तब परमप्रभुका दूतले गिदोनलाई गिदोन कहाँ देखा परेर तिनलाई भने, तँ वीर मानिस होस् र परमप्रभु तँसँग हुनुहुन्छ भनिकन यहाँ गिदोनलाई स्वर्गदूतले यसो भन्नुभयो। सायद स्वर्गदूतले गिदोनलाई यसो भन्नुहुँदाखेरि गिदोनले मलाई होइन अरू कसैलाई होला भनेर पछाडि फर्केर हेर्नुभयो होला, किनकि उहाँले त आफूले आफूलाई डरपोक मानिस, हेपिएको मानिस, चेपिएको मानिस र इजरायलीहरूमा पनि कमजोर व्यक्तिको रूपमा त्यो विचारमा उहाँ हुनुहुन्थ्यो। तर परमेश्वरको विचारमा त गिदोन एक वीर मानिस र परमेश्वर उहाँसँग भएको व्यक्तिको रूपमा परमप्रभु परमेश्वरको हेराई चाहिँ गिदोनमा त्यो प्रकारको थियो। र यहाँ तल 13 पदमा गिदोनले प्रश्न गर्नुहुन्छ। गिदोनले तिनलाई भने, हजुर सुन्नुहोस्, परमप्रभु साँच्चै नै हामीसँग हुनुहुन्छ भने त यी सबै किन हामीलाई भएको? उहाँले परमप्रभु परमेश्वर गिदोनको साथमा हुनुहुन्छ भनेर उहाँले विश्वास गर्नुभएको छैन, उहाँले त्यो विचारमा हुनुहुन्न। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदी बहिनीहरू, तपाईँको जिन्दगीको कतिवटा घटनाहरूको कारणले गर्दा परमेश्वर मसीहा येशू पवित्र आत्मा परमेश्वर तपाईँसँग हुनुहुन्छ भन्ने कुरा तपाईँलाई लाग्दैन होला। त्यो कुरा गिदियोनले जस्तै तपाईँले बिर्सिनु भएको छ होला, तर त्यस्तो हुँदैन। तपाईँले मुक्तिदाता भनेर प्रभु येशूलाई विश्वास गर्नुभएको छ भने प्रभु येशू तपाईँको साथमा हुनुहुन्छ र उहाँले तपाईँलाई कुनै हालतमा त्याग्नु हुने छैन, उहाँले तपाईँलाई कुनै हालतमा छोड्नु हुने छैन। र परमेश्वरको वचनमा यो भनिएको छ, एउटा सुत्केरी आमाले एउटा सानो जन्मेको बच्चालाई त्याग्न सक्ला, छोड्न सक्ला, तर म तिमीलाई त्याग्न सक्दिन, म तिमीलाई छोड्न सक्दिन भनिकन यशायाको पुस्तकमा यो स्पष्ट गरिएको छ भने तपाईँ र मेरो विचारमा ठेस लाग्दाखेरि रिसाएर केही भनी पठाइयो र त्यो समयदेखि ओहो प्रभुले मलाई त्यागिसक्नुभयो होला, मलाई छोडिसक्नु भयो होला भन्ने हाम्रो विचारमा त्यो लाग्न सक्छ। तर तपाईँको जीवनमा जघन्य अपराध भएर पनि तपाईँले ख्रिस्टको रगतमा त्यो अपराध ल्याउनु भयो, प्रभु मैले यसरी पाप गरे तपाईँको विरुद्धमा, अबदेखि म पाप दोहोऱ्याउँदिन भनेर पश्चाताप गरिसक्नु भएपछि त तपाईँ धर्मी ठहरिहाल्नु भयो र त्यो समयदेखि नै तपाईँसँग प्रभु येशू सदा सर्वदा रहि नै राख्नु भएको हुन्छ। यो चाहिँ परमेश्वरको विचार हो। र यहाँ यो पछाडिको पद यानि लेखाइमा वचनमा यसो भनिएको छ, उहाँका ती सबै आश्चर्य कामहरू के भए भनेर चाहिँ गिदोनले स्वर्गदूतलाई यो प्रश्न गर्दै हुनुहुन्छ। यदि परमप्रभु परमेश्वर हाम्रो साथमा हुनुहुन्थ्यो भने किन यी घटनाहरू भए भनेर चाहिँ उहाँले भन्दै हुनुहुन्छ। किन हामी दुष्ट भयौं, परमेश्वरको विरुद्धमा परमेश्वरको वचनको विरुद्धमा हामीले त्यो काम गर्यौं चाहिँ उहाँलाई त्यो विचारहरू आएको छैन। तर परमेश्वर हाम्रो साथमा हुनुहुन्थ्यो भने किन यो घटना घट्यो, किन हामी यसरी त्यागियौं भन्ने जस्तो प्रश्न गिदोनले यहाँ गर्दै हुनुहुन्छ। तर पनि परमेश्वरले उहाँलाई त्याग्नु भएको छैन, छोड्नु भएको छैन। गिदोन तिम्रो साथमा परमप्रभु परमेश्वर हुनुहुन्छ भनिकन यहाँ स्वर्गदूतले भन्दै हुनुहुन्छ, जो हामीले आफ्ना पिता पुर्खाहरूबाट सुनेका छौं, जसले भन्थे कि परमप्रभुले हामीलाई मिश्र देशबाट निकालेर ल्याउनु भएको होइन र, तर अब त परमप्रभुले हामीलाई त्याग्नु भएको छ र हामीलाई मिद्यानीहरूको हातमा सुम्पिदिनु भएको छ भनिकन गिदोनले यी कुराहरू गर्दै हुनुहुन्छ। प्रभुले इजरायलीहरूलाई त्याग्नु भएको छैन, प्रभुले इजरायलीहरूलाई छोड्नु भएको छैन। जब परमप्रभु परमेश्वरमा इजरायलीहरू फर्किनु भएर न्यायकर्ताको पुस्तक 6 अध्यायको 6 पदमा उनीहरूले परमप्रभु परमेश्वरको पुकारा गर्न बित्तिकै, पश्चाताप गर्न बित्तिकै यहाँ अगमवक्ता पठाउन सुरु गरिहाल्नु भयो, स्वर्गदूत पठाउन सुरु गरिहाल्नु भयो र परमेश्वरको विचारमा इजरायलीहरू त्यागिएका छैनन्। तर यहाँ इजरायलीहरू र गिदोनको विचारमा उहाँहरू त्यागियौं भनेर चाहिँ भन्नुभएको छ। तर किन यो प्रकारको घटना भयो त, किन उहाँले त्यो सिमानाबाट दुष्ट आत्मालाई भित्र आउन दिनुभयो त, त्यो सुरक्षाको घेरा किन एकछिन खोलिदिनु भयो त भन्ने कुराहरू सम्बन्धी चाहिँ गिदोनले पनि विचार गर्नुभएको छैन र उहाँले यहाँ प्रश्न गर्दै हुनुहुन्छ। 14 पद, तब तिनीतिर फर्केर परमप्रभुले भन्नुभयो, अघि स्वर्गदूतले भन्नुभयो भन्ने कुराहरू हुँदै थियो भने अब परमप्रभुले भन्नुभयो, परमप्रभु उहाँको साथमा हुनुभएको कुराहरूको प्रमाणित यहाँ भएरै छोड्यो, जा इजरायललाई मिद्यानीहरूको हातदेखि छुटाउनलाई तोमा भएको बल प्रयोग गर, तँलाई पठाउने मनै हुँ भनिकन परमप्रभु परमेश्वर ठक्कै प्रकट त्यहाँ हुनुभयो। र 15 पद, गिदोनले उत्तर दिए, हजुर सुन्नुहोस्, म कसरी इजरायलीहरूलाई बचाउन सक्छु, मेरा गोत्रलाई हेर्नुहोस्, त्यो त मनुष्यहरूमा सबैभन्दा कमजोर छ र मेरा पिताको घरानामा म सबैभन्दा सानो छु भनेर चाहिँ यहाँ गिदोनले भन्दै हुनुहुन्छ। गिदोनको विचारमा यस्तो छ, हारेको विचार, कमजोर विचार, सक्दै नसक्ने विचार, यो प्रकारको विचारहरू छ। तर 16 पदमा परमप्रभुले जवाब दिनुभयो, म तँसँग हुनेछु र तैले सारा मिद्यानीहरूलाई एउटै मानिसलाई झैं मार्नेछस्, जित्नेछस् भनिकन परमप्रभु परमेश्वरले गिदोनलाई यहाँ भन्नुभयो, म तेरो साथमा छु, त्यति नै तेरो लागि सबै कुराहरू भयो, काफी भयो भनिकन परमप्रभु परमेश्वरले गिदोनलाई यस खण्डमा बताउँदै हुनुहुन्छ। आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, तपाईँलाई प्रभुले छन्न भएको व्यक्ति हुनुहुन्छ। यदि तपाईँले ख्रीष्ट येशूलाई मुक्तिदाता भनेर विश्वास गर्नुभएको छ भने तपाईँभित्र पवित्र आत्मा परमेश्वर बस्नुहुन्छ। तपाईँको साथमा सृष्टिकर्ता परमेश्वर मसीहा येशू पवित्र आत्मामा भइकन सदा सर्वदा जगतको अन्तसम्म तपाईँसँगै रहनु भएको छ र तपाईँलाई उहाँले कहिले त्याग्नुहुने छैन, तपाईँलाई उहाँले कहिले छोड्नुहुने छैन। तपाईँको शिरमा कतिवटा केस छ त्यो पनि उहाँलाई गन्ती थाहा छ र तपाईँको नाउँबाटै उहाँले चिन्नुहुन्छ। तपाईँको नाउँ उहाँको हत्केलामा लेखिएको छ भनेर चाहिँ बाइबलले ती कुराहरू बताएको छ। र फिलिपीको पुस्तक 4:13 भने जस्तै ख्रीष्टमा अब तपाईँले सबै असल कुराहरू गर्न सक्नुहुनेछ, सबै असल कुराहरू गर्न सक्नुहुनेछ। यो विचार तपाईँले लिन सक्नुपर्दछ र यो विचार तपाईँले लिनु भएको खण्डमा तपाईँले प्रभुको योजना अनुसार उहाँले जुन गन्तव्य तपाईँको राखिदिनु भएको छ धरतीमा त्यो गन्तव्य पूरा गर्नुहुनेछ। स्वर्गमा पनि ठूलो इनाम हुनेछ। प्रभुको विचारमा तपाईँ एक शक्तिशाली व्यक्ति, महान व्यक्ति हुनुहुन्छ। भन्दै म टेक दाहाल आजको वचनबाट विदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: जय मसीह। सम्पूर्ण मण्डली परिवार साथै हाम्रा छिमेकी दाजुभाइ दिदी बहिनीहरू नमस्कार पनि भन्न चाहन्छु। मेरो नाम चाहिँ भीम कुमार राई, मेरो स्थायी ठेगाना चाहिँ मोरङ बेलबारी 6 वाडामा पर्छ। म चाहिँ अहिले हाल यहाँ इमाडोल 4 इमाडोलमा म बस्दछु। अनि प्रभु येशूलाई चाहिँ मैले कसरी पाएँ भन्ने तपाईँहरू समक्ष म एउटा सानो गवाही राख्नको लागि गइरहेको छु। सुरुमा मैले मेरो परिवार, मेरो बुबा आमाहरू हिन्दू ब्याकग्राउण्डकै हुनुहुन्थ्यो। उहाँहरू एकदमै कट्टर नै अब हिन्दूहरूमा उहाँ हुनुहुन्थ्यो। अनि यसै क्रममा यो मेरो आमा चाहिँ बिरामी हुनुभएको थियो। मेरो आमा चाहिँ अब पाठेघर सम्बन्धीको क्यान्सर नै हुनुहुन्थ्यो। अनि त्यो बेलामा मेरो आमालाई चाहिँ बिमार हुँदाखेरि हाम्रो बुबाले चाहिँ म चाहिँ राई परिवारको हाम्रो यो विभिन्न प्रकारको धामी झाँक्रीहरूको है धेरै प्रकारको यो कुराहरू होइन अनि यो सत्यनारायण पूजाहरू गर्ने अनि विभिन्न वैतरणी यो गर्दाखेरि धेरै हाम्रो यो कुराहरूले धेरै खर्च पनि भयो अनि धेरै त्यस्तो पूजा आजा अनि हाम्रो यो किराँतहरूको राईहरूको त्यो बिजुवाहरू लगाउँदाखेरि चाहिँ धेरै प्रकार तापनि है त्यत्रो उ गर्दाखेरि पनि कुनै प्रकारको सुधार चाहिँ हामीले पाएन। अनि धेरै प्रकारको धामी झाँक्रीहरू गर्दा धेरै प्रकारको पूजा आजा गर्दाखेरि पनि अब हाम्रो बुवाले धेरै गर्नुभयो त्यो प्रकारले, तर त्यसमा केही पनि भएन। खर्चहरू चाहिँ है धेरै खर्चहरू मेरो बुवाले गर्नुभयो। त्यो बेला चाहिँ म पनि अलिक यङ सर्कलमै थिएँ, तर त्यो सबै अभिभार चाहिँ बुबाकै हातमा भए पनि हामीले पनि त्यसलाई एउटा आन्तरिक रूपमा हामीले न्यालिरहेका थियौँ। यो पूजा आजाले चाहिँ साँच्चै नै कस्तो इम्प्याक्ट गर्छ अर्थात् त्यो कुराहरूले चाहिँ के हुन्छ भन्ने कुराहरू आन्तरिक रूपमा पनि हामीले त्यो कुराहरू वाच गरिरहेको थियौँ। तर धेरै कुराहरू गर्दाखेरि पनि मेरो मम्मी चाहिँ त्यो समस्याबाट चाहिँ मुक्ति पाउनु भएन अनि धेरै गर्दाखेरि पनि त्यहाँबाट चाहिँ त्यो निको हुनु भएन। अनि धेरै पछाडि हाम्रो बुवाले पनि त्यो कुराहरूलाई केही महसुस गर्नु भएछ अनि महसुस गरिसकेपछि बुवाले अनि जुन हाम्रो राई परिवारले गर्ने जति पनि त्यो पूजा आजाहरू छ है देवा यो चिन्ताहरू गर्ने त्यहाँदेखि गर्न छाडिदिनु भयो त्यहाँबाट होइन। उहाँले कति प्रयास गर्दाखेरि उहाँलाई आमालाई मेरो आमालाई बचाउन सक्नु भएन है। मेरो मम्मी चाहिँ 2043 भदौ महिनाको 4 हुनुपर्छ त्यो दिन चाहिँ संसारलाई छोडेर जानुभयो। अनि त्यहाँबाट बुबा चाहिँ एकदमै निराश हुनुभयो किनकि उहाँले आफ्नो जति पनि सक्दो प्रयास उहाँले नै यो विधि विधानहरूबाट गर्न खोजिराख्नु भएको थियो। मैले चाहिँ के त्यहाँबाट सिकेँ भने साँचो परमेश्वर चाहिँ त्यो पूजा आजामा थिएन, त्यो साँचो परमेश्वर चाहिँ यहाँ रहेनछ भनेर हामीले थाहा गर्न सक्यौं। अनि त्यस पछाडि अनि मलाई पनि यो प्रकारको ऊहरूबाट चाहिँ मलाई पनि अलिकति निराश हुँदै गएर मैले पनि अरू विभिन्न यस्तो सुसमाचारहरू सुन्ने मौका पाए अनि त्यो सुसमाचारहरूबाट साँच्चै साँचो परमेश्वर है चाहिँ प्रभु येशु नै हुनुहुन्छ कि भन्ने सुरुमा चाहिँ मलाई त्यो प्रकारको भएको थियो। किनकि हामी त्यो परिस्थितिमा हामी जाँदै गर्दाखेरि त्यो परिस्थितिमा हुँदै गर्दाखेरि हाम्रो आमालाई हामीले गुमाउनु पुगेको थियो। हामी सबै कुराहरू हाम्रो बुवाले नगरेको होइन, धेरै कुराहरू गर्नुभएको थियो, धेरै सम्पत्तिहरू पनि गुमाउनु भयो र आमालाई पनि गुमाउन पुग्यौं। अनि त्यसपछि मलाई पनि एउटा नयाँ जिज्ञासाहरू चाहिँ आयो अनि आएपछि जब हाम्रो गाउँमा सुसमाचारहरूको कुराहरू आउँदै गर्दाखेरि अनि बाइबलहरूको कुराहरू सुन्दै गर्दाखेरि त्यहाँबाट म बिस्तारै बिस्तारै त्यतातिर आकर्षित हुँदै गएँ। अनि त्यसरी भइसकेपछि हामीले त्यो सुसमाचार पाइसकेपछि अनि पछाडि बुबाले त्यो सबै गर्नु छाडिसक्नु भएको थियो अनि त्यसै अवसरमा हाम्रो गाउँमा पनि सुसमाचारहरू आएका थिए। आएर हामीले त्यहाँबाट पनि हामीले चाहिँ केही कुराहरू चाहिँ हामीले सिक्ने मौका पनि पायौं होइन, साँचो परमेश्वर साँच्चै येशु ख्रीष्ट हुनुहुन्छ कि भन्ने कुराहरू त्यहाँनिर हामीले एउटा नयाँ एउटा खोजी गरिरहेका थियौं। त्यसपछि चाहिँ हामी यता काठमाडौँ आउने मौका पनि मैले पाएँ अनि जब यहीँ गेटसेमानी एयरपोर्ट चर्चमा हामी आइपुग्यौं त्यस बेला मेरो सासु आमा अनि ससुरा बुवाहरू चाहिँ अलिक अगाडि नै ग्रहण गर्नु विश्वास गरिसक्नु भएको थियो अनि उहाँहरूले पनि त्यो कुराहरू केही कुराहरू सेयर गर्नुभयो अनि सेयर गरिसकेपछि अनि मैले ती कुराहरूलाई यहाँ गेटसेमानी एयरपोर्ट चर्च 2059 सालको त्यस्तै मंगसिर महिनातिर म यहाँ आउन एउटा अवसर पाएँ अनि त्यहाँ आइसकेपछि म यहाँ चर्चमा आएपछि अनि यहाँबाट हाम्रै गुरुबाले होइन पास्टर टेकदा गुरुबाले हामीलाई केही कुराहरू हामीलाई बताउनु भयो अनि उहाँहरूले जुन त्यो एउटा सुसमाचारीको रूपमा हामीलाई त्यो बताइसकेपछि हामीले पनि एकदमै त्यो कुराहरूलाई चाहिँ एकदमै त्यो हामीमा त्यसमा चाहिँ एकदम लाग्यो है, साँचो परमेश्वर साँच्चै येशु ख्रीष्टमा त हुनुहुन्छ भनेर अनि त्यहाँ त्यो त्यसरी मैले ग्रहण गरे यही गेटसेमानी एयरपोर्ट चर्चमा। अनि त्यसपछि गेटसेमानी एयरपोर्ट चर्चमा आएर अनि सुरुमा चाहिँ अब हामीले संगति गर्ने आउने जाने मात्रै भइरहेको थियो तर पछाडि एकदमै येशु ख्रीष्ट नै साँचो परमेश्वर सत्य बाटो सत्य र जीवन हुनुहुन्छ भन्ने थाहा पाएपछि मैले ग्रहण पनि गरे अनि ग्रहण त्यो बेला म दुबई जान लागिरहेको थिएँ, दुबई जाने तर्खरमा थिएँ। जुन मेरो बुवाले प्रभु येशुमा आएको जुन कुरा सुनेपछि मलाई बुबाले कराउनु हुन्छ कि केही गाली गर्नुहुन्छ कि भन्दा मैले त्यो प्रकारले यस्तो अलिक डर त लागिरहेको थियो तर जब यो कुराहरू मेरो बुवाले थाहा पाउनुभयो मलाई केही पनि भन्नु भएन, ठिकै छोरा तँलाई त्यो ठिक लागेछ तर तैँले त्यो लेखेको म केही पनि भन्दिनँ तेरो इच्छा हो तर त्यो तैँले त्यो राम्रै गरिस् भन्ने प्रकारले उहाँले त्यसरी भन्नुभयो। कुनै एक शब्द पनि किन यस्तोमा लिस् मलाई किन सोधिनस् मलाई किन यो प्रकारको सल्लाह लिनस् भनेर कुनै प्रकारको अवरोधहरू पनि उहाँले भन्नु भएन गर्नु भएन। अनि त्यसपछि मलाई अलिक त्यहाँदेखि अझै मलाई त्यहाँबाट अझै उत्साह मिल्यो अनि त्यहाँदेखि अझै एउटा नयाँ उत्साह आयो अनि त्यसपछि म विदेशतिर पलायन भए। जब म विदेशहरू धेरै वर्ष त्यहाँनिर बसे सुरुमा चाहिँ मैले अझै राम्ररी पनि सेवा संगति जाने अवसर दुबईमा पनि पाइन, त्यो बेला त्यहाँ चर्चहरू त्यति थिएन, नेपालीहरू पनि प्रशस्त थिएन, एकदमै पातलो पाइन्थ्यो। अनि सुरुमा हामीले चाहिँ यो एल्सा दाईको चर्चमा जाने एउटा अवसर पाइयो अनि अवसर पाएपछि त्यसपछि अनि हाम्रो यो चर्च यो प्रोसेसन चर्चहरू यो हामीले जुन गर्दै गरेको यो चर्चहरूको एउटा संगति पाएपछि अनि म त्यहाँबाट छोडेर फेरि यता शारजाको असल गोठाली मण्डली त्यहाँ धेरैजना साथीहरूसँग हाम्रो भेट भयो, धेरै एकदम खुसी लाग्यो। जुन म पहिलो दिन त्यहाँ पुग्दाखेरि त म एकदमै उत्साहित भएछु है, म एकदमै भावुक पनि भएछु, म त्यतिखेर थाहा

0: त्यसरी रहेर होइन प्रभुको सेवकाई गर्दै होइन धेरै साथीहरू चिन्जान गर्दै धेरै स्ट्रगलहरू पनि गर्यो। कहिले हाम्रो छुट्टी पाइँदैन थियो, त्यो बेला हामीले एकदम निराश पनि भयो, संगति जान नपाउँदा। अनि पछाडि यो घरेलु संगति हुन्थ्यो, हामी विभिन्न सम्मेलन पनि गइन्थ्यो, धेरै त्यो प्रकारको आनन्दित हुन्थे। त्यो प्रकारको हुँदा सबै साथीहरूसँग घुलमेल हुँदै संगति प्रभुको सेवा गर्दै अनि टाढा हामी सम्मेलनहरू गर्दै धेरै वर्षसम्म बस्यो। अनि हाम्रो काम चाहिँ एकदम हाम्रो कम्पनीको काम चाहिँ अलिक डेन्जर प्रकारकै हाम्रो प्रकाशको काम थियो। त्यो कम्पनीमा धेरै वर्षसम्म म 16 वर्ष लगभग बसे, 16 वर्ष 17 वर्ष नै टेकेको थियो होला। त्यति वर्षसम्म बस्दाखेरि पनि त्यो एउटा रेड जोन जस्तै एरियामा काम गर्नु पर्थ्यो, हाम्रो एकदम डेन्जर प्रकारको काम थियो प्रकाशको काम। त्यत्रो बस्दाखेरि पनि मलाई कुनै प्रकारको त्यस्तो चोटहरू त्यस्तो दुर्घटनाहरू हुन पाएन। यो चाहिँ मलाई लाग्छ प्रभुकै अनुग्रह हुनुपर्छ, प्रभुकै होइन स्वर्गीय सेनाहरूद्वारा मलाई चाहिँ सुरक्षा भएको मैले महसुस गरे। अनि त्यहाँबाट चाहिँ मलाई एकदमै के लाग्यो भने साँचो परमेश्वर चाहिँ उहाँ मात्र, साँचो मुक्तिदाता चाहिँ उहाँ मात्रै नै हुनुहुन्छ भन्ने चाहिँ मलाई एकदमै झन् त्यहाँबाट एउटा नयाँ एउटा जोसहरू लाग्यो। अनि त्यत्रो वर्ष बस्दाखेरि पनि मेरो दुईजना छोरीहरू छिन् प्रभा र प्रज्ञा, यिनीहरूलाई पनि कुनै प्रकारको त्यस्तो बिमार पनि हुन पाएन। यो चाहिँ प्रभुकै अनुग्रह भन्ने म ठान्छु, प्रभुकै सुरक्षा भन्ने। कुनै प्रकारको उनीहरू प्लस टूसम्म सिधाए, नर्सिङ ठुली छोरीले सिधा, यति बेलासम्म कुनै प्रकारको त्यस्तो कुनै रोग बिमारहरू पनि भएन। म त्यहाँ बस्दाखेरि पनि ठूलो दुर्घटनाहरू त्यस्तो होइन, ज्वरो स्वरोहरू आउने काम त भयो, तर त्यस्तो खतरनाक काम, डेन्जर काम, हाम्रो एकदमै हेभी कामहरू, क्रेनको कामहरूमा हामीले काम गर्नु पर्थ्यो, र पनि त्यहाँ प्रभुले मलाई चाहिँ सुरक्षा दिनु। अनि यसबाट म एकदमै के लाग्छ भने, यसबाट मैले के विश्वास गरेँ भने, साँचो परमेश्वर हाम्रो मुक्तिदाता उहाँ प्रभु येशू मात्रै हुनुहुन्छ भन्ने मलाई चाहिँ एकदमै लाग्छ। अनि त्यो भएपछि चाहिँ म अनि फेरि प्रभुको सेवा गर्नको लागि अहिलेसम्म अनवरत रूपमा लागि परेको छु। यो छोटो गवाही तपाईँहरू समक्ष मैले राख्न सकेको छु, यसले चाहिँ तपाईँहरूलाई पनि केही उत्साह हुन्छ। तपाईँहरू पनि साँचो परमेश्वर आज संसारमा धेरै थरीको है धर्महरू होइन मूर्तिहरू पूजेर आइरहेको छ, तर त्यहाँ चाहिँ साँचो आनन्द होइन साँचो मुक्ति चाहिँ मैले देखिन होइन मेरो यो अनुभवबाट। अनि मैले तपाईँहरूको सामु यो छोटो गवाही राखेको छु, यसबाट प्रभुले तपाईँहरूलाई पनि केही आशिष दिनु नै हुनेछ भन्ने मेरो एउटा उत्कट इच्छा तपाईँहरूमा राख्दै विदा हुन चाहन्छु। हुन्छ, सबैजनालाई जय मसीह।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ। र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88, 97 66 89 41 88। हवस् त श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ।

0: ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट, सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ।
2: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्। अधिक जानकारीको लागि मोबाइल 9841-68-02 9841-68-02
3: र 9818-25-12-40 9818-25-12-40

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चौक ललितपुर,
2: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
3: ए के भयो, के को हल्ला खल्ला हो यो?
4: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
3: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
0: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार विज्ञापन बोर्ड।
6: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
7: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
8: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
6: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
7: गल्कुपाका 29 थमेल काठमाडौँ। प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ,
8: फोन नम्बर 40-22-544
7: र 40-22-572 40-22-572।
9: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
10: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ, त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
9: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
10: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
11: गुड न्यूज एफएम 105.1।
12: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
13: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
14: धर्मशास्त्रलाई सस्वर पाठ गर्नुहोस्। जयमसी आज बिहिबार सेप्टेम्बर 10 तारीक भदौ 25 गते। आजको बाइबली खण्ड हितोपदेशको पुस्तक 18 अध्यायको 21 पदबाट रहेको छ र यहाँ यसरी लेखिएको छ, जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, त्यसलाई प्रेम गर्नेहरूले त्यसको फल खानुपर्छ। जब हामी परमेश्वरको वचन उच्चारण गर्छौ तब केही शक्तिशाली कुरा हुन्छ, जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, त्यसलाई प्रेम गर्नेहरूले त्यसको फल खानुपर्छ। कहिलेकाहीँ तपाईले विश्वास गरे जस्तै बोल्नुपर्छ। येशूले शाब्दिक रूपमा बतास र छालहरूसँग कुरा गर्नुभयो, होइन त? उहाँले आधी बेरीलाई हप्काउनुभयो, उहाँले भूतात्माहरूलाई हप्काउनुभयो, उहाँले ज्वरोलाई हप्काउनुभयो, उहाँले हामीलाई पहाड़हरू सर्न आदेश दिन समेत भन्नुभयो। यो कुरा तपाईले मर्कुसको पुस्तक 11 अध्यायको 23 पदमा हेर्न सक्नुहुन्छ। जब तपाईँ विश्वासलाई मौखिक रूपमा प्रस्तुत गर्नुहुन्छ तपाईले यसलाई शक्ति दिनुहुन्छ। तपाईले भन्नु नहुने केही कुराहरू छन्। जब यर्मियाले आफ्नो उमेरलाई लिएर परमेश्वरको बोलावटलाई अस्वीकार गर्न बहानाको रूपमा प्रयोग गरे, प्रभुले उनलाई हप्काउनु भयो, म बालकै छु भनी नभन। यो कुरा तपाईले यर्मियाको पुस्तक 1 अध्यायको 7 पदमा हेर्न सक्नुहुन्छ। अर्को शब्दमा, यदि परमेश्वरले तपाईलाई बोलाउनु भएको छ भने आफूलाई अयोग्य नठहराउनुहोस्, बरू जीवन दिने विश्वासले भरिएका अनुग्रहले भरिएका शब्दहरू बोल्नुहोस्। पास्टर तथा लेखक मार्क ब्याटरसनले भनेका छन्, म कतिपय कुराहरू बोल्न इन्कार गर्छु किनभने यसले तिनीहरूलाई शक्ति दिन्छ। म यसलाई मेरो बोल्न नहुने कुराहरूको सूची भन्छु। तपाईँको बोल्न नहुने कुराहरूको सूचीमा कुन शब्दहरू रहनु आवश्यक छ? यहाँ मैले गाली गलौज वा त्यस्तै अप्रिय शब्दहरूको बारेमा मात्रै कुरा गरिरहेको छैन। यसुले भन्नुभयो कि हामीले प्रत्येक व्यर्थको वचनको लागि लेखा दिनेछौ। व्यर्थ भन्ने शब्दको अर्थ कामविहीन वा बेरोजगार हो। व्यर्थको शब्दको अर्थ बेकार, व्यर्थ हो, त्यस्तो शब्द जसले केही काम पनि पूरा गर्दैन। यीशुले मत्ती 12:34 पनि यसो भन्नुभयो, किनभने हृदयमा भरिएका कुराहरू नै मुखबाट निस्कन्छन्। त्यसकारण हाम्रा शब्दहरू हामीभित्र जे छ त्यसलाई प्रकट गराइदिने एक्सरे हुन्। युद्ध त्यही जितिन्छ वा हारिन्छ यदि हामी हाम्रा शब्दहरूले उहाँको वचनलाई प्रतिबिम्बित गरोस् भन्ने चाहन्छौ भने हामी उहाँको वचनमा अडेको हुनुपर्छ। अनि जब हामी त्यसो गर्छौं हाम्रो सोच पनि ख्रिस्टको मन जस्तै बन्छ। हाम्रो मनलाई रूपान्तरण गर्ने एउटा प्रभावकारी तरिका भनेको धर्मशास्त्रलाई स्वर खोलेर पाठ गर्नु हो। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
13: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
15: मोबाइल नम्बर 98082408470।
13: इमेल ठेगाना mos.radioministry@gmail.com।
15: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
13: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
16: पहिलो थेस्लोनिकी 5:11, एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुले नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2, एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार, अनामनगर, काठमाडौँ।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम धन्यवाद बिहानीमा तपाईँको मानस पटलमा। तपाईँको मानस पटलमा जीवनको सेल्फी कस्तो आउँछ? कति मानिसहरू जीवन भनेको परमेश्वरको सुन्दर उपहार हो भनी ठान्छन् भने कतिले राम्रो कपडा लाउनु, गरगना पहिरनु, बाइक वा कार चढ्नु, व्यक्तिगत विकास गर्नु, स्मार्टफोन बोक्नु, करियर बनाउनु इत्यादि सोच्छन्। तपाईँले जीवनलाई जस्तो सोच्नुहुन्छ त्यस्तै तपाईँको उद्देश्य, लक्ष्य र प्राथमिकता सोही अनुसार हुनेछ। यदि जीवन पार्टी हो भने तपाईँको प्राथमिकता मनोरञ्जन हुनेछ, दौड हो भने स्पिड हुनेछ, युद्ध हो भने युद्ध जित्नु तपाईँको जीवनको उद्देश्य हुनेछ। जीवन दर्पण छाया पनि हो। तपाईँको हेराईमा जीवन जेसुकै भए तापनि परमेश्वरले तपाईँलाई उहाँको उद्देश्यको निम्ति बनाउनु भएको छ। त्यसैले सोच्नलाई परिवर्तन गरी बाइबलले शिक्षा अनुसार जीवन के हो जान्नु पर्दछ। परमेश्वरले मानिसको चरित्र, स्वभाव, विश्वास, आज्ञाकारिता, प्रेम, शुद्धता, भक्ति वा इमान्दारिताको जाँच गरिरहनु भएको हुन्छ। बाइबलमा 200 भन्दा बढी उदाहरणहरू छन्। परमेश्वरले अब्राहमलाई जाँच्नुभयो, याकुबलाई राहेल पाउन लामो समय काम गर्नु पर्यो, आदम र हब्बा जाँचमा फेल भए, दाउद पनि धेरैचोटि फेल भए, तर धेरै मानिसहरू जाँचमा पास पनि भए। युसुफ, रुथ, एस्तर, दानियल जाँचले मानिसको चरित्रमाथि प्रकाश पार्छ र चरित्रलाई विकास गर्ने वा सुधार्ने मौका पनि दिन्छ। तपाई सधैँ परमेश्वरबाट जाँचिरहनु भएको हुन्छ। हरेक मानिसको जीवन एक जाँच हो। उहाँले बारम्बार हेरिरहनु भएको हुन्छ। तपाईँको क्रियाकलाप, व्यवहार, समस्या, सफलता, खराबी, निराशा आदि ठूलो कुरामा पनि, जस्तै समाधान हुन सक्ने समस्या, प्रतिज्ञामा ढिला, उत्तर बिनाको प्रार्थना, नगरेको कामका आलोचना वा दोष, दुखान्त क्षण आदि। जब तपाईँको जीवन एउटा जाँच हो भन्ने कुरा बुझ्नुहुन्छ तब तपाईँमा आउने सानातिना समस्याका कुराले निराश पार्दैन। सानो घटनाले पनि तपाईँको चरित्र वा स्वभावमा परिवर्तन गर्दछ। तपाईँ परमेश्वरको प्रेम देखाउने र उहाँमा भर पर्ने हुनुहुन्छ। हरेक दिन सेकेन्ड पनि तपाईँको निम्ति महत्वपूर्ण हुन्छ। तर खुशीको कुरा, उहाँले हामीलाई परीक्षामा पास भएको चाहनुहुन्छ र हाम्रो शक्ति भन्दा बाहिरको परीक्षामा पार्नुहुन्न। पहिलो कोरिन्थी 10:13, हरेक समय तपाईँ परीक्षामा पास हुनुभयो भने उहाँले अन्तको दिनमा इनाम पनि दिनुहुनेछ। जीवन एउटा विश्वास हो। हाम्रो समय, शक्ति, खुबी, अवसर, सम्बन्ध तथा स्रोतहरू सबै हाम्रो जीवनमा परमेश्वरको दान हो, जो हाम्रो वास्ता र व्यवस्थाको लागि दिनुभएको छ। हामी केवल परमेश्वरको भण्डार मात्र हौ। हाम्रो भन्ने केही छैन। पृथ्वीमा जो जति छन् सबै प्रभुको हो। वास्तवमा पृथ्वीमा रहन्जेल हाम्रो केही पनि छैन। संसारमा रहन्जेलसम्म ऋणको रूपमा दिनुभएको मात्र हो। जब उहाँले आदम र हब्बालाई बनाउनु भयो तब संसारका सबै थोकमाथि अधिकार गर्न दिनुभयो। पहिलो काम उहाँले मानिसलाई उसको हेरचाहको लागि संसारका सामग्रीहरू राखिदिनु भएको छ। इसाई जीवन निकै उच्च छ र विशिष्ट छ। जीवन परमेश्वरको हो भने मैले झन वास्ता गर्नुपर्छ। यसुले बारम्बार जीवन विश्वास हो भन्ने विषयमा धेरै उपमाहरू दिनुभएको छ। तपाईँको जीवनको अन्त्यमा सबै कामको मूल्याङ्कन हुनेछ र सो अनुसार इनाम दिइनेछ। प्राय मानिसहरू रूपियाँ पैसा चाहिँ परमेश्वरबाट आएको जाँच र विश्वास हो भन्न ठान्छन्, तर हामीलाई कसरी विश्वास साथ चलाउने सो पनि सिकाउनुहुन्छ। तापनि धेरै मानिसको निम्ति रूपियाँ पैसा नै ठूलो परीक्षा हुन पुग्छ। संसारिक धन कति विश्वासयोग्य साथ चलाउँछौ उहाँले सो पनि हेर्नुहुन्छ। संसारिक धनमा इमान्दार भएनौ भने साँचो धनको जिम्मा कसले देला? लुका 16:11 धेरै महत्वपूर्ण सत्य हो कि हामी जीवनमा संसारिक धन र आत्मिक जीवनको प्रत्यक्ष सम्बन्ध छ। हाम्रो आत्मिक जीवनको गुणस्तर कस्तो छ वा आत्मिक विश्वासीहरू कतिको छ सो पनि परमेश्वरले हेर्नुहुन्छ। जीवन एउटा जाँच र विश्वास हो। यो परमेश्वरले जति दिनुभएको छ उत्तिकै उत्तरदायित्वको आशा पनि गर्नुहुन्छ। त्यसैले परमेश्वरको दृष्टिमा जीवन एक जाँच हो र विश्वास हो। कार्यक्रम धन्यवाद बिहानीमा जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सुजनलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: प्रार्थनाको लागि जिब्रो भन्दा हृदयको बेसी खाँचो पर्दछ। आदम क्लार्क, ईश्वरशास्त्री साथै बाइबलीय विद्वान।
1: टाइम चेक, यति बेला बिहानको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम प्रेयर टावर।
2: गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनु भएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चलाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र सन्ध्याजीको साथ कार्यक्रम हो प्रेयर टावर। प्रेसरता यो कार्यक्रम हरेक हप्ता आइतबार मंगलबार बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगा हर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै हामीले प्रार्थना किन गर्नुपर्दछ र कसरी गर्नुपर्छ भन्ने विषयमा पनि हामी तपाईँसँग भलाकुसारी गर्ने गर्दछौं। श्रोता, यो कार्यक्रम तपाईँको आफ्नो कार्यक्रम र यस कार्यक्रमसँग मिलेर तपाईँ हामीसँगै मिलेर तपाईँको बिहानलाई प्रार्थनामय बनाउन सक्नुहुन्छ। श्रोता, आज पनि हामी त्यही उद्देश्य अनुरूप अबको करिब आधी घण्टासम्म तपाईँसँग रहनको लागि हामी आइपुगिसकेका छौं। रेडियो छोडेर कतै पनि नजानुहोला। आदरणीय श्रोता, अब भने आजको यो कार्यक्रमलाई हामीले शुरूआत गरिसकेका छौं त यदि तपाईँसँग प्रार्थना गर्नुपर्ने कुनै त्यस्ता अनुरोधहरू छ भने हामीले तपाईँको प्रार्थनाको अनुरोधहरू टिप्नको लागि हामीले हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौं। आदरणीय श्रोता, तपाईँले आफ्ना प्रार्थनाको अनुरोधहरू हामीसँग टिपाउन चाहनुहुन्छ र हामीले प्रार्थना गरिदिएको चाहनुहुन्छ भने तपाईँले हाम्रा यी नम्बरहरूमा फोन गरेर तपाईँले आफ्नो प्रार्थनाको अनुरोध टिपाउन सक्नुहुन्छ। जुन रहेको छ 01-4470754 हाम्रो ल्याण्डलाइन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 97798023446। हजुर, 97798023446 हाम्रो वाट्सएप नम्बर हो भने हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगा हर्ज। श्रोता, यदि तपाईँ वाट्सएप अथवा फेसबुक मार्फत तपाईँ आफ्नो प्रार्थनाको अनुरोध हामीसँग बाँड्दै हुनुहुन्छ भने तपाईँले भोइस म्यासेज अथवा टेक्स्ट गरेर तपाईँले हामीसँग आफ्नो प्रार्थनाको अनुरोध हामीसँग राख्न सक्नुहुन्छ र अवश्य पनि हामी अहिले कार्यक्रमको अर्को भागमा तपाईँले टिपाउनु भएको प्रार्थनाको अनुरोधहरूलाई लिएर हामी प्रार्थना गर्नेछौ। तादेखि श्रोता, पनि तपाईँ आफ्नो फोन उठाउनुहोस् र आफ्नो प्रार्थनाको अनुरोधहरू हामीलाई टिपाउँदै रहनुहोस् र म भने प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्न गइरहेको छु। श्रोता, मानिसको जीवनमा संकष्ट कति कतिखेर कसरी कसरी आउँछ भनेर हामीले सूचीबद्ध गर्ने हो भनेदेखि त्यसको सूची चाहिँ निकै लामो हुन्छ। तर ती सबै संकष्ट बिमारी र समस्याहरूको जड भनेको नै त्यही नै हो जो तपाईँ हाम्रो शत्रु हो, दुष्ट दियाबोलस। हामी हरेक पाइला पाइलामा चुक्दछौ र त्यही सानो चुक हाम्रो विरुद्धमा काम गर्नको लागि दुष्ट दियाबलसको लागि ढोका बनिदिन्छ। श्रोता, यहाँ हामी देख्छौ न्यायकर्ताको पुस्तक 4 अध्यायमा पनि हामी देख्दछौ। 3 अध्यायमा हामी देख्छौ यहुद पछि अनाथका छोरा शमकर खड़ा भए र तिनले 600 पलिस्टीहरूलाई गुरू धपाउने लहुरोले मारे र तिनीपछि इसरायलको उद्धार गरे र त्यस समयमा 80 वर्षसम्म देशमा शान्ति भइरह्यो र शमकरको पालामा पनि लगभग 20 वर्ष जति शान्ति भइरह्यो। किन यसरी फेरि पनि पाप पश्चाताप र उद्धार, फेरि पाप पश्चाताप र उद्धार एउटा चरण जो यहाँ न्यायकर्ताको पुस्तकमा दोहोरिएको छ किन त्यस्तो भयो, किन तिनीहरूले एकचोटि परमप्रभु परमेश्वरबाट उद्धार पाइसकेपछि, छुटकारा पाइसकेपछि फेरि घरिघरि त्यही पापमा फसेर परमेश्वरको विरुद्धमा पाप गरेर घरिघरि शत्रुको हातमा पर्नु पर्यो होला? यो निकै जटिल कुरा छ। यसबाट हामीले के बुझ्न सक्छौँ नि, मानिसको मानसिकता अथवा भनौ विश्वास यतिसम्म अस्थिर छ कि उनीहरू अगाडि कुनै एउटा यस्तो शक्तिशाली चमत्कारी काम गर्ने मान्छे नदेखेपछि उनीहरूलाई लाग्छ अब परमप्रभु हाम्रो नजिक हुनुहुन्न, यसकारणले अब के गर्नुपर्छ, अब आँखाले देखेका मूर्तिहरूको पछि लाग्नुपर्छ भन्ने उनीहरूको त्यो अस्थिर सोचको कारण इसरायलीहरू न्यायकर्ताको पुस्तकमा बारम्बार कष्टमा, बारम्बार दुःखमा, बारम्बार समस्यामा, अन्याय र अत्याचारमा परेको कुरा हामी देख्न सक्छौ। आदरणीय श्रोता, पहिले पलिस्टीहरूले उनीहरूमाथि पूर्ण रूपले शोषण गरे र अन्याय अत्याचार गरे, फेरि अब यसपछि चाहिँ यहुदको मृत्युपछि इसरायलीहरूले परमप्रभुको दृष्टिमा जुन कुरा खराब थियो त्यही गर्दै गरेको हामी पाउँछौ। आखिर किन होला यस्तो? हामीलाई लाग्छ इसरायलीहरूको मनमा चाहिँ एउटा कुरा के थियो भने, होइन परमप्रभु परमेश्वर चाहिँ यहुदसँग मात्रै हुनुहुन्छ र यहुदद्वारा हामीहरूकामा छुटकाराको काम गर्नुभयो, अब यहुद मरे अब परमप्रभु हामीलाई छोडेर जानुभयो, यो उनीहरूको धारणा हो। अनि फेरि कतिको धारणा यस्तो पनि हुन सक्छ, होइन त्यो समयमा परमप्रभु हुनुहुन्थ्यो, यहुद छाउन्जेल परमप्रभुले हामीलाई साथ दिनुभयो, हामीमाथि शान्ति ल्याउनुभयो, हामीमाथि शासन गर्नुभयो, अब यहुद त मरिसके, अब परमप्रभुको साथ हामीसँग छैन, अब चाहिँ हामीले परमेश्वरसँग प्रार्थना गरेर केही पनि हुँदैन, परमेश्वरमा भरोसा गर्नु र परमेश्वरमा आज्ञाकारी हुनु बेकार हो भन्ने तत्कालीन मानिसहरूको समझ सोचले गर्दा उनीहरूले फेरि त्यही काम गरे जुन कुरा परमप्रभुको नजरमा दुष्ट थियो। उनीहरूले देखे आफ्ना अगुवाहरू बदलिरहेको तर वरपरका जातिहरूको देवताहरू र मूर्तिहरू कहिल्यै नबदलिएको, तर वास्तवमा परमप्रभु परमेश्वर आफ्नो हातको औजार मात्रै बदलिराख्नु भएको थियो। परमप्रभु परमेश्वरले यस संसारका मरणशील कुराहरूलाई आफ्नो महिमाको निम्ति चलाइराख्नु भएको थियो, प्रयोग गरिराख्नु भएको थियो। परमेश्वरले ती मानिसहरूलाई विशेष शक्ति र विशेष प्राणी भएको कारणले चलाउनु भएको थिएन, ती सबै त्यही निरीय कमजोर प्राणीहरू थिए, तर जब उहाँको आत्माले ती व्यक्तिहरूमाथि काम गर्न थाल्नुभयो तब तिनीहरू शक्तिशाली भए। अनि मानिसहरूले देखे परमप्रभुले चाहिँ अब काम गर्दै हुनुहुन्छ, परमप्रभु हाम्रो अगुवासँग हुनुहुन्छ, हाम्रो न्यायकर्ताहरूसँग हुनुहुन्छ, यदि ती न्यायकर्ता हुनु भएन भने अब परमप्रभु परमेश्वरले कसैलाई पनि चलाउन सक्नुहुन्न, कोही पनि योग्य व्यक्ति छैन भन्ने उनीहरूको सोच थियो। परमप्रभु परमेश्वरको प्रतिज्ञा थियो म तिमीहरूको राजा हुन्छु र तिमीहरू मेरो निजी प्रजा हुनेछौ, तर पनि फेरि पनि इसरायलीहरूको मनमा, तत्कालीन पुस्ताका मनमा के कुरा आयो भन्दा परमप्रभु हामीसँग हुनुहुन्छ र हामी उहाँको प्रजा हौं भने उहाँ चाहिँ कसरी हामीमाथि राज गर्नुहुन्छ, उहाँको न कुनै आकृति छ न कुनै मन्दिर, हामीमाथि उहाँ कसरी राज गर्नुहुन्छ। फेरि अर्को अचम्म लाग्दो कुरो के थियो भने न्यायकर्ताहरूको पालोमा भेट हुने पाल त्यहाँ थियो, तर भेट हुने पालमा अब उजाड स्थानको जस्तो महिमा त्यहाँ देखिएको थिएन। त्यही कारणले गर्दा पनि मानिसहरूले, तत्कालीन मानिसहरूले परमप्रभु परमेश्वरलाई छोडेर अन्य देवताहरूतिर लागे। परिणामस्वरूप के भयो? दुई पद, यसकारण परमप्रभुले तिनीहरूलाई हासोरमा शासन गर्ने कनानी राजा याबिनको हातमा बेचिदिनुभयो। यो उनीहरूको निम्ति एउटा ताडना थियो र कनानी राजा याबिनले उनका सेनापति सिसरा थिए, जो हरोसेत हाग्योइममा बस्थे। इसरायलीहरूले सहायताको निम्ति पुकारा गरे परमप्रभुलाई, किनभने सिसराका फलामका 900 रथहरू थिए र उनले इसरायलीहरूलाई 20 वर्षसम्म क्रूरतापूर्वक सताए। श्रोता, यहाँ हामी देख्छौ कि सिसराले, अर्थात भनौ ती राजाले इसरायलीहरूलाई 20 वर्षसम्म क्रूरतापूर्वक शासन गरेको हामी देख्दछौ। प्रेस्वता, अब सोच्नुहोस्, यदि पापले तपाईँ हाम्रो जीवनमा स्थान पायो भने त्योभन्दा कयौं गुणा बढी क्रूरता साथ हामी माथि शासन गर्नेवाला छ। जब जब उनीहरूलाई चोट लाग्यो तब उनीहरूले परमप्रभुलाई पुकारा गरेको हामी पाउँछौ। अनि चारपोददेखि तल, त्यसबेला लप्पिदोतकी पत्नी दबोरा न्यायकर्ता थिइन् र तिनी एक अगमवादी थिइन्। तिनी एफ्राइमको पहाड़ी देशमा रामा र बेथेलको बीचमा भएको दबोराको खजूरको रूखमुनि बस्ने गर्दथिन् र इसरायलीहरू तिनी कहाँ इन्साफको निम्ति आउँथे। तिनले नाप्तालीको केदेशबाट अभिनोअमका छोरा बाराकलाई बोलाई पठाइन् र तिनलाई भनिन्, परमप्रभु इसरायलका परमेश्वरको यो आज्ञा हो, गएर नाप्ताली र जबलुनका 10,000 मानिसलाई चुनेर तिनीहरूसँगै तिमीसँगै तबोर डाँडामा ल्याऊ। म याबिनको सेनापति सिसरालाई किसोन खोलामा ल्याउनेछु, रथहरू र त्यसका फौज समेत निकाली ल्याएर उनीहरूलाई तिम्रो हातमा सुम्पिदिनेछु। बाराकले जवाफ दिए, तपाईँ मसँग जानुभयो भने मात्र म जानेछु, तर तपाईँ जानु भएन भने त म जाने छैन। दबोराले भनिन्, निश्चय नै म तिमीसँग जानेछु, तर यस वीरताको कामको श्रेय तिमीलाई हुने छैन, किनभने परमप्रभुले सिसरालाई एउटा स्त्रीको हातमा सुम्पिदिनु भएको छ। तब दबोरा उठिन् र बाराकसँग केदेशमा गइन्। आदरणीय श्रोता, यसभन्दा तलका घटनाहरू हेर्ने हो भने परमप्रभु परमेश्वरले सिसरालाई इसरायलको हातमा सुम्पिदिनु भएको र उनीहरूले सम्पूर्ण रूपले आफ्ना शत्रुलाई परास्त गरेको र अन्तमा सिसरा भाग्दै गएर याएलको पायलमा लुकेको थिए र त्यही लुकेको बेलामा याएलले आफ्नो पाल ठोक्ने मुङ्रो र किला लिएर उनको कञ्चेटमा गाडिदिन् र उनी त्यही मरेको कुरा हामी पढ्दै जान सक्दछौ। आदरणीय श्रोता, यस खण्डबाट हामीले के बुझ्न सक्छौ भने, जब जब हामी सर्वशक्तिमान परमेश्वरलाई छोड्छौ अथवा हामी विश्वासमा कम गर्छौ, प्रार्थना गर्न छोड्छौ, परमेश्वरप्रति अनाज्ञाकारी हुन थाल्छौ, तब तब हामीले दुष्ट दियाबलसको लागि एउटा सानो ढोका मात्रै होइन तर ठूलै गेट खोलिदिएका हुन्छौ। उसले सहजै तपाईँ हाम्रो जीवनमा, तपाईँ हाम्रो समाजमा आउँछ र उसले आफ्नो काम गरेर हामीलाई सताउने काम गर्छ। तसर्थ हामीले गर्नुपर्ने कुरा के हो भन्दा, हामीले मात्रै परमेश्वरमा प्रार्थना गरेर, हामीले मात्रै परमेश्वरसँग आज्ञाकारी भएर सम्बन्ध गाँस्ने होइन, तर हाम्रा पुस्ताहरूलाई पनि यस विषयमा सिकाउनु अत्यन्त जरूरी छ भन्ने कुरा देख्न सकिन्छ। श्रोता, कतिले यस पुस्तामा आएर प्रभु यीशु ख्रीष्टलाई चिन्नुभएको छ, प्रार्थना गर्नुहुन्छ, तर अब तपाईँका छोराछोरीहरू जो सानो कलिलै छन् उनीहरूलाई पनि परमप्रभु परमेश्वरको डर र भय मान्न सिकाउनु पर्छ र प्रार्थना गर्न बानी बसाल्नुपर्छ भन्ने कुरा हामी यसबाट थाहा गर्न सक्छौ। आदरणीय श्रोता, 40 वर्ष 80 वर्ष देशमा शान्ति हुनु मतलब त्यो पुस्ताले परमप्रभुको कामलाई देख्यो र परमप्रभु परमेश्वरमा आज्ञाकारी भयो, प्रार्थना गर्यो र परमेश्वरको भयमा रहेर जीवन जिएको कारण त्यो राष्ट्रमा शान्ति भएको थियो। तर त्यो पुस्ताका मानिसले अघिल्ला पुस्ताका आफ्ना बाल बच्चाहरूलाई परमप्रभुको भय मान्न नसिकाएको कारणले गर्दा नै यहाँ हामी देख्छौ न्यायकर्ताको पुस्तकमा बारम्बार पाप गर्यो, बारम्बार चाहिँ शत्रुको हातमा पर्यो अनि फेरि बारम्बार परमेश्वरले नै उद्धार गर्नु परेको कुराहरू यहाँ हामी देख्न सक्छौ। आदरणीय श्रोता, यदि तपाईँ मात्रै परमेश्वरलाई विश्वास गर्नुहुन्छ र प्रार्थना गर्नुहुन्छ तर आफ्नो अर्को पुस्तालाई सिकाउनुहुन्न भने भोलि गएर तपाईँको पुस्तामा पुनः अन्धकारले राज गर्न सक्छ। तसर्थ तपाईँ हामीले आफ्नो आउने पुस्ताको लागि पनि परमप्रभु परमेश्वरसँग प्रार्थना गर्नुपर्छ र साथसाथै उनीहरूलाई पनि परमेश्वरको बारेमा बताउँदै परमेश्वरप्रति आज्ञाकारी हुनलाई हामीले उत्प्रेरित गर्नु पर्दछ। त्यसपछि अर्को सन्देश हामी के पाउन सक्छौ भने परमप्रभु परमेश्वरले प्राय तीन ताका पुरूषहरूलाई मात्रै चलाउनुहुन्थ्यो, प्रयोग गर्नुहुन्थ्यो। तर यहाँ एउटा न्यायकर्ता खड़ा भएकी छिन् जो इसरायलको आमा चाहिँ खड़ा भएकी छिन्। सायद उनी नै होला पहिलो न्यायकर्ता, अझै भनौ शासन गर्नेवाला महिला शासक दबरा। उनी अगमवादी नै थिइन्, उनले अगमवाडीको वरदान कसरी प्राप्त गर्न सकिन् र उनले कसरी परमेश्वरको इच्छा थाहा गर्थिन्। देशमा कुनै पनि समस्या आउँदा वा कसैको पनि समस्या आउँदा उनीमा विशेष शक्ति र विशेष एउटा अलौकिक प्राणी भएको हैसियतले सबै कुरा कुशलतापूर्वक गर्न सक्थिन् भन्ने कुरा होइन। उनले हरेक समस्याको निम्ति प्रार्थना गर्थिन्, हरेक इसरायलीहरूको मुद्दालाई लिएर उनी परमेश्वरसँग प्रार्थना गर्थिन्। यस्तो प्रार्थना पूर्ण विश्वासको साथ प्रार्थना गर्थिन् र परमप्रभुको आत्मा तिनको अगाडि आएर तिनलाई भन्नुहुन्थ्यो यो समस्याको समाधान यो र यो कामको छुटकारा चाहिँ योद्वारा हुन्छ आदि आदि। श्रोता, हामी थाहा गर्छौ त्यस दबोराले बाराकलाई बोलाई पठाइन्। यद्यपि दबोरा एक ठाउँमा बस्दथे र बाराक अर्को ठाउँमा, तीन ताका सम्भवत व्यक्तिगत रूपमा दबोरा र बाराकको बीचमा कुनै चिनागानी थिएन, तर इसरायलीहरूको पुकार र इसरायलीहरूको सुस्केरा र परमेश्वरको पुकार, परमेश्वरप्रति गरेको पुकारलाई सुनेर परमप्रभुको जवाफ स्वरूप परमेश्वरले दबोरालाई भन्नुहुन्छ गएर बाराक नाम गरेको व्यक्तिलाई बोलाई पठाऊ र त्यसले यस्तो यस्तो गरोस् र यसरी म विजयको निम्ति ढोका खोलिदिनेछु। अनि दबोराले त्यसै गरिन् जसो परमप्रभुको आत्माले उनलाई आज्ञा गर्नुभएको थियो। आदरणीय श्रोता, यसबाट हामी के थाहा गर्न सक्छौ भने जो व्यक्ति परमप्रभुमा विश्वासयोग्य छ, परमेश्वरको कामप्रति आफ्नो बोलावट र परमेश्वरको उद्देश्य प्राप्तिको निम्ति आफैले समर्पण गर्छ भने परमेश्वरले कुनै पनि लिङ्ग वा जाति देख्नुहुन्न। जसको हृदय उहाँको कामप्रति समर्पित छ उहाँप्रति पूर्ण रूपले वफादार छ र निरन्तर प्रार्थना गर्छ उसलाई परमप्रभु परमेश्वरले जसलाई पनि चलाउन सक्नुहुन्छ, प्रयोग गर्न सक्नुहुन्छ र मानिसहरूको छुटकाराको निम्ति एउटा कारक तत्व बनाउन सक्नुहुन्छ। यो उहाँको काम गर्ने तरिका हो। श्रोता, दबोराको समयमा इसरायलमा पनि अरू मानिस पनि सम्भवत थिए होलान् कतै प्रार्थना गर्ने व्यक्तिहरू। उहाँले अन्य शक्तिशाली व्यक्तिहरूलाई रोज्नु भएन, चलाउनु भएन, तर एक स्त्री र एउटा सामान्य मानिसलाई परमप्रभु परमेश्वरले छुटकाराको निम्ति चलाउनु भएको कुरा हामी देख्न सक्छौ। तेस्रो कुरा हामी देख्छौ, दबोरालाई अगमवादिनीको रूपमा समस्त इसरायलले जान्दथ्यो र स्वीकारेको थियो। परमप्रभु परमेश्वरले बाराकको निम्ति ठूलो प्रतिज्ञा राख्नु भएको थियो र उनले विश्वासको साथ गएर आफ्नो सेना लिएर जाँदा सिसरालाई उनले परास्त गर्न सक्थे एक्लै। तर उनले के माग गर्दैछन्? दबोरा पनि साथमा जानुपर्छ। यसको अर्थ हो अगमवादिनीको अभावमा उनले फेरि पनि आफूलाई एक्लो महसुस गरे। परमप्रभु परमेश्वर मसँग हुनुहुन्न भन्ने उनले विचार गरे। यो तत्कालीन समयका आम इसरायलीहरूको हृदयको चित्र यहाँ हामी देख्न सक्छौ। श्रोता, परमप्रभुको वचन छ, परमप्रभुको प्रतिज्ञा छ, तर पनि बाराकले मानिसलाई हेरे, वरदान प्राप्त मानिसलाई जो परमेश्वरको हातको एउटा सामान्य औजार मात्रै हो। भोलि उसको देहान्तपछि त्यो अभिषेक र त्यो वरदान अर्कोमा सरेर जानेवाला थियो। आदरणीय श्रोता, आज तपाईँ र म कसलाई हेर्दैछौ? प्रार्थना गर्दाखेरि हामी कसलाई, कोसँग प्रार्थना गर्दैछौ? श्रोता, तपाईँ हाम्रो बीचमा आज पनि यही एउटा ट्रेन, एउटा प्रचलन छ। यदि कहीँ कतै चंगाईको सेवकाई हुँदैछ, कहीँ कतै अगम वक्ता आएर जागृतिको सेवकाई हुँदैछ भनेपछि तपाईँ हामी हजारौं हजार खर्च गरेर, हजारौंको टिकट काटेर त्यो ठाउँमा गएर प्रार्थना गर्न मन गर्छौं र त्यो व्यक्तिले हाम्रो टाउकोमा हात राखिदियोस् र प्रार्थना गरिदियोस् भनेर हामी शिर निहुराउँदै त्यो व्यक्तिको अगाडि झुक्न पुग्छौं। तर पख्नुहोस्, तपाईँलाई एउटा कुरा भन्न म चाहन्छु। जसरी दबोरालाई परमप्रभु परमेश्वरले आफ्नो औजारको रूपमा प्रयोग गर्नुभयो, ती व्यक्तिहरू पनि तिनै हुन्। वास्तवमा तपाईँ पनि समर्पित हृदयको साथ परमप्रभु प्रार्थनाको जीवन बिताउनुहुन्छ, परमेश्वरसँग असल सम्बन्ध बिताउनुहुन्छ, आज्ञाकारिताको जीवन तपाईँ जिउनुहुन्छ भने उनीहरूसँग भएको परमप्रभुको उपस्थिति आज तपाईँसँग तपाईँको घर कोठा आँगनमा नै उपलब्ध छ। तपाईँले अभिषेकको निम्ति कसैको निम्ति शिर निहुराउनु, कसैको अगाडि शिर झुकाउनु आवश्यक छैन। तपाईँभित्र त्यो अभिषेक दिन हुने पवित्र आत्मा बास गर्नुहुन्छ। फगत यति नै तपाईँले गर्नुपर्छ, तपाईँ प्रार्थना गर्नुहोस् र परमेश्वरप्रति आज्ञाकारी हुनुहोस् र पूर्ण समर्पित हुनुहोस्। प्रेसवता, किनभने यो प्रतिज्ञा ती व्यक्तिहरूको लागि मात्र दिइएको होइन, तपाईँ र मेरो निम्ति, हरेक विश्वास गर्नेहरूको निम्ति दिइएको हो। त्यसो भए अब हामीले मानिसहरूको सामु आफ्नो शिर झुकाउन छोडौं। तपाईँ आफ्नै घर कोठामा कोठा बन्द गरौं र पूर्ण हृदयका साथ, समर्पित हृदयको साथ परमप्रभुको सामु झुकाउ अनि जे तपाईँलाई आवश्यक छ, जस्तो अभिषेक तपाईँलाई चाहिन्छ, सो परमप्रभु परमेश्वरले तपाईँलाई, तपाईँको निम्ति, तपाईँकै घरमा, तपाईँकै मण्डलीभित्र तपाईँलाई उपलब्ध गराउन सक्नुहुन्छ। श्रोता, यी सबै कुराको एउटै निष्कर्ष हो, सम्पूर्ण कुराहरू चाहिँ हामीले प्रार्थनाद्वारा नै प्राप्त गर्न सक्छौ। बिना प्रार्थना र बिना आज्ञाकारिता परमप्रभुबाट हामी कुनै कुरा पनि अपेक्षा गर्न सक्दैनौ। पश्चाताप गरौं, प्रार्थना गरौं र परमेश्वरप्रति आज्ञाकारी हौं। भन्दै अब भने कार्यक्रम एउटा मिठो गीतको साथ दिने बेला भएको छ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रम प्रेयर टावरमा। र अब भने तपाईँ श्रोताहरूले टिप्पणीका प्रार्थनाको अनुरोधहरूलाई लिएर प्रार्थना गर्ने समय भइसकेको छ र यतिखेर मेरो हातमा तीनजना श्रोताहरूको प्रार्थनाको अनुरोध परेको छ। र पहिलो श्रोता हुनुहुन्छ पम्फा रोका ज्यू, र उहाँको प्रार्थना गर्नुभएको छ, मेरो श्रीमानलाई अलिक चंगाइ भएको छ, परमेश्वरलाई धन्यवाद र प्रार्थना गरिदिउने, सबैलाई धन्यवाद र अझै पनि उहाँलाई समझ शक्ति परमेश्वरबाट दिनुभएको होस् भनेर प्रार्थना गरिदिनु होला। साथै मेरो साथी पुष्पा श्रेष्ठको पनि समझ शक्ति गुमेको छ र उसलाई पनि प्रभुले चंगाई गर्नुभएको होस्, र सीता मानन्दरको हातहरू दुखेको छ र उहाँलाई पनि चंगाई भएको होस् भनेर प्रार्थना गरिदिनु होला भनेर उहाँले प्रार्थनाको अनुरोधहरू राख्नुभएको छ। भने अर्को श्रोता हुनुहुन्छ उत्तम शिवाकोटी ज्यू, र उहाँको प्रार्थना अनुरोध रहेको छ, मेरो पास्टर बुवाको बाबा बित्नु भएको छ र उहाँको परिवारमा परमेश्वरको शान्ति र सहने शक्ति दिनुभएको होस्, र आज दफन कार्य हुँदैछ त्यसमा पनि प्रभुले सहायता गर्नुभएको होस् भनेर प्रार्थना गरिदिनु होला भन्नुभएको छ। भने अर्को श्रोता हुनुहुन्छ पुना थापा ज्यू, र म आफै प्रभुमा बढ्न सकूं र सबै मेरा छोरीले प्रभुलाई पाउन सक्नुभएको होस् भनेर प्रार्थना गरिदिनु होला भन्नुभएको छ। तादनि श्रोता आउनुहोस्, हामी उहाँहरू सबैको निम्ति केही समय प्रार्थना गर्नेछौ। सर्वशक्तिमान जीवित अनि जिउँदो परमेश्वर पिता, हामी तपाईँको चरणमा आउँदछौं र तपाईँ महान राजाहरूको राजा अनि प्रभुहरूका प्रभु अनि सर्वोच्चमा विराजमान हुने पिता तपाईँ हुनुहुन्छ। प्रभु, हामी तपाईँलाई धन्यवाद दिन्छौं, तपाईँ महिमाको राजा हुनुहुन्छ, परम पवित्र प्रभु हुनुहुन्छ। पिता, हामी प्रार्थना गर्दछौं यो समय पम्फा रोका ज्यूको श्रीमानको लागि, उहाँलाई तपाईँले अलिक चंगाई दिनुभएको छ। प्रभु, हामी तपाईँलाई धन्यवाद दिन्छौं र उहाँलाई अझै बढी पूर्ण रूपले चंगाई छुटकारा दिनुभएको होस्, र उहाँको पनि समझ शक्ति तपाईँले दिनुभएको होस्, र तपाईँ परमेश्वरलाई चिन्न सहायता गर्नुभएको होस् हामी प्रार्थना गर्दछौं। र साथै उहाँको मित्र पुष्पा श्रेष्ठ ज्यूको लागि पनि प्रार्थना गर्छौं, उहाँलाई पनि प्रभु चंगाई छुटकारा दिनुभएको होस् र तपाईँ नै प्रभु हुनुहुन्छ भन्ने कुरा देख्न बुझ्न सक्ने शक्ति तपाईँले दिनुभएको होस् हामी प्रार्थना गर्छौं। प्रभु, हामी प्रार्थना गर्छौं सीता मानन्दरज्यूको जो हातहरू दुखेको छ, र उहाँलाई पनि प्रभु तपाईँले चंगाई छुटकारा दिनुभएको होस्, र तपाईँ निको पार्नु नै प्रभु हुनुहुन्छ। हरेक व्यक्ति कोही पनि निको चाहिँ बिमारी नहोस् र सबै निको होस् भन्ने तपाईँको चाहना रहेको छ। प्रभु, हामी प्रार्थना गर्छौँ तपाईँले हरेकलाई तपाईँले छुनुहोस् र चंगाई छुटकारा दिनुहोस्। पिता, हामी प्रार्थना गर्छौं उत्तम शिवाकोटी ज्यूको पास्टर बुवाको जो बुवा बाबा बित्नु भएको छ प्रभु, अनि त्यो परिवारलाई तपाईँ परमेश्वरमा धैर्य धारण गर्ने शक्ति र सामर्थ्य दिनुहोस्, र यदि उहाँले ख्रिस्टलाई विश्वास गर्नुभएको छ भने उहाँको पुनरुत्थान हुनेछ र फेरि भेट्नेछ भन्ने कुराको आशामा उहाँलाई सान्त्वना दिनुभएको छ हामी प्रार्थना गर्छौं। र आज जो हुने दफन कार्य छ त्यस दफन कार्यमा पनि तपाईँको उपस्थिति रहोस्, र धेरै मानिसहरू तपाईँ नै प्रभु हुनुहुँदो रहेछ भन्ने कुरा जान्न बुझ्न तपाईँले सहायता गर्नुभएको छ हामी प्रार्थना गर्छौं। र त्यसै गरी पुना थापा ज्यूको लागि प्रार्थना गर्छौं, उहाँको छोरा छोरी परिवारले तपाईँलाई पाउन सक्नु भएको होस्, उहाँहरूको पनि समझ शक्ति खोलिदिनु भएको छ हामी प्रार्थना गर्छौं, र उहाँलाई अझै तपाईँमा बढ्न, विश्वासमा बढ्न र प्रार्थनामा बढ्न तपाईँले सहायता गर्नुभएको होस्। पिता, हामी प्रार्थना गर्दछौ, धन्यवाद छ पिता परमेश्वर, तपाईँ पवित्र परमेश्वरले हाम्रा श्रोताहरू जस जसले प्रार्थनाको अनुरोध हामीसँग बाँड्नु भएको छ, तपाईँले हरेकको प्रार्थनालाई सुनेर जवाब दिनुभएको छ हामी विश्वास गर्दछौ, र हृदयदेखि धन्यवाद चढाउँदछौ। पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौ, सबै आदर सबै महिमा र सबै प्रशंसा हामी तपाईँलाई चढाउँदछौ र माग्दछौ आशिष अनुग्रह अति उच्चमा विराजमान हुने प्रभु येशु ख्रिस्टको नाउँमा, आमेन। हवस् त श्रोता, यिनै प्रार्थनाको अनुरोध साथसाथै पनि आजको कार्यक्रम प्रेर टारबाट विदा लिने समय भइसकेको छ, र यतिखेरसम्म कार्यक्रम सुनेर हामीसँग प्रार्थनामा जोडिनु भयो, कार्यक्रम सुनेर साथ दिनुभयो, यहाँलाई धन्यवाद र परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस् भन्दै अब भने आजको कार्यक्रमको बीट मार्ने बेला भइसकेको छ। प्रविधिमा सन्ध्याजीको साथ प्रस्तुता जनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस्। तबसम्म निरन्तर प्रार्थना गर्दै रहनुहोस् र गुरुजीमै सुन्दै रहनुहोस्। तपाईँको आजको दिन आशिषमय होस्। अवस्था जय मसीह।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी।
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम हजुरबालाई चिट्ठी।
2: नबिर्सिनु कहिले हजुर आफ्नो जन्म मिति, यो हो कार्यक्रम हजुरबालाई चिट्ठी। जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बस्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हजुरबालाई चिट्ठीमा। आदरणीय श्रोता, कार्यक्रम हजुरबालाई चिट्ठी लिएर हाम्रो हजुरबा र म नाति उपस्थित भइसकेका छौं र हामी हजुरबाले हामीलाई अति उपदेश दिनु नै हुन्छ र हामी आफूभन्दा अग्रजको होइन हाम्रो आमा बुवा हजुरबा हजुरआमा हाम्रो टिचरहरूको अति उपदेशलाई हामीले मानिलिनुपर्छ र कार्यक्रम हजुरबालाई चिठीमा हजुरबाले हामीलाई अर्थ उपदेश त दिनु नै हुन्छ र सबैभन्दा ठूलो कुरो हजुरबाले हामीलाई माया गर्नुहुन्छ र माया गर्ने मान्छेले जहिले पनि के गर्छ, अर्थ उपदेश दिन्छ नै हामीलाई। यसो गर, उसो नगर, अथवा गल्ती गर्यो भने पनि उहाँले के गर्नुहुन्छ, हामीलाई सुधार्ने काम गर्नुहुन्छ। र हजुरबा यतिखेर आइसक्नु भएको छ, हजुरबालाई कुरै नरखौं, वा अर्थी उपदेश दिन एकदमै एकदमै एकदमै एकदमै जोस जागर सहित आउनु भएको छ। हजुरबालाई स्वागत गरौं कार्यक्रममा। स्वागत छ हजुरबा तपाईँलाई कार्यक्रममा। ओहो नाति, अनि के छ तेरो हाल खबर चाहिन्छ कुरामा? के हुनुहुने हजुरबा? हजुरले भने जस्तै हाँसेकै छु, बाँचेकै छु, नाचेकै छु नि हजुरबा। अनि बाबु, के छ त अरू नयाँ नौलो हाल खबर? तेरो पढाइ लेखाई कस्तो हुँदैछ, कस्तो गर्दैछ? यो त महत्वपूर्ण कुरा हो। अब आफूले माया गरेको नाति नातिनालाई के गर्दैछन्, के खाँदैछन् भनेर सोध्नै पर्वा। ल भन, तेरो के छ हाल खबर? ठ्याक्क पार भन् त नाति। हजुरबा, अब त्यही त हो नि, अब बिहानै उठ्ने, तपाईँले भने जस्तो एक्सर्साइज गर्ने, मन तातो पानी बनाएर एक गिलास खाने, अनि त्यसपछि कलेज जाने, अनि त्यसपछि आउने, यस्तै त हो नि हजुरबा। ल, कति राम्रो बानी भएछ यसको। पहिले त उठ्न पनि साह्रै अल्छे मान्ने मान्छे, बिहानै उठ्ने बित्तिकै मैले भनेको छु नि त, मन तातो एक गिलास पानी खाएर जहाँ गए पनि हिँडे राम्रो हुन्छ। अनि एक्सर्साइज पनि हाम्रो जीवनमा एकदमै आवश्यक छ। वा अब म बुढो मान्छे त सकी नसकी एक्सर्साइज गर्छु, त्यो भएर अरू भन्दा म अलिकति हेल्दी पनि छु क्या नाति, किनभने हिँड्नु पर्छ, एकै ठाउँमा बस्नु हुँदैन, हिँड्नु पर्छ, एक्सर्साइज गर्नुपर्छ, समयमै खानुपर्छ, समयमै सुत्नु पर्छ। समय भन्ने कुरा यति महत्वपूर्ण कुरा हुन्छ वा यति महत्वपूर्ण कुरा हुन्छ, यो कुरा चाहिँ एकदमै हामीले ख्याल गर्नुपर्छ है बा। हो नि हजुरबा, तपाईँले जब मलाई भन्नुभयो, तपाईँले मलाई जुन आठवटा आर्ट सिकाउनु भयो नि हजुरबा, त्यो आठवटा आर्ट चाहिँ मलाई एकदमै मन परेको छ क्या। एकचोटि फेरि त्यो आठवटा आर्ट मलाई स्मरण गराइदिनुहोस् क्या हजुरबा, म अरू साथीहरूलाई पनि सिकाउन चाहन्छु क्या। ल, कस्तो ज्ञानी भएछ मेरो नाति त गाँठे हो यहरी, जहिले पनि अति उपदेश भन्ने कुरा मानिलिनुपर्छ। अब के गर्नु, कति नाति नातिना त के भन्छन् भने मैले अति उपदेश दिँदा उहिलेको कुरा खुइलेर गयो ओ भनेर भन्छन्। त्यसो होइन नि बा, हामीले तिमीहरू जस्तो नपढे पनि, तिमीहरू जस्तो कलेज नगए पनि, तिमीहरू जस्तो स्कुल नगए पनि अनुभव त छ नि बा। हामीले कोही पढेर जान्छन्, कोही पढेर जान्छन् भन्ने कुरालाई त मान्नुपर्छ नि त, के कहो नाति। हो नि हजुरबा, हो, हजुरले भनेको कुरा त 100% हो हजुरबा। म पनि बुढाबुढीले भनेको कुरा मलाई एकदमै मनपर्छ नि हजुरबा। जस्तो होइन, कतिले के भन्छन् भने उहिलेको कुरा खुइलेर गयो, म चाहिँ यो कुरालाई मान्दिनँ, किनभने हजुरबा तपाईँले दिएको अर्ति उपदेशले गर्दा मेरो धेरै उन्नति प्रगति भएको छ नि। म त के भन्छु भने ओल्ड इज गोल्ड भन्छु, होइन पुरानो नै के हो सुनो, त्यो भएर म चाहिँ यो कुरालाई मान्छु, अरूले मानुन् या नमानुन्, किनभने हजुरहरूसँग चाहिँ पर्नु भएको छ, अनुभव गर्नु भएको छ, होइन सबै कुराको अनुभव भएको कारणले नै म चाहिँ हजुरहरूको कुरालाई होइन स्वीकार्छु, मानिलिन्छु। ल अब परमेश्वरले हामीलाई चाहिँ होइन आठवटा आठ दिनु भएको छ, आठ दिन यहाँ चौबिस हुन्छ, अनि चौबिस घण्टा हामीलाई दिनुभएको छ रात दिन गरेर, र सबै योभन्दा महत्त्वपूर्ण एउटा आठ भनेको चाहिँ हामीलाई सुत्नको लागि दिनुभएको। ल तिनवटा आठलाई चाहिँ छुट्टाउँदैछु है नाति, यो कुरा ध्यान दिएर सुन, र रेडियोबाट सुन्ने नाति नातिनाले पनि ध्यान दिएर सुन्ने, कतिजना त यतिखेर पनि उठ्न गाह्रो भइरहेको होला, हुँदैन, समयमा सुत्ने, समयमा उठ्ने, दस बजी साँझ सुत्ने, पाँचदेखि छ बजीसम्म उठ्ने, अरू बेला नसुत्ने, यो सुत्ने बानीले चाहिँ धेरै नै मान्छे अल्छे हुन्छन् क्या होइन। अब कति कुरा हामीले सुनेका छौँ नि, घरै बगाइसक्यो मान्छे सुत्या छ, ए गाँठी यस्तो त गर्नु हुँदैन नि, यो कुममा कर्ण सुताइ त सुत्नु हुँदैन नि त भाइ, यो कुरा एकदमै महत्त्वपूर्ण कुरा छ। ल सुन है नाति, मैले यो आठवटा आठको महत्त्व बताउँदैछु, जसले यो आठवटा आठलाई जीवनमा लागू गर्छ त्यसको जीवन फलिफाप उन्नति प्रगति समृद्धि हुँदै जान्छ भाइ, म लेखेर दिन्छु। अब एउटा आठ सुत्नको लागि होइन, एउटा आठ काम गर्नको लागि, अर्को आठ आफ्नो व्यक्तिगत जीवनको लागि, हेर न आठ दिन चौबिस, हेर भा मान्छे रात दिन नखटी पनि मरिहत्ते गरेर काम गर्नुहुँदैन, कति मान्छेलाई सोध्छु म तेरो आँखा त रातो भएको छ भा भन, म त सुत्या छैन, दुई घन्टा मात्रै सुत्छु, रातभरि काम गर्छु, हुँदैन भा हुँदैन, त्यसरी गर्नु हुँदैन, मरिहत्ते गर्नु हुँदैन, होइन यो ज्यानलाई शास्ति दिनु हुँदैन भा, किनभने हामीले आठ घन्टा चाहिँ सुत्नै पर्छ भा होइन, अनि आठ घन्टा सुत्दैन भने के हुन्छ थाहा छ, हामी रोगको शिकार भन्छौँ, हामी चाँडै बुढो हुन्छौँ, अनि हामी चाँडै मर्न पनि सक्छौँ भा, आठवटा आठलाई प्रयोग गरेन भने। एउटा आठ चाहिँ सुत्नको लागि, अर्को आठ चाहिँ भनेको बा काम गर्ने, होइन आठ घन्टा काम गर्ने, त्यो जागिरको कुरा हुन्छ नि त, जागिरमा पनि कहिले आठ घन्टा दस घन्टासम्म मान्छे काम गर्छन्, गर्नुहोस्। त्यो हामीलाई चाहिँ परमेश्वरले के दिनुभएको छ भने वा, यो आठ चाहिँ काम गर्न दिनुभएको छ, एउटा आठ होइन, हामी आठ घन्टा काम गर्छौँ नि त, जहाँ गए पनि आठ घन्टा काम गर्छौँ, आठ घन्टा पढ्छौँ होइन, त्यो चाहिँ उन्नतिको लागि, आफ्नो आर्थिक आय स्रोतको लागि होइन, काम आठ घन्टा चाहिँ काम गर्नै पर्छ बा, जहाँ होस् जसरी होस् हामीले काम गर्नुपर्छ, र अर्को आठ भनेको चाहिँ व्यक्तिगत प्रयोगको लागि, अब आफूलाई पनि त समय दिनु पर्यो नि बा, होइन त, अब आफ्नो पढाइ लेखाइको कुरा होला, सरसफाइको कुरा होला, साथीभाइसँग भेटघाटको कुरा होला, त्यो आठ चाहिँ परमेश्वरले फेरि हामीलाई दिनुभएको छ, यो कुरा चाहिँ ठ्याक्क हामीले याद गर्नुपर्छ होइन बा। अनि कस्तो लाग्छ त नाति, मेरो आठवटा कुरा हो नि हजुरबा, हजुरले धेरै अगाडि पनि मलाई त भन्नुभएको थियो हजुरबा, होइन म त यो आठवटा आठ प्रयोग गर्ने भइसकेँ नि त, म आठ घन्टा मेरो त जागिर छैन हजुरबा, होइन आठ घन्टा पढ्न जान्छु, कलेजमा पढ्छु, अनि आउँछु, अनि आफ्नो व्यक्तिगत पढाइ लेखाइका कुराहरू हुन्छन्, साथीभाइसँगको भेटघाट हुन्छ, म चाहिँ फुटबल खेल्छु, होइन जे होस् हजुरले भने जस्तो आठलाई म प्रयोग गर्छु। अनि अर्को भनेको हजुरबा, म आठ घन्टाले मजाले सुत्छु, तपाईँले मलाई भन्नुहुन्छ नि साँझ दस बजी सुत्ने बानी गर ए नाति भन्नुहुन्थ्यो, हो नि हजुरबा, म बिहान अब साँझ आठ बजी दस बजी सुत्छु, अनि बिहान चाहिँ म छ बजी उठ्छु हजुरबा, अनि त्यसपछि कलेज जाने तयारी गर्छु, अनि जे होस् अहिले हजुरले भनेपछि पहिले त म केही गर्न भ्याउँदिन थिएँ, यता म त अब कलेज जानुभन्दा पाँच मिनट अगाडि त उठेर मुख धोएर कलेज हिँडिहाल्थे, त्यस्तो त्यो हजुरबा तयारी केही हुँदैन थियो, तर अहिले चाहिँ मेरो तयारी राम्रो छ। पहिले मेरो कस्तो हेबिट थियो भने हजुरबा, म बेलुका मोबाइल हेर्थेँ होइन, खाना खाने बित्तिकै अब खाना खायो, बेडमा गयो, मोबाइलहरू मोबाइल हेर्दा हेर्दै कहिले त राति 12-1 बजेको हुने हो हजुरबा, एउटा फिल्म हेरेपछि सकाउन मन लागिहाल्ने त्यस्तो हुन्थ्यो। जब हजुरले भन्नुभयो त्यसपछि चाहिँ मेरो सबै कुरा मिलेको छ, स्कूल जाँदा पनि मलाई झपचप निन्द्रा लाग्दैन, कहिले काहीँ टिचरहरू आउनुभन्दा अगाडि नै म निदाइसकेको हुन्थ्यो हजुरबा। अहिले जुन तपाईँले भनेपछि आठवटा आठ प्रयोग गरेपछि त मलाई चाहिँ धेरै फाइदा भएको छ हजुरबा। ल बा, यो हजुरबाले जहिले पनि फाइदा के कुरा गर्ने हो क्या बा, ठ्याक्क पारेर। ल नाति, अब चाहिँ एउटा गीत सुन्नुपर्छ है, ल मजाले यो गीत सुनौ त ठ्याक्क पारेर।

हजुर यो गीत सुन्दा त मलाई त ठ्याक्कै पहिलेको प्रभुलाई पाउनुभन्दा अगाडि तपाईँलाई भेट्नुभन्दा अगाडिको जीवन याद आयो नि हजुर बा। तपाईँलाई भेटेपछि त मैले त धेरै कुरा अब खानै छोडिसकेँ नि हजुर बा। अब चुरोट खाने बानी थियो, खैनी खाने बानी थियो। अब तपाईँले भन्नुभयो चुरोट र खैनीको बारेमा, यो यसले के गर्छ हामीलाई, होइन कति हानि पुर्याउँछ भन्ने कुरा। जस्तो तपाईँले भनेको कुरा भनेपछि मैले चुरोट पनि खान छोडेँ, होइन अब जहाँ रक्सी चुरोट पनि खान छोडेँ। जस्तो तपाईँले मलाई भन्नुभयो नि जुन खैनी खाने बानी गर्ने मान्छेको चाहिँ दाँत त अब 40 वर्ष नपुगी कुनै नै झर्ने रहेछ, अनि त्यसपछि क्यान्सर हुने डर हुँदो रहेछ। अनि तपाईँले भन्नुभयो जहाँ रक्सी चुरोटहरू खाँदा चाहिँ होइन अब फोक्सोमा समस्या हुँदो रहेछ, हाम्रो फोक्सो चाँडोभन्दा चाँडो ड्यामेज हुँदो रहेछ, होइन अनि त्यसपछि हाम्रो मृगौलामा पनि होइन तनाव हुँदो रहेछ, होइन मृगौला चाँडै फेल हुने समस्या हुँदो रहेछ जहाँ रक्सी चुरोट खाने मान्छेहरूलाई, होइन त्यो भएर हजुरबा तपाईँले दिएको शिक्षाले त म त हाम्रो जीवन कति बहुमूल्य छ भन्ने कुरा त तपाईँले चाहिँ मलाई जुन अर्थी उपदेश दिनुभयो नि हजुरबा, यो कुराले चाहिँ मलाई एकदमै छोयो क्या हजुरबा। ल बा, जहिले पनि नाति नातिनाको उन्नति प्रगति चाहने म हजुरबा। हेर म यति बुढो भएर पनि अब आज हो कि भोलि हो, म बुढो मान्छे, मैले चाहिँ खानुपर्ने हो नि त। आ बाजुन्जेल खान्छु भनेर चुरोट खानुपर्ने हो, रक्सी खानुपर्ने हो, तर म मलाई परैबाट गनाउँछ। हेर बा, मलाई मलाई मलाई मैले कहिले पनि यो जाँत रक्सी खाने सङ्गत पनि गरिनँ, कहिले चाखिन पनि। फेरि बाइबलले के भन्छ बा, नछु नचाख नहेर भन्छ। त्यस्तो कुरालाई मैले कहिले पनि माने क्या, माने प्रभुले भने कुरालाई मैले माने। अहिले हेर्दा बा मसँगैका साथीहरू सबै गइसके माथि, कोही स्वर्ग गए कोही नर्क गए, मलाई चाहिँ परमेश्वरले यति बचाइराख्नु भएको छ। यो सबैभन्दा ठुलो कुरो के हो भने यो शरीर चाहिँ परमेश्वरको पवित्र आत्माको मन्दिर हो। यो मन्दिरलाई जति सफा राखु त्यति परमेश्वरले दीर्घायु दिनुहुँदो रहेछ क्या बा। हेर अब त जस्तै दौतारी त जस्तै साथीहरू केटाकेटीहरू यसो बाटोतिर हेर्छु म, ए बा अब स्कुलको लुगा लगाएको छ, कलेजको ड्रेस लगाएको छ, बङ बङ चुरो उडाएको छ, अनि वा भविष्य के होला तिनीहरूको। म त 3-6 पर्छु बा यस्तो देखेर। जे होस् नाति, त चाहिँ परमेश्वरको छोरा भएर परमेश्वरको आज्ञा मान्या छ, म साह्रै खुसी छु। अब पहिले त तँ पनि त छ्यास खान्थेस् नि त, होइन अब अहिले खाँदैन। कति राम्रो हेर्दा पनि चम्केको जस्तो देखिन्थ्यो मेरो नाति, कति हेल्दी छ, अहिलेसम्म कहिले हस्पिटल गएको रेकर्डै छैन। हेर त कति फाइदा हुन्छ। त्यसैले मैले भनेको कुरा चाहिँ मान्यौ भने वा तिमीहरू लामो समयसम्म बाँच्छौ, कुनै पनि रोगको शिकार हुँदैनौ। अब अहिले सबैभन्दा समस्या के भने तेरो पनि बानी त सुध्रिया छ नि, पहिले घरको खाना नखाने, खालि बाहिरको खाना, बाहिरको पिज्जा बर्गर के अहिले वा कति हो म त थाहा पनि छैन। घरि यो खाने भन्छन्, घरि त्यो खाने भन्छन्, सबैभन्दा हेल्दी कुरा चाहिँ वा घरको हुन्छ। आफ्नै आमाको हातले बनाएको, आफूले बनाएको जस्तो खाना कसैले खान पाउँछ? खानेकुरामै हुन्छ रोग जति सबै कुरा। हामीले जे खायो शरीरमा लाग्ने हो, राम्रो खायो राम्रो लाग्छ, नराम्रो खायो नराम्रो लाग्ने हो जानु। त्यो भएर बाहिरको खाना भन्दा पनि घरको खाना खाने बानी बसाउनु पर्छ। अब बाहिरको हेर उधारलाई पैसा चाहिएको भयो, हाम्रो हेल्थको त उधारलाई के हुँदैन। बासी भात बनायो, 2-3 दिनको बाद चाहिँ फ्रिजमा राखेको, अनि चाहिँ टन्न भुटो फ्राई राइस बनाउदियो। हामी चाहिँ यहाँ घरमा भएको चाहिँ म त बासी भात खान्न है भन्छौँ बा। अब त्यो होटेलतिर बासी राखेको छ कि के राखेको छ कसलाई के थाहा? यो महानगरपालिकाले कहिले काहीँ त छड्केहाल्छ नि होटेलमा। आमा हो ढुडी परेको कुरा पो दिँदा रहेछन् त, म त 3-6 परे। त्यो भएर जब तिमीहरू बाहिर खाना खाने भन्छ नि बा,
म बुढोलाई यति टेन्सन हुन्छ यति टेन्सन हुन्छ, कुहिएको खाना खाने हुन् कि के गर्ने हुन् कि, अब ढुसी परेको कुरा खायो भने त क्यान्सर हुन्छ, ये बा यति टेन्सन हुन्छ। हामी हजुरबा हजुरआमालाई जब नाति नातानालाई चाहिँ बाहिर खाना खान जान्छु भन्छन्, साह्रै टेन्सन हुन्छ क्या नाति। हो नि हजुरबा, मेरो पनि त त्यस्तै थियो बानी। अब साथीहरूले गरी पिज्जा खान भन्थे, गरी बर्गर खाने, गरी के खाने, गरी के खाने खाइन्थ्यो, तर अब कस्तो खाना चिल्लो दिने होइन, कति दिनदेखि तारेको एउटै तेलमा तारेको खाना दिन्छन्, बनाएको कुराहरू दिन्छन्, हामीलाई के थाहा, उनीहरूलाई पैसा भए भइगयो। त्यो भएर हजुरबा अहिले म बाहिर त्यति कहिले काहीँ चाहिँ अब हुन्छ साथीभाइसँग ग्यादरिङ हुँदा खाइन्छ हजुरबा, तर तपाईँले भने जस्तो म भरिसके चाहिँ घरमै आमाको हातले बनाएको खाने नै कुरा खान्छु। त्यो खाएपछि त म पनि अहिले एकदमै हेल्दी भएको छु नि हजुरबा, पहिले त खालि बाहिरको कुरा खाने, चिल्लो खाने, पिरो खाने यति गाह्रो हुन्थ्यो मलाई हजुरबा। जब हजुरबाले जुन शिक्षा दिनुभयो नि, यो शिक्षाले चाहिँ मलाई मेरो जीवनमा चाहिँ ठुलो काम गर्यो, एउटा ज्योति नै बालिदिनु भयो क्या हजुरबा तपाईँलाई। अहिले म मेरो साथीहरूलाई पनि एकटा बाहिरको कुरा नखामै जस्तो भए पनि घरमा जे छ त्यो खाम, त्यो चाहिँ हेल्दी हुन्छ होइन। अब आमाले भनेको नि मायाले बनाएकी हुन्छन्, अब बाहिर चाहिँ कसरी बनाएको हुन्छ भने पैसाको पैसाले बनाएको हुन्छ होइन, उनीहरूलाई केही मतलबै हुँदैन होइन। त्यो भएर हजुरबाले भनेको कुरा मैले सिरोपर गरेको छु हजुरबा, मानिलिएको छु। जहिले पनि मलाई एउटा कुरा चाहिँ के भयो भने, जब हजुरबाले यो कुरा अति उपदेश दिँदै गर्दा चाहिँ जहिले पनि आमा बुवा हाम्रो अग्रजहरूले चाहिँ हाम्रो उन्नति नै चाहनुहुँदो रहेछ होइन, हाम्रो प्रगति नै चाहनुहुँदो रहेछ। तर आमा बुवा बाहेक होइन, हजुरबा हजुरआमा बाहेक अरूले हाम्रो उन्नति प्रगति चाहँदैनन् होइन। तर हामी जब सही बाटोमा हिँड्छौँ नि, जब सही निर्देशन परमेश्वरद्वारा पाउँछौ नि, परमेश्वरले गरेका योजनाहरू जहिले पनि सफल हुन्छन् होइन। परमेश्वरले भन्नुभएको कुरा जब हामी मान्छौँ नि, हामी सफल हुन्छौँ। जब परमेश्वरको आज्ञा हामी आज्ञामा हिँड्छौँ नि, अनि हामी सफल हुन्छौँ। तर जब तपाईँ र म परमेश्वरको आज्ञा मान्दैनौँ, हामी असफल हुन्छौँ, निराश हुन्छौँ, चिन्ता हुन्छौँ, फिक्री हुन्छ। यो छ नि त हजुरबा होइन त। ल मेरो नाति हेर्दा हेर्दै कति अति दिने भइसकेछ, म त साह्रै तिन छक्कै परिसकेँ। एउटा भनाइ छ नि, जस्तो मान्छेसँग सङ्गत गरौँ त्यस्तै मान्छे भइन्छ भन्थ्यो, हो रहेछ वा। अब म बुढोको सङ्गत गरी यसको कुरा पनि सुन्दै जाँदा बुढो मान्छेले बोले जस्तै कुरा गर्छ। ल भरिसके चाहिँ अनुभवी व्यक्तिको सङ्गत गर्ने, बुढाहरूकै सङ्गत गर्ने, धेरै कुरा सिकिन्छ जानिन्छ वा। यो कुरा एकदमै महत्त्वपूर्ण कुरा छ होइन त नाति। हो नि हजुरबा, हजुरबा धेरै धेरै धन्यवाद है। आज हजुरले यति राम्रो कुरा मलाई सिकाइदिनु भयो, आठवटा आठ मैले पनि मानिदिएको छु। म अहिले त्यो कुरालाई एकदमै फलो गरेको छु हजुरबा। त्यो भएर मेरो साँच्चै भन्नुपर्दा मेरो उन्नति प्रगति सबै कुरा भएको छ होइन। अहिले म स्कुलमा निदाउँदिनँ, कलेज जाँदा पनि निदाउँदिनँ होइन। अब हेल्दी छु, समयमै उठ्छु, समयमै खान्छु, अनि सबै कुरा अहिले ठिक छ हजुरबा। यो नातिले चाहिँ हजुरबाले भनेको अर्तीलाई मानिस, जसले हजुरबाले भनेको कुरा अर्ती मान्छ उसको जहिले पनि प्रगति हुन्छ। ल नाति हो, म पनि यसो मर्निङ वक जानुपर्ने निस्किया थिएँ, अब तँलाई बाटोमा टुप्लुक्क भेटे, नाति र हजुरबाको कुराकानी भएको। ल म लागे त पनि कलेज जानुपर्ने होला, यसो तयारी गर्दै गर्नु है त। हुन्छ हजुरबा, हुन्छ। ल हजुरबा धेरै धेरै धन्यवाद है, हजुरले आज मलाई यति धेरै उत्साहित बनाउनु भएको छ, तपाईँलाई मेरो अन्तस्करणदेखि धन्यवाद दिन्छु। ल हजुरबा, ल बा, ल म चाहिँ लागे है, राम्ररी जानु ल। आदरणीय श्रोता, अहिले सुन्नुभयो हजुरबा र नातिहरूको नातिको गन्थन। र जहिले पनि सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ के हो भने, हामीले हाम्रो अग्रजहरूको अर्थीलाई मानिलिनुपर्छ। जहिले पनि अग्रजहरूको अर्थी चाहिँ हाम्रो कुभलोको लागि हुँदैन, भलाइकै लागि हुन्छ। र यतिन्जेलसम्म जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै,
कार्यक्रम हजुरबालाई चिट्ठीबाट म प्रस्तुता कुमार अब्राम पनि बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: 杯，然后米小杯回去上刷了个大头，等你吧。
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रीष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

श्रोता मित्र, विशेष गरेर मानिसले आफ्नो जीवनमा तीनवटा अवस्थाहरू पार गरेको हुन्छ। पहिलो बाल बच्चाको अवस्था, दोस्रो जवान जवानीको अवस्था अनि तेस्रो वृद्धहरूको अवस्था। यी तीनवटा अवस्था पार गरिसकेपछि मानिसले मृत्यु सहनु पर्छ। जवानी अवस्थामा धेरै इच्छाहरू हुन्छन्, आकांक्षाहरू हुन्छन् अनि त्यही इच्छाहरू र आकांक्षाहरू पूरा गर्न एउटा जवान जवानीले आफूलाई मन लागेको कुरा गरिरहेको हुन्छ, जुन परमेश्वरको वचन भन्दा विपरीत छ। त्यही कारणले गर्दा आज संसारमा धेरै जवान जवानीहरू कुलतमा फसेका छन्। आफ्नो इच्छा पालन गर्दै गर्दा आफ्नो जीवन बिगारिरहेका छन्। हो श्रोता मित्र, परमेश्वरको वचनले जवानीहरूको बारेमा, जवानहरूको बारेमा यसरी भन्दछ। उपदेशक 11 अध्यायको 9-देखि 12 अध्यायको 1 पदसम्म म तपाईँको निम्ति पढ्न जाँदैछु। हे जवान मानिस, युवा अवस्थामा हुँदा खुसी हौ, तिम्रो हृदयले तिम्रो जवानीमा आनन्द दिउन्, तिम्रा आँखाले देखेका कुराहरू र तिम्रो हृदयका कुराहरूलाई पछ्याउ। तर यो याद राख कि परमेश्वरले यी सबै कुराको लेखा लिनुहुन्छ, यसै कारण चिन्तालाई तिम्रो हृदयबाट पर राख र शरीरको दुःखलाई फालिदेऊ, किनभने युवा अवस्था र बल व्यर्थ हुन्। दुःखको समय र वृद्ध अवस्था आउन अघि नै जब तिमीले भन्नेछौ, यस संसारमा मेरो मन लाग्दैन, ती समय भन्दा अघि नै आफ्नो युवा अवस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गर। जवानी अवस्था भनेको तरुण अवस्था हो। सायद 18-देखि 30 वर्षसम्मको उमेरमा मानिस जवानीको अवस्थामा हुन्छ होला। जीवनको सबैभन्दा सुन्दर अवस्था हो भन्दा गल्ती नहोला। यो अवस्थामा मानिसको शरीरको पूर्ण विकास भएको हुन्छ, सुन्दरता पनि चरम सीमामा पुगेको हुन्छ। भन्नेछौ, यस संसारमा मेरो मन लाग्दैन, ती समय भन्दा अघि नै आफ्नो युवा अवस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गर। जवानी अवस्था भने

जोस र उमङ्गले भरपूर हुन्छ यो जवानी अवस्था। साथै हृदयमा पनि धेरैवटा कल्पनाहरू र सपनाहरू हुन्छन्। मानिसको जीवनको सफलताको जग पनि यसै बेला बसालिन्छ। यो अवस्थामा एक व्यक्तिले लिएको निर्णयले उसको जीवनभरि उसलाई प्रभावित पार्छ। असल निर्णयले सफलतातिर डोर्याउँछ, गलत निर्णयले जीवनलाई पीडादायक र असफल बनाउँछ। यसै कारण जवानीको जोशमा मानिसले आफ्नो होस सम्हाल्नु पर्छ भनिन्छ। हो श्रोता मित्र, आज धेरै जवान जवानीहरू, युवा युवतीहरू जोशको बेलामा होस गुमाएको कारणले गर्दा कुलथमा लागिरहेका छन्। जवान युवा युवतीको समय अति महत्वपूर्ण हुन्छ। उनीहरूले आफ्नो समयलाई उचित प्रकारले प्रयोग गर्नुपर्छ। बगेको खोलो र बितेको समय फर्केर आउँदैन। वास्तवमा समय जीवन हो। मानिसले हर क्षण हर पल बुद्धिमानी साथ जिउनु पर्छ। यसरी जिउने कार्यमा परमेश्वरको वचन बाइबलले हामीलाई सहायता गर्न सक्छ। हो श्रोता मित्र, मानिसको जीवनको जिउने एउटा मात्र आधार परमेश्वरको जीवित वचन बाइबल हो र यसैलाई हामी हाम्रो जीवनको आधार मान्नुपर्छ। पवित्र बाइबलमा हरेक उमेरको मानिसलाई उचित रूपले जीवन यापन गर्ने सम्बन्धमा सल्लाह र उपदेश दिएको छ। परमेश्वर यही चाहनुहुन्छ कि प्रत्येक मानिसले संसारको छोटो जीवन अर्थपूर्ण रूपले जिउन सकोस्। मैले भर्खरै पढेर तपाईँलाई सुनाएको बाइबल पदले विशेष गरी जवान युवा युवतीलाई उपदेश दिएको छ। त्यहाँ यसरी लेखिएको छ, ए जवान मानिस, युवा अवस्थामा हुँदा खुसी हौ, तिम्रो हृदयले तिम्रो जवानीमा आनन्द दिउन्, तिम्रा आँखाले देखेका कुराहरू तिम्रा र तिम्रो हृदयका कुराहरूलाई पछ्याऊ। तर यो याद राख कि परमेश्वरले यी सबै कुराको लेखा लिनुहुन्छ। बाइबलले खुसी हुन मनाही गरेको छैन श्रोता मित्र, बाइबलले आनन्द गर्न पनि निषेध गरेको छैन। मानिसले रमाइलो गर्नु हुँदैन भनेको छैन बाइबलले। खुसी हुन नसक्ने, आनन्दित हुन नपाइने, रमाइलो गर्न नपाइने जीवन खै के जीवन? त्यस्तो जीवन त उजाड मरूभूमि जस्तो हुन्छ। मित्र, बाइबलले मानिसलाई खुसी नहुनु, रमाइलो नगर्नु भनेको छैन। तर हामी कुन र कस्ता कुरामा आफ्नो खुसी खोज्छौ त्यो चाहिँ धेरै महत्वपूर्ण कुरा हो। धेरैजना मानिसहरू उनीहरूका आँखाद्वारा डुराइएका हुन्छन्। आँखाले जे देख्छन् त्यो मन पराउँछन्, त्यो प्राप्त गर्न चाहन्छन्। एक क्षणको रमाइलोको कारण सारा जीवनलाई विपत्तिमा पार्छन्। हामी कुन कुराहरू गरेर खुसी र आनन्द पाउन खोज्छौ त्यसमा हामी होसियार हुनुपर्छ भनी बाइबलले बताउँदछ। धेरैजना मानिसहरू मद्यपान गरेर, अनैतिक कार्यहरू गरेर जीवनमा खुसी पाउन चाहन्छन्। त्यस्ता कार्यहरूको पछि लाग्ने मानिसहरूको जीवनको अन्त्य कसरी हुन्छ त्यो सायद तपाईँले देखिसक्नु भएको छ। अहिलेको संसारमा मानिसहरू यस्तै कुराहरूको पछि लागेका छन् मित्र। शरीरलाई मन पराउने, शरीरलाई आनन्दित दिने थुप्रै कुलतहरूले उनीहरू आनन्दित भइरहेका छन्। खुसी र आनन्द पाउन सकिने अरू उपायहरू पनि छन् भनी मानिसहरूले बुझ्न सकिरहेका छैनन्। के मद्यपानले मात्रै, के अनैतिक कार्यले मात्रै मानिसलाई खुसी पार्न सक्छ र? त्यति मात्र होइन, मानिसले गरेको प्रत्येक कार्यको हिसाब परमेश्वरले लिनुहुन्छ। गलत तरिका र उपायले मानिसको शारीरिक जीवनलाई साथै आत्मिक जीवनलाई पनि नाश पार्दछ र यो सबै कुराको लेखा एक दिन परमेश्वरले स्वयं व्यक्तिसँग लिनुहुनेछ। मेरो आवाज सुनिरहनु भएको मित्र, गलत कुराहरूमा तपाईँ खुसी नखोज्नुहोस्, अनैतिक कुराहरूमा आनन्द पाउने इच्छा नराख्नुहोस्। याद गर्नुहोस्, सायद आज तपाईँ जवान हुनुहुन्छ तर सधैँ तपाईँ जवान रहनुहुन्न। तपाईँको रूप उडेर जान्छ, तपाईँको बल र शक्ति पनि घटेर जान्छ। अहिलेको बलिष्ठ शरीर थाकेर क्लान्त हुने समय पनि आउँछ, त्यस बेला समय बितिसकेको हुनेछ, मौकाले नौ डाँडा काटेर गइसकेको हुनेछ। जीवन त्यस बेला समुद्र बीच भुमरीमा फसेको नौका जस्तै हुनेछ। तर आज त तपाईँ जवान हुनुहुन्छ, समय छ, मौका छ, होस गर्नुहोस् मित्र। परमेश्वरको वचनले भन्छ त्यो दुःखको समय र वृद्ध अवस्था आउन

अघि नै जब तिमीले भन्नेछौ यस संसारमा मेरो मन लाग्दैन, ती समयभन्दा अघि नै आफ्नो युवा अवस्थामा सृष्टिकर्ताको सम्झना गर। परमेश्वरलाई सम्झेर उहाँलाई भजेर उहाँको शिक्षा पालन गरेर जिउने मानिसको जीवन नाश भएर जाँदैन। श्रोता मित्र, परमेश्वरले तिनीहरूलाई आशिष दिनुहुन्छ। धेरैजना जवान युवा युवतीहरू भन्छन्, अहिले त हामीले परमेश्वरको भक्ति गर्ने समय होइन, अहिले त हामीले मोज मजा गर्नुपर्छ, रमाइलो गर्नुपर्छ, आफूलाई मन लागेको कुरा गर्नुपर्छ। हो, यसै भन्छन् उनीहरू। यस्तै कुराको पछि लागेर उनीहरूले आफ्नो समय मात्र होइन तर जीवन समेत नाश पारिरहेका छन्। प्रिय जवान मित्र, तपाईँले चाहिँ त्यसो नभन्नुहोस्। संसारको रमाइलोमा हराएर नजिउनुहोस्। परमेश्वरले जुन आनन्द र खुसी दिनुहुन्छ त्यो त धेरै अनमोल छ, त्यो आनन्द कहिल्यै हराएर जाने छैन। प्रिय जवान भाइ, जवान बहिनी, तपाईँलाई जीवन दिनुहुने परमेश्वरको शिक्षामा तपाईँ हिँड्नुहोस्। तपाईँको जीवन सार्थक हुन सकोस् भनी प्रभु येशू संसारमा आउनु भएको हो। याद राख्नुहोस्, तपाईँको अवस्था सधैँ यस्तै हुँदैन। संसारका कुराहरूमा आशा भरोसा राख्ने मानिसहरू धोकामा पर्छन्, तर परमेश्वरमाथि भरोसा राख्नेहरूको विषयमा यसो भनिएको छ, परमप्रभुमा आशा राख्नेहरूको बल फेरि नयाँ हुनेछ, तिनीहरू गरूड झैं माथि माथि उड्नेछन्, तिनीहरू थाक्ने छैनन् अनि मूर्छा पर्ने छैनन्। यसैया 41 अध्यायको 31 पद, यो परमेश्वरको प्रतिज्ञा हो मित्र, तपाईँको निम्ति जुन कहिल्यै पनि टलेर जाने छैन, र परमेश्वरको इच्छा अनुसार परमेश्वरका महिमाको निम्ति तपाईँले संसारमा आफ्नो इच्छा लगाउनुहोस् र आफ्नो आनन्द र खुसी तपाईँले त्यहीबाट प्राप्त गर्नुहुनेछ। आज नै यसको लागि तपाईँले येशु ख्रिस्टमा विश्वास गर्नुपर्छ, जुन येशु ख्रिस्ट तपाईँको जवानी अवस्था सार्थक होस् भनेर, तपाईँको जीवनले अर्थ पाओस् भनेर यो संसारमा आउनु भएको हो। त्यसैले म तपाईँलाई विनम्र अनुरोध गर्दछु, जवान जवानी भाइ बहिनीहरू, आज नै येशूमा विश्वास गर्नुहोस् र आफ्नो जवानीलाई गरुड जस्तै माथि माथि उड्ने बनाउनुहोस्। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशु ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ, कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।
2: नमस्ते नमस्ते, दुवै हात जोडेर तपाईँलाई यस कार्यक्रममा हार्दिक स्वागत, साथै पवित्र त्रिएक परमेश्वर पिता पुत्र पवित्र आत्माको नाउँमा तपाईँलाई मेरो हार्दिक अभिवादन छ। जीवनमा नभई नहुने कुरा धन सम्पत्ति पनि हो भन्दा सायद गल्ती हुँदैन। जीवनका आवश्यकताहरू पूरा गर्न केही पैसा सम्पत्ति त चाहिन्छ नै, तर जीवन नै धन सम्पत्तिको निम्ति भने होइन। यही हुनेछ हाम्रो चर्चाको विषय। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नौलो नेपाली दैनिक कार्यक्रम आत्मिक यात्रा।

आज हाम्रो विषय कुराकानी धन सम्पत्ति बारे छ। यही सन्दर्भमा भन्न चाहन्छु कि यस कार्यक्रमलाई माया प्रेम र प्रार्थना सहित अनुदान दिनुभएका हाम्रा तमाम श्रोताहरूप्रति म कृतज्ञ छु। तपाईँको सहयोगले, तपाईँको सहायताले हामीलाई ठूलो प्रोत्साहन मिलेको छ र यस कार्यक्रमले दुई दशक भन्दा पनि बढ़ी निरन्तरता पाएको छ। तपाई धन्यवादको पात्र हुनुहुन्छ। आउनुहोस् सदैवजी, आज पनि एउटा मधुर भजन संगीत सुन्दै आजको सन्देशको निम्ति आफैलाई तयार गरौं।

सबै मानिसको जीवनमा एउटा एउटा उद्देश्य हुन्छ। उद्देश्य बिनाको जीवन के जीवन होइन त? जुन जीवनलाई हामी माया गर्छौ यो जीवन एक दिन बितेर जान्छ भनी थाहा पाउँदा हुनसम्म पीर पनि लाग्छ, होइन त? कस्तो लाग्छ तपाईँलाई? तपाईँ र म एक दिन हामी मरेर बाक्साभित्र पस्छौ कुहिन्छौ भन्दा त कस्तो कस्तो लाग्छ, होइन त? संसारमा सधैँभरि जिउनु पाए त कति राम्रो हुने थियो जस्तो लाग्छ। के तपाईँलाई पनि त्यस्तै इच्छा हुन्छ? सायद धेरैको इच्छा यस्तै हुन्छ। त्यसै कारण त उनीहरूले जम्मा गरेको धन, उनीहरूले थुपारिरहेको सम्पत्तिले यही प्रमाणित गर्छ कि उनीहरू यस धरतीमा 2400 वर्ष जिउन चाहन्छन्। होइन होइन होइन, बडो मुस्किलले ठेलठाल गरेर 70-80 वर्षसम्म हामी जिउँछौ। जीवन छोटो छ भने थाहा पाएपछि यस जीवनलाई हामीले कसरी जिउनुपर्छ यो ज्ञान पनि हामीमा हुनुपर्छ। ज्ञान भन्दा ठूलो कुरा के होला? बरु हामी चाहिँ यस विषयमा जानकारी हासिल पक्कै पनि गर्नुपर्छ। हो, जीवन जिउनलाई सठिक जानकारी हुनै पर्छ। कुनै अर्थ वा मूल्य नभएको कुरामा जीवनका बहुमूल्य समय खर्चेर जिउनमा हात राखेर खुइय खुइय गर्दै बस्ने समय नआओस् तपाईँको मेरो। आज मानिसहरूको मनमा कस्तो विचार पाइन्छ? उनीहरूलाई नजिकबाट हेर्दा यस्तो लाग्छ मानौ उनीहरू जीवन पैसा र धनकै निम्ति मात्र हो भन्ने सोचेको जस्तो देखिन्छ। जीवनको अरू बहुमूल्य कुराहरूलाई भुलेर यसरी जिउनेहरूले गल्ती गरिरहेका छन्। जीवित र सत्य परमेश्वरको वचनले धन सम्पत्तिको बारेमा के भन्छ यो कुरा जान्नुपर्छ। मलाई विश्वास छ आज तपाईँले सुन्न लाग्नुभएको कुराबाट तपाईँ र मैले धेरै आशिष पाउँछौ। पवित्र बाइबलमा हितोपदेशको पुस्तकमा यसरी लेखिएको छ 27:24, किनभने धन सम्पत्ति त सधैँभरि रहँदैन र मुकुट पनि सबै पुस्ताका लागि सुरक्षित रहँदैन। परमेश्वरको वचनले भनेको कुरा सुन्नुभयो तपाईँले? महाकवि लक्ष्मी प्रसाद देवकोटा ज्यूले उहाँको उत्कृष्ट कृति खण्डकाव्य मुना मदनमा एक पंक्ति यस्तो लेख्नु भएको छ। हातको मैला सुनको थैला के गर्नु धनले, सागर सिस्नु खाएको बेस आनन्दित मनले। धन सम्पत्तिलाई महाकविले हातको मैलो भनेका छन्। कस्तो हुन्छ हातको मैलो? धुँदा गइहाल्छ। दिनमा कतिपल्ट हामी हात धुन्छौ? केही नभए पनि 3-4 चोटि त अवश्य धुन्छौ, होइन त? हिजो आज त भाइरसको महामारीले गर्दा धेरैपल्ट धोक्को धोइ गर्छौ है। सम्पत्ति शेष भएर जान्छ। शेष भएर जाने थोकमा भरोसा राखेर जिउनु के बुद्धिमानी हुन्छ र? तपाईँ नै मलाई भन्नुहोस् त। हो, धन र सम्पत्तिले हाम्रो के आवश्यकताहरू निश्चय पूरा गर्दछ र धन र सम्पत्ति त्यसै आउँदैनन्। त्यसको निम्ति पसिना बगाउनु पर्छ, बुद्धि लगाउनु पर्छ, परिश्रम गर्नुपर्छ, केही त केही गर्नै पर्छ। माथिबाट झर्दैन, तर यही सम्पत्ति नै जीवनको मूल कुरा भने होइन? हितोपदेशकले भनेका छन् धन सम्पत्ति मुकुट जस्ता कुराहरू दिगो हुँदैनन्, यी कुराहरू अस्थायी हुन्। हुन त हाम्रो जीवन नै पनि अस्थायी नै हुन्छ। के तपाईँले कुनै व्यक्ति पहिले धेरै धनी थियो अब घोर गरिबीमा पुगेको देख्नु भएको छ? मैले देखेको छु। धेरै वर्ष अगाडि भर्खर काठमाडौँमा म आएको थिएँ, एउटा बालको कोठामा बस्थेँ। म बसेको ठूलो घर थियो, 3 तल्ले थियो। माथिल्लो 2 तलामा एकजना धनी मानिस उसका परिवारको साथमा बस्थे, म चाहिँ भुइँ तलामा बस्थेँ। एक दिन कोठामा बसिरहेको बेला कसैले मेरो कोठाको ढोका टकटका ठकटकटक खोलेर हेरे, एकजना कमजोर मानिस पुरानो च्यातिएको लुगा लगाएको खिनौरे अनुहार लिएर उभिएको रहेछ। उसले 2 हात जोडेर मलाई अभिवादन गर्यो। मैले उसलाई अघि कहिले देखेको थिइन। वास्तवमा ऊ माथिल्लो तलामा बस्ने मान्छेलाई भेट्न आएको रहेछ। म माथिल्लो तलाको व्यक्ति घरमा छ कि छैनन् भनी मबाट जानकारी लिन चाहेको रहेछ। मैले जानकारी दिएपछि ऊ माथिल्लो कोठातिर उक्ल्यो। साथ 1 घण्टा जति बसेर पछि ऊ निस्केर गयो।
माथिल्लो तलाको सज्जनले मलाई उसको बारेमा बताउँदै भने, यो मानिस केही वर्ष अघिसम्म यो सहरको धनवान साहु पो थियो, ठूलो व्यापारी थियो, यो त जग्गा जमिनहरू थियो, तर आज हेर्नु त आज कंगाल भएछ, किनकि जुवा खेल्ने नराम्रो बानी थियो उसको, सबै सम्पत्ति उसले त्यसैमा होमिदियो, परिवारलाई बिचल्ली पारेको छ, आफू लगायत सारा परिवारलाई नङ्गो झार पार्यो, आज चिनेका पुराना पुराना आफ्ना मानिसहरूबाट यताउति पैसा माग्दै माग्दै ऊ बाँचिरहेको छ। यो कुरा सुनेर म छक्क परे। साँच्चै मानिसको जीवन मात्र होइन तर जीवनका परिस्थिति र घटनाक्रमहरू पनि कति अनिश्चित हुन्छन्, होइन त? धन सम्पत्ति अस्थायी हुन्छ, त्यसैको पछि आफ्नो जीवन लगाउनु कति पनि मुनासिब हुँदैन। पवित्र बाइबलमा बुद्धिमान व्यक्ति सोलोमनले मानव जीवनको विश्लेषण गर्दै केही अमूल्य कुराहरू लेखेका छन्। उपदेशकको पुस्तकमा सुलेमानले यसरी भनेका छन्, उपदेशक 4:8, फेरि मैले सूर्य मुनि केही व्यर्थ देखे, एउटा एक्लो मानिस थियो, त्यसका न त छोरा न दाजुभाइ थिए, त्यसको परिश्रमको अन्त्यै थिएन, तापनि त्यो आफ्नो धन सम्पत्तिमा सन्तुष्ट हुँदैनथ्यो। त्यसले सोध्यो, कसको लागि म मेहनत गरिरहेको छु, जीवनको सुख म किन त्याग्दैछु, यो पनि एउटा व्यर्थ हो, एउटा दुःखदायी कुरा हो। त्यो व्यक्तिको पाल्नु टाल्नु कोही छैन, केही छैन, धन सम्पत्ति प्रशस्त थियो, तापनि उसको मन भरिएको थिएन, सन्तुष्टता उसको जीवनमा पटक्कै थिएन। कस्तो दयनीय अवस्था! धन सम्पत्तिको भोका भोक कहिले पनि मेटिँदैन भन्ने कुरा यसैमा प्रमाणित हुँदछ। सम्पत्ति केही निम्ति मानिसले जीवन फाल्छ, गलत काम गर्छ, बदनाम हुन्छ, अधर्म गर्छ कि आज हाम्रो समाजमा यही कथा यथा र उति तपाईँहरू मैले देख्छौ, होइन त? परमेश्वरका दास याकुबले लेखेका छन् याकुब 5:2, तिमीहरूको धन सडेको छ। फेरि सुन्नुहोस्, सायद तपाईँलाई यी कुराहरू सुन्दा दिक्क लाग्दो होला, वाक्क पनि लाग्दो होला, यदि तपाईँसित धेरै धन छ भने। यदि छैन भने तपाईँले त मेरो आवाजलाई कानमा टाँसेर सुन्नुहुन्छ, किनभने यो परमेश्वरको जीवित वचन हो। तिमीहरूका धन सडेको छ। कुनै थोक किन सड्छ, किन गल्छ? त्यसलाई नचलाइराख्यो भने राखेकै ठाउँमा त्यो सड्छ, त्यो कुनै कामको हुँदैन। याकुबले फेरि भन्छन्, तिमीहरूको सुन चाँदीमा कस लागेको छ, तिमीहरू यस पृथ्वीका सुख विलास र मोज मजामा मस्त भएर बसेका छौ। याकुब 5:3-5, पैसा सम्पत्ति मानिसको आवश्यकता पूरा गर्नलाई हो। तपाईँसँग पुग्दो धन छ, तपाईँलाई पुगेपछि तपाईँको वरपरका गरीब दिनहीन मानिसहरूलाई पनि तपाईँले सहायता र उपकार गर्नुपर्छ। स्वार्थी भएर कोही जिउँछ भने त्यस्तो जीवनको के मोल? मानिसको हृदय जितेर उनीहरूलाई आफ्नो बनाउनु पनि एउटा अमूल्य धन हो। नेपाली उखान, धन कमाई धाक, साथी कमाई लाख। मैले धेरै मानिसलाई देखेको छु, धन छ र उनीहरूले धेरैलाई माया प्रेम र सहयोग गर्छन् र उनीहरू सधैँ आनन्दित छन्। बाइबलमा प्रभु येशूले यो पनि भन्नुभएको छ कि मानिस धन सम्पत्तिको छलमा पर्दछ। यस्तो छलमा परेपछि उसले कुन कुरा सही हो, कुन कुरा गलत हो, त्यो चाहिँ छुट्याउनै सक्दैन। संसारमा धेरै मानिसको अवस्था यस्तै छ, धेरै मानिस भ्रममा परेका छन्। अनि तपाईँहरू म हामी धेरै गाउँ घरबाट आएका मध्यम वर्गीय सामान्य परिवारबाट आएका हौ। हाम्रो जीवनमा सङ्घर्ष छ, धन सम्पत्ति हाम्रो बाउ बाजेसित थिएन, हामीलाई खान लाउन पुग्छ, तर सङ्घर्षमा हामी बाँचेका हुन्छौं। मानिसले दिगो थाई अनन्तसम्म रहने परमेश्वरका कुराहरूलाई पर पन्साएर अस्थायी सम्पत्ति र धनको पछि लागेका छन्। त्यसै कारण कति मानिसहरू सत्य परमेश्वरका कुराहरू सुन्न चाहँदैनन्, सत्य परमेश्वरलाई चिन्न चाहँदैनन्। उनीहरूको हृदय नै रुखो बाँझो जमिन जस्तो भएको छ। प्रभु येशूले भन्नुभयो, केही मानिसको हृदय काँडाहरूले छोपिएको घेरिएको जमिन जस्तो छ। उनीहरू परमेश्वरको वचन त सुन्छन् तर संसारको फिक्री र धन सम्पत्तिको छलले त्यो वचनलाई बाधा दिन्छ र त्यो वचन फल नदिने हुन्छ। मत्ती 13:22। येशूले भन्नुभयो कि धेरै मानिसहरूको मन संसारका थोकहरू
प्रति यति लालायित छन् कि उनीहरू ती कुरा प्राप्त गर्नको निम्ति परमेश्वरको सामर्थ्य वचनलाई समेत लत्याउँछन्। यही कारण सबै थोक पाएर पनि थुपारेर पनि उनीहरूले जीवनमा खुशी र सन्तुष्ट भने पाउन सकेका छैनन्। कति दुःखलाग्दो कुरा होइन त? हामी धन सम्पत्तिको छलमा पर्न हुँदैन। रूपियाँ पैसाको मोह नै सबै किसिमको खराबीको जरा हो। पैसाको लोभमा परेर कोही कोही विश्वासबाट कुमार्गतिर लागेका छन् र धेरै पीड़ाले तिनीहरूका हृदय घुँचिएका छन्। पहिलो तिमोथी 6 अध्यायको 10 पद। सायद यस्ता कुरा यस्तो वचनहरू हामीलाई सुन्न मन लाग्दैन, तर याद गर्नुहोस्, जीवनका कुरा परमेश्वरसित छन्। जीवन उहाँबाट तपाईँ र मैले पाउन सक्दछौं। उहाँमाथि विश्वास राखी उहाँको इच्छाका कामहरू गर्दै हामी जिउनुपर्छ। तर हामीले कुनै काम नगर्नु वा हामीले पैसा नकमाउनु भनी मैले कहिले पनि भनेको छैन। काम गर्नुपर्छ, परिश्रम गर्नुपर्छ, पसिना बगाउनुपर्छ, अनि यी सबै कुराहरूबाट परमेश्वरको महिमा हुनुपर्दछ, उहाँको जय जयकार हुनुपर्दछ। परमेश्वरले आफ्नो उद्देश्य निरन्तर हाम्रो जीवनबाट पूरा गर्नुहुनेछ। जीवन तपाईँको र आफ्नो जीवनको निम्ति असल निर्णय लिने हक, अधिकार, कर्तव्य पनि तपाईँको आफ्नै हो। मेरो आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, सायद तपाईँहरू कतिजनाले त आफ्नो रेडियो बन्द गरिसक्नु भएको होला, यो कार्यक्रम बन्द गरिदिइसक्नु भएको होला। जतिजना तपाईँ बाँकी हुनुहुन्छ, तपाईँसित मात्र म बोल्दछु। यी वचनहरूलाई हृदयमा स्वीकार गर्न कति गाह्रो छ। मलाई बोल्न पनि गाह्रो छ, तपाईँलाई सुन्न गाह्रो छ, तर तपाईँ र मैले आफ्नो जीवनमा जीवनका कुराहरू, परमेश्वरका कुराहरूलाई, उहाँका शिक्षाहरूलाई अनुकरण गरौं र आशिषको जीवन जियौं।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: डरलाई कसरी जित्ने? जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 41 यहाँहरूलाई स्वागत छ। साहस भनेको के हो? जब धेरै जसो मानिसहरू साहसको बारेमा सोच्छन्, तिनीहरूले सुपर हिरोहरूको वर्णन गर्छन् जो असाधारण कार्यहरू अत्यन्तै सहजताका साथ गर्छन्। ती कल्पनाहरूले हामीलाई हेर्नको लागि राम्रो चलचित्रहरू बनाउँछन्, तर तिनीहरूले वास्तविक जीवनको वर्णन गर्दैनन्। जब हामी साहस प्रकट गरिरहेका हुन्छौं, यसको अर्थ यो होइन कि हामीसँग डर छैन। यसको अर्थ यो मात्र हो कि हामी डराएको भए पनि हाम्रो लक्ष्य प्राप्त गर्न, जोखिम उठाउन हामी इच्छुक छौं। दोस्रो तिमोथीको पुस्तक 1:7, किनभने परमेश्वरले हामीलाई डरको आत्मा होइन तर शक्ति, प्रेम र आत्मा संयमको आत्मा दिनुभएको छ। डर हामीले अनुभव गर्न सक्ने सबैभन्दा बलियो भावनाहरू मध्ये एक हो, तर परमेश्वरले हामीलाई डरलाई जित्न सक्ने अझ बलियो प्रेरणा छनौट गर्ने शक्ति दिनुभएको छ। उहाँले हामीलाई डरको सामना गर्दै साहसपूर्वक काम गर्ने क्षमता दिनुभएको छ। मत्ती 14 एउटा कथा छ, जहाँ येशु पानीमाथि हिँडिरहनु भएको थियो। उहाँ आफ्ना चेलाहरू चढेको डुंगामा जाँदै हुनुहुन्थ्यो। मत्तीको पुस्तक 14:28, पत्रुसले उहाँलाई भने, हे प्रभु, तपाईँ नै हुनुहुन्छ भने मलाई तपाईँ कहाँ पानीमाथि आउने आज्ञा दिनुहोस्। डरमाथि विजय प्राप्त गर्ने पहिलो कदम भनेको तपाईँको परिस्थितिमा लागू हुने परमेश्वरको प्रतिज्ञा खोज्नु हो। पत्रुस पानीमाथि हिँड्न डराउँथे। प्रयास गर्नु अघि उनी यीशुबाट यो गर्न सक्छन् भन्ने आश्वासन चाहन्थे। पलुथिस्नकीको पुस्तक 2:13, यसकारण यसको निम्ति हामी पनि परमेश्वरलाई निरन्तर धन्यवाद चढाउँछौ, किनकि तिमीहरूले हामीबाट सुनेका वचन जो वास्तवमा परमेश्वरको वचन हो, सो तिमीहरूले मानिसको वचन जस्तै होइन तर परमेश्वरको वचन जस्तै ग्रहण गर्यौ, जुन वचनले तिमी विश्वासीहरूमा काम गर्दछ। प्रिय श्रोता, जब परमेश्वरले हामीलाई कुनै कुराको प्रतिज्ञा गर्नुहुन्छ र हामी विश्वासका साथ त्यो प्रतिज्ञामा काम गर्छौं, तब हामीले त्यो प्रतिज्ञाको परिणाम पाउने ग्यारेन्टी हुन्छ। मत्तीको पुस्तक 14:29, उहाँले भन्नुभयो, आओ, पत्रुस डुंगाबाट ओलेर यीशु कहाँ जानलाई पानीमाथि हिँड्न लागे। यीशुले पत्रुसलाई भन्नुभयो कि यदि उसले विश्वासका साथ काम गर्छ भने ऊ पानीमाथि हिँड्न सक्षम हुनेछ। आफ्नो डरलाई जित्नको लागि परमेश्वरले तपाईँलाई दिनुभएको प्रतिज्ञामा तपाईँले कदम चाल्नुपर्छ। मत्तीको पुस्तक 14:30, तर बतास जोरले चलेको देखेर तिनी डराए र जब डुब्नै लागे तब तिनले चिच्याएर भने, हे प्रभु, मलाई बचाउनुहोस्। सम्भवत पत्रुसलाई पौडी खेल्न आउँदैन थियो। उसले आफूलाई यस्तो ठाउँमा राखेको थियो जहाँ ऊ कमजोर थियो। यीशुले पत्रुसलाई बचाउनुभयो। मत्तीको पुस्तक 14:31, तब यीशुले झट्टै हात पसारेर तिनलाई समाथि हाल्नुभयो र तिनलाई भन्नुभयो, ए अल्पविश्वासी, किन शंका गर्यो? यीशु ख्रीष्ट र उहाँले प्रतिनिधित्व गर्नुभएको परमेश्वरको शक्ति हामी असफल हुँदा हामीलाई बचाउन सधैँ त्यहाँ हुनेछ र जीवनमा सफल व्यक्तिहरूलाई असफल व्यक्तिहरूबाट अलग गर्ने कुरा भनेको हामीले असफलतामा कसरी प्रतिक्रिया दिन्छौ भन्ने हो। सफलताको बाटोमा अवरोधहरू, गलत मोडहरू र खाडलहरूले भरिएको हुन्छ। हाम्रो लक्ष्यतिर अगाडि बढ्नको लागि, विशेष गरी संघर्षको समयमा, त्यसका लागि ठूलो साहस चाहिन्छ। सफल हुनका लागि हामीले अन्तिम रेखामा नपुगुन्जेलसम्म अगाडि बढ़िरहनुपर्छ। शुरू गर्नेहरू धेरै छन् तर तिनीहरू समाप्त गर्दैनन्। सफलता प्राप्त गर्ने गोप्य कुञ्जी कहिले हार नमान्नु हो। तनावको समयमा, कमजोरीको समयमा, पीड़ाको समयमा, निराशाको अगाडि हार नमान्नुहोस्। साहस गर्नुहोस्। कहिलेकाहीँ यो दिनको अन्तिममा एउटा शान्त आवाज हो जसले भन्छ, म भोलि फेरि प्रयास गर्नेछु र यदि म भोलि असफल भए भने म अर्को दिन फेरि प्रयास गर्नेछु। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
5: आछि नेना दिगु दु निछ्या आत्मिकी ज्याजो स्पार्क माइ फेथ जुगु विश्वास के चमक हया बिउ। त्वादा पिन्द परमेश्वर सदादी जयमसी जोजलपाजी अमृता महर्जनी स्पार्क माइ फेथ युगु जीवनया छेन्ड श्रृंखला भाग 31 के शीर्षक सित न लसकु छ। यकु मनुतेस विचार्याई कि परमेश्वर यकु कम कमजोरी दुपी मनुते त सेवा सती गुले गुम तस्क सम्मानित परिवार बमख व सत्य मखो परमेश्वर सुयात सेवा यायत सताबिल व मनुक थगु योग्यता प्रमाणित यायत छुन यायमा व इम्त सती छादासा अन तस्क मागुदु परमेश्वर अप्प दया थे थगु संसार उच्च व शक्तिशाली मनुते त थगु ज्या याय त सती मोखो व टुटेजुपिन परिवार व पिन्त अले संसार मूल रूप अस्वीकार याना त पिनी मनुते त सती गिदोन अज्ञामय मनुख परमेश्वर इजरायल त गिदोन मिद्यानी पाखे बचे याय त ल्योगु ख गिदोन या त ढा त छम स्वर्गदूत त छोया बहले गिदोनिया लिस थुकित बिल न्यायकर्ता खुगु अध्याय झिङ्याको पत्के ताटको दो हे परम प्रभु जी इजरायल दे त कथियाना तोतिके गु सोयादिस जिमको वंश मनसिन कुलिया दक्ले छिद अले जिमी परिवार रेजी दक्ले छिद मख गिदोनिया त परमेश्वर थ त ठुली महत्वपूर्ण सेवकारी भूमिका अगुवाया रूपे सेवा याए त ल्यादी दैगु छुहे धारणा मधुगु ख तर परमेश्वर झित निहाबले धैर्य यानादी व झिगु संकोच झिगु ग्यागु ख व झिगु अयोग्यता यु भावना थुकी गिदो न सिउकी व तस्क गरी परिवारे तक्लै कम महत्वपूर्ण सदस्य ख गिदो न मस्युगु ख छुदासा परमेश्वर झिगु व्यक्तिगत योग्यता वास्ता याइमो हो वैकल नम्र मनु तमाला छुन थगु क्षमता स्वया न वैक या त भलसा याइ पिं याए त इच्छुक पिं न्यायकर्ता खुगु अध्याय झिन खुगु पत्के धाटगुदो परम प्रभु लिसे लिस बिहा दिल जी छलिसे दै अले छ फुक्क मिधानी ते त छक्लङ्क स्याई यपिङ्गेनुमिपि परमेश्वर तमी म छेज पाखे प्रभावशाली बुद्धिमान आत्मिकी अगुवा माला छोङ्गु मधु वैकल इम त नेतृत्व याए त वयागु शक्ति विश्वास याए त इच्छुक मनु त माला छोन थुकिया मेगु त दङ्गु उदाहरण झिस मोसाई के खने प्रस्थान सङ्गु अध्याय यु झिगु पद के धा त गुदु अथे जुया छ जी थ मनु इजरायली ते त मिश्र पित हे त छन् त फारो थ्या छोया जी योको क्रिस्चियन ते त खन गुदु गुमिसा थ थम सेवकाया नीति नियुक्त याई सकता धाथेङ्गु बोलावट याद झिस नियुक्त यागु ख इम त झिगु नीति यशु ख्रिष्ट नियुक्त याना दिगु ख सेवायु ज्या याए त थ त नियुक्त यागु झिगु थ्यामुखु झिगु जिम्मेवारी धैगु थ थम नम्र जुइगु ख यशु ख्रिष्ट लिसे स्वापु देखिउ ख वै कया स नेनिगु ख अले वै कल चित बिहा दिगु आज्ञा माने यागु ख यकु यी परमेश्वर मनुते त सेवा या त सती गुमिसिना जीवन तस्क सेना चङ्गुदै मोसाया ख थथे हे ख वैक यक्कु हे कमजोरी दु ख नापा मोसा धर्म क्या ख थहे मनुतलिसे मखो फारो या दरबारे घुर्के जो मख लिपा वया त छम मिश्री सिपाही लिसे त बोल थो मनुया हत्यारा धका मसी के व मोसा मिश्र विशु हुने त बात्य जुल अले व मरुभूमि छे मधुम मनुजुया थगु जीवन बिते या त सुरुया त परमेश्वर वया त थुगु जीवने सतु बले वयाको जीवन तस्क सेना चोङ्गु दुख व्यवस्था सुइपेगो अध्याय जिगु पत्य धातगुदो अबले निसे इजरायले मोसा थिए जा म परम प्रभु बाला म मसु मे म सु अगम वक्ता मरु यो पि निय नभेपि मोसाइके परमेश्वर लिसे विशेष स्वापु दुगु ख गुगु इजरायले स्विके न म दुगु ख न त मोसा स्वया न्योने सु न अगम वक्ता परमेश्वर लिसे ठुली घनिष्ठ स्वापु या अनुभव यागु ख गन्धी या सफुटी झिस मोसा पृथ्वी दक्ले नम्र मनु ख धका न सेके फै परमेश्वर दक्ले लोक काम पी दक्ले प्रभावशाली मनु या त सेवका या नीति शताब्दी गुमखो बरु यीशु ख्रिस्ट लिसे घनिष्ठ स्वापु विकास याइपी वेकया आज्ञा माने याय त इच्छुक जुइपी वो थगु सेवकाई सफल जुइ त मागु फुक्क परमेश्वर व्याधि धका भरोसा यहीपी मनु त सतादि थौयागु वचन येना दिएको नि छिसकसित न परमेश्वर सवाबीमा जय मसी मिपी छिम्स नकतिनी हे जक बाइबलीय प्रभावशाली शिक्षकको आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादीको हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 65 33 39 98 65 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसी।

जयमसी नमस्ते गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगाहर्जमा हामी रहेका छौं। कार्यक्रम मधुर संगीतको साथमा सन्ध्याजी र म प्राविधिक क्षेत्रबाट सहायता गर्दै हुन्छ। हामीसँग मिठा मिठा भजनहरू लिएर आज पक्कै पनि आएका छौं। हामीले विभिन्न किसिमका भजनहरू तपाईँलाई मनपर्ने भजनहरू नै लिएर आएका छौं भन्दै कार्यक्रमको शुरूआतमा यो मिठो भजन राख्न चाहन्छु।

हजुर श्रोता मित्र, मेरो जीवनी एउटै आधार, निकै नै मिठो गीत हामीले सुनिरहेका थियौं। साँच्ची नै परमेश्वरमा जिउन हामीलाई काफी छ, अनि यसो बाहेक हाम्रो जिउने आधार कहीँ पनि छैन। भजनले पनि अर्थपूर्ण कुराहरू गरिरहेको छ। दोस्रो भजन सुन्छौ, निकै नै मिठो भजन छ, हामी राख्दैछौं।

सतामितादेखि मिठो गीतहरू हामीले सुनिरहेका छौं कार्यक्रम मधुर संगीत मार्फत। साँच्ची नै परमेश्वरलाई महिमा दिने माध्यम चाहिँ संगीत नै हो। संगीतबाट परमेश्वरलाई हामीले खुशी तुल्याउन सक्छौं भनेर विश्वास गर्नुपर्छ। यो पनि हो किनभने शुरूआतका समयदेखि नै परमेश्वरका जनहरूले चाहिँ मिठा मिठा भजनहरू गाएर परमेश्वरको आराधना महिमा गरेको हामीले देख्छौं र बाइबलमा संगीतको धेरै ठूलो उद्देश्य छ। संसारमा पनि संगीतको ठूलो उद्देश्य छ तर पनि हाम्रो बाइबलमा चाहिँ एकदमै अलिकति अलग छ। जुन चाहिँ माध्यम हो भनेर मैले भने आराधना गर्ने माध्यम हो भनेर हामीले बुझ्नुपर्छ। हुन्छ, मधुर संगीतमा फेरि पनि एउटा भजन राख्दै विदा हुनुपर्छ। समयले साथ दिएको छैन, सुन्नुहुने श्रोतालाई धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै म भने विदा हुन्छु। धन्यवाद जयमसी।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: विश्वासको नायक बन्नुहोस्। नमस्ते तथा जय मसीह, म जोनी एरिक्सन टाडा। आज म हिब्रू 10 अध्यायबाट एउटा सन्देश लिएर आएकी छु, अनि यो नयाँ करारको सबैभन्दा उत्साहित र ऊर्जावान पदहरूमध्ये एक हुनुपर्छ। हिब्रू 10 अध्यायको 39 पदले यसो भन्छ, तर हामी पछि हट्ने र विनाश पारिनेहरूमध्येका होइनौ, तर विश्वास गरी बचाइएकाहरूमध्येका हौ। मलाई यो पद धेरै मनपर्छ, यसले कति धेरै ऊर्जा र उत्साह दिन्छ, अनि मेरो हृदयमा यसको एउटा विशेष ठाउँ छ। केही वर्ष अघि जब म तेस्रो चरणको स्तन क्यान्सरका लागि किमोथेरापीबाट गुज्रिरहेकी थिए, तब यो पद मेरो जीवनको मूल मन्त्र बनेको थियो। किमोथेरापी जतिसुकै भयानक भए तापनि, त्यो रोगको निदान जतिसुकै डरलाग्दो भए तापनि, र त्यसका असरहरूसँग म जतिसुकै डराएकी भए तापनि, म पछि हटेर विनाश हुनेहरूको समूहमा पर्न चाहन्नथे। म त विश्वास गरेर उद्धार पाउनेहरूको समूहमा पर्न दृढ थिए। हिब्रू 10 अध्यायको 39 पदले एउटा प्रश्न उठाउँछ, विश्वास गरेर उद्धार पाउने ती मानिसहरूको हुन्। हिब्रूका लेखकको मनमा केही विशेष मानिसहरू छन्। उहाँको उत्तर हिब्रू 11 अध्यायमा आउँछ, जुन मोसा, नोआ, सारा, अब्राहम, राहाब, गिदोन, दाऊद र सामुएल जस्ता धैर्य धारण गर्ने महान विश्वासका नायकहरूको नामावली हो। अब तपाईँ पनि ती मानिसहरू मध्ये एक हुनुहुन्छ भन्ने कुरा सोच्दा मलाई कति आनन्द लाग्छ। मित्र, तपाईँको नाता मोसा र हनोकसँग जोडिएको छ। हो, यी पुरूष र स्त्रीहरूका आफ्नै कमजोरी र समस्याहरू भए तापनि तिनीहरूले महान विश्वास देखाए। मोसा रिसले आगो भए तापनि पछि पश्चाताप गरे। नोआलाई मद्यपानको समस्या थियो, तैपनि तिनको विश्वास सुकेर गएन। साराले परमेश्वरको हाँसो उडाइन्, तैपनि बचेर उद्धार पाइन्। राहाबको चरित्र र प्रतिष्ठा शंकास्पद भए तापनि, गिदोनको मनमा गम्भीर शंकाहरू भए तापनि, दाउदमा अनियन्त्रित इच्छा र अभिलाषाहरू भए तापनि, अनि सामुएल वृद्ध अवस्थाका रोग र दुखाईहरूबाट पीड़ित भए तापनि, अन्तत यी मानिसहरू ढलेनन्। तिनीहरू पछि हटेर आफ्नो विश्वासलाई डुबाउनतिर लागेनन्। अन्तत तिनीहरू धीरजी बने। तिनीहरूले विश्वास गरे र उद्धार पाए। तिनीहरूले परमेश्वरका प्रतिज्ञाहरू समातिरहेका हुनाले धर्मी ठहरिए। अनि तपाई र मैले पनि ठ्याक्कै त्यस्तै गर्नुपर्छ। हिब्रू 12 अध्यायमा हाम्रा लागि ठूलो सल्लाह छ। मैले भर्खरै उल्लेख गरेका ती महान सन्तहरूलाई सम्झदै, कमजोरीहरू भएका ती साहसी हृदय भएका ती सन्तहरूको उदाहरण हेर्दै वचनले भन्छ, यसकारण यतिका साक्षीहरूको ठूलो बादलले हामीलाई घेरिरहेका हुनाले हर किसिमका बोझा र हामीलाई सजिलैसित अल्झाउने पापलाई पन्छाएर हाम्रा सामुन्ने राखिदिएको दौड धैर्य साथ दौड़ौं। के यो सुन्दा गाह्रो लाग्छ? किमोथेरापी लिइरहँदा मैले आफैलाई सोध्नु परेको प्रश्न यही थियो कि म ती औषधिका असरहरू र डरलाग्दो स्वास्थ्य स्थितिलाई आफ्नो बाटोको बाधा बन्न दिने त? के म तिनीहरूलाई मेरो विश्वास डगमगाउन दिने वा त्यसलाई नष्ट गर्न दिने? पटक्कै दिन्न। मैले पछि हटेर सुकेर जाने र विनाश हुनेहरूमध्ये पर्न चाहन्न भन्ने निर्णय गरे। मैले त विश्वास गरेर उद्धार पाउनेहरूको बीचमा पर्न चाहन्छु भन्ने निर्णय गरे। अनि हिब्रू 12 अध्यायको 2 र 3 पदले हामीलाई ठ्याक्कै त्यही कसरी गर्ने, कसरी धीरजी हुने र कसरी समातिरहने भन्ने कुरा बताउँछ। यसले भन्छ, हाम्रा विश्वास शुरू गर्नुहुने र पूरा गर्नुहुने यशुलाई हेरौं। पापीहरूबाट उहाँको विरूद्धमा भएका यतिका विवादहरू सहनुहुनेहरूलाई विचार गर र तिमीहरू शिथिल नहौ अनि हरेस नखाओ। हिब्रू 11 अध्याय विगतका विश्वासका नायकहरूको नामावली हुन सक्छ, तर म तपाईंलाई आजको दिनका लागि विश्वासको नायक बन्न प्रोत्साहन गर्छु, किनकि तपाईँका साथीहरू र छिमेकीहरूले तपाईँलाई हेरिरहेका छन्। साना र नयाँ विश्वासीहरूले तपाईँ आफ्ना पीड़ा र समस्याहरूलाई कसरी सामना गर्नुहुन्छ भनेर नियालिरहेका छन्। हिब्रू 11 अध्यायका मानिसहरू हाम्रो लागि उदाहरण बनेछै। के तपाईँ पनि उनीहरूका लागि एउटा उदाहरण बन्नुहुन्छ? किनकि तपाईँका परीक्षाहरू केवल तपाईँको बारेमा मात्र होइनन्, तिनीहरू त तपाईँको वरपरका सबै मानिसहरूलाई विश्वासमा बलियो बनाउनका लागि हुन्। त्यसैले आज जीवनको ठूलो चित्रलाई याद गर्नुहोस्, पछि नहट्नुहोस्। तपाईँ भन्दा धेरै कमजोर र नाजुक अवस्थाका मानिसहरू पनि परमेश्वरको अनुग्रहद्वारा धैर्य धारण गरेर खड़ा रहेका छन्। र मित्र, आज तपाईँ पनि खड़ा रहन सक्नुहुन्छ। परमेश्वरले आज तपाईँलाई आशिष दिनुभएको होस्, अनि जोनी र साथीहरू सुनिदिनु भएकोमा धन्यवाद।
0: श्रोता,
2: भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840470। आशाको सन्देश नेपाल, नखु ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: मानव बेच बिखल तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
0: बेच बिखन र ओसार पसारबाट बचौ, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेच बिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सामान नभेटेर बेपत्ता।
4: होइन, सामान चाहिँ के चाहिएर ल्याएको?
3: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
4: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छोडै छ नि।
3: कहाँ छ यो?
4: कलङ्की खर्का गाउँ एलआरआ स्कुलको नजिकै।
5: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
6: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
5: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
6: र फोन नम्बर 01513010 छ, 01513010 छ।
5: ग्रेस इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कूलको नजिकै।
3: घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर।
7: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
7: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
8: ए हो र?
9: नेपाल सरकार विज्ञापन बोर्ड।
5: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 9841 53 54 02, 9841 53 54 02 र 9810 33 64 06, 9810 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
0: अब
2: प्रस्तुत छ कार्यक्रम थ्याङ्क यू गुड न्यूज।
5: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम थ्याङ्क यू गुड न्यूजमा। आदरणीय श्रोता, कार्यक्रम थ्याङ्क यू गुड न्यूज लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता हामी बिहिबार 10 बजेदेखि 11 बजेसम्म तपाईँलाई साथी दिइ आइरहेको छौं। कार्यक्रम मार्फत हामी धन्यवादका कुराहरू राख्छौं, धन्यवाद दिन्छौं र ती व्यक्तिहरूलाई हामी सम्झिन्छौं जसले हाम्रो जीवनमा प्रत्यक्ष अप्रत्यक्ष ढंगबाट कुनै न कुनै समयमा कुनै न कुनै तवरबाट हामीलाई उत्साह दिनुभएको छ, सहायता गर्नुभएको छ र उहाँहरूलाई हामी सम्झेर अनि विभिन्न व्यक्तिहरूलाई हामी एकमुष्टमा धन्यवाद दिने गर्दछौ। र आज पनि तपाईँसँग कुराकानी गर्न र तपाईँले व्यक्त गर्नुभएका धन्यवादहरू कार्यक्रम मार्फत राख्नको लागि हामी उपस्थित भइसकेको छौं। श्रोता फोन गरेर साथ दिन सक्नुहुनेछ 01-47-70-754 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ र 98-23-44-646 98-23-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ, फोन गर्न सक्नुहुनेछ तपाईँले। भने यो समयमा एउटा गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु म, गीतपछि उपस्थित हुने नै छु।

0: निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं। फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो बहिनी, जय मसी।
0: जय मसी गुनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: एकदम सन्चै छु। म आरामै। हजुरहरूलाई धन्यवाद, मण्डलीलाई धन्यवाद दिनुपर्छ, प्रभुलाई धन्यवाद।
0: हजुर, एकदमै एकदमै प्रभुलाई धन्यवाद भएको होस् र तपाईँले आफ्नो धन्यवादको कुराहरू यो समयमा राख्न सक्नुहुनेछ।
1: हुन्छ, विशेष गरी परमेश्वरलाई धन्यवाद दिएर नसक्नु छ मैले है। अनि यति महान परमेश्वर, अनि मान्छेसँग पनि गौर गर्नुपर्छ हामी विश्वासीसँग, अनि र पनि प्रार्थना पाइन्छ है। अनि परमेश्वरले सुन्नुहुन्छ। चरक चरक चरक भएर चर्किएको, कति गाह्रो भएको थियो मलाई, अनि म निको भएको छु है। अनि धन्यवाद छ परमेश्वरलाई, धन्यवाद छ। म भन्छु नि, साँच्चै नै मैले चिनिनँ, उहाँले चिनेर उहाँको प्रेम अनुग्रह मलाई देखाउनु भयो, अनि मैले प्रेम गरे, मैले उहाँलाई छोड्न सक्दिनँ है। असल साथी हुनुहुन्न त मेरो, मेरोलाई भौँतारिएर भौँतारिएर साँच्चै नै हिँडिरहेको बेलामा आज मलाई यस्तो अनुग्रह प्रेम पाएँ मैले। अनि मेरो प्रभुलाई धन्यवाद छ, मेरो लागि क्रुसमा जानुभयो, अनि त्यो दुखाइ पीडा सहेर मलाई साँच्चै नै आज यो खुसी र आनन्द निको पार्ने कस्तो अनुग्रह, कति ठुलो प्रेम प्रभुको मैले नि पाएँ है। धन्यवाद छ साँच्चै नै परमेश्वरलाई। अनि कुनै कुरामा नि चिन्तित नहौ, अनि जे प्रार्थना गरिरहौ भन्नुभएको छ वचनमा नि है। अनि लगातार, अनि त्यो कारणले गर्दा किनभने मेरो आत्मा नि निरन्तर उहाँसँग जोडिरहेर व्याकुल व्याकुल भएको बेला नि म कस्तो छु, मलाई म कस्तो छु हजुर, म हजुरको अनुग्रह हजुरको एउटा योजना छ नि त मेरो जीवनमा, म बुझ्न चाहन्छु, मेरो आत्मामा यही आइरहन्छ, यही भनिरहन्छु है। अनि धन्यवाद छ परमेश्वरलाई, किनभने संसारमा छौँ, नमिठा कुराहरू नि आउँछ है। अब परिवारले विश्वास गर्नुभएको छैन, मेरो छोराछोरी असल छोराछोरी दिनुभएको छ प्रभुले, अनि मलाई चाहिँ असल भन्नु, म असल भन्छु के, किनभने आज म चाहिँ मैले भेट्न नपाउने, मुख देख्न नपाउने मान्छे त हो नि म है। मैले चाहिँ आज छोराछोरीलाई बेला बेलामा अस्ति ताका नि आऊ न त बस्या ठाउँ हेर भने आए, सबैजना भुरा भुरी आए बसे, अनि चिया पानी खाए गए है। धन्यवाद। अनि कोही बेलामा उनीहरूले त चिने होइन नि त प्रभुलाई, म त प्रभु चिनेको मान्छे हो, म दलदलमा फसेर म निसासिएर अत्तासिएको बेलामा मलाई त्यो दलदलबाट त्यो दहबाट मलाई उतार्नु भएको मेरो प्रभुले, म धन्यवाद दिएर नसक्नु छ। मैले मन दुखाउन कुनै कुरामा हुँदैन है। मैले नि भन्दै थिएँ, हिजो पनि बोल्दै थिएँ, साँच्चै नै मैले आफूलाई हेर्नुपर्छ के, जोसुकैले नि म आफूलाई हेर्छु। मैले हिजो अलिकति कुरा भने मेरो छोरीको बारेमा, तँ पनि बजार, म त आशिष हो कि तँ मेरो लागि, अचम्म आशिष हो, त्यो नमिठो कुरा जब आउँछ म आशिषमा हुन्छु है। मलाई मन दुख्दैन, अनि मेरो म चाहिँ साँच्चै नै मलाई हेर्नुपर्छ, मैले म कसैलाई नि यसै होइन नि, वचन त इतिहासको चारको नौ वचन यतिकै त आएन। अनि किनभने मैले आफूलाई हेरिनँ भने त म त के हुन्छु त, प्रभुसँग यहाँ नजिक हुन्छु त म हुँदिनँ नि। अनि हजुरहरूको त्यो आज गुड न्युज, आज एकदम धन्यवादको आएको छ, म त यो सुन्दा सुन्दै मलाई, किनभने मेरो हृदयको पर्दा चाहिँ पर्दा खोल्ले ओहारेर झ्याल अँध्यारो कोठाको पर्दा खोले जस्तो हुन्छ कि मलाई है, उज्यालो भरमा रमाहाट भइरहन्छु के, तर जसरी बोल्छु प्रभुलाई धन्यवाद। अनि त्यो कारणले गर्दा म आफूलाई हेर्नुपर्छ, म आफूलाई नै हेर्छु, म कसैलाई दोष लाउँदिनँ भनेको कारण यही नै हो क्या मेरो, है म यही नै भन्छु। अनि धन्यवाद छ, कुनै कुरामा नि पुग्न पुग अभावमा जेसुकै होस्, कस्तो छ कुनालाई के भयो त कस्तो छ, को मान्छे नजिक छन्, कसले कसरी हेरेको छ गरेको छ, ती सबै प्रभुले थाहा छ। अनि म आनन्द भइरहन्छु के, अति आनन्द भइरहन्छु म। धन्यवाद छ बहिनी, हजुरहरूलाई यस्तो गुड न्युज भेट्दाको म पनि मेरो प्रभुले जोड्नु भयो मलाई, म साह्रै खुसी छु बहिनी
0: है,
1: म आशिषमा भएर बसिया छु यहाँको।
0: हुन्छ, धेरै धेरै धन्यवाद, हामी पनि एकदमै आशिषित छौँ पुनाजी, प्रभुले धेरै आशिष दिनुभएको सहिललाई छुटौँ हामी। जय मसीह। र पुनाजी हुनुहुन्थ्यो, उहाँले कार्यक्रम मार्फत आफ्नो धन्यवादका कुरा राखेर जानुभएको छ। निश्चय पनि हामी परिस्थितिप्रति पनि धन्यवादी हुनुपर्छ, मानिसहरूप्रति पनि, जसले हाम्रो जीवनमा कुनै न कुनै समय कुनै न कुनै तवरहरूबाट हामीलाई आशिषित बनाइराख्नु भएको छ, र उहाँहरूलाई सम्झिएर हामी धन्यवाद दिने गर्दछौं। कार्यक्रम मार्फत तपाईँले पनि आफ्नो धन्यवादका कुराहरू राख्न सक्नुहुनेछ, उहाँहरूलाई सम्झिन सक्नुहुनेछ, र एकमुष्टमा हृदयको आभार व्यक्त गर्न सक्नुहुनेछ कार्यक्रम मार्फत। र फोन गर्दै गर्नुहोला, एउटा गीतको साथ फेरि पनि दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं। Thank you.

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो जय बसी संगीताजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: म एकदम राम्रो हजुरको बोली सुन्छु, एफएममा लायो भने फिटिक्कै पालो पाउँदैन।
0: हजुर आज पाउनु भयो, प्रभुलाई धन्यवाद भएको होस्।
1: धन्यवाद।
0: र संगीताजी आज तपाईँको कसलाई किन धन्यवाद दिन चाहनुहुन्छ?
1: मलाई किनभने परमेश्वरलाई धेरै धन्यवाद है। मलाई यस सबभन्दा त्यो उत्पत्तिको वचनको छ नि एकमा, त्यो के अरे परमेश्वर पानीमाथि भ्रमण गर्यो, त्यो अन्धकारमाथि उज्यालो होस् भन्नुभएको थियो है। मलाई कस्तो मनपर्छ क्या है, अँध्यारो र उज्यालोलाई अलग अलग गर्नुभयो। यसो हेऱ्यो बिहान हेर्दाखेरि कति खुसी हो मन आनन्द। अनि किनभने परमेश्वरलाई धन्यवाद दिन्छु भने अनि मेरो गुड न्युज एफएम परिवार प्यारो परिवारलाई है, अनि बिहानदेखि दस बजी बिहान छ बजीदेखि बिहान दस बजीसम्मको बेलुका राति है, कति खाना घरमा काम हुन्छ हरेक कुरा हुन्छ नि, पनि त्यो परमेश्वरको छोराछोरीको हातमा नमरोस् भनेर उहाँले धेरै भजनबाट है हजुरबा बनेर हजुरआमा बनेर अनि विभिन्न थरी बनेर गर्न हुनेलाई चाहिँ धेरै धन्यवाद दिन्छु, मुरी मुरी धन्यवाद दिन्छु। अनि जति पनि जनाले सुन्नु भएको छ आज, हामी अविश्वासको कारणले किन होसेसारको छ मलाई त्यो वचन पनि याद आउँछ है, अनि एर्मिया 33 3 पनि याद आउँछ, अनि एसिया 43 अध्यायको 3 पद पनि याद आउँछ, 7 पद पनि मेरो महिमाको लागि बनाएको भन्नुभएको छ प्रभुले है, अनि नडराउ पानीबाट भएर जाँदा म त्यहाँ हुन्छु, आगोबाट भएर जाँदा म त्यहाँ हुन्छु, नदीबाट तिमी नाम काढेर बोलाएको छु तिमीलाई भन्नुभएको छ प्रभुले। आज नाम काढाएर बोलाउनु भएको प्रभुले चाहिँ किन होला मान्छेहरू है, अनि घमुण्डले गर्दाखेरि सारा संसार नाश भएर आएको छ होइन, परमेश्वरको छोराछोरी परमेश्वरले मलाई सृष्टि गर्नुभयो होला, परमेश्वरले नै मलाई बोलाउनु भएको होला भनेर यसो सोध्छु नि, परमेश्वरको छोराछोरी नपुगेको ठाउँ छैन, सुसमाचार नसुनेको ठाउँ छैन, किन होला मेरो लागि भने बुझ्न सकेन होला। किनभने गुड स्टाफ जति पनि सुन्नुहुन्छ अनि परमेश्वरलाई नचिनीहरूले नि चिन्नु भएको होस् है, म सुसमाचार नै धेरै प्रचार गर्छु, कुना काप्चा हिमाल तराई पर्वत अनि मेरो गुड न्युज एफएम परिवार कति बिरामी हुनुहुन्छ सँगै छुटकारा दिनुभएको, हामी बन्धनमा परिरहेको छौँ, कति परिवारमा कोहीको श्रीमान अघि बढेछ श्रीमती पछि छ, कतिको श्रीमान श्रीमती अघि बढेछ श्रीमान, खुट्टा तान्ने कामहरू नहोस् है, चाहे मेरो होस् चाहे अरूको नि होस्, कि त नदुखाउनु होला, हरेक कुरामा क्षमा पनि दिनु होला, क्षमा पनि माग्छु है परमेश्वरमा। हामी किनभने मैले देखेको भन्दा पनि यो साँचो हाम्रो हृदयबाट परमेश्वरलाई हरेक कुरामा, आज हामी सुसमाचार सुनाउँदा लजाउँछौँ, केही छिमेकीलाई मरिरहेको छ उनीहरूले विश्वास गरोस् नगरोस्, हामीले सुनाउने तर्छ पनि सुनाउने हो, एक दिन परमेश्वरलाई चिन्छ नभए न्यायको दिन उनीहरूले हामीले रगतको लेखा तिर्नै पर्छ भनेको छ नि होइन, सुनाएन भने सुनाउने हो। धन्यवाद प्रभुलाई मेरो गल्तीमा क्षमा, अब्राम सर, ज्ञानु मेम है, साधन सर, सन्ध्या पुनम सबैलाई सुजनलाई है, अनि मेरो गुड न्युज एफएम परिवार सबै नाम नभने पनि है, मेरो प्यारो गुड न्युज एफएममा भेट्ने सुन्ने बोल्नेहरू फोन गर्नेहरू सबैलाई धन्यवाद
0: दिन्छु।
1: गुड न्युज एफएम परिवार भने अनि केशवमणि मण्डली परिवार, मेरो गुरुबाको परिवार, गुरुबा अम्रिका हुनुहुन्छ उहाँलाई सबैलाई धन्यवाद
0: दिन्छ,
1: त्यो उसमा भन्ने सरलाई पनि सरलाई।
0: हजुर हुन्छ, धेरै धेरै धन्यवाद संगीताजी, रहिला चाहिँ छुटौँ हामी, जय मसी। संगीताजी मालजी हुनुहुन्थ्यो र उहाँले सम्पूर्णलाई त धन्यवाद दिएर जानुभएको छ र विशेष गरिकन हामी ती व्यक्तिहरूलाई सम्झेर धन्यवाद दिइरहेको छौँ जसले हाम्रो जीवनमा कुनै न कुनै समयमा कुनै न कुनै तवरबाट हामीलाई उत्साह दिनुभएको छ, सहायता गर्नुभएको छ। र फोनलाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो, जयमसी हरिबोलजी, कस्तो हुनुहुन्छ तपाईँ? हजुर, आज कार्यक्रम मार्फत तपाईँको कसलाई किन धन्यवाद दिन चाहनुहुन्छ?
2: वास्तवमा भन्यो भने म सर्वप्रथम परमेश्वरलाई धन्यवाद दिन्छु, अनि मेरो बुवा आमालाई जसले हामीलाई धरती देखाउनु भयो, अनि म धन्यवाद दिन्छु हाम्रो एकजना राजकुमार पण्डित हुनुहुन्छ, उहाँले मलाई सहयोग गर्नुभएको थियो, उहाँलाई धन्यवाद दिन चाहन्छु। त्यसको साथसाथै परमेश्वरले मेरो छोरालाई पीएचडी उपाधि हासिल गरेर गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले सम्मान गर्नुभयो, त्यो पनि आशिष हो, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। र मलाई सम्झिन हुने हाम्रा सङ्गीताजी, चन्द्रमाया, पम्फा गोपाली, कुमार राई, अर्जुन प्रधान, कुमार भित्रीकोटी, उत्तम शिवाकोटी, गोविन्द आचार्य, सावित्री खड्का, उहाँहरू सबैलाई म धन्यवाद दिन चाहन्छु। हजुर
0: हजुर, हुन्छ, धेरै धेरै धन्यवाद तपाईँलाई पनि फोन गरेर साथ दिनुभएको लागि। र अहिलेलाई चाहिँ छुटौँ हामी, जय र हरिबोल बुढाथोकीजी हुनुहुन्थ्यो र उहाँले सम्पूर्णलाई धन्यवाद दिएर जानुभएको छ। र कार्यक्रम थ्याङ्क यू गुड न्यूज तपाईँ सुन्दै हुनुहुन्छ र यसरी नै तपाईँले पनि आफ्नो हृदयको आभार व्यक्त गर्न सक्नुहुनेछ, धन्यवाद दिन सक्नुहुनेछ त्यो व्यक्तित्वहरूलाई सम्झिनु भएर एकमुष्टमा। र फोन गर्दै गर्नुहोला र गीतको साथ फेरि पनि दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

डराउने छैन किनभने तपाईँ सर्वोच्चमा बस्नुहुन्छ।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र श्रोता व्हाट्सएप कलमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी हजुर।
0: जय मसी अर्जुनजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: म सन्चै छु, हजुरलाई कस्तो छ नि?
0: हजुर, हामी पनि एकदमै आरामै छौँ र कार्यक्रम मार्फत तपाईँले आफ्नो धन्यवादका कुराहरू यो समय राख्न सक्नुहुनेछ।
1: हुन्छ, सर्वप्रथम त परमेश्वरलाई धन्यवाद भन्न चाहन्छु आजको दिनसम्म राख्नुभयो है, लागि उहाँलाई धन्यवाद। अनि हजुरहरू गुनिस एफएम होल्ड युनिटलाई धन्यवाद भन्न चाहन्छु, बिहानदेखि रातिसम्म हरेक मिनट कार्यक्रमहरू लिएर आउनुहुन्छ, तपाईँलाई धन्यवाद। अनि जो जतिजना अहिले बोल्नुभयो, फोन गर्ने र जानुभयो, उहाँलाई पनि धन्यवाद। एकै मुस्टामा जो जतिजना बोल्दै हुनुहुन्छ, फोन गर्नेवाला हुनुहुन्छ, उहाँलाई पनि धन्यवाद। भजन बेच्नुहुने, सिरियल बनाउनुहुने सबै कलाकारहरूलाई पनि धन्यवाद भन्न चाहन्छु एकै मुस्टामा। अनि जतिले कार्यक्रम सुन्दै हुनुहुन्छ अहिले यो घरी समय जुन जुन ठाउँबाट देश विदेशबाट, सम्पूर्णलाई एकै मुस्टमा धन्यवाद, न्यानो अभिवादन भन्न चाहन्छु है। र
0: अर्जुनजी, हेलो, अर्जुनजी हुनुहुन्थ्यो र उहाँको इन्टरनेटमा सायद प्रब्लम भयो जस्तो लाग्यो, केही छैन अर्जुनजी, तपाईँले फेरि पनि फोन गर्नुभएर आफ्नो धन्यवादका कुराहरू राख्न सक्नुहुनेछ र श्रोता कार्यक्रम थ्याङ्क यू गुड न्युज तपाईँ सुन्दै हुनुहुन्छ र कोही हुनुहुन्छ व्हाट्सएप कलमा, उहाँलाई स्वागत गरौँ। हेलो,
2: हेलो,
0: हजुर, जय मसी। हजुर सावित्रीजी, खानपिन भइसक्यो, तपाईँको खानपिन भयो? हजुर हजुर, एकदमै हुन्छ, प्रभुले धेरै आशिष दिनुभएको होस् र हामीलाई पनि, गुड न्युज एफएमलाई पनि तपाईँले प्रार्थनामा उचालिदिनु होला यही अनुरोध गर्न चाहे। र आज कार्यक्रम मार्फत तपाईँको कसलाई धन्यवाद भन्न चाहनुहुन्छ?
2: सर्वप्रथम परमेश्वरलाई धन्यवाद, यसरी हजुरहरू मार्फत हामीले यसरी कार्यक्रमहरू सुन्न पाएको छौँ, कतिजनाले टाढा टाढासम्म पनि सुन्न पाउनु भएको छ है। अनि गुड न्युज एफएम त जानु भन्नै पर्दैन सर, एकदम धन्यवाद, धन्यवाद हजुरहरूको टिम सबैलाई है, अनि हृदयदेखि नै धन्यवाद। अनि जतिले अहिले फोन गर्नुभयो, मेरो नाम लिनुहुन्छ है, सबैलाई म एकमुष्टमा नछुटाइकन सबैलाई धन्यवाद भन्न चाहन्छु। अनि म चाहिँ अलिक फकमकिन्छु के नामहरू भन्यो भने जस्तो लाग्छ, अनि भन्न सक्दिनँ, प्रभुलाई धन्यवाद भएको होस्। अनि कसैलाई त वरदानै दिनुभएको छ, सुमन दादा रुको गरेर सबैलाई है मजाले भन्नुहुन्छ, लिस्ट बनाउनु भएको छ कि जस्तो लाग्छ मलाई चाहिँ है। अनि त्यसरी सर कसैको नाम पनि नछुटाइकन न अनि नदोहोराइकन पनि के फेरि, अनि म चाहिँ सबैलाई धन्यवाद दिन चाहन्छु। क्षमा माग्नु पर्दा चाहिँ परमेश्वरलाई क्षमा माग्छु है, हामी त पल पलमा के गरिराखेका हुन्छौँ, के गरेर भोलिरहेका हुन्छौँ, के हेरिराखेका हुन्छौँ। एउटा भजनले भन्छ नि, नहेरु भन्छु आँखाहरूले पहिले हेरी पठाउँछ, नसोचु भन्छु यो मनले पहिले सोची पठाउँछ है। हाम्रो चाहिँ यस्तो पल पलमा भइराखेको हुन्छ, अनि त्यसको निम्ति चाहिँ म क्षमा माग्छु। हजुरहरूसँग बोल्दा पनि मैले केही भुल गल्ती गरेको छु, क्षमा माग्छु। मेरो आफ्नै घर परिवारहरूलाई पनि मैले यहाँ भन्न सकेन भने, घरमा भन्न सकेन भने पनि यो मिडिया मार्फत भन्न चाहन्छु, क्षमा माग्छु। जति पनि दिदी दाजु अनि म्यामहरू सबैलाई धन्यवाद भन्न चाहन्छु, अनि थ्याङ्क यू गुड न्युज भन्न चाहन्छु है। प्रभुलाई धन्यवाद, जय मसीह,
0: धेरै धेरै धन्यवाद, जय मसीह। राम्रो सावित्री खड्काजी हुनुहुन्थ्यो र उहाँले आफ्नो हृदयका आभार धन्यवाद व्यक्त गरेर जानुभएको छ र तपाईँले पनि यसरी नै फोन गरेर हामीलाई साथ दिन सक्नुहुनेछ, कार्यक्रममा आफ्नो हृदयको धन्यवाद व्यक्त गर्न सक्नुहुनेछ। एउटा गीतको साथ फेरि पनि दिन चाहन्छौ हामी, फोन गर्दै गर्नुहोला, गीतपछि उपस्थित हुने नै छौ।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यो र भर्खरै मात्र तपाईँ रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट सुन्दै हुनुहुन्छ कार्यक्रम साङ्गे गुड न्यूजमा हुनुहुन्छ श्रोता। तपाईँ अनलाइन मार्फत सुन्न चाहनुहुन्छ गुड न्यूज एफएमको रेडियो प्रसारण भने तपाईँले लगइन गर्न सक्नुहुनेछ www.goodnewsfm.com.np र तपाईँले देश विदेशमा हुनुभएको अनि टाढा तर इन्टरनेटको पहुँचमा हुनुभएका आफ्ना साथीभाइ मित्र परिवारलाई यही अनलाइन मार्फत सुन्नको लागि पनि उहाँहरूलाई सल्लाह दिन सक्नुहुनेछ, सजेस्ट गर्न सक्नुहुनेछ। कार्यक्रम मार्फत विशेष गरिकन हामी धन्यवादका कुरा राखिरहेको छौं। धन्यवाद दिने हामीसँग धेरै कारणहरू छ र अवस्था परिस्थितिहरूको लागि पनि धन्यवाद दिउँ। जुन अवस्था परिस्थिति सायद हाम्रो हातमा छैन होला, सायद हामीले सोचे जस्तो भइरहेको छैन होला, सायद हामीले चाहेको जस्तो पनि छैन होला, तर ती सबै परिस्थितिहरूमा धन्यवाद दिने काम चाहिँ हाम्रो हो। सुन्दाखेरि अनौठो लाग्न सक्ला, परिस्थिति खराब हुँदै गर्दाखेरि कसरी धन्यवाद दिने, तर जब अवस्था परिस्थितिहरू बिग्रदै जान्छ झन् धेरै हामीले चाहिँ धन्यवाद नै दिन शुरू गर्नुपर्दछ। कारण जब संकष्टहरू आउँदछ, संकष्ट पश्चातको आशिष सायद हामीले शब्दमा बयान गर्न पनि सक्दैनौ र अहिले हामी जान्दैनौ, तर परमेश्वर जान्नुहुन्छ, परमेश्वर देख्नुहुन्छ, परमेश्वरलाई सबै कुरा थाहा छ। यस कारणले गर्दाखेरि चाहिँ उहाँलाई प्रेम गर्ने र उहाँमाथि भरोसा गर्ने व्यक्तिहरूको लागि परमेश्वरले भलाइ नै राखिदिनु भएको छ। यसै कारण गनगन गर्नुको सट्टा, निराश हुनुको सट्टा, दोष दिनुको सट्टा, गाली गर्नुको सट्टा, झगडा गर्नुको सट्टा परमेश्वरलाई सबै परिस्थितिहरूको लागि धन्यवाद दिँदै प्रार्थना गर्दै उहाँमाथि नै भरोसा गर्दै अगाडि बढ्नुहोस् र सबै कुरामा प्रभुले तपाईँलाई आशिष दिँदै लिएर जानुहुनेछ। यो समयमा फेरि पनि एउटा गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यो र अवश्य पनि गीतले भने जस्तो नै हामीसँग हजारौं कारणहरू छन् भन्ने भादिन कचोटि हामी ती कारणहरूलाई हेर्दैनौँ तर हामीसँग के कुरा चाहिँ भएको छैन के कुरा चाहिँ मिलिरहेको छैन के कुराले गर्दा चाहिँ हामीलाई अप्ठ्यारो असहज भइरहेको छ त्यही कुराहरूलाई कचोटि हेर्छौँ अनि हामी निराश पनि हुन्छौं तर परमेश्वरले चाहिँ हाम्रो जीवनमा भएको असल कुराहरूप्रति धन्यवादी हुन र असल कुरा मात्र होइन खराबै कुराहरू छ भने पनि ती कुराहरूप्रति पनि धन्यवादी हुन मतलब सबै परिस्थितिप्रति धन्यवादी हुन उहाँले सिकाउनु भएको छ यदि हामी सबै अवस्थामा सबै परिस्थितिहरूमा धन्यवादी हुँदै जान्छौँ भने अन्तिममा सबै कुराहरू प्रभुले भलाइमा नै परिणत गर्नुहुन्छ बस तपाईँ हामी धन्यवाद दिन शुरू गरौं सायद अहिले तपाईँ हामी कतिजना विभिन्न सोचहरूबाट विभिन्न प्रकारको आफ्नै घटी कमी होइन अस्वस्थता आफ्नै प्रकारको समस्याहरू विविध कुराहरूबाट भएर गइरहनु भएको छ होला म तपाईँलाई यही उत्साह दिन चाहन्छु र परमेश्वरको वचनले दिएको उत्साह हो यो सबै परिस्थितिमा धन्यवादी हुन निरन्तर प्रार्थना गर्न होइन र परमप्रभु परमेश्वरमा भरोसा गर्न चाहिँ उहाँले आफ्नो वचनमा हामीलाई उत्साह गर्नुभएको छ यसकारणले गर्दाखेरि चाहिँ निरन्तर प्रार्थना पनि गर्नुहोस् प्रार्थना सँगसँगै यदि आवश्यकै छ भने उपवास बस्नुहोस् तर तपाईँले परमेश्वरलाई हेर्न र परमेश्वरसँग समय बिताउन चाहिँ नछोड्नुहोस् र सबै परिस्थितिमा धन्यवादी हुनको लागि शुरू गर्नुहोस् अवस्था परिस्थितिहरू परमेश्वरले परिवर्तन गर्न सक्नुहुन्छ कारण हाम्रो परमेश्वर चाहिँ आश्चर्यमय काम गर्नुहुने परमेश्वर हुनुहुन्छ पोलैंडमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गर्न चाहन्छु म हेलो
1: हेलो जय
0: मसीह जय मसीह चन्द्रमायाजी कस्तो हुनुहुन्छ तपाईँ केही छैन यसरी हामीलाई बेला मौकामा तपाईँले सम्झिनुहुन्छ र तपाईँ निरन्तर कार्यक्रम सुन्नुहुन्छ हामीलाई थाहा छ धेरै धेरै धन्यवाद सुरुमा मैले नै तपाईँलाई दिन चाहे चन्द्रमायाजी र यो समय तपाईँले आफ्नो धन्यवादका कुराहरू राख्न सक्नुहुनेछ
1: सर्वप्रथम त परमेश्वरलाई धन्यवाद दिन चाहन्छु है हामीलाई यो सुन्दर दिन सुन्दर बिहान हिँड्ने मौका दिनुभयो आजको दिनसम्म सुरक्षा राख्नु भएको छ परमेश्वरलाई धन्यवाद अनि हजुरलाई धन्यवाद यति धेरै कार्यक्रम चलाउनुहुन्छ हामीलाई आशिषित बनाउनुहुन्छ मिठो मिठो आशिषको कुराहरू बोल्नुहुन्छ हजुरलाई धन्यवाद हजुर लगायत सम्पूर्ण गुणी फेम परिवार जो जति कार्यक्रम चलाउनुहुन्छ सम्पूर्णलाई म कृपासँग धन्यवाद दिन चाहन्छु हजुरलाई धन्यवाद सुगम सरलाई अनि विजय सरलाई हाम्रो सन्ध्यानामलाई धन्यवाद दिन चाहन्छु ज्ञानलाई अदान सरलाई दाजन गुरु सर सुनिरहेको छ हाम्रो जति पनि गुणी फेममा बोल्नुहुन्छ वचन बोल्नुहुन्छ हाम्रो निम्ति प्रार्थना गरिदिनुहुने हाम्रो गुरुबालाई धन्यवाद दिन चाहन्छु सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु सबै कार्यक्रमहरू सुन्छु आशिषित हुन्छु सबैजनाको नाम नलिए पनि सबैजनालाई धन्यवाद दिन चाहन्छु कुनै फेन परिवार सम्पूर्णलाई अनि परिवारलाई धन्यवाद दिन चाहन्छु मेरो आदरणीय गुरुजन विश्वासी परिवार सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु अनि जो जति कुनै सुनिरहनु भएको छ यतिकै अनि फोन गरेर जानुभयो कतिजना आउनु बाँकी छ उहाँहरू सम्पूर्णलाई म छुटा गर्न धन्यवाद दिन चाहन्छु अनि कतिजनाको नामहरू छुट्न सक्छ है म नाम लिनुपर्दा हाम्रो सुमन दाईलाई धन्यवाद दिन चाहन्छु उत्तम शिवाकोटी गुरुबालाई धन्यवाद दिन चाहन्छु माधव विश्वकर्म दाईलाई धन्यवाद दिन चाहन्छु हरिबल विभाजी दाईलाई धन्यवाद दिन चाहन्छु हरि रोका दाईलाई धन्यवाद दिन चाहन्छु अनि हाम्रो अर्जुन प्रधान लाई धन्यवाद दिन चाहन्छु अनि हाम्रो कुमार राई दाईलाई धन्यवाद दिन चाहन्छु अनि सुशील मगया उहाँलाई पनि धन्यवाद दिन चाहन्छु अनि रुबेन दाईलाई पनि सम्झिन चाहन्छु उहाँले कहाँ राख्नुभयो उहाँलाई पनि सम्झिन चाहन्छु धन्यवाद भन्न चाहन्छु अनि हाम्रो चित्र मगर दाईलाई पनि धन्यवाद दिन चाहन्छु अनि हाम्रो गर्नुहुन्छ हाम्रो पम्पा रोका दिज्यू पम्पा गोपाली दिज्यूलाई धन्यवाद दिन चाहन्छु कुमार थापा दिज्यूलाई धन्यवाद दिन चाहन्छु सङ्गीता रिमाल अनि अहिले साबित्री खड्का दिज्यूलाई पनि धन्यवाद भन्न चाहन्छु अनि हाम्रो माया मगर आन्टीलाई लक्ष्मी मगर बहिनीलाई धन्यवाद दिन चाहन्छु अनि हाम्रो दुर्गा बस्ने दिज्यूलाई धन्यवाद दिन चाहन्छु हाम्रो शर्मिला गौतम दिज्यूलाई धन्यवाद दिन चाहन्छु अमिता महर्जन दिज्यू अनि हाम्रो निष्ठा महर्जन दिज्यू अनि विद्या श्रेष्ठ दिज्यू अनि कमला विमला दिज्यू सम्पूर्ण जो जति मैले नाम छुटाएको छ है उहाँको गुरु धेरैजना हुनुहुन्छ अस्ति डाँडाको पाटोमा कति धेरैजना हामी भेट भएको थियो सबै सबैजनालाई नछुटाइकन धन्यवाद दिन चाहन्छु। कार्यक्रममा कति आशिषमय भएको थियो, सदाभन्दा अर्कै भएको थियो क्या। धेरै परमेश्वरलाई धन्यवाद, एकदमै परमेश्वरको उपस्थिति भएको थियो त्यस ठाउँमा है। अनि पुनः जतिजना आउनुभएको थियो सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु। अनि हाम्रो सारा तामा साथीलाई धन्यवाद दिन चाहन्छु, हाम्रो शोभा मिश्र साथीलाई धन्यवाद दिन चाहन्छु, लक्ष्मी सुन दाजीज्यूलाई पनि सम्झिन चाहन्छु, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। अनि जतिजना गुटेको सुनिरहनु भएको छ, हाम्रो शान्ता चुनार बहिनीलाई, नैना थापा बहिनीलाई धन्यवाद दिन चाहन्छु। जो जति गुनिएको सुनिरहनु भएको छ सम्पूर्णलाई नछुटाइकन धन्यवाद दिन चाहन्छु म्याम।
0: र तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ, एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि। र अहिलेलाई चाहिँ छुटौँ हामी चन्द्रमायाजी, जय मसी। हजुर, हाम्रो चन्द्रमाया मगरजी हुनुहुन्थ्यो र उहाँले फोन गरेर साथ दिनुभएको थियो भने अवश्य पनि हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौँ श्रोता, र तपाईँको फोन कल लिन असमर्थ, संविधा माग्नुपर्ने बेला भइसकेको छ। र धेरै धेरै धन्यवाद दिन चाहन्छौँ फोन गरेर कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई, र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै यो समय कार्यक्रम थ्याङ्क यू गुड न्यूजबाट म पुनः बिदा हुन चाहन्छु। जय मसी, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: के तपाई वा तपाईले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510। र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
2: लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: पहिलो थेस्लोनिकी 5:11, एक अर्कालाई उत्साह देऊ र एकअर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2, एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार, अनामनगर, काठमाडौँ।
4: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौँ। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
8: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
8: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
9: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
10: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
11: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
9: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल काठमाडौँ।
10: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
11: फोन नम्बर 40225444
9: र 40225742।
12: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
4: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
12: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
4: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
12: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
4: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
12: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
5: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड। हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
13: प्रोपाइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।
1: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
5: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
5: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
14: सुन्नु न बजे, कोता
15: सामान नभेटेर बेपत्ता।
14: होइन, सामान चाहिँ के चारो ल्याएको?
15: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
14: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रो ग्रेस इलेक्ट्रो वर्ल्ड छोडे छ नि।
15: कहाँ छ यो?
14: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
16: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
17: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
16: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 98510 74236 98510 74236
17: र फोन नम्बर 01513010 छ 01513010 छ।
16: ग्रेट इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कूलको नजिकै।
15: ल है ल घरियासी सामान एउटै छातामुनि पाइन्छ ह्याक्कै पारेर।
0: गुड न्यूज एफएम 105.1।
10: अब प्रस्तुत हुँदैछ कार्यक्रम बोलावट र दर्शन, प्रस्तोता कुमारको साथमा।
6: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिराख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बोलावट र दर्शनमा। आदरणीय श्रोता, कार्यक्रम बोलावट र दर्शन लिएर प्राविधिक मित्र सन्ध्या र म प्रम उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि हामी तपाईँलाई कार्यक्रममा साथ दिनेछौं र विशेष गरिकन बोलावटकै बारेमा हामी कुराकानी गर्नेछौं। र मैले केही दिन अगाडि म विभिन्न ठाउँमा पुगेर आएको छु जुन पहिरोले विभिन्न ठाउँमा मानिसहरूलाई विस्थापित बनायो। ती ठाउँको स्थलगत भ्रमण गरेरमा आइसकेको अवस्था पनि छ। जे होस्, त्यसको बारेमा पनि म तपाईँलाई जानकारी पक्कै दिनेछु। आफ्नै आँखाले हेरेर ती मानिसहरूको पीड़ालाई बुझेर आएको छु र त्यो खबर पनि म तपाईँलाई पक्कै पनि राख्ने नै छु। अहिलेलाई भने कार्यक्रमको शुरूआत त्यो अर्थपूर्ण संगीतबाट।

यो अर्थपूर्ण वचन पछि भने फेरि पनि तपाईलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र तपाई यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम बोलावट र दर्शन। र केही महत्वपूर्ण कुरा हाम्रो जीवनमा मैले जुन अनुभव गरेर आए, जब म अस्तिको दिन म लगभग जुन त्रिशुलीको विभिन्न त्यो बाढी पहिरो आएको खोलामा ठी बसेर रिपोर्टिङ गरिरहेको थियौं, प्राविधिक मित्र हाम्रो सन्ध्या र म भएर, तर त्यहाँ कति मान्छेहरू रुदै, त्यो आफ्नो घर थिएन, आफ्नो बास थिएन, यति सम्पन्न मान्छेहरूलाई यो नसोचेको बाढीले विस्थापित बनाइदियो, अनि कसैले यति प्रियजनहरू गुमाउनु भएको छ, होइन, छोरा गुमाउनु भएको छ, छोरी गुमाउनु भएको छ, आमा बुवा छन्, छोराछोरी छैन, छोराछोरी छन्, आमा बुवा छैनन्, अनि एकदमै यो दर्दनाक पीड़ा ठूलो पाठ हामीले सिकेर आएका थियौं। र मेरो मनमा चाहिँ एउटै कुरा लाग्यो कि केही रहेन रहेछ, हाम्रो मान्छेहरू यति धेरै घमण्ड गर्छन् नि त, अब धन सम्पत्तिमा घमण्ड गर्छन्, अनि बुद्धिमा घमण्ड गर्छन्, होइन, बलमा घमण्ड गर्छन्, यी सबै कुरा चाहिँ हाम्रो होइन रहेछ कि, हाम्रो बसमा रहेन रहेछ, कुन बेला कुन समय मान्छेको जीवनमा के आइपर्छ भन्ने भोलि चाहिँ कसैलाई केही थाहा छैन क्या। त्यो भएर हामीले जतिन्जेल यो पृथ्वीमा बसिन्छ नि, एउटा मिठो बोली बोलेर, सबैसँग सम्बन्ध राम्रो बनाएर, आफूसँग भएको कुरा बाँडेर, होइन, थुपारेर के गर्नुपर्ने रहेछ र हेर्नु त, कयौं कुराहरू थुपारेको थिए नि मान्छेले, अहिले एउटा कुरा पनि छैन, कयौं घरहरू अझै पुरिएका छन्, होइन, तीन तला घरसम्म पुरेको अवस्थाहरू छ क्या, कत्रो बाढी आयो त त्यो नसोचेको मान्छेले भन्दै थियो, यस्तो त हामीले समुद्रमा सुनामी भन्ने जान्छ नि हो त्यस्तो देखेको थियो, तर त्योभन्दा पनि यति डरलाग्दो आयो नि, सबै कुरा बढालेर लग्यो, अनि हामी यात्रा गर्दै जाँदाखेरि पनि हेर्यौं कयौं गाउँहरू छैनन्, गाउँ छैन क्या, होइन, अवस्थाहरू देख्छौं, त्यो विभिन्न ठाउँ कुकुरहरू बसिरहेको देख्यौं क्या, त्यहाँ घर छैन तर कुकुर त्यहीँ बसिरहेको थियो, कयौं दृश्यहरू त्यस्ता पनि देख्यो। मैले भन्न खोजेको कुरा के हो भने, तपाईँ र मैले कुनै पनि कुरामा घमण्ड नगरे हुने रहेछ क्या, मान्छेले बाँचुन्जेल जे छ बाँडेर खाने, होइन, लुकाएर राखेर पनि केही हुने रहेछ, मान्छेले कति लुगाएर राखेको थियो होला, होइन, सबै कुरा लगेर गइथ्यो नि त, होइन, त्यस्तो कयौं घटनाहरू देख्यौं हामीले, अनि कति बच्चाहरू, अनाथ बच्चाहरू पनि देख्यौं, है, पीड़ामा बच्चाहरू देख्यौं, धेरै गाह्रो अवस्थाहरू छ। र अहिलेलाई पनि फेरि पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र मेरो केही अनुभवहरू तपाईसँग म बाँडिरहेको छु। र मैले पहिले पनि भनिरहेको थिएँ, सकिन्छ भने हामीले के गर्न सकिन्छ होइन। अब समय पनि यस्तो छ कि बाटो पनि नसोचेको छ, त्यहाँ पुग्न धेरै समय लाग्छ, तर हामी गएर जति पनि अवशेषहरू बाँकी रहेका घरहरू छन् त्यो घरका मानिसहरूले सरसफाई गर्ने काम गरिरहेको छन् होइन। कति घरको त अब छँदै छैन नै होइन, तर बाँकी रहेकोहरूको लागि पनि कति हामीले हेल्प चाहिँ गर्न सक्ने रहेछौँ, घर सरसफाई गरिदिन सक्ने रहेछौँ होइन। के गर्न सकिन्छ त होइन, सहायता पनि गर्न सकिने रहेछ। कयौं बच्चाहरू टुरा छन् त्यहाँ होइन, हजारौं, सरकारले त कति 6000 भन्दा बढी 6500 भन्दा बढी घरहरू नै छैन होइन, त्यसरी बिजोक अवस्थाहरू छ। त्यो भएर यो अवस्थामा हामीले के गर्न सक्छौ भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ। जस्तो हामी जुन ठाउँमा गएका थियौँ र त्यहाँका पास्टर अथवा अगुवाहरूले भन्दै हुनुहुन्थ्यो, धेरैजना एकै ठाउँमा राख्दा पनि विभिन्न समस्या हुने देखेर हामीले चाहिँ कोठा लिँदै होइन, कोठा लिने अनि भाडामा कोठा लिने अनि त्यहाँ राखिदिने, ग्यास चुलो व्यवस्था गरिदिने अनि चाहिएको सामानहरू बरु हामी फोन गर्दै दिने, त्यसरी व्यवस्थापन गरिरहेका छौँ। धेरै मान्छे भयो भने रोग बिरामीहरू पनि फैलिन सक्छ भनेर उहाँहरूले त्यसरी गरिराख्नु भएको रहेछ होइन। त्यो चाहिँ मलाई पनि राम्रो लाग्यो होइन, कोठा लिएर बस्नु डाँडामा त सकिहालिन्छ नि, घरहरू छन् कोठा लिएर बस्ने होइन। त्यसरी पनि मान्छेले अब आफूलाई सुरुवात गर्दै हुनुहुन्छ, परिस्थितिहरू जटिल छ र त्यो ठाउँमा गएर कतिचोटि तपाईँले मान्छेलाई हेल्प गर्न सक्नुहुन्छ, सहायता सपोर्ट गर्न सक्नुहुन्छ जस्तो लाग्छ मलाई। अहिलेलाई चाहिँ भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र केही महत्वपूर्ण कुराहरू नै हाम्रो लागि रहेका छन् र मैले भन्दै आएका कुराहरू पनि यो हुन् कि यो जस्तो नेपालीहरूको मन एकदम कोमल हुन्छ, मान्छेलाई सहायता गर्ने सपोर्ट गर्ने त्यो हृदयहरू हामी धेरै देख्छौँ क्या अरू मानिसहरूभन्दा पनि। तर जब समयमा हामीले मान्छेलाई सहायता सपोर्ट गर्न सकेनौँ भने चाहिँ अलिकति हामी कठोर भएको हो कि जस्तो पनि लाग्छ मलाई। जसरी हामी देख्न सक्छौँ अहिले जुन बाढी प्रभावित क्षेत्रहरूमा धेरैले सकेको सहायता हेल्प चाहिँ गरि नै राख्नु भएको छ, नगरेको भन्न सकिन्न। तर कति समस्या चाहिँ के छ भने त्यो ठाउँमा गएर मान्छेलाई उत्साह पनि दिनुपर्ने रहेछ क्या, नत्र मानिस निराश हुने, डिप्रेसनमा जाने, सुसाइड गर्ने जस्ता कयौं घटनाहरू देख्न सकिन्छ नि त। अचानक एउटा त्यो लेभलमा भएको मान्छे एउटा जिरो लेभलमा पुग्दा त धेरै मान्छेलाई कन्ट्रोल गर्न गाह्रो हुन्छ नि त। यति सम्पन्न व्यक्तिहरू पनि प्रेसरको औषधि खाने पैसा छैन भनेर हिँडिरहेको अवस्थाहरू देख्न पाइयो क्या। त्यो चाहिँ एकदम पीडाको समय हो। उहाँहरूसँग होइन कयौं ठुल्ठुला घरहरू थिए, तर आज ती व्यक्तिहरूको एउटा अस्तित्व भन्नाले सम्पत्तिको एउटा अस्तित्व पनि छैन क्या। अनि ती मानिसहरू सुगरको औषधि, प्रेसरको औषधि खानुपर्ने पैसा छैन भनेका कयौं कुराहरू पनि हामीले देख्न पाउँदाखेरि चाहिँ अब हामीले पनि ती मानिसहरूलाई गएर के सकिन्छ त्यो सहायता चाहिँ गर्नै पर्छ। जस्तो अब सबै जानुपर्छ भन्ने छैन, जानेलाई पनि तपाईँले सहायता र सपोर्ट त पक्कै पनि गर्न सक्नुहुन्छ। अझै पनि कति ठाउँ हामीले यो पनि सुन्यौँ कि कति ठाउँमा त अब त्यो राहत पुर्याउनु अवस्था पनि छैन क्या, न बाटो छ न होइन न पुल छ त्यस्तो क्या। जस्तो पुल भएको भए त मान्छे दुई घन्टामा पुग्ने ठाउँमा अहिले बाह्र घन्टामा पुग्नुपर्ने अवस्था क्या, त्यति घुमेर जङ्गलै जङ्गल होइन जानुपर्ने अवस्थाहरू, होइन कति कुराहरू पार गर्दै जानुपर्ने कुराहरू, पानी पर्यो भने त्यति नै समस्याका कुराहरू हामीले देख्न पायौँ। र भन्न खोजेको कुरा के हो भने त बाहिर मैले के सक्छौँ, हामी जान त सक्दैन होला कतिजना, होइन जान नसके तापनि मैले के गर्न सक्छु भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण लाग्छ मलाई। र अहिलेलाई भने फेरि पनि महत्त्वपूर्ण सङ्गीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई स्वागत गर्न चाहन्छु। र एउटा हिजो एउटा समाज थियो, एउटा गाउँ थियो, एउटा परिवार थियो, तर आज त्यो कुनै पनि रहेन। भनेपछि त यो ठुलो पीडा हो, यो ठुलो घाउ हो। तपाईँ र मैले कसरी यसलाई मलमपट्टि लगाउन सक्छौँ? हामी पुरै घाउमा मलमपट्टि त लगाउन सक्दैनौँ, तर जति सक्छौँ त्यसलाई हामीले पके पनि केही गर्नुपर्छ होला। र धेरै बच्चाहरू टुरा भएका छन्, ती बच्चाहरूलाई सरकारले कसरी होइन साथ दिने भन्ने कुरा पनि एकदमै महत्त्वपूर्ण कुरा छ। बच्चाहरू डिप्रेसनमा नजाउन्, बच्चाहरू नबिग्रिउन् भन्ने कुराहरू पनि हुँदछ, र बच्चाहरूलाई सही बाटोमा हामीले निर्देशन गर्नुपर्छ जस्तो पनि लाग्छ। र त्यो बच्चाहरूको लागि सरकारले कसरी अगाडि बढ्ने, कसरी बच्चालाई सहायता पुर्याउने भन्ने कुरा पनि एकदमै महत्त्वपूर्ण कुरा हुँदो रहेछ। र अहिलेलाई भने म राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

यो अर्थपूर्ण वचन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र केही महत्वपूर्ण कुरा नै राखेर हामीले बारम्बार भनिरहेका छौं कि मानिसलाई सहायता र सपोर्ट नहुने मानिसलाई सहायता र सपोर्ट गर्नु चाहिँ परमेश्वरको व्यवस्था पूरा गर्नु पनि हो र तपाईँ र मैले परेको बेलामा परमेश्वरको काम परमेश्वरको प्रेम एउटा व्यावहारिक रूपमा देखाउनै पर्छ र यसपालि हामी देख्न सक्छौं यति धेरै सहायता यति धेरै सपोर्टका कुराहरू पनि देख्यौं हामीले मानिसले करोडौं करोडौं नेपालीहरूले ती बाढी पीड़ितहरूलाई चाहिँ हेल्प गरिराखेको पनि देख्यौं हामीले सम्भव त रहेछ नि त सकिँदो रहेछ नि त मान्छेले गर्न सक्यो भने त्यो भएर तपाईँ र मैले पनि के सक्छौं पैसै दिनुपर्छ भन्ने पनि छैन के गर्न सक्छौं त्यो ठाउँमा गएर मानिसहरूलाई सहायता गरौं सपोर्ट गरौं उत्साह दिउँ भन्न चाहन्छु र श्रोता यतिन्जेलसम्म जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई मैले कार्यक्रमबाट बिदा हुन्छु धन्यवाद जय मसीह नमस्कार।

0: गुड न्युज एफएम 105.1।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाउ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: हेनरी बी इरिङ भन्नुहुन्छ, उहाँ येशु ख्रीष्ट हाम्रो प्रेमिलो पिताको सिद्ध उपहार हुनुहुन्छ।
4: हेलो
5: हेलो,
4: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
5: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
6: हजुर,
5: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
6: लु दिन त। हेलो, भन्नुहोस् त।
4: हेलो हजुर,
6: हजुर,
4: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
6: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
5: ए नानी, के भनेर छ, के भयो
6: नानी? हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
5: ल ल ल, म किन दिन्थे।
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
1: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
1: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: जवान मानिसले आफ्नो चाल चलन कसरी चोखो राख्न सक्छ? तपाईँका वचन अनुसारको जीवन बिताएर नै हो। भजन संग्रह 119 नौ पद कार्यक्रम गुड न्यूज युथ क्लब युवाहरू संघको फलाकुसारी प्रत्येक शुक्रबार 11 बजेदेखि 12 बजेसम्म प्रस्तुता पुनमको साथमा सुन्न नभुल्नुहोला।
6: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
8: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
6: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
9: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: हो, अरू भन त।
10: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
11: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
12: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
13: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
11: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
6: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जय मसीह, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम आदम इव।
2: जयमसी साथी, हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम ट्यून गरेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम आदम एण्ड इभमा। र कार्यक्रम आदम एण्ड इभ लिएर
3: म टार्जन
2: र म पुनम हामी उपस्थित भइसकेको छौं र अबको लगभग एक घण्टाको समय अवधि पर हामी तपाईँलाई साथ दिन गइरहेको छौं।
3: पक्कै पनि आज पनि हाम्रो एउटा शीर्षक हुनेछ, जस्तै विवाहका चुनौतीहरू भयो, विवाह कसरी सफल बनाउन सक्छौ भन्ने टपिक्स नै लिएर बोल्नेछौ हामी, कुराकानी गर्नेछौ। आशा छ तपाईँहरूलाई पनि उपयोगी हुनेछ। यतिखेर पनि सन्ध्याजीलाई धन्यवाद दिँदै कार्यक्रमको शुरूमा निकै मिठो गीत हामी राख्छौं।

0: निकै अर्थपूर्ण भजन हामीले माया गर्न भन्ने बोलको भजन राखिरहेका थियौँ श्रोता मित्र। हामी कार्यक्रम आदम इबमा रहेका छौँ हामी द्वय र आज पूनमजी हामी विवाहका चुनौतीहरूकै कुरा गरौँ न त होइन। विवाहमा आउने त चुनौतीहरूले चाहिँ विवाहलाई बिगारिदिन्छ नष्ट गरिदिन्छ होइन, ती कुराहरू हामीले हेरौँ। जस्तै विवाहमा चुनौतीहरू आउनु स्वाभाविक हो र मुख्य चुनौतीहरू यस्ता छन् जस्तै आपसी समझदारीको कमी, सोच स्वभाव र अपेक्षा फरक हुनु र एक आपसमा समझदारीको कमी हुनुले पनि चुनौती बढाउँदो रहेछ होइन। सोच स्वभाव र अपेक्षा फरक हुनु, इच्छा फरक हुनु होइन, मन नमिल्नु भनौँ न एक किसिमले, यसरी विवाहमा आउने चुनौती मैले एउटा भने र अर्को आर्थिक समस्या पनि भनिएको छ। जस्तै आमदानीको खर्च, ऋण वा पैसाको व्यवस्थापन भनिएको छ। गएको हप्तामा पनि हामीले पैसाका कुराहरू अलिकति गरेका थियौँ क्या हो, तर यो चुनौतीमा मुख्य चाहिँ मलाई लाग्छ आर्थिक समस्या, किनभने आमदानी खर्च घरमा छैन भने त्यो घरमा झगडा कलह हुन्छ भनेर मैले भनेको थिएँ। मैले कति ठाउँ त्यो देखेको पनि छु होइन। त्यसैले गर्दा आमदानी खर्च, ऋण वा पैसाको व्यवस्थापन अनि सन्तुलन राख्न सकिएन भने पनि विवाहमा चुनौती आउँछन्।
1: एकदमै
0: तपाईँको चाहिँ केही अब पोइन्ट्सहरू छ कि होइन तपाईँले भन्नुपर्ने?
1: हजुर, एकदम कार्यक्रम आउँदैभर हामी यो विषयहरूमा कुराकानी गर्दै नै जानेछौँ र मुख्य भनेको त कुराकानीहरू, कम्युनिकेशनको कुराहरू पनि एउटा चाहिँ विवाहमा चुनौती लिएर आउने कुराहरू हो जस्तो लाग्छ। जस्तै कि अब लामो दूरीमा रहेको सम्बन्धहरूको कुराहरू गर्दा लङ डिस्टेन्स रिलेसनसिप पनि भनिन्छ नि। जस्तै कि श्रीमान चाहिँ कामको लागि अथवा अध्ययनको लागि बाहिर हुनुहुन्छ, श्रीमती आफ्नो स्वदेशमा हुनुहुन्छ, अथवा श्रीमती विदेश हुनुहुन्छ, स्वदेशमा श्रीमान हुनुहुन्छ। कचोटि यो लामो डिस्टेन्सले गर्दाखेरि पनि कम्युनिकेशनमा चाहिँ कहिलेकाहीँ समस्याहरू हुन सक्ला होइन, कुराकानीहरू भनेको समयहरूमा कुराकानी हुन नसक्ला, अथवा यता श्रीमती फ्री हुनुहुँदाखेरि कुराकानी गर्न उहाँलाई मन लागिरहेको समयमा उता श्रीमानको आफ्नै प्रकारको व्यस्तताहरू होला भने कहिलेकाहीँ श्रीमानलाई कुराकानी गर्न मन लाग्ला, अब यता श्रीमतीको यता सुत्ने समय होइन, यता बेलुकाको समय पर्ला, टाइम लाइनहरू नमिल्ला, कतिवटा कुराहरू होला। अनि त्यो समयमा जब भनेको जस्तो तरिकाले कुराकानीहरू गर्न नसक्दाखेरि पनि कहिलेकाहीँ यसले समस्याहरू चाहिँ सम्बन्धमा लिएर आउन सक्छ है। यसै कारणले गर्दाखेरि पनि सम्बन्धलाई चाहिँ सुदृढ गर्न, बलियो बनाउनको लागि चाहिँ यदि बाई चान्स लङ डिस्टेन्सले गर्दा, लामो दूरीले गर्दाखेरि एउटा कुराकानीहरू कम्युनिकेशनहरूमा चाहिँ अलिकति तलमाथिहरू भइरहँदाखेरि पनि म चाहिँ मेरो श्रीमानप्रति अथवा म चाहिँ मेरो श्रीमतीप्रति एकदमै उहाँहरूलाई चाहिँ म लोयल पनि हुन्छु र प्रार्थनामा पनि उचाल्छु भन्ने प्रकारको दृढता चाहिँ आफूमा हुनुपर्छ। परमेश्वरलाई पहिलो स्थानमा राखेर एकअर्कालाई बुझ्ने, एकअर्काको कमजोरीलाई बुझ्ने, अथवा एकअर्का भनौँ एउटा समयको जुन एउटा बाधा छ होइन, समयको जुन प्रकारको एउटा बाधाले गर्दा कम्युनिकेसनहरू हुन सकिरहेको छैन भने त्यसलाई चाहिँ कसरी बुझ्ने अनि कसरी एकअर्कालाई अन्डरस्ट्यान्ड गर्ने, समझदारी हुने भन्ने कुराहरूमा चाहिँ ध्यान दिनुपर्छ होला भने, यो त भयो टार्जनजी दूरीको कारणले गर्दा कम्युनिकेसनमा समस्या होइन। तर अहिलेको समयमा हामीले कतिचोटि कतिजना परिवारहरूमा देख्छौँ श्रीमान श्रीमती सँगै हुनुहुन्छ, सँगै खानुहुन्छ, सँगै बस्नुहुन्छ, एउटै बेडमा सुत्नुहुन्छ, उहाँहरू सँगसँगै नै हुनुहुन्छ दिनरात, तर पनि उहाँहरूमा क्लियर कम्युनिकेसन नभएको कारणले गर्दाखेरि पनि कचोटि सम्बन्ध, वैवाहिक सम्बन्धलाई चाहिँ ठूलो चुनौतीहरू दिइरहेको हुन्छ होला। केही कुराले गर्दा उहाँहरूलाई एकअर्काप्रति चित्त बुझेको छैन होला। अघि टारणजीले भन्नुभयो रुपियाँ पैसाको पनि एउटा महत्वपूर्ण भूमिका छ सम्बन्धलाई चाहिँ कचोटि अब राम्रो बनाउने नबनाउने भन्ने कुरामा च्यालेन्ज दिने काम चाहिँ रुपियाँ पैसाले पनि गर्छ। कहिलेकाहीँ रुपियाँ पैसाले गर्दाखेरि पनि केही कुराहरूले गर्दा चित्त नबुझेको कुराहरू होला, तर चित्त बुझेन भनेर चाहिँ चुप लागेर बस्ने, त्यति क्लियर कुराहरू नगर्ने होइन, श्रीमानले श्रीमतीसँग क्लियर कुराहरू नभनिदिने, के भइरहेको छ उहाँलाई समस्या भनेर, अनि श्रीमतीले पनि आफ्नो मन दुखेको कुराहरू श्रीमानले बुझिदिनु भएन भन्ने कुराहरू क्लियरली नभनिदिने, कतिचोटि यस्तो कुराहरू भयो भने पनि सायद कम्युनिकेसनले पनि ठूलो चुनौतीहरू दिन्छ जस्तो लाग्छ। क्लियर कुराकानीहरू चाहिँ श्रीमान र श्रीमती बीच चाहिँ हुनुपर्छ, ताकि के गर्न सकिन्छ त होइन, समस्या हो भने समाधान खोज्न सकिन्छ, कमजोरी हो भने अब त्यसलाई कसरी बनाउन सकिन्छ, कसरी मिलाउन सकिन्छ भन्ने कुराहरू चाहिँ क्लियर हुन्छ। त्यही भएर कुराकानी र कम्युनिकेसन पनि एउटा सम्बन्ध कति जोडी बाधा लिएर आउने एउटा महत्वपूर्ण पाटो जस्तो लाग्छ मलाई।
0: धेरै राम्रो विचार तपाईँले पोख्नुभयो, मलाई एकदमै खुसी लाग्यो, धन्यवाद तपाईँलाई। र यो सबै भन्नुपर्दाखेरि संसारको समस्या भनेर भन्न सक्छौँ यसलाई होइन, जस्तै मनको कुरा नखुलाउनु वा गलत बुझाइ हुनु होइन, मनमा भएका कुराहरू थुप्रै हुन्छन् तर खुलेर कुरा गर्न नसक्नु श्रीमानले श्रीमतीसँग, श्रीमतीले श्रीमानसँग, र त्यसपछि गलत बुझाइ के उहाँले पोजिटिभ भन्दै हुन्छ, कहिलेकाहीँ कस्ता मानिसहरू हुन्छन् भने जहिले पनि नेगेटिभ मात्रै सोचेर बस्ने मानिसहरू पनि हुन्छन्, अनि मैले राम्रै भन्दैछु भने पनि उहाँले गलत सुन्नु हुनुहुन्छ कि, अनि त्यस्ता व्यक्तिहरू पनि देखेका छौँ. अब बाइबलले मूर्ख पनि भन्छन् वा त्यस्ता व्यक्तिहरूलाई हो कि है, कहिलेकाहीँ कति सम्झाउन खोज्दा पनि नेगेटिभ कुराहरू मात्रै गर्ने व्यक्तिहरू पनि हुन्छ.
1: त्यस्तो व्यक्तिहरू चाहिँ अलिकति ओभर थिङ्क गर्नेहरू हुनुहुन्छ जस्तो लाग्छ दार्जनजी मलाई, जो अलिक धेरै सोच्नुहुन्छ नि, मतलब सोच्नु त पर्छ तर अनावश्यक धेरै कुराहरू सोचिरहने व्यक्तिलाई चाहिँ तपाईँले एउटा राम्रो कुरा सजेसन दिनुभयो, सल्लाह दिनुभयो भने पनि उसले चाहिँ अब तपाईँले भलाइ गरेर भन्नुभएको छ तर उसले चाहिँ त्यसलाई अब एकदमै कत्ता कत्ताबाट घुमाएर होइन मलाई यस्तो भन्न खोज्नुभयो, मलाई त्यस्तो मेरो श्रीमानले मेरो श्रीमतीले मलाई यस्तो भन्नुभयो भनेर चाहिँ अब निराश भएर बस्दिनु भयो, गलत बुझाइ भयो भने एकदमै समस्या हुन्छ.
0: एकदम राम्रो कुरो हो किनभने गलत बुझाइले चाहिँ हामीलाई धेरै ठूलो असर पार्दछ वैवाहिक सम्बन्धमा. किनभनेदेखि पोजिटिभ कुरालाई चाहिँ हामीले राम्रो तरिकाले लिनुपर्छ. जस्तै श्रीमानले असल कुराहरू गरिरहनु भएको छ परमेश्वरको वचन अनुसार भने श्रीमतीले त्यो कुरालाई सहजै एक्सेप्ट गर्न जान्नुपर्छ. श्रीमतीले गर्नुभएको छ भने पनि श्रीमानले एक्सेप्ट गर्न जान्नुपर्छ. तर म संसारका कुराहरूलाई लिएर चाहिँ केही पनि भन्न सक्दिनँ, अब त्यसमा चाहिँ आफैले जान्ने कुरो हो. तर हामी परमेश्वरको वचनमा रहेर चाहिँ मेन कुरा फोकस चाहिँ वचनमा हुनुपर्छ होइन. श्रीमान श्रीमतीले वचन पढेको हुनुपर्छ, त्यसैले हामीले बाइबल पढ्नुपर्छ, परमेश्वरको वचन पढ्नुपर्छ भनेर भन्छौँ. किनभने परमेश्वरसँग कुराकानी गर्न मन लाग्यो भने के गर्ने त भन्दाखेरि बाइबल पढ्ने हो. पनि जस्तै पुरानो समयमा चाहिँ परमेश्वर स्वर्गदूतहरूद्वारा बोल्नुहुन्थ्यो होइन, अनि अब्राहमहरूसँग फेस टु फेस पनि कति कुराकानीहरू गरिएको छ. तर अहिलेको समयमा चाहिँ हामीलाई बाइबल दिएको छ, अनि मलाई लाग्छ जब हामी बाइबल पल्टाउँछौँ, केही समस्या पर्यो भने बाइबल पल्टाउँछौँ, उहाँले केही न केही शब्द बोलेर हामीलाई देखाउनुहुन्छ कि. त्यसले गर्दाखेरि चाहिँ तपाईँको समस्यामा तपाईँको मनमा गलत बुझाइ भइरहेको बेला वचन पढ्नुहोस् होइन. वचनले के भन्छ, दुवैजनाले वचन जान्नुपर्छ किनभने बाइबलमा धेरै त्यस्ता क्यारेक्टरहरू छन्, पोजिटिभ क्यारेक्टर, निगेटिभ क्यारेक्टर, पति पत्नीका बीचमा. जस्तै मैले एउटा कुरा भन्न लागेको थिएँ पुनमजी, यहाँ इसहाक र रिबेकाको विषयमा त्यहाँ धेरै अप्ठ्यारा कुराहरू पनि पर्न आएका छन्. जस्तै इसहाकको नोकरहरूले चाहिँ त्यहाँ कुवा खन्दाखेरि गरारका मानिसहरू आएर यो त हाम्रो हो भनेर झगडा गरेका कुराहरू, धेरै दुःख दिएका कुराहरू, धेरै इनारहरू खनिरहेको आफ्नो पिता पुर्खालेको इनारलाई पनि तिम्रो होइन भनेर उनीहरूले लुटे होइन. यसरी अन्त्यमा चाहिँ परमेश्वरले पानी पठाइदिनु भएको छ उहाँहरूलाई. यहाँ के भनिएको छ, 32 पदमा, उत्पत्ति 26:32, त्यही दिन इसहाकका नोकरहरू आएर तिनीहरूले खनेका इनारको विषयमा तिनलाई भने, हामीले पानी भेटाएका छौं, तब तिनले त्यसको नाउँ शिवा राखे, यसकारण त्यस शहरको नाउँ आजसम्म भेरसेवा भनिन्छ. इसहाकले 40 वर्षको उमेरमा हित्ती बेरीकी छोरी यहुदित र तिनी हित्ती एलोनकी छोरी बासमतलाई विवाह गरी ल्याए. ती स्त्रीहरूले गर्दा इसहाक र रिबेकाको जीवन अमिलो हुन गयो भनेर भनेको छ. र यहाँ मैले यो नै भन्न खोजेको, इसहाक र रिबेकाको जीवन अमिलो हुनुमा चाहिँ के कारण रहेछ त होइन. त्यहाँ अब यहाँ देख्छौ हामीले धेरै श्रीमतीहरू ल्याएको कारण होइन, हितीका छोरीहरू ल्याएको कारण, यहाँ त्यही भनिएको छ नि वचनमा. त्यसैले गर्दाखेरि परमेश्वरले आज्ञा गर्नुभएको बाहेक कुराहरू हामीले गर्यौँ भने, जस्तै विवाह एकजनासँग हुनुपर्छ अनि एकजनासँगै रहिरहनुपर्छ, दोस्रो विवाह गर्नु हुँदैन, हामीलाई एलाउड गरिएको छैन भनिएको छ. त्यसो भन्दा भन्दै पनि हामीले धेरै श्रीमतीहरू विवाह गर्ने, धेरै श्रीमानहरूसँग जाने भनेदेखि चाहिँ हाम्रो जीवन पक्कै पनि अमिलो हुन्छ इसहाक र रिबेकाको जस्तो. किनभने मानिसले आफैले गरेको गल्तीले चाहिँ आफै खाडलमा पर्दछ कि. याकुबको पुस्तकले पनि भन्दछ, मानिस आफ्नै लोभले खिचिएर परीक्षामा पर्दछ, तर परमेश्वरले चाहिँ जाँच गर्नुहुन्छ. तर हामीले परीक्षामा पर्नबाट बस्नको लागि चाहिँ हामीले धेरै कुराहरू गल्ती गरेका छौँ भनेर पश्चाताप गर्दै फेरि सही बाटोमा
1: एकदमै र तपाईँले यो कुरा भन्दै गर्नु हुँदाखेरि चाहिँ मलाई पनि अन्य कुराहरू पनि एकदम मनमा आइरहेको छ. तर एउटा गीतको साथ नै हामी यो समय दिन चाहन्छौ, गीतपछि थप कुराकानीहरू सहित हामी उपस्थित हुनेछौँ.

मैले ईश्वरलाई सोधे, हे प्रभु, जिन्दगीको यो यात्रा कति गाह्रो छ। माया गर्ने यो मुटुलाई उहाँले एउटा गन्तव्य दिनुभयो। यात्रा जति नै कठिन भए पनि सहयात्री असल भए गन्तव्य सुन्दर हुन्छ भन्ने कुराको प्रमाण ईश्वरले दिएको उपहार र प्रार्थनाको प्रति उत्तर हो तिमी। ईश्वरको योजना पूरा गर्ने

0: फेरि पनि अर्थपूर्ण वचन हामीले सुनेका छौँ. हामी कार्यक्रम आदरणीयमा छौँ हामीद्वय, र हामीले आज के कुराकानी गरिरहेका छौँ भन्दाखेरि चाहिँ स्वस्थ विवाह सन्तुलित विवाहका कुराहरू नै गरिरहेका छौँ. त्यसमा आउने चुनौतीहरूका कुराहरू पनि हामीले गरिरहेका छौँ. पुनमजी, बाइबलमा हामीले उदाहरण हेर्नु पर्यो भनेदेखि चाहिँ सिमसोन र दलिलाका कुरा हामीले गरिरहेका थियौँ नि. जस्तै सिमसोन त्यति असल मान्छे, परमेश्वरमा राम्रो मानिस भएर पनि दलिलाको कारणले गर्दाखेरि, आफ्नो श्रीमतीको कारणले गर्दाखेरि उहाँ चाहिँ पतन हुनु परेको छ, होइन. अन्त्यमा गएर चाहिँ मृत्यु पनि भएको छ उहाँको, अनि भनौँ न आत्महत्या गरेर चाहिँ त्यहाँ अनन्त जीवनबाट पनि वञ्चित हुनुभएको छ, होइन. त्यसले गर्दाखेरि श्रीमान श्रीमतीले रोल यस्ता डरलाग्दा रोल पनि खेल्छन्, होइन. जस्तै एउटा रिस र विवादको कारण पनि हुन सक्छ, सानो इस्यूको कारणले गर्दाखेरि. जस्तै दलिललाई त भनिएको थियो नि त, अब मेरो बल कहाँ छ भनेर चाहिँ कसैलाई पनि नभन्नु, होइन. अब अहिले के हुन्छ भनेदेखि, कति स्त्री जातिहरू विशेष गरी यो कुरा कसैलाई नभन्नु है भनेर अर्काको बारेमा गसिपिङ गरिरहेको हुन्छ. तर कसैलाई नभन्नु भनेको मानिसले मेरो कुरा पनि गर्छ भन्ने चाहिँ थाहा हुँदैन मानिसलाई. त्यसले गर्दा कसैलाई नभन्नु भनेको चाहिँ क्लियर नहुनु, खुलेर नबोल्नु, होइन, मनमा तुस राख्नुलाई चाहिँ त्यो भनिन्छ. तर कसैलाई नभन्नु भन्दाखेरि किन सबैलाई भन्ने, असल काम गर्ने, सबैलाई भन्ने, असल कुराहरू गर्दै जाने भने त सबैलाई भन्दा भयो, होइन. कुन कुरा लुकाइन्छ भन्दाखेरि, जुन कुराहरू चाहिँ मानिसलाई मन पर्दैन ती कुरा हामीले गरिरहेका हुन्छौँ, अनि लुकाउन छिपाउन खोज्छौँ. र यहाँ दलिलाले चाहिँ त्यो आफ्नो श्रीमानलाई जोगाउनको निम्ति जुन कुराहरू भन्नु पर्थ्यो ती कुराहरू भनिनन्. मलाई लाग्छ अलिकति उहाँले बोल्न नजानेर हो कि अब यहाँ घाँटीमा कि रुद्रघन्टी हुँदैन पनि भन्छन्, होइन. त्यो तरिकाले पनि हुनसक्छ. सिमसोनको जीवन त्यतिकै खेर गएको देख्दाखेरि हामी पनि एकजना पुरुष, होइन, एकजना परमेश्वरमा बाँचेको पुरुषलाई चाहिँ पतनको बाटोतिर लगेको स्त्रीले देख्छौँ. त्यसैले गर्दा स्त्री मात्रै यस्तो होइन, पुरुष पनि यस्तो हुन सक्छन्. जस्तै सोलोमनका कुरा तपाईँ गर्दै हुनुहुन्थ्यो, आज सोलोमनका कुरा अलिकति गर्नु न पुनजी तपाईँ.
1: हामीले चाहिँ अब हामीले गीत बजिरहँदाखेरि कुराकानी गरिरहेको थियौँ. राजा सोलोमनको विषयमा त अब हामीले कतिवटा बुक किताबहरू नै पढिरहन्छौँ बाइबलमा, एकदमै आशिषमय छ, हामी धेरै आशिषित हुन्छौँ. तर उनले सबै कुराको निष्कर्ष चाहिँ व्यर्थ व्यर्थ, सबै व्यर्थ भनेर नै उनले निष्कर्ष चाहिँ गरेका छन्. किनभने उनले जीवनका सबै सुख सयल सबै कुराहरूको भोग गरिसकेका थिए. उनले त्यही क्रममा चाहिँ उनले धेरैजना श्रीमतीहरू पनि विवाह गर्नुभएको थियो. र कतिचोटि चाहिँ हामीले चाहिने भन्दा बढ्ता गऱ्यौं भने चाहिँ त्यो कुराले हामीलाई परमेश्वरबाट टाढा लिएर जान्छ भन्ने कुराको एउटा उदाहरण पनि हो. र राजा सोलोमनले धेरैजना विवाह गरेका थिए, उनको पत्नीहरू धेरैजना थिए, अब उपपत्नी त कति थिए. र त्यो क्रममा चाहिँ पत्नीहरूद्वारा नै उनलाई चाहिँ बिस्तारै मूर्ति पूजातिर लिएर गएको कुराहरू पनि हामीले पाउँदछौ. उनलाई परमेश्वरबाट टाढा लिएर गएको कुरा, उनको पनि त त्यहाँ केही हिसाबमा पतन भएको कुराहरू पनि हामी पाउँदछौ. यस कारणले गर्दाखेरि चाहिँ हामी श्रीमान श्रीमतीहरू चाहिँ कस्तो हुनुपर्छ भन्ने कुराहरू हामीले गर्दै थियौँ कि हामी चाहिँ कस्तो हुनुपर्छ भन्दाखेरि, एउटा सुन्दर वैवाहिक जीवन भनेको जहिले सुन्दर हुन्छ, समस्या हुँदैन भनेको होइन. समस्या हुन्छ, तर त्यो समस्या हुँदै गर्दाखेरि पनि एकले अर्कालाई चाहिँ परमेश्वरकै नजिक लिएर जाने चाहिँ हामी हुनुपर्छ. कहिलेकाहीँ श्रीमान कमजोर हुन सक्छ, त्यो समयमा श्रीमतीले एकदमै कडा भूमिका खेल्नुपर्ने हुन सक्छ. दुवैजना मिलेर परमेश्वरकै नजिक जाने, कहिलेकाहीँ श्रीमती कमजोर भएको अवस्थाहरू हुन सक्छ, त्यो समयमा श्रीमानले एकदमै महत्वपूर्ण भूमिका खेलेर दुवैजना परमेश्वरको नजिक जाने काम चाहिँ हामीले गर्नुपर्दछ. तर कहिलेकाहीँ वैवाहिक जीवनमा यस्तो प्रकारको चुनौतीहरू आउँछ जसले गर्दाखेरि चाहिँ हामीले परमेश्वरको नजिक लिएर जाने भन्दा पनि हामी नै यस्तो प्रकारले त्यहाँ प्रस्तुत भइदिन्छौँ कि हामीले हाम्रो जीवनसाथीलाई चाहिँ परमेश्वरको नजिक भन्दा पनि परमेश्वरको टाढा लिएर जान कसरी भूमिका खेलिरहेको हुन सक्छौ. यस कारणले गर्दा यो कुरा पनि एउटा वैवाहिक जीवनको चुनौती हो श्रोता. र हामीले कसरी हाम्रो जीवनसाथीलाई, हाम्रो श्रीमानलाई, श्रीमतीलाई, होइन, परमेश्वरको नजिक लिएर जाने काम गरिरहेको छौं कि छैनौ, प्रार्थनामा उचाल्ने काम गरिरहेको छौं कि छैनौ, प्रभुको वचनहरूमा चाहिँ होइन गहिराईमा लिएर जाने काम गरिरहेको छौं कि छैनौ भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण छ. नत्र भने चाहिँ हामीले यी कुराहरूमा ध्यान दिएनौँ भने कतिचोटि हाम्रो कारणले गर्दाखेरि हाम्रो जीवनसाथीले हामीले पनि मूर्ति पूजातिर अथवा भनौँ परमेश्वरलाई मन नपर्ने कुराहरूतर्फ प्रत्यक्ष अप्रत्यक्ष लिएर जान सक्छौ, परमेश्वरबाट टाढा लिएर जाने काम हामी आफैले कसरी गरिरहेको हुन सक्छौ भन्ने कुरा चाहिँ महत्वपूर्ण छ भन्ने कुरा नै हामी गरिरहेको छौँ.
0: हजुर, एकजना पुरुषको कारणले गर्दाखेरि होइन, उहाँले चाहिँ सोलोमन, राजा सोलोमनले चाहिँ अनागरिकतामा डुबेको हुनाले चाहिँ अन्त्यमा चाहिँ अब यस्ता कुराहरू नतिजाहरू आयो नि त. त्यसैले गर्दाखेरि मलाई कस्तो लाग्छ भन्दाखेरि, समस्या नआउनु त नआउनु चाहिँ राम्रो होइन. समस्या जीवनमा आउनुपर्छ होइन. समस्या भयो भने त यो समस्या यो किसिमको हुँदो रहेछ, मलाई यति दुखाइ हुँदो रहेछ, यति चोट पार्दो रहेछ भन्ने कुरा थाहा हुन्छ होइन. औँलामा चोट नलागिकन दुखाइ कसरी थाहा हुन्छ र होइन. अनि जो मानिस चाहिँ समस्यामा परेको हुन्छ उसले सबै गरिबीलाई बुझेको हुन्छ, अनि अप्ठ्यारो परिस्थितिहरूलाई बुझेको हुन्छ, अनि अप्ठ्यारो परिस्थितिमा पनि सहेर आनन्द मनाउने जीवन जिउन जानेको हुन्छ. त्यसैले गर्दाखेरि चाहिँ समस्या आउनु त ठिकै हो, तर यहाँ चाहिँ हामीले बाइबलमा कति ठाउँमा धेरै किसिमका समस्याहरू देख्छौँ पुनमजी. वैवाहिक सम्बन्धकै समस्या, विवाह गरेको कारणबाट नै होइन त्यहाँ देख्छौँ, व्यभिचारमा फँसेको कारणले हामी देख्छौँ होइन. र अर्को एउटा चुनौती चाहिँ के छ भन्दाखेरि सन्तान र को पालन पोषण भनेर भनिएको छ, र बच्चा कहिले बनाउने र कसरी हुर्काउने भन्ने मतभेद पनि हुन्छ कहिले काहीँ श्रीमान श्रीमतीमा होइन. एकजनाको इच्छा विपरीत अर्कोजनाले चाहिँ बोलिरहेको अनि धारणा प्रकट गरिरहेको हुन्छ, त्यतिखेर चाहिँ हाम्रा विचारहरू नमिल्न सक्छ है. र अर्को कुरा चाहिँ धार्मिक वा मूल्य सम्बन्धी फरक, विश्वास प्राथमिकता र जीवनशैलीमा भिन्नता भनेको छ. कहिलेकाहीँ विश्वासमा पनि होइन, म यशु ख्रिस्टमा एकदम बलियो मानिस हुँ भने मेरी श्रीमती चाहिँ के हो प्रभुले गर्नुहुन्छ हुन्न भन्ने दुविधामा हुनुहुन्छ भनेदेखि त्यो पनि मिल्दैन, त्यो पनि एकदम राम्रो कुरो पक्कै पनि होइन. त्यसैले गर्दाखेरि यस्ता धार्मिक कुराहरूमा पनि अमिल्दा कुराहरू हामी हो परमेश्वरमा बाँचेका मानिसहरू, बप्तिस्मा लिएका अनि परमेश्वरको जन भनेर भन्छौँ, विश्वासी भन्छौँ, तर त्यो अनुसारको हाम्रो चरित्र छ कि छैन भन्ने कुरा चाहिँ हामीले विचार गर्नुपर्छ. श्रीमान होस् अथवा श्रीमतीले होस्, श्रीमतीलाई भनिएको छ श्रीमतीले चाहिँ सबै चरित्र सम्हाल्नुपर्छ, मैले त जे गरे पनि म छोरो मानिस हुँ भन्न पनि हुँदैन. हामी दुवैजनालाई जस्तो किसिमको आज्ञा परमेश्वरले दिनुभएको छ त्यो आज्ञामा रहनुपर्छ
1: एकदमै. र यस्तो प्रकारको चुनौतीहरूलाई चाहिँ यदि हामीले हाम्रो वैवाहिक जीवनमा महसुस गरिरहेको छौँ भने अहिले नै हामीले त्यसलाई समाधान गर्ने प्रयास गर्नुपर्छ, प्रार्थनाहरूद्वारा जित्ने कामहरू गर्नुपर्दछ. र श्रीमान श्रीमती बलियो भएर प्रभुमा अगाडि बढ्दै आफ्नो वैवाहिक जीवनलाई पनि सुन्दर बनाउँदै अगाडि बढ्नुपर्छ भन्ने यही उत्साहहरू दिइरहेको छौँ अझै पनि दिनेछौँ हामी. र यो समयमा एउटा मिठो गीत फेरि पनि तपाईँको लागि हामी राख्न चाहन्छौँ.

0: निकै नै मिठो गीतको साथ हामीले तपाईँलाई दिएको छौं र गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट 105.6 मेगाहर्ज पोखराबाट सुन्दै हुनुहुन्छ कार्यक्रम आधामा नेभमा हुनुहुन्छ र हामी विवाहमा कस्तो प्रकारको चुनौतीहरू आउन सक्छन् र हामीले ती कुराहरूमा कसरी होइन अब समाधान गर्ने यस्तै कुराहरू नै गरिरहेको छौं राजनजी र
1: अब भने समाधानका कुराहरूतिर पनि जाउँ अलिकति है विवाह दिगो र बलियो कसरी बन्न सक्छ भन्ने कुरा अलिकति गरौं विवाह दिगो र बलियो बनाउन केही कुराहरू उपयोगी हुन्छन् जस्तै नियमित संवाद त अघि भन्यौं हामीले इमान्दारितामा कुराकानी गर्ने अनि साना साना समस्याहरूमा पनि एकले अर्कालाई सम्मान गर्दै त्यसको समाधान गरेर अगाडि बढ्नु अनि एक अर्काको दृष्टिकोण सुन्ने र बुझ्न तयार हुनुपर्छ जस्तै एकजनाको मात्रै समस्या बुझ्ने अर्कोको समस्या चाहिँ बुझ्नै नचाहने होइन त्यस्तो हुँदैन बराबर समस्याहरू चाहिँ बुझ्नुपर्छ अनि अर्को कुरो के छ भन्दाखेरि विवाह दियो र बलियो बनाउन केही कुराहरू उपयोगी हुन्छन् जस्तै नियमित संवाद त अघि भन्यौं हामीले इमान्दारितामा कुराकानी गर्ने अनि साना साना

0: दुश्मनी नबनाई छलफलबाट समाधान खोज्ने र कहिलेकाहीँ तेस्रो व्यक्ति जस्तै काउन्सिलर वा विश्वसनीय सल्लाहकार पनि त हुन सक्छन् होइन. मैले धेरै देखेको छु श्रीमानले श्रीमतीलाई कुट्ने पिट्ने गर्ने अनि उहाँ चाहिँ रुँदै कराउँदै अनि काउन्सिलर जस्तै आफ्नो मानिसकोमा गएको मैले देखेको छु. मलाई श्रीमानले यस्तो गरिरहेछ यसमा के गर्ने होला तपाईँहरूले गएर चाहिँ उसलाई अब कारवाही गर्नु पर्यो भनेर चाहिँ धेरै यस्ता जीवनमा घटेका घटनाहरू हामीले प्रत्यक्ष रूपमा गाउँघरमा पनि देखेको छु मैले चाहिँ. र त्यतिखेर चाहिँ अब काउन्सिलरले चाहिँ आएर कहिलेकाहीँ श्रीमान श्रीमतीलाई मिलाइदिन्छ पनि गाउँमा कि त्यस्तै आज हाम्रो काउन्सिलर त परमेश्वर हुनुहुन्छ तर पनि कहिलेकाहीँ विश्वासीहरूको जमात पनि हाम्रो लागि काउन्सिलर हुन सक्छ. कहिलेकाहीँ तपाईँ श्रीमान श्रीमतीमा समाधानै नहुने समस्या निस्क्यो भनेदेखि आफ्नो पास्टर एल्डर डिकनलाई भनेर पनि सरसल्लाह लिन सक्नुहुन्छ किनभने तपाईँभन्दा उहाँ बुजुर्ग अनि तपाईँभन्दा जानकार पनि हुन सक्नुहुन्छ. अनि त्यसरी विज्ञ व्यक्तिहरूलाई हामीले सल्लाह लियौं भनेदेखि चाहिँ हामीले कस्तो तरिकाले सफलतामा जाने भन्ने कुरा सिक्न पनि सक्छौ.
1: एकदमै महत्वपूर्ण कुरा. र अर्को कुरा भनेको चाहिँ अब कचोटि पुरानो गल्तीहरूलाई पनि क्षमा गरिदिने. कचोटि तिमीले चाहिँ यस्तो गर्यो भनेर मनमा त्यो एउटा बोझ होइन तितोपनाहरू बोकेर नबस्ने. सम्बन्धमा त त्यो कुराहरू हुनु नै हुँदैन. कुनै पनि सम्बन्धहरूमा झन् श्रीमान श्रीमतीको सम्बन्धहरूमा त हुनु नै हुँदैन यदि हामीले एकअर्काप्रतिको पुरानो गल्तीहरूलाई लिएर बस्यौं. पुरानो तिमीले मलाई यस्तो गरेको थियो, कुनै समयमा चोट पुर्याएको थियो, तिम्रो व्यवहारले, तिम्रो कुराले, होइन तिम्रो सोचले, बानी व्यवहारहरूले यस्तो गरेको थियो भनेर कहिले काहीँ रेकर्ड राख्ने बानी हुन्छ. त्यो रेकर्ड राख्ने बानीले पनि कहिले काहीँ केही कुराहरूको चुनौतीहरू आयो भने चाहिँ झन् ठूलो घाउमा चाहिँ नुन थप्ने कामहरू गर्न सक्छ. त्यस कारणले गर्दा पुराना गल्तीहरूलाई बिर्सिदिने सम्बन्धमा र परमेश्वरले पनि त हामी त नयाँ भएको छौं होइन, पुरानो कुराहरू बितेर गएको छ भनेर आफ्नो वचनमा हामीलाई उत्साह दिनुभएको छ भने झन् आफ्नो जीवन साथी जोसँग त हामीले जीवन बिताउनु पर्नेछ उहाँहरूको सानोतिनो कुराहरूलाई चाहिँ गल्तीहरूलाई रेकर्ड राखेर रा बस्ने भन्दा पनि क्षमा गर्ने र सँगसँगै बरु क्लियर अघि हामीले कम्युनिकेसनको कुराहरू गर्यौं, क्लियर कम्युनिकेसन गर्ने. यो समयमा मलाई यसरी मन दुखेको थियो भनेर बरु भन्ने होइन, एकअर्कालाई क्षमा दिने, लिने, सम्झाउने, बुझाउने कार्यहरू गर्ने, त्यो कुरा त्यत्तिकैमा सकाइदिने तर त्यही कुरालाई चोटमा चोट जस्तो बोकेर बस्ने कामहरू पनि नगर्ने, यसलाई पनि हामीले चाहिँ ध्यान दियौं भने अवश्य पनि प्रेमले जित्छ सबै कुराहरू. प्रेमले चाहिँ सबै खराबीहरूको हिसाब राख्दैन भनेर अब हामीले होइन कोरिन्थीको पुस्तकमा पनि पाउँदछौँ. यस कारणले गर्दा प्रेमले जितौं. अघि प्रेमको कुराहरू टार्जनजीले पनि गर्दै हुनुहुन्थ्यो. प्रेमले चाहिँ सबै कुराहरूको समाधान गर्ने प्रयासहरू गर्यो भने सम्बन्ध साँच्चै नै सुमधुर हुँदै नै जानेछ.
0: यस्तै समस्या र समाधानका कुराहरू त हामी गर्दै गरौँला. यतिखेर फेरि पनि एउटा मिठो गीत राख्छौँ, त्यसपछि फेरि पनि हामी आउनेछौँ.

0: आज सदा शुभकामना बोलको भजन हामीले सुनाउँदैथ्यौं। कार्यक्रम आधुनिकमा हामीले सकारात्मक नकारात्मक कुराहरू पनि विवाहको बन्धनको विषयमा कुराकानी गर्यौं र अब समाधान चाहिँ के हो त भन्दाखेरि मलाई चाहिँ यस्तो लाग्छ पुनमजी, एउटा वचन पढेर म भन्न चाहन्छु। श्रीमानले पनि श्रीमतीले पनि यति यस्तो किसिमको क्यारेक्टरमा रह्यो र परमेश्वरमा विश्वास योग्य रह्यो भने चाहिँ केही पनि चाहिँदैन। जस्तै मलाई लाग्छ भजन सङ्ग्रह एक अध्यायको एक दुई तीनलाई पढ्न चाहन्छु। धन्य हो त्यो मानिस जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, जो पापीहरूको मार्गमा खडा हुँदैन अनि गिल्ला गर्नेहरूको सङ्गतमा बस्दैन, तर परमप्रभुको व्यवस्थामा त्यो खुशी रहन्छ, त्यसले दिनरात उहाँकै व्यवस्थामा मनन गर्छ। त्यो खोलाको किनारमा रोपेको बोट जस्तै हुन्छ जसले आफ्नो ऋतुमा फल दिन्छ अनि जसको पाप कहिल्यै पनि ओहिलाउँदैन, त्यसले जे पनि गर्छ त्यसमा त्यो सफल हुन्छ। अब यो तीन पदमै हामीले धेरै राम्रा कुराहरू पाउँछौं, सफलताका कुराहरू पाउँछौं, होइन, परमेश्वरलाई खुशी पार्ने कुराहरू पाउँछौं। र त्यसैले गर्दाखेरि हामी चाहिँ परमेश्वरको व्यवस्थामा खुशी हुनुपर्छ। परमेश्वरको व्यवस्था हेरिरहने पढिरहने खुशी हुने मानिसले कहिले पनि खराब कामहरू गर्न सक्दैन, होइन। आफ्नो श्रीमतीलाई प्रेमको सट्टा भनौँ न अलिकति हेला गर्न सक्दैन, होइन, श्रीमानले पनि गर्न, किनभने असल मानिसको जीवनबाट चाहिँ असल कुराहरू मात्रै निस्कन्छन्। त्यसैले गर्दाखेरि चाहिँ तपाईँले परमेश्वरको वचनमा बलियो हुनुभयो भने वचनले नै हामीलाई परिवर्तन गरिदिन्छ र के बोल्दैछन् ओहो हुँदैन यो चाहिँ भनेर हामी फेरि पनि त्यसमा सजग हुन्छौँ।
1: एकदमै तपाईँले साँच्चै नै भन्यो भने सबै आज हामीले गर्न खोजिरहेको कुराकानीको कन्क्लुजन नै वचनबाट, यो वचनबाट तपाईँले गर्नुभएको छ। साँचो आनन्दको सिद्ध मार्ग भनेर हामीले पाउँदछौँ यो वचनमा, र यदि हामी साँचो त्यो आनन्दको चाहिँ सिद्ध होइन मार्ग यदि हामी हाम्रो जीवनमा परिवारमा सम्बन्धमा वैवाहिक जीवनमा सबै कुराहरूमा चाहन्छौ भने चाहिँ साँच्चै नै भन्यो भने परमेश्वरलाई खोज्नु, परमेश्वरको वचन अनुसार जीवन जिउनु र परमेश्वरलाई हेर्नु, यो कुराहरू नै हामीले व्यक्तिगत तौरबाट गर्न सुरु गर्यौं भने, हामी आफू नै परमेश्वरमा ठिक भएर जीवन जिउन सुरु गर्यौं भने सबै कुराहरूमा हामीले साँचो आनन्द पनि पाउनेछौं र सफलता पनि पाउनेछौं र सबै कुराहरूमा हामीले एउटा सुधार भएको होइन परिवर्तन आएको पनि हामीले पाउनेछौँ। यस कारण सबै कुराको कन्क्लुजन चाहिँ यही नै रहेको छ कि हामी वचन अनुसार चाहिँ जीवन जिउनुपर्छ, होइन केटाजी।
0: यहोशुवालाई पनि परमेश्वरले त्यही भन्नुभएको थियो, व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस्, होइन, जसले त जहाँ गए पनि सफलता पाउनेछस्। सफलता त परमेश्वरको वचनबाट पाइँदो रहेछ, यसो ख्रिस्टबाट पाइँदो रहेछ भने श्रोता, हामी किन झगडा गर्ने, किन हामी चाहिँ वैमनस्यता राख्ने, हामीले चाहिँ वचन पढेर त्यो अनुरूप हिँड्न खोज्ने नि त, होइन, किनभने त्यसरी हिँड्ने बित्तिकै हाम्रो जीवन सुन्दर हुन्छ, अरूले देख्दा पनि सुन्दर, आफ्नै मनमा पनि नकारात्मक कुराहरू हट्यो भनेदेखि जहिले पनि खुसी र आनन्दका कुराहरू परमेश्वरले भन्नुभएको छ, सधैँ आनन्द गर, यो प्रभुको इच्छा हो। र कहिलेकाहीँ हामी दुःखी हुन्छौँ तर पनि धेरै जसो आनन्द नै गर्नुपर्छ। आनन्द गर्नेहरूसँग आनन्द गर, रुनेहरूसँग रु पनि भन्नुभएको छ, तर धेरै जसो चाहिँ आनन्द गरेर बस्नुपर्ने रहेछ, होइन। एकजना विश्वासीले भन्दै हुनुहुन्थ्यो, जब दुःख पर्छ अनि कोरस गाउनुपर्छ भन्नुहुन्थ्यो, होइन, मैले चाहिँ अलिकति अप्ठ्यारै लाग्यो, त्यो चाहिँ गाह्रो भइरहेको बेलामा कोरस गाउन चाहिँ सक्दैन हामी कति अवस्थामा,
1: तर किनभने पाउल र सिलास अब जेलको त्यो होइन कष्टकर अवस्थामा पनि उनीहरूले परमेश्वरको आराधना गरेको, भजन गाएको, परमेश्वरको नाउँलाई उचालेको हामीले पाउँदछौँ। तर जब हामी संकष्टमा हुन्छौँ, कष्टमा हुन्छौँ, झन् धेरै प्रभुको नजिक जाने र उहाँको प्रशंसा गर्यो भने अवश्य पनि त्यहाँ प्रभुले अझै झन् शक्तिशाली कार्यहरू गर्न सक्नुहुन्छ। सम्बन्धमा कष्ट छ, सम्बन्धमा समस्या छ, वैवाहिक जीवनमा समस्या छ भने अझै प्रभुको नजिक जानुहोस्। अघि हामीले यही कुराहरू गर्यौँ, होइन, परमेश्वरको वचनहरूको खोजी गर्नुहोस्, परमेश्वरमा ठिक प्रकारले जीवन जिउनुहोस् र अझै प्रभुको नजिक जाँदै उहाँको नाउँलाई उचाल्नुहोस्। जबकि गाह्रो हुन्छ, कतिचोटि मन लाग्दैन, हामीलाई एकदमै अप्ठ्यारो हुन्छ, तर पनि गर्नुहोस्। प्रभु मन लागे पनि प्रभुको नजिक जानुहोस्, मन नलागे पनि प्रभुको नजिक जानुहोस्। यी सबै कुराहरूमा प्रभुले तपाईँलाई सहायता गर्नुहुन्छ, सफलता दिनुहुन्छ, सम्हाल्नुहुन्छ भन्ने यही उत्साह हामी तपाईँलाई आज कार्यक्रम मार्फत दिन चाहन्छौ।
0: श्रीमान श्रीमतीले असल चरित्र धारण गरेर परमेश्वरले भन्नुभएको आज्ञामा रहेर अगाडि बढ्नुपर्छ भन्ने कुरा हामीले गरिसकेका छौँ स्वतन्त्र। र विशेष गरिकन म भन्न चाहन्छु, मुख्य कुरो चाहिँ के हो भन्दाखेरि अन्तस्करणबाट परमेश्वरलाई चाहने, होइन, तपाईँ श्रीमान श्रीमतीले परमेश्वरलाई अन्तस्करणबाट हृदयबाट चाहनुहुन्छ भने तपाईँलाई पक्कै पनि आनन्द र शान्तिमा परमेश्वर डोर्याउनुहुन्छ, तपाईँको परिवार फल्दो फुल्दो पार्नुहुन्छ। तर तपाईँ मुखले कुरा धेरै नै हामी गर्छौँ र हाम्रो कार्य चाहिँ हुँदैन भनेदेखि चाहिँ काम बिनाको विश्वास मरितुल्य हुन्छ।
1: यो त सबैभन्दा डरलाग्दो
0: कुरा हो।
1: यदि हामी विश्वास गर्छौँ, म विश्वास गर्छु मात्रै भन्छौँ तर कार्यबाट चाहिँ हामीले गर्दैनौँ भने चाहिँ साँच्चै नै विश्वास बिना काम पनि मरितुल्य छ र काम बिनाको विश्वास पनि कुनै अर्थ राख्दैन। यसकारण दुइटै कुरा चाहिँ हाम्रो जीवनमा हुनुपर्दछ।
0: पुरमजी, अब भने हामी समयको अन्ततिर हुन्छौँ, समय दौडिरहेको छ होइन। विदा माग्नुभन्दा अगाडि चाहिँ हामी एउटा गीत पनि राख्छौँ, विदा मागिसकेर चाहिँ हामी एउटा गीत पनि राख्छौँ। र म के भन्न चाहन्छु भने जति पनि कुराकानीहरू हामीले यहाँबाट गर्यौँ बाइबलमा निहित रहेर, साँच्चै नै तपाईँको निम्ति लाभकारी भयो भन्ने हामीले आशा पनि गरेका छौँ भन्दै अब विदातिर जाने हो।
1: एकदमै कार्यक्रम सुनेर साथी हुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छौँ। प्राविधिक मित्र हाम्रो सन्ध्याजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र विवाहसँग सम्बन्धित नै एउटा निकै नै मिठो गीत तपाईँको निम्ति राख्दै कार्यक्रम आदम इबबाट
0: म टाजन
1: र म पुनः हामी विदा हुन चाहन्छौँ।
0: जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: ए दाई ए दाई पख्नुस् त पख्नुस् के गर्नु भएको
2: ले देख्नु भएन औषधि हालेको
1: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
2: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
1: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
2: विषादीले धेरै नै जोखिम हुन्छ
1: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
2: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
1: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
2: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: होइन यो झोला भित्र के छ
5: होइन हौ यो झोला भित्र चाहिँ के छ
4: यो झोलाको पोकाहरूमा के छ
5: होइन यो झोला भित्र चाहिँ के छ छिटो खोल्नु न खोल्नु हजुर कार्यक्रम झोला भित्र के छ प्रत्येक बिहीबार बेलुका 4 बजेदेखि 5 बजेसम्म सुन्न र फोन गर्न नभुल्नु होला
6: प्रस्तोता कुमार अब्राहमको साथमा
5: ओहो झोला भित्र भएको पोकाहरू खोल्नुहोस् आफ्नो प्रतिभा देखाउनुहोस् र टन्न उभार रिचार्ज कार्ड पनि जित्नुहोस् ठ्याक्क बारेर
7: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ
8: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ
7: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
8: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
7: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
8: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
7: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
8: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
9: ज्ञानका कुरा
10: जीवनका कुरा
9: सफलताका कुरा
10: अनि दर्शनका कुरा कार्यक्रम
9: ज्ञान दर्पण
11: एनपी खतिवडाद्वारा प्रस्तुत कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म प्रस्तोता एनपी खतिवडाको साथमा सुन्न नभुल्नुहोला
7: अब सुन्नुहोस् पूरा समाचार
12: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
7: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ
12: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
7: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं
12: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफूल खाऊ
7: मद्यपान र धूम्रपान सेवन नगरौं
12: स्वस्थ रहौं सुखमय जीवन बिताऊ
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: ख्रीष्टको खोजी गर्नुहोस्, तपाईले उहाँलाई भेट्टाउनु हुनेछ र उहाँसँगै हरेक कुराहरू पनि। सीएस लेक्स, साहित्यकार साथै क्रिस्टियन रक्षाशास्त्री।

0: मानसिक समस्याबाट बच्ने उपायहरू,
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
1: असल साथीहरूसँग मात्रै संगत गरौं,
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
1: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो.
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब.
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.

0: मरेँ के हो?
1: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

प्रिय श्रोता मित्र, जयमसी तथा हार्दिक स्वागत छ गुड न्यूज एफएम को यो बिल्कुलै नयाँ कार्यक्रम बाइबललाई बुझाउमा। यस कार्यक्रमको हरेक श्रृंखलामा हामी पवित्र बाइबलसँग सम्बन्धित केही प्रश्नहरूका साथमा ती प्रश्नका उत्तरहरूलाई प्रस्तुत गर्दै अर्थपूर्ण गीत संगीतलाई सुन्दै यीशु ख्रीष्टको जीवित वचन बाइबलबाट पनि केही कुरालाई हेर्नेछौ। आशा गर्छौ गुड न्यूज एफएममा प्रसारण हुने हरेक अन्य कार्यक्रमहरूलाई नियमित रूपमा सुनेर साथ दिनुभएको जस्तै यो नयाँ कार्यक्रमलाई पनि नियमित रूपमा सुनेर साथ दिनुहुनेछ र म हुँ तपाईहरूकै कार्यक्रम प्रस्तोता आइजेक राई। मित्र, अब आउनुहोस् आजको विषयवस्तुमा प्रवेश गर्नुभन्दा अघि एउटा अर्थपूर्ण अनि मधुर त्यस्तै वचनलाई सुनौं।

प्रिय श्रोता मित्र, यो अर्थपूर्ण गीतपछि कार्यक्रम बाइबललाई बुझाउमा तपाईँलाई स्वागत छ। तपाईँले गुनिज एफएम 105.1 MHz काठमाडौँबाट र गुनिज एफएम 105.6 MHz पोखराबाट यस प्रसारणलाई सुनिरहनु भएको छ। प्रिय श्रोता मित्र, कार्यक्रम बाइबललाई बुझाउमा फेरि पनि स्वागत छ र हामीले तपाईँलाई यी दिनहरूमा यस कार्यक्रममा नयाँ करारको संसारको विषयमा केही कुरा बताइरहेका छौ र तपाईँलाई बाइबललाई बुझ्नको लागि मदत पुर्याइरहेका छौं भन्ने हामी आशा गर्छौ। र आज भने हामी तपाईँलाई आजको श्रृंखलामा इसरायलमा परिवर्तन, मक्काबीहरूका नेतृत्वमा यहुदीहरूको विरोध, सदुकी र फरिसीहरू, यहुदीहरूको स्वतन्त्रताको अन्त्यलाई सुनाउनेछौ। र आगामी श्रृंखलामा हामी तपाईँलाई हेरोद महान, हेरोदको परिवार अथवा वंश र प्रत्यक्ष रोमी शासनको बारेमा बताएर नयाँ करारको संसारको बारेमा सुनाउने क्रमलाई अन्त्य गर्नेछौ। त्यसपछि हामी तपाईँलाई बाइबललाई बुझ्नको लागि चार सुसमाचारका पुस्तकको भूमिकाको बारेमा बताउनेछौ। मित्र, हामीले तपाईँलाई गएको श्रृंखलामा ग्रीक शासनको प्रभावको विषयमा बताउने क्रममा पहिले पेलेस्टाइन मिश्रको भागभित्र थियो, जहाँ प्रत्येक ग्रीक शासकले टोलेमी भन्ने उपाधि लिन्थे। टोलेमीहरूको शासनमा यहुदीहरू शान्तिपूर्वक जिउन सके। यसै अधीनमा मिश्रमा भर्खरै निर्माण गरिएको शहर एलेक्जेन्ड्रियामा करिब 70 जना ग्रीक विद्वानको दलले हिब्रू बाइबललाई ग्रीक भाषामा अनुवाद गरे। यो अनुवाद सेप्टोजिन्ट अर्थात 70 र प्राय छोटकरीमा रोमन नम्बरमा LXX भनी चिनियो। नयाँ करार कालमा युदी र क्रिस्टियनहरू दुवैले यो सेप्टोजिन्ट साथै हिब्रू भाषाको पुरानो करार पुस्तक प्रयोग गर्थे। नयाँ करारका लेखकहरूले पुरानोबाट उद्धृत गर्नुपर्दा हिब्रूबाट आफै अनुवाद नगरी बरू सेप्टोजिन्ट अनुवाद प्रयोग गर्थे भन्ने विषयमा बताएका थियौं र गत श्रृंखलालाई अन्त्य गरेका थियौं। मित्र, इसरायलमा परिवर्तन भएको विषयमा बुझ्नको लागि हामीले यी कुराहरू थाहा गर्नुपर्छ। पछिबाटका केही टोलेमी यहुदीहरूका विरोधी बने, तर सिरियाली भागले मिश्रको भागलाई जितेर पेलेस्टाइनलाई आफ्नो भागमा ल्याएपछि अवस्था झन बिग्रेर गयो। ईसापूर्व 198 सिरियामा शासन गर्ने ग्रीक राजाहरू सेल्युसिड्स भनी जानिन्थे। त्यो वंश स्थापना गर्ने राजाको नाउँमा त्यो नाउँ दिएको थियो। अधिकांश राजाले एन्टिओखियाको नाउँमा आफैलाई एन्टिओक्स भन्ने उपाधि दिए। एन्टिओखिया सेल्युसिड्स राज्यको राजधानी थियो, जुन त्यस वंशका संस्थापकले ईसापूर्व 300 निर्माण गरेका थिए। प्रेरित 11:20 र प्रेरित 13:14-4 यस कुरालाई तपाईँले हेर्न सक्नुहुन्छ। इसरायल अब ग्रीक शासनको अधीनमा रहेको 100 वर्षभन्दा बढ्ता भएको थियो र ग्रीक कृतिविधि र विचारहरूले यहुदीहरूको धर्म र जीवनशैलीमा प्रभाव पारिरहेको थियो। यहुदीहरूको माझमा विभाजन आउन लागेको देखियो। कतिजना यहुदीहरूले यो ग्रीक प्रभावलाई सहन मात्र गरेनन्, तर सक्रियता साथ त्यसलाई प्रोत्साहन दिए। त्यसो गरेर तिनीहरूले ग्रीक शासनहरूबाट कृपा पाएका थिए। अरूले सबै किसिमका ग्रीक प्रभावको जोरदार विरोध गरे। विशेष गरी यहुदीहरूका धार्मिक मामलाहरूमा ग्रीक शासकहरूको प्रभावको विरोध गरे। जब यी दुई विरोधी गुट बीच यरुसलेममा लडाई चम्कियो, त्यस बेला सेल्युसिड राजा एन्टियोक चतुर्थ इपिफेसनले गलत विचार गर्दै मानिसहरूले तिनको विरूद्धमा विद्रोह गरिरहेका छन् भन्ने सोचे। तिनले यरुसलेममाथि आक्रमण गरे अनि हजारौं यहुदीलाई मारे।
अरूलाई दास बनाए, युदीहरूका धर्मशास्त्र जलाए, युदीहरूलाई त्यस्ता खानेकुरा खान लगाए जुन निषेध गरिएको थियो, र तिनीहरूलाई सबात दिनमा पनि काम गर्न बाध्य बनाए। तिनले यहुदी मन्दिरमा ग्रीक वेदी बनाए, अनि युदीहरूले अशुद्ध ठानेका पशुहरू ल्याएर ग्रीक देवताहरूलाई बलि चढाए। युदीहरूका निम्ति यो विनाशकारी घृणितोक थियो, जसको विषयमा हामी दानियल 11 अध्यायको 31 पदमा पढ्न सक्छौ। तर एन्टियोकसले युदीहरू तिनीहरूका धर्मका निम्ति उत्साही छन् र चुपचाप बसेर तिनलाई यो मन्दिर नाश पार्न दिने छैनन् भन्ने कुरा बुझ्न सकेनन्। मित्र, इसरायलमा परिवर्तनको विषयमा रहेको केही कुरा यिनै हुन् र आशा छ तपाईँले यस कुरालाई बुझेर पवित्र बाइबलको नयाँ करारको संसारको विषयमा केही कुरा बुझ्न सक्नुभएको छ। अब भने हामी तपाईँलाई मकाबीहरूका नेतृत्वमा यहुदीहरूको विरोधको विषयमा बताउनेछौ र बाइबललाई बुझ्नको लागि मदत पुर्याउनेछौ। मकाबीहरूका नेतृत्वमा यहुदीहरूको विरोध। धार्मिक स्वतन्त्रताका निम्ति यहुदीहरूको लडाई मत्तथियास नाउँका एक पुजारीद्वारा शुरू भयो। तिनी र तिनका पाँच जना छोरा जो मकाबी भनी चिनिन्छन्, पुजारीको छोरो र यो दलका नेता जुडास मकाबीको नाउँमा राखिएको नाउँ हो यो। एउटा सानो सेना खडा गरे अनि एन्टियोकसका सेनाको विरूद्धमा अचानक आक्रमणहरू गर्न थाले। यी आक्रमण यति सफल भयो, करिब तीन वर्षपछि मकाबीहरूले ग्रीकहरूलाई समर्थन गर्ने यरुसलेमका पुजारीहरूको दललाई खतम पारे अनि मन्दिरलाई शुद्ध गरी फेरि समर्पित गरे, ईसापूर्व 165। त्यस समयदेखि उसो यहुदीहरूले वर्षै पछि भव्य रूपमा समर्पणको चाड मनाउन थाले। योहन्ना अध्याय 10 पद 22 तपाईँले यो कुरा हेर्न सक्नुहुन्छ। तिनीहरूको उल्लेखनीय विजयद्वारा उत्साहित भएर मकाबीहरूले अन्त्यमा राजनीतिक विजय प्राप्त नगरुन्जेलसम्म लडाई गरिरहने निर्णय गरे। मकाबीहरूका पुरानो पारिवारिक नाउँ हसमोनीहरू भनेर चिनिन्थे। तर यसरी तिनीहरूको उल्लेखनीय विजयद्वारा उत्साहित भएर मकाबीहरूले अन्त्यमा राजनीतिक विजय प्राप्त नगरुन्जेलसम्म लडाई गरिरहने निर्णय गरे। तर धार्मिक रूपमा कट्टर टियोडी, जसले अघिबाट तिनीहरूका धर्म ग्रीक राजनीतिक हस्तक्षेपको विरोध गरेका थिए, तिनीहरूले नै मकाबीहरूको राजनीतिक अधिकार हत्याउने चेष्टाको विरोध गरे। तिनीहरूले मकाबीहरूले मन्दिरको पुनरुद्धार साथै यहुदीहरूका निम्ति धार्मिक स्वतन्त्रता फेरि प्राप्त गरेर आफ्नो काम गरे र तिनीहरूले राजनीतिमा कुनै भूमिका खेल्नु हुँदैन भनी विश्वास गरेका थिए। यो विरोधी दृष्टिकोणले गर्दा अन्त्यमा गएर यहुदीहरूलाई दुई मुख्य दलमा विभाजन गर्यो, सदुकी र फरिसीहरू। सदुकीहरू राजनैतिक अधिकार पाउन चाहन्थे, तर फरिसीहरू भने धार्मिक स्वतन्त्रता पाएकोमा नै सन्तुष्ट थिए। यहुदीहरूको विरोध हुँदाहुँदै पनि मकाबीहरूले लडाई जारी राखे र 20 वर्षपछि राजनैतिक स्वतन्त्रता पाए, ईसापूर्व 143। मित्र, मकाबीहरूका नेतृत्वमा यहुदीहरूको विरोधको विषयमा रहेका केही कुरा यिनै हुन्। आशा छ तपाईँले मकाबीहरूका नेतृत्वका बारेमा यहुदीहरूको विरोधको विषयमा बुझेर केही कुरा थाहा गर्नुभएको छ, जसले तपाईँलाई नयाँ करारको समयको संसारको बारेमा बुझ्नलाई मदत पुर्याएको छ। अब नै हामी तपाईँलाई सदुकी र फरिसीहरूको बारेमा केही कुरा बताउनेछौ र बाइबललाई बुझ्नको लागि तपाईँलाई मदत पुर्याउनेछौ। सदुकी र फरिसीहरू बेबिलोन, फारस र त्यसपछि ग्रीसको अधीनमा 450 वर्षसम्म रहेपछि यहुदीहरू फेरि स्वतन्त्र भए। तापनि अब तिनीहरू दुईवटा मुख्य दलको अधीनमा
स्पष्ट रूपमा बाँधिएका थिए। एकातिर राजनीतिलाई समर्थन गर्ने पुजारीहरू र अगुवाहरू पछिबाटका सदुकीहरू थिए, जो धनी शक्तिशाली हस्मोनी शासकहरूद्वारा कृपा पाएकाहरू थिए। अर्कोतिर राजनीतिको विरोध गर्ने परम्परावादीहरू पछिबाटका फरिसीहरू थिए, जो गरीब शक्तिहीन र साधारण जनताका समर्थन पाएकाहरू थिए। यी दुवै दलले आआफ्ना मत र रीतिहरू बनाएका कारण तिनीहरू बीचको भिन्नता बढेर गयो। फरिसीहरूको मुख्य उद्देश्य व्यवस्थालाई त्यसका सबै बुँदासहित पालन गर्नु थियो, तर मोसाका व्यवस्थाहरू त्यति धेरै होइन, किनकि व्यवस्थाका अध्यापक अर्थात् शास्त्रीहरूले अनगिन्ती नियम बनाएर त्यसको शिक्षा दिन्थे। तिनीहरू विशेष गरी धार्मिक नियमहरू पालन गर्ने कुरामा कट्टर थिए, जस्तै उपवास लुका 18:11-12 दशांश दिने मत्ती 23:23 सबात पालन गर्ने मत्ती 12:1-2 शपथ खाने मत्ती 23:16-22 र धार्मिक शुद्धिकरण मर्कुस 7:1-9। फरिसी नामको अर्थ अलग गरिएको व्यक्ति हो र धेरैजना मानिस तिनीहरू मात्र परमेश्वरको साँचा मानिसहरू हुन् भन्ने कुरामा यति विश्वस्त थिए, तिनीहरूले आफैलाई अरूदेखि अलग राखे। प्रेरित 26:5 र गलाती 2:12 यो कुरा उल्लेख गरिएको छ, अथवा तपाईँले यस विषयमा बुझ्न सक्नुहुन्छ। मित्र, यदि फरिसीहरू शास्त्रीहरूको दलमा थिए भने सदुकीहरू पुजारीका दलमा थिए। प्रेरित 5:17 तिनीहरूका नाउँ सम्भवत सादोकको नाउँमा राखिएको हो, जो सलमोनको समयमा एक पुजारी थिए, जसको सन्तानलाई मात्र वैध पुजारी मानिन्थ्यो। पहिलो राजा 1:38 र पहिलो राजाकै 1:38-39 र इजिकियल 44:15-16 यस कुरालाई तपाईँले हेर्न सक्नुहुन्छ। सदुकीहरूको योजना युदी समाजको धार्मिक र राजनीतिक ढाँचालाई प्रयोग गरेर आफ्नो निम्ति अधिकार हात पार्ने थियो। अधिकारको एक प्रमुख माध्यम पुजारी पदलाई तिनीहरूले नियन्त्रण गरेका कारण मन्दिरका रीतिविधिमा तिनीहरूले जोड़ दिन सुहाउँदो कुरा नै थियो। तापनि तिनीहरूका शास्त्रीहरूको परम्परामा थोरै मात्र चासो थियो। तिनीहरूले मुसाको लिखित व्यवस्थालाई मात्र मान्यता दिन्थे। लुका 20:27-28 सदुकी र फरिसीहरू बीच अरू पनि केही स्पष्ट भिन्नताहरू थिए, विशेष गरी तिनीहरूका मतहरूमा भिन्नताहरू थिए। सदुकीहरू मृत्युपछि आत्माको अस्तित्व रहने, शरीरको पुनरुत्थान हुने, जीवनका घटनाहरू परमेश्वरको इच्छामा हुने वा स्वर्गदूतको अस्तित्व छ भन्ने कुरामा विश्वास गर्दैनथे। तर फरिसीहरूका निम्ति भने यी सबै नै विश्वासका महत्वपूर्ण कुराहरू थिए। मित्र, यस कुरालाई तपाईँले मत्ती 22:23 प्रेरित 4:1-2 र प्रेरित 23:7-8 हेर्न सक्नुहुन्छ। मित्र, अहिले भर्खर हामीले तपाईँलाई सदुकीहरू र फरिसीहरूको बारेमा नयाँ करारको संसारको विषयमा बुझ्नको लागि केही कुरा बताएका छौं र आशा छ तपाईँले यी जानकारीहरूद्वारा पवित्र बाइबललाई बुझ्नको लागि अझ केही उत्साह र ज्ञान प्राप्त गर्नुभएको छ र बाइबललाई पढ्नको लागि अझ तपाईँ उत्साहित हुनुहुनेछ र थप जानकारी तपाईँले बाइबलबाट पनि लिन सक्नुहुन्छ सदुकीहरू र फरिसीहरूको विषयमा। अब नै हामी तपाईँलाई आजको लागि नयाँ करारको संसारको विषयमा बताउने क्रमको अन्तिम भागतर्फ लान चाहन्छौ। अन्तिम खण्डतिर यहुदीहरूको स्वतन्त्रताको अन्त्यको विषयमा
बताउने समयतिर जान चाहन्छौ। यहुदीहरूको स्वतन्त्रताको अन्त्य। हसमोनीहरूले लगभग 100 वर्षसम्म शासन गरे। तिनीहरूका अधीनमा राजनैतिक, धार्मिक र सैनिक शक्ति एकसाथ मिलाइएको थियो। त्यसकारण हसमोनी शासक एकै समयमा राज्यपाल, प्रधान पुजारी र सेनापति सबै थिए। हसमोनी शासनको अवधिमा घरिघरि दुःख पाउने फरिसीहरू नै थिए। पछिबाट कि रानीले तिनीहरूप्रति समर्थन देखाएकी कारण तिनीहरूले परिस्थितिलाई उल्ट्याउने मौकालाई स्वागत गरे। तर उनी मरेपछि उनका दुई छोराबीच लडाईँ चम्कियो, जसमध्ये एउटाले फरिसीहरूको र अर्कोले सदुकीहरूको पक्ष लियो। त्यसबेला रोमको शक्ति प्यालेस्टाइनतर्फ फैलिरहेको थियो र सेनापति पोम्पीले आफ्नो सेना सिरियाको छेउमा पुर्याउँदा ती दुवैले तिनको सहायता मागे। पोम्पीले आफ्नो सेनालाई एरुसलेमभित्र लगेर त्यहाँ आफैले नियन्त्रण गरी त्यो झगडा मिलाइदिए। यसरी ईसापूर्व 63 युदीहरूको स्वतन्त्रताको अन्त्य भयो। मित्र, युदीहरूको स्वतन्त्रताको विषयमा रहेको केही कुरा यिनै हुन् र आशा छ तपाईँले युदीहरूको स्वतन्त्रताको अन्त्यको विषयमा जानकारी लिएर नयाँ करारको संसारको विषयमा बुझ्नको लागि तपाईँलाई केही कुरा मदत पुगेको छ। मित्र, आज हामीले तपाईँलाई इसरायलमा परिवर्तन, मकाबीहरूका नेतृत्वमा युदीहरूको विरोध, सदुकी र फरिसीहरू र युदीहरूको स्वतन्त्रताको अन्त्यको विषयमा बताएका छौ। नयाँ करारको संसारको बारेमा बुझ्नको लागि यो हाम्रो यस विषयमा बुझ्ने क्रमाङ्क 3 हो। आगामी श्रृंखलामा हामी तपाईँलाई हेरोद महानको विषयमा, हेरोदको परिवारको वंशको विषयमा र प्रत्यक्ष रोमी शासनको विरूद्धमा बताएर नयाँ करारको संसारको विषयमा बुझ्ने र जान्ने कुरालाई अन्त्य गर्नेछौ र हामी अर्को भागमा प्रवेश गर्नेछौ, जसमा हामी 4 सुसमाचारका पुस्तकको भूमिकाको विषयमा केही समयसम्म अध्ययन गर्नेछौ। मित्र, आशा छ तपाईँले आजको विषयबाट प्राप्त भएका जानकारीद्वारा बाइबललाई अवश्य राम्रोसँग अध्ययन गर्न सक्नुहुनेछ र बुझ्न सक्नुहुनेछ र परमेश्वरको वचनको बुझाइमा अझ राम्रोसँग अगाडि बढ्दै जान सक्नुहुनेछ। अहिलेसम्म हामीलाई सुनेर साथ दिइरहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। मित्र, अहिले तपाईँ सुनिरहनु भएको छ कार्यक्रम बाइबललाई बुझौं, गुड न्युज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्युज एफएम 105.6 MHz पोखराबाट हामीलाई तपाईँले सुनिरहनु भएको छ र तपाईँले हामीलाई अनलाइनबाट www.goodnewsfm.com.np मा लगन गरेर सुन्न सक्नुहुन्छ र हामीलाई साथ दिइरहनु भएको लागि तपाईँलाई धन्यवाद। अब भने हामी तपाईँलाई फेरि पनि एउटा आशिषमय संगीत सुनाउनतर्फ जान्छौ, त्यसपछि हामी तपाईँलाई कार्यक्रमको अर्को भागमा अवश्य नै साथ दिनेछौ। आउनुहोस्, हामी फेरि पनि एउटा आशिषमय संगीतलाई सुनौं।

0: यो आशिषमय संगीत पछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम बाइबललाई बुझाउमा।
1: प्रिय मित्र, अब आउनुहोस् परमेश्वरको जीवित वचन पवित्र बाइबललाई अधिक मात्रामा बुझ्नको लागि केही प्रश्न र उत्तरहरूलाई हेरौं। के बाइबलमा त्रुटिहरू, विरोधाभासहरू वा विसंगतिहरू छन्? प्रिय मित्र, यदि हामी त्रुटिहरू पाउनका लागि बिना कुनै पूर्व अनुमानित पूर्वाग्रह सहित पवित्र बाइबललाई पढ्छौं भने हामी यसलाई एउटा स्पष्ट र त्यस्तै गरी बुझ्नलाई सजिलो पुस्तकको रूपमा पाउनेछौ। हो मित्र, त्यहाँ थुप्रै कठिन परिच्छेदहरू छन् र त्यहाँ एकअर्कामा खण्डन गर्ने पदहरू पनि छन्। हामीले याद गर्नुपर्दछ कि बाइबल चाहिँ एउटा 1500 वर्षको अवधिमा झण्डै 40 जना विभिन्न व्यक्तिहरूद्वारा लेखिएको थियो। हरेक लेखकले एउटा भिन्न शैलीमा, एउटा भिन्न धारणाबाट, एउटा भिन्न स्रोतहरूबाट र एउटा भिन्न उद्देश्यको लागि लेखेका थिए। हामीहरू यसमा ससाना भिन्नताको आशा गर्न सक्छौ, तापनि यो भिन्नता चाहिँ खण्डन होइन। त्यहाँ तब मात्र त्रुटि हुन सक्छ यदि वैचारिक रूपमा कुनै नमिल्दो तरिका, जसमा पद र सन्दर्भको कुनै मेल हुँदैन। प्रिय मित्र, अहिले नै कुनै जवाफ उपलब्ध नहोला त्यसको अर्थ त्यहाँ उत्तर छैन भन्ने हुँदैन। धेरै मानिसहरूले पवित्र बाइबलमा इतिहास, भूगोलको सम्बन्धित सम्भावित त्रुटि पाए तापनि यो थाहा पाएका छन् कि पवित्र शास्त्र बाइबल चाहिँ सही छ, किनकि पुरातत्व विज्ञानको खोजीहरूसँग प्रमाण मिलिरहेको छ। हामीले प्रायजसो यी पदहरू कसरी खण्डनमा छैनन् भनेर व्याख्या गर्न सक्छौ अथवा हेर्न सक्छौ। यहाँ बाइबलमा एउटा त्रुटि रहेछ जस्ता टिप्पणीहरू सहितको प्रश्नलाई प्राप्त गर्न सक्छौ। हामी यो स्वीकार गर्न सक्छौ कि मानिसहरूले ल्याएका केही कुराहरूको जवाफ दिनलाई कठिन समेत पर्न सक्छ, तापनि यो चाहिँ हाम्रो सन्तुष्टि हो कि पवित्र बाइबलका हरेक अनुमानित खण्डन र त्रुटिहरूका लागि त्यहाँ व्यावहारिक र बौद्धिक रूपमा साँचो उत्तरहरू आवश्यक छन्। पवित्र बाइबलका सबै त्रुटिहरू सूचीबद्ध गरिएका पुस्तकहरू र वेबसाइटहरू पनि उपलब्ध छन्। प्रायजसो मानिसहरूले यस्ता स्थानहरूबाट तिनीहरूका हतियारहरू प्राप्त गर्दछन्, तर तिनीहरूले आफै अनुमानित त्रुटिहरू पाउँदैनन्। दुःखलाग्दो कुरो चाहिँ यो छ कि पवित्र बाइबललाई आक्रमण गर्ने प्रायजसो मानिसहरू प्रश्नको उत्तरप्रति साँच्चै इच्छुक हुँदैनन्। थुप्रै बाइबलका आक्रमणकारीहरू त यस्ता उत्तरहरूबाट सचेत छन्, तर तिनीहरूले आफ्नै पुरानो आक्रमणमा लागिरहन्छन्। यसैले यदि कोही व्यक्ति बाइबललाई दोष दिँदै हामी कहाँ आउँदछ भने हामीले के गर्नुपर्दछ त भन्ने कुरा पनि एकदमै महत्वपूर्ण छ। त्यसैले मित्र, आउनुहोस् सो विषयमा पनि हेरौं। पहिलो नम्बरमा हामीले प्रार्थनापूर्वक पवित्र शास्त्र बाइबललाई अध्ययन गर्नुपर्दछ र त्यहाँ एउटा कुनै सरल समाधान छ कि भनेर हेर्नुपर्दछ। अनि दोस्रो कुरा, पवित्र बाइबलका केही असल टिप्पणीहरू, बाइबललाई रक्षा गर्ने पुस्तकहरू र बाइबलीय स्रोतका वेबसाइटहरूलाई प्रयोग गर्दै वा रेडियो प्रसारणहरूलाई सुन्दै केही अनुसन्धान गर्नुपर्दछ। जस्तै कि हामीले बाइबलका विषयमा गुनिज एफएम लगायत अन्य स्टेशनहरूलाई पनि सुन्न सक्दछौ र केही अनुसन्धान गर्नुपर्दछ। तेस्रोमा, हाम्रा चर्च वा मण्डलीका पास्टरहरू वा अगुवाहरूले कुनै समाधान पाउन सक्छन् कि भनेर सोध्नुपर्दछ। र मित्र, त्यसै गरेर भर्खरै भनिएका पहिलो, दोस्रो अनि तेस्रो कुरापछि पनि हामीले याद राख्नुपर्दछ कि यदि त्यहाँ अझै पनि कुनै स्पष्ट उत्तर आउँदैन भने परमेश्वरको वचन सत्य छ र केही उपाय अवश्य छ, केवल हामीहरूले त्यसलाई महसुस गर्न सकेका छैनौ भनी हामीले बुझ्नु पर्दछ। यसरी हामीले बाइबललाई बुझ्नु पर्दछ। पवित्र बाइबलको दोस्रो तिमोथी 2:15 र दोस्रो तिमोथीकै अध्याय 3:16-17 यसरी पढ्न सक्छौ हामीले। पछि पनि हामीले याद राख्नु पर्दछ कि यदि त्यहाँ अझै पनि कुनै स्पष्ट उत्तर आउँदैन भने परमेश्वरको वचन सत्य छ र केही उपाय अवश्य छ,

किनकि यसले मानिसहरूलाई झन बढी भक्तिहीनतातर्फ लानेछ। शर्माउन नपर्ने र सत्यको वचनलाई ठिकसँग प्रयोग गर्ने कामदार जस्तै आफूलाई परमेश्वरमा ग्रहणयोग्य तुल्याउने भर्मकदूर प्रयत्न गर। त्यसै गरी मित्र, हामी दोस्रो तिमोथी 3:16-17 यसरी पढ्छौं, सम्पूर्ण पवित्र शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालिम दिनलाई लाभदायक हुन्छ, ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्जित भई सिद्ध भएको होस्। आमेन। प्रिय मित्र, हामी आशा गर्छौं आजको बाइबललाई बुझौं कार्यक्रमको यो प्रश्न उत्तरको समयमा तपाईँले बुझ्नुभयो कि हामीले बाइबलमा त्रुटिहरू, विरोधाभासहरू, विसङ्गतिहरू छन् कि छैनन् भनेर शंका गर्नु हुँदैन र पवित्र बाइबलमा पूर्ण भरोसा साथ विश्वास र भर पर्नु पर्दछ भन्ने कुरा हामीले बुझेका छौं र हामीले यो पनि उत्तर पाएका छौं कि बाइबलमा त्रुटिहरू छन् वा विसङ्गतिहरू छन् कि छैनन् भन्ने कुराको पनि अवश्य उत्तर पाएका छौं भन्ने हामी आशा गर्छौं। मित्र, अब चाहिँ हामी पवित्र बाइबलमा के कस्तो खुशीका कुराहरू छन् भन्ने कुरालाई पनि हामी हेर्नेछौं। पवित्र बाइबलमा खुशीका कुराहरू पनि रहेका छन् भनेर हामीलाई थाहा छ र त्यो खुशीका कुराहरू के हुन् भन्ने कुरा हामी सुरुमा अनन्त जीवनको विषयमा हेर्दाखेरि थाहा पाउँछौ। प्रिय मित्र, के तपाईँले अनन्त जीवन पाउनु भएको छ? पवित्र बाइबलले अनन्त जीवनको बारेमा स्पष्ट बाटो देखाउँछ। पहिले हामीले यो जान्न जरूरी छ कि हामीले परमेश्वरको विरूद्ध पाप गरेका छौं, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। रोमी 3:23 यही भन्दछ, हामी सबैले परमेश्वरलाई मन नपर्ने कार्य गरेका छौं जसले हामीलाई दण्डको भागीदार बनाउँदछ, किनकि हामी सबैले अनन्त परमेश्वरको विरूद्धमा असीमित पाप गरेका छौं जसको लागि केवल अनन्त कालको दण्ड पर्याप्त छ। रोमी 3:23 भन्दछ कि हामीले अघि पनि पढिसकेका छौं, किनकि पापको ज्याला मृत्यु हो तर परमेश्वरको सित्तैको वरदान ख्रीष्ट येशु हाम्रो प्रभुमा अनन्त जीवन हो। रोमी 3:23। यसकारण येशु ख्रीष्टले कुनै पाप गर्नु भएन। 1 पत्रुस 2:22। अनन्त कालको परमेश्वरको पुत्र मानिस बन्नुभयो। 1 योहन्ना 1:1 र 14। अनि हाम्रो पापको ज्याला तिर्न मर्नुभयो। परमेश्वरले उहाँको प्रेम यसरी देखाउनुभयो कि हामी पापी छँदै ख्रीष्ट हाम्रो निम्ति मर्नुभयो। रोमी 5:8। येशु ख्रीष्ट क्रुसमा मर्नुभयो। यूहन्ना 19:31-42 हामी यो कुरा पढ्न सक्छौ। त्यसै गरेर पाप उठाउनुभयो जसको भागीदार हामी थियौं भन्ने कुरा चाहिँ 2 कुरिन्थी 5:21 पढ्न सक्छौ। 3 दिनपछि उहाँ मृत्युबाट बौरी उठ्नुभयो। 1 कुरिन्थी 15:1-4 यस कुरालाई हामी पाउँदछौ। येशु ख्रीष्टले पाप र मृत्युमाथि विजय प्राप्त गर्नुभयो। परमेश्वर र हाम्रा प्रभु येशु ख्रीष्टका पिता धन्य हुनुहुन्छ। उहाँको महान कृपाले मृतकबाट येशु ख्रीष्टको पुनरुत्थानद्वारा एउटा जीवित आशाको निम्ति हामी नयाँ गरी जन्मेका छौं। यस कुरालाई हामी 1 पत्रुस 1:3 पढ्न सक्छौ। प्रिय मित्र, विश्वासद्वारा हामीले आफ्नो मनलाई परिवर्तन गर्नुपर्छ। उहाँ को हुनुहुन्छ? उद्धारको लागि उहाँले के गर्नुभयो र किन? प्रेरित 3:19 हामीलाई बताउँदछ, यदि हामी उहाँमाथि अर्थात् येशुमाथि आफ्नो विश्वास राख्दछौ, उहाँले क्रुसमा हाम्रो पापको दामलाई चुकाइदिनुभयो, उहाँको मृत्युमा
मात्र

भरोसा गरेर हाम्रो पाप क्षमा हुनेछ र स्वर्गमा अनन्त जीवनको प्रतिज्ञा पाउन सक्छौ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। प्रिय मित्र, योहन्ना 3:16 यही कुरालाई हामी पाउँदछौ अनि त्यसै गरेर हामीले रोमी 10:9 यो पढ्दछौ, किनकि यदि हामीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यौं भने र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भने आफ्नो हृदयमा विश्वास गर्यो भने तिम्रो उद्धार हुनेछ। रोमी 10:9 क्रुसमा येशूले पूरा गर्नुभएको काममाथिको विश्वास नै केवल अनन्त जीवनको साँचो बाटो हो, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो, कर्महरूद्वारा होइन, नत्र त मानिसले घमण्ड गर्नेछ। एफिसी 2:8-9 मित्र, के तपाईँले भर्खरै भनिएको कुरालाई सुन्नुभयो? र मित्र, तपाईँले आज यस प्रसारणलाई सुनेर, गुड न्युज एफएमलाई सुनेर यदि तपाईँले ख्रिस्टलाई ग्रहण गर्नुभएको छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस् या हामीलाई तपाईँले यस विषयमा जानकारी दिनुहोस्। हामी अत्यन्तै उत्साहित र खुसी हुनेछौँ। र मित्र, आज बाइबललाई बुझौं खण्डमा तपाईँले अनन्त जीवन पाउनु भएको छ कि छैन भन्ने कुरालाई पनि हामीले हेरेका छौं। र मित्र, आजको प्रश्नोत्तर खण्डमा हामीले तपाईँलाई बाइबलको बारेमा प्रश्न र त्यसपछि हामीले तपाईँलाई खुसीको खबर अन्तर्गत अनन्त जीवनको बारेमा बताएका छौं। हामी तपाईँलाई यस कार्यक्रमको श्रृंखलामा अवश्य पनि केही नयाँ र नौलो कुराहरू बाइबललाई बुझ्नलाई सहायता गर्ने कुराहरू बताउनेछौ। तबसम्मलाई हामी कार्यक्रमको अर्को भागमा जानेछौं।

प्रिय श्रोता मित्र, कार्यक्रम बाइबललाई बुझौं मा स्वागत छ र भने हामी तपाईँलाई बाइबल अध्ययनतर्फ जान चाहन्छौ। हामी अहिले हाम्रो संसारको बारेमा र हाम्रो आफ्नो बारेमा केही एकदमै महत्वपूर्ण कुराहरू सिक्न लागिरहेका छौं र यी कुराहरू सिक्नको लागि हामीले कुनै प्रकारको एउटा पाठ्य पुस्तक प्रयोग गर्नु पर्दछ। हामीले एउटा पाठ्य पुस्तक प्रयोग गर्न लागिरहेका छौं, जुन पाठ्य पुस्तक चाहिँ एक तरिकाले एकदमै अद्भुत वा असाधारण छ। तर यो पाठ्य पुस्तक एउटा यस्तो पुस्तक पनि हो जुन हाम्रो लागि एकदमै उपयोगी वा लाभदायक ठहरिनेछ। हामीले प्रयोग गर्न गइरहेको पाठ्य पुस्तक चाहिँ अरू कुनै नभएर पवित्र धर्मशास्त्र या पवित्र शास्त्र बाइबल, परमेश्वरको जीवित वचन बाइबल हो। सायद तपाईँले बाइबलको बारेमा सुन्नुभएको छ होला, वा सायद तपाईँले बाइबलको बारेमा कहिल्यै पनि सुन्नुभएको छैन होला। तर बाइबल एउटा यस्तो

पुस्तक हो जुन हामीहरूको माझमा सयौं वर्षदेखि छ र नेपाली भाषामा पनि यसलाई अनुवाद गरिएको 100 वर्ष भन्दा पनि बढ़ी भइसकेको छ र नेपाल र अन्य संसारमा उपलब्ध भाषाहरूमा पनि यो अनुवाद गरिएको छ। यो एउटा यस्तो पुस्तक हो जुन धेरै मानिसहरूका बीचमा एकदमै सामान्य छ र यो पुस्तकको बारेमा धेरै मानिसहरूलाई थाहा पनि छ। धेरै मानिसहरूले बाइबल पढ्दछन् र यस पुस्तकलाई एकदम ध्यानपूर्वक होसियारी साथ अध्ययन गर्दछन् र मित्र कार्यक्रम बाइबललाई बुझौंमा हामी तपाईँलाई यो पनि थाहा दिनेछौं कि उनीहरूले किन यस पुस्तकलाई यति धेरै ध्यान दिएर पढ्दछन्। पवित्र बाइबल एउटा यस्तो पुस्तक हो जुन हाम्रो आफ्नै भाषामा पनि अनुवाद गरिएको छ। त्यसैले यदि तपाईँले कुनै समयमा एउटा बाइबल प्राप्त गर्नुभयो भने तपाईँलाई यो कार्यक्रम सुन्न मदत मिल्नेछ। त्यसो भए तापनि जसै हामी बाइबल अध्ययन गर्न शुरू गर्नेछौ हाम्रो प्रयास यस्तो हुनेछ कि तपाईँसँग बाइबल नभए तापनि पवित्र बाइबलले के भन्न खोजिरहेको छ भनी तपाईँ सिक्नुहुनेछ। हाम्रो हरेक बाइबल अध्ययन कार्यक्रमको समयमा हामी बाइबललाई एउटा पद एउटा वाक्य अथवा एउटा वाक्यांशलाई लिनेछौ र सबैभन्दा पहिला यो पदले के भन्न खोजिरहेको छ त्यसलाई व्याख्या गर्नेछौ जसले गर्दा हामीलाई त्यस शब्दहरूको अर्थ र उद्देश्य थाहा हुनेछ र त्यसपछि जब हामीले त्यस पदको अर्थ थाहा पाइसकेका हुन्छौ हामी बाइबलले हामीहरू को हौ हामीहरू कहाँबाट आयौं र हामी कहाँ जाँदैछौ भनेर व्याख्या गरेका कुराहरूलाई सिक्न शुरू गर्नेछौ। बाइबलले हामीलाई धेरै कुराहरूको थाहा दिदछ जसलाई मानव जातिले जान्नु एकदमै आवश्यक छ। के तपाईँ को हुनुहुन्छ भनेर तपाईँले कहिल्यै विचार गर्नुभएको छ? के तपाईँले कहिले सोच्नु भएको छ कि तपाईँ कहाँबाट यस संसारमा आउनुभयो? के तपाईँले कहिल्यै यो संसार कहाँबाट आयो भनेर सोच्नु भएको छ? के तपाईँले कहिल्यै सोच्नु भएको छ कि किन आज यो संसारमा यति धेरै दुःख कष्टहरू छन्? के तपाईँले कहिले यो संसारको भविष्य कस्तो हुनेछ भनेर सोच्नु भएको छ? यो संसार यस्तो भएर कति समयसम्म रहनेछ त? प्रिय मित्र, के यी एकदमै ठूला प्रश्नहरू होइनन् र? हाम्रा आफ्नै दार्शनिकहरूले पनि यसको बारेमा परिकल्पनाहरू गरेका छन्, आफ्ना विचारहरूलाई प्रस्तुत गरेका छन् र यस संसारभरिका दार्शनिकहरूले र वैज्ञानिकहरूले धेरै धेरै हजारौंको संख्यामा पुस्तकका खण्डहरू यिनै प्रश्नहरूको उत्तर दिने प्रयासमा लेखेका छन्। उदाहरणको लागि जब हामीमा यो संसार कति समयदेखि अस्तित्वमा छ र यो अस्तित्वमा कसरी आयो भन्ने प्रश्न उठ्छ तब हामीहरूलाई सिकाइन्छ कि यो संसार इभोल्युसन अर्थात् क्रम विकासद्वारा अस्तित्वमा आयो जुन चाहिँ लामो समयको अवधिहरूसम्म मोलिक्युल्सहरू अर्थात् परमाणुहरू र एटम्सहरू अर्थात् अणुहरू र इलेक्ट्रोन्सहरू र प्रोटोन्सहरूले सँगै मिलेर यस्तो तरिकाले काम गरे कि आखिरमा जीवनलाई अस्तित्वमा ल्यायो र जबसम्म आखिरमा हामीहरूसँग यो संसार जुन आज हामी देख्दछौ अस्तित्वमा आएन तबसम्म त्यो जीवन बिस्तारै संयोगवश धेरै धेरै जटिल हुन पुग्यो। प्रिय मित्र, अब यो चाहिँ त्यही उत्तर हो जुन धेरै धेरै शिक्षकहरूले हामीलाई दिँदै आएका छन् र यस प्रकारको उत्तर दिने चलन हाम्रो देशमा मात्र नभएर संसारको हरेक देशमा वा भूमिमा चलिआएको छ। संसारमा सबै किसिमका परिकल्पनाहरू र विचारहरू व्याप्त छन् जसले यो संसार कहाँबाट आयो भनेर बताउँदछ वा व्याख्या गर्दछ। तर जब हामी पवित्र बाइबलतिर ध्यान दिन्छौ तब हामीले त्यहाँ सत्यता भेटाउँदछौ। सबभन्दा पहिला जसै हामीहरू बाइबलमा भएका कुराहरूलाई हेर्दछौ यदि तपाईँ बाइबलको बारेमा अलिकति पनि परिचित हुनुहुन्न भने तपाईँले भन्नुहुनेछ म यसलाई विश्वास गर्न सक्दिन र मित्र तपाईँले दिनुभएको प्रतिक्रिया सही नै छ। तर म आशा गर्दछु कि जसै हामीहरू यो अध्ययन क्रमलाई अगाडि बढाउनेछौ जसै तपाईँ यो सुन्दै जानुहुनेछ सोही समयमा हामीले बाइबललाई हाम्रो लागि सत्यता प्रस्तुत गर्न दिनेछौ। हामीले देख्न शुरू गर्नेछौ कि
कुन रीतिले बाइबलसँग उत्तरहरू हुनेछ वा कस्तो प्रकारको उत्तरहरू बाइबलसँग हुनेछ र यो पनि थाहा गर्नेछौ कि बाइबलले कहिल्यै पनि कुनै तरिकाले पनि विज्ञानलाई खण्डन गर्दैन, अर्थात वैज्ञानिकहरूका प्रमाणहरूलाई कहिल्यै पनि पवित्र बाइबलले अस्वीकार गर्दैन। तर हामीले यो कुरा चाहिँ याद गर्नु पर्दछ कि पवित्र बाइबलले वैज्ञानिकहरूले निकालेका निष्कर्षहरूलाई चाहिँ अवश्य अस्वीकार वा खण्डन गर्दछ, तर प्रमाणहरूका बारेमा चाहिँ यसले अर्थात पवित्र बाइबलले वाद विवाद गर्दैन। मित्र, अब आउनुहोस् पवित्र बाइबलको विषयमा केही कुरा हेरौं। बाइबल सम्पूर्ण रूपले एउटा पुस्तक हो। यो 66 छुट्टा छुट्टै पुस्तकहरूको संग्रह हो। यो पुस्तक करिब 1600 वर्षको समय अवधिमा लेखिएको थियो। यो एउटा पुस्तक हो जसको लेखन कार्य आजभन्दा करिब 2000 वर्ष अघि पूरा भएको थियो। यो एउटा धेरै पुरानो पुस्तक हो। यो हामीले भेटाउने सबैभन्दा पुरानो पुस्तकहरू मध्येको एउटा पुस्तक हो। यो हामीलाई अवश्य थाहा भएको कुरा हो कि लेख्ने कामको आविष्कार धेरै पहिले अर्थात ईसापूर्व 3000 वा करिब 5000 वर्ष पहिले भएको थियो। त्यसो भए तापनि आज हामीसँग अहिलेका साहित्यहरू जति साथमा छन् त्यति धेरै चाहिँ हामीसँग त्यस समयका साहित्यहरू छैनन्। तर पवित्र बाइबल एउटा यस्तो पुस्तक हो जुन चाहिँ पूरा 2000 वर्ष पुरानो भइसक्यो र यो वास्तवमै करिब 1500 वर्षभरिको अवधिमा लेखिएको थियो र परिणामस्वरूप पवित्र बाइबलको लेखकहरू धेरैजना थिए। धेरै मानिसहरूले पवित्र बाइबलको लेखन कार्य गरेका थिए। तर तपाईँले भेटाउनुहुनेछ कि जसै हामीहरूले यस अध्ययनलाई बढाउँदै जानेछौ, जसै हामी बाइबलबाट सिक्दै जानेछौ, हामीले भेटाउनेछौ कि बाइबलमा पाइने प्रत्येक कुराहरू त्यहाँ भएका अरू सम्पूर्ण वा सबै कुराहरूसँग बिल्कुल सहमत हुँदछ। र त्यस्तो हुन्छ किनभने सम्पूर्ण बाइबलको केवल एकजना मात्रै सर्वोत्कृष्ट रचयिता हुनुहुन्छ। केवल एक रचयिता अर्थात ग्रन्थकर्ताले ती सबै मानिसहरूलाई पथ प्रदर्शन वा अगुवाई गर्नुभयो जसले वास्तवमा बाइबल लेखन कार्य गरेका थिए अर्थात जसले बाइबललाई लेखे। त्यसकारणले उनीहरूले इतिहासका विभिन्न फरक फरक समयहरूमा बाइबललाई लेखेको भए तापनि धेरै शताब्दीहरूले उनीहरूलाई छुट्याए तापनि उनीहरूले सधैँ नै परमेश्वरको वचन लेखे, किनभने परमेश्वर स्वयंले नै उहाँको वचन उनीहरूको मुखमा हालिदिनुहुन्थ्यो र ती वचन सधैँ सत्य हुन्थ्यो। मित्र, अब यो सबैको कारण चाहिँ बाइबल परमेश्वरको जीवित वचन भएकोले गर्दा हो। बाइबल परमेश्वरको वचन हो। त्यसो भए परमेश्वर को हुनुहुन्छ त? हुन्छ, जसै हामीहरू बाइबल अध्ययनलाई सुरु गर्नेछौ सत्यताको एउटा पहिलो अंशको रूपमा हामी सोही कुराको बारेमा अध्ययन गर्नेछौ। र मित्र, हाम्रो पहिलो अध्ययनको लागि हामी बाइबलको पहिलो पद सबैभन्दा पहिलो वाक्यलाई हेर्न गइरहेका छौ र यो पवित्र बाइबलको पहिलो पुस्तकमा छ। र हामीले यो याद राख्नु पर्दछ कि बाइबलमा 66 पुस्तकहरू छन् र बाइबलको पहिलो पुस्तकलाई चाहिँ उत्पत्तिको पुस्तक भनिन्छ र उत्पत्तिको अर्थ चाहिँ आदि वा सुरु वा थालनी हो। यस पुस्तकमा परमेश्वरले हामीलाई बताउनुहुन्छ कि संसार कहाँबाट आयो अर्थात संसारको उत्पत्ति कसरी भयो र हामी सोही पुस्तकको एकदमै पहिलो अध्यायको पहिलो पदमा पढ्दछौ, आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो। मित्र, आजको लागि हाम्रो पाठ चाहिँ यही नै हो र हामी अहिले यो बाइबल अध्ययनलाई यतिमै टुङ्ग्याउनेछौ। हाम्रो अर्को अध्ययनमा हामी यही कुरालाई निरन्तरता दिनेछौ र यस पदको अर्थ के रहेछ सो बुझ्ने प्रयास गर्नेछौ। धन्यवाद। प्रिय मित्र, अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बाइबललाई बुझौं र यसलाई तपाईँले गुडवेज एफएम
105.1 MHz काठमाडौँबाट र गुडिज एफएम 105.6 MHz पोखराबाट सुनिरहनु भएको छ। प्रिय श्रोता मित्र, हामी आशा गर्छौं गुडिज एफएमको यो बिल्कुलै नयाँ कार्यक्रम बाइबललाई बुझाउँलाई सुनेर तपाईँले अवश्य पनि अधिक आशिष र ज्ञान प्राप्त गर्नुभएको छ। र श्रोता मित्र, अब भने आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ र आउँदो सातासम्मको लागि विदा माग्नु पर्ने बेला भइसकेको छ। त्यसैले मित्र, अब जाँदा जाँदै हामीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता र प्राविधिक मित्रलाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि बाइबललाई बुझौं कार्यक्रमको अर्को श्रृंखलामा अवश्य साथ दिनुहुनेछ। तबसम्मलाई म आइजेक राईलाई विदा दिनुहोस्। जय मसीह। गुडुज एफएमलाई सुन्दै गर्नुहोला।

नमस्ते अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। आउनुहोस् कार्यक्रमलाई शुरू गरौं एउटा आशिषित भजनबाट।

0: आशिषित भजन पछि कार्यक्रम जीवनको वचनमा यहाँहरूलाई पुनः स्वागत छ। प्रिय श्रोता, तपाई कतिपय क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यवहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल पढ्न र संगति गर्न पाइरहनु भएको छैन, तपाईहरूलाई नै लक्षित गरी परमेश्वरको जीवित वचनद्वारा उत्साह दिने र संगति गर्ने हाम्रो अभिप्रायले कार्यक्रम जीवनको वचन यहाँहरू माझ लिएर आएका हौं। हामीलाई पूर्ण विश्वास छ यो कार्यक्रमले यहाँहरूलाई परमेश्वरमा उत्साहित भई अघि बढ्न टेवा दिइरहेको छ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। वचन लिएर आउँदै हुनुहुन्छ सालोम मण्डलीका एल्डर सेत तामाङ। अब सुनौ परमेश्वरको जीवित वचन।
1: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई हाम्रा मुक्तिदाता, शान्तिदाता र सृष्टिकर्ता प्रभु यीशुको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचनको लागि यहाँहरूको लागि मैले बाइबल धर्मशास्त्रबाट मत्तीद्वारा लिखित सुसमाचार 8 अध्यायको 28 34 पदहरूलाई पाठ गर्ने योजना गरेको छु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनेर। आउनुहोस्, यसलाई हामी यसरी पाठ गर्नेछौ। जब उहाँ पारीपट्टि गदरिनीहरूको मुलुकमा आउनुभयो, तब भूत लागेका दुईजना मानिसहरूले चिहानबाट आउँदै गर्दा उहाँलाई भेटे। यिनीहरू यति डरलाग्द थिए कि कोही पनि त्यहाँबाट आउन जान सक्दैन थिए। तिनीहरूले यसो भन्दै चिच्याए, हे परमेश्वरको पुत्र, तपाईँको हामीहरूसँग के सरोकार? हाम्रो समय नपुगी हामीहरूलाई कष्ट दिन तपाईँ यहाँ आउनुभएको हो? तिनीहरूदेखि केही टाढामा सुँगुरको एक ठूलो बगाल चरिरहेको थियो। भूतहरूले उहाँलाई यसो भनेर विन्ती गरे, यदि तपाईँले हामीलाई निकाल्नुहुन्छ भने हामीलाई सुँगुरको बथानमा पठाइदिनुहोस्। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, जाओ। तब तिनीहरू निस्केर सुँगुरहरूमा पसे र सुँगुरको जम्मै बगाल भिरालोबाट समुद्रतिर हुरिँदै गए र पानीमा डुबेर मरे। सुँगुर चराउनेहरू भागे र सहरमा गएर सबै कुरा र ती भूत लागेकाहरूलाई के भयो सो सुनाइदिए। तब जम्मै सहर नै यीशुलाई भेट गर्न उल्टेर आयो र उहाँलाई देखेर मानिसहरूले तिनीहरूको इलाकाबाट जानुहोस् भनी उहाँलाई विन्ती गरे। आदरणीय श्रोता, यो खण्डमा यीशुले भूतहरूलाई मानिसको जीवनबाट निकाल्न सक्नुहुन्छ भन्ने विषयमा हामी चर्चा गर्नेछौ र कसरी यीशु प्रभुले मानिसहरूको जीवनबाट भूतहरू निकाल्न सक्नुहुन्छ भन्ने कुरालाई हामी विस्तृत रूपमा हेर्नेछौ। यहाँ पहिलो कुरा हामीले के देख्छौँ भन्दा, भूत लागेका दुईजना मानिसहरूले चिहानबाट आउँदै गर्दा यीशुलाई भेटेको कुरा यहाँ उल्लेख गरिएको छ। यहाँ के भन्छ भनेदेखि, उहाँ पारीपट्टि गदरिनीहरूको मुलुकमा आउनुभयो, तब भूत लागेका दुईजना मानिसहरूले चिहानबाट आउँदै गर्दा उहाँलाई भेटे। यीशु ख्रिस्टलाई यी भूत लागेका मानिसहरूले भेटिसकेपछि यिनीहरू के भन्छन् भन्दा, यिनीहरू यति डरलाग्द थिए कि कोही पनि त्यहाँबाट आउन जान सक्दैन थिए। यी भूत लागेका मानिसहरूको अवस्था डरलाग्दो थियो। जब यी मानिसहरू, भूत लागेका मानिसहरू त्यहाँ हुन्थे, तब कोही पनि मानिसहरू त्यहाँ जान सक्दैन थिए, किनभने यिनीहरूले झम्झिन सक्छ, यिनीहरूले जे पनि गर्न सक्दथे। र यति डरलाग्दा थिए भनेर यहाँ उल्लेख गरिएको छ। यिनीहरूले यीशुलाई भेटेपछि त्यस्तो अवस्थाका मानिसहरू चाहिँ चिच्याए भनिएको छ। यिनीहरूले यीशुलाई भेट्न साथ यिनीहरू चिच्याएको छ, भूत लागेका मानिसहरू चिच्याएको छ, किनभने भूतले पुरै यी मानिसहरूलाई अधीन गरिसकेको अवस्था थियो। भूतले जे भन्छ त्यही गर्ने अवस्था थियो र भूत प्रेत जहिले पनि परमेश्वरको विरुद्धमा काम गर्ने तत्त्वहरू हुन् अथवा भूत प्रेतहरू यो परमेश्वरको विरोधीहरू हुन् र यिनीहरूले यीशुलाई भेट्न साथ यिनीहरू चिच्याए। चिच्याउँदाखेरि के भने त यिनीहरूले भन्दाखेरि, हे परमेश्वरको पुत्र, तपाईँको हामीहरूसँग के सरोकार भनेर प्रश्न गरेका छन्। यीशुलाई परमेश्वरको पुत्र भनेर यहाँ सम्बोधन गरिएको छ। यीशु चाहिँ परमेश्वर हुनुहुन्छ र यीशु चाहिँ स्वर्गबाट आउनुभएको परमेश्वर पुत्र हुनुहुन्छ र उहाँ चाहिँ सर्वशक्तिमान, सर्वज्ञानी, सर्वव्यापी, सारा विश्वका मालिक यीशु हुनुहुन्छ भन्ने कुरालाई यहाँ अर्थ दिन्छ। र यसरी भूत प्रेतले पनि यीशुलाई चिनेको देखिन्छ। यीशु चाहिँ एकदमै महान परमेश्वर हुनुहुन्छ, परमेश्वरको पुत्र हुनुहुन्छ, स्वर्गीय मानिस भनेर बुझ्छन्। अनि त्यसपछि ऊ चाहिँ परमेश्वरको पुत्र, परमेश्वरको पुत्र भएर यो संसारमा आउनुभएको हो भन्ने यीशुलाई यो भूत प्रेतले पनि चिनेको अवस्था यहाँ छ। त्यसपछि यो पनि छ, तपाईँको हामीहरूसँग के सरोकार भनेर यहाँ प्रश्न गरिएको छ। यीशुसँग भेट्दाखेरि भूत प्रेतहरू चिच्याउँदै यीशुको बारेमा प्रष्टसँग कुरा गरेको देखिन्छ। यीशु को हुनुहुन्छ भन्ने कुरा भूत प्रेतले पनि स्वीकार गरेका छन् कि यीशु चाहिँ परमेश्वरका पुत्र ख्रीष्ट हुनुहुन्छ। त्यसपछि अहिले नै हामीहरूसँग के सरोकार भनेर लेखिएको छ। भूत प्रेत आफ्नै काममा व्यस्त हुन्छन्। भूत प्रेतले मानिस जातिलाई दास बनाउने, मानिस जातिलाई भूत प्रेतले जसरी चलाउनु पर्छ ऊ चलाउन खोज्ने र नष्ट गर्नु खोज्ने र भूत प्रेतद्वारा चलाइएका मानिसहरू सजिलोसँग जिउन सक्दैनन्। उनीहरू असाधारण तरिकाले जिउँछन्, उनीहरूको जिन्दगी डरलाग्दो अवस्थामा हुन्छ र यस्तो बेलामा उनीहरूले आफ्नो खुसीको काम गर्न नपाएर आफूले जुन काम गरिरहेको छ त्यसमा अब काम गर्नलाई बाधा दिन्छ भनेर के सरोकार भनेर यहाँ सोधेको छ। अनि अर्को कुरा चाहिँ, हाम्रो समय नपुगी हामीहरूलाई कष्ट दिन तपाईँ यहाँ आउनुभएको हो भनेर यहाँ प्रश्न गरिएको छ। किनभने डियाबलस अथवा शैतान अथवा भूत प्रेतलाई परमेश्वरले अनन्त आगोको कुण्ड तयार गरिसकेको छ र भूत प्रेतको लागि परमेश्वरले नरकको आगो अथवा उनीहरूको गन्तव्य चाहिँ नरकको आगो तोकिएको छ। उनीहरूको लागि कुनै पनि अनुग्रह छैन र डियाबलस अथवा भूत प्रेतको अन्तिम दशा भनेको अग्नि कुण्ड नै हो। त्यसकारणले त्योभन्दा अगाडि, अन्तिम न्याय हुनुभन्दा अगाडि, डियाबलसले अथवा भूत प्रेतले परमेश्वरले सृष्टि गर्नुभएको मानिसहरूको जीवनमा आक्रमण गरिरहन्छ र मानिसहरूलाई नष्ट गर्नका लागि भूत प्रेतले पुरा योजना बनाउँछ र यस्तो अवस्थामा यहाँ छ, समय नपुगी भनेर यहाँ भूत प्रेतले यसरी भनिरहेको छ कि समय नपुगिकन किन हामीलाई कष्ट दिन लागेको। यो अवस्था भूत प्रेतले प्रकट गरेका छन् कि उनीहरूको दिन नरक हो र उनीहरूको अन्तिम दिन नरक नै हो र उनीहरूको गन्तव्य नरक नै हो, अग्निकुण्डमा जाने नै हो। त्यो दिन नाउन्जेलसम्म पुरै परमेश्वरको सृष्टि अथवा मानिसलाई नष्ट गर्नका लागि भूतप्रेतले पूर्ण रूपमा काम गर्न सक्छन् भन्ने यहाँ अर्थ छ। यहाँ हामी जतिजना मानिसहरू आज संसारमा छौं, भूतप्रेतले हामीलाई सधैँ नै नष्ट गर्नका लागि योजना बनाउँछन्, अनि भूतप्रेतले मानव जातिको जीवनमा काम गर्नका लागि सधैँ नै कोसिस गरिरहेको हुन्छ, र उसको चौबिसै घण्टा मानव जातिलाई नष्ट गरेर परमेश्वरको विरुद्धमा खडा हुनु नै उसको योजना हो, उसको सबै कामहरू त्यही नै हो। त्यसकारण यो कुरा दियाबलसका सिपाहीहरू जो भूतप्रेतहरू हुन् र यी भूतप्रेतहरूले यो कुरा गरेको देखिन्छ। यिनी तिनीहरूदेखि केही टाढामा सुँगुरको एक ठूलो बगाल चरिरहेको थियो, र त्यस बेला इजरायलमा सुँगुर चराउने ठाउँ पनि त्यहाँ देखिन्छ र ठूलो बगाल त्यहाँ चरिरहेको थियो। भूतहरूले उहाँलाई यसो भनेर बिन्ती गरे, यदि तपाईँले हामीलाई निकाल्नुहुन्छ भने हामीलाई सुँगुरको बथानमा पठाइदिनुहोस्। यीशु ख्रिस्टदेखि डराएका, यीशु ख्रिस्ट जो परमेश्वर हुनुहुन्छ, परमेश्वरदेखि डराएका यी भूतप्रेतहरूले अब हामीलाई अझै नष्ट हुने समय आएको छैन, त्यसकारणले अहिले दुःख नदिनुहोस्, अहिले बरु हामीलाई सुँगुरको सुँगुर कहाँ पठाइदिनुहोस् भनेर यीशुसँग बिन्ती गरेको कुरा हामी यहाँ देख्छौँ। यदि भनिसकेपछि यीशु प्रभुले पनि ती भूतप्रेतहरूलाई आज्ञा दिनुभयो कि जाओ भनेर उहाँले आज्ञा दिनुभयो, र यो कुरा देख्दाखेरि हामी सबैले यो बुझ्नुपर्छ कि आदरणीय श्रोताहरू, भूतप्रेतले पनि यीशु ख्रिस्टको आज्ञालाई पालन गरेका छन्, कि उनीहरूलाई यीशु प्रभुले भनेका कुरा त्यहाँनिर पालन गरेका छन्। तिनीहरू निस्केर सुँगुरहरूमा पसे र मानिसको जीवनमा ल्याएका समस्याहरू, मानिसको जीवनमा आएर मानिसलाई नष्ट गर्न खोजिरहेका थिए, र परमेश्वरले ती भूतप्रेतलाई त्यहाँबाट निकालेर उहाँले सुँगुरकोमा जानका लागि अनुमति दिनुभयो, किनभने परमेश्वरले मानिस जातिलाई उच्च स्थान दिनुभएको छ। मानिस जाति परमेश्वरले सृष्टि गर्नुभएको, आफ्नै स्वरूपमा सृष्टि गर्नुभएको मानिस हो। मानिस चाहिँ सबै प्राणीहरूभन्दा एउटा उच्च स्थानमा सृष्टि गर्नुभएको हो, र मानिसलाई परमेश्वरले प्रेम गर्नुभएको छ, र मानिसको मूल्य कुनै अरू पशुहरूको भन्दा उच्च राख्नुभएको छ। त्यसै कारणले पनि यीशु प्रभुले मानिसलाई छुटकारा चाहिन्छ, मानिसको जीवनमा छुटकारा चाहिन्छ, भूत प्रेतले मानिसलाई दास बनाउनु मिल्दैन, यो कुराबाट छुटकारा चाहिन्छ मानिसलाई भनेर परमेश्वरले अथवा यीशु प्रभुले त्यो भूत प्रेतलाई सुँगुरकोमा जाने अनुमति दिनुभयो, र सुँगुरको जम्मै बगाल भ्यालोबाट समुद्रतिर हुरिँदै गएर पानीमा डुबेर मरे। यहाँनिर हामीले के देख्छौ भन्दाखेरि, परमेश्वरले मानिस जातिलाई कुनै पशुहरू भन्दा उच्च स्थानमा राख्नुभएको छ, र मानव जाति र पशुसँग तुलना गर्दाखेरि पशु चाहिँ मानिसको लागि हो, र पशु चाहिँ मानिसको फाइदाको लागि परमेश्वरले बनाउनु भएको हो। त्यसकारणले गर्दा परमेश्वरले मानिसलाई बचाउनु भयो, मानिसलाई जोगाउनु भयो, र भूत प्रेतलाई पनि अन्तिम दशा अथवा अन्तिम दशा जो तोकिएको छ त्यो समय नाउन्जेलसम्म अझै संसारमा मान भनौँ उसले नष्ट गर्ने काम गरि नै रहन्छ, र उनले मानिसलाई नष्ट गर्न खोजिरहेको बेला मानिसलाई परमेश्वरले जोगाउनुभयो, तर उसको काम नै नष्ट गर्ने भएकोले गर्दा सुँगुरलाई पनि नष्ट गरे। यी भूत प्रेतले कसैलाई पनि बाँकी राख्दैनन्, सबैलाई नष्ट गर्नु खोज्छ र मानिसहरूलाई पनि नष्ट गर्नु खोज्छ र पशुहरूलाई पनि नष्ट गर्नु खोज्छ र ऊ नष्ट गर्ने व्यक्ति हो भनेर पहिचान दिनका लागि नै सुँगुरकोमा प्रभुले पठाउनुभयो यीशुले। त्यसपछि उनीहरूको काम नै नष्ट गर्ने भएकोले सुँगुरलाई पनि उनीहरूले मारेर उनीहरूले आफ्नो परिचय दिएका छन्। र दियाबलसको काम अथवा भूत प्रेतहरू जहिले पनि नष्ट गर्ने काममा नै लागिरहन्छन् भन्ने प्रमाण पनि हामी यहाँ देख्छौँ। किनभने सुँगुरलाई पनि मारे, मानिसलाई मार्थ्यो, तर प्रभुले मानिसलाई बचाउनु भयो। अनि कसरी यो भूत प्रेतहरू चाहिँ राम्रा हुन् भन्ने कुरा कहीँ पनि देखिँदैन, र भूत प्रेतहरू चाहिँ नष्ट गर्ने नै हुन् भन्ने प्रमाण पनि यहाँ हामी देख्छौँ। सुँगुर चराउनेहरू भागे र सहरमा गएर सबै कुरा र ती भूत लागेकाहरूलाई के भयो सो सुनाइदिए, र उनीहरू अति डराए र उनीहरू अब भागे, र यो अवस्था यो घटना देखिसकेपछि उनीहरू आतिनै सहरमा गए भन्ने कुरा हामी यहाँ देख्छौँ। र ती सबै विवरणहरू सुनाइदिए, के कसो भए भन्ने कुरा सबै सुनाइदिए। तब जम्मै सहर नै यीशुलाई भेट गर्न उल्टेर आए र उहाँलाई देखेर मानिसहरूले तिनीहरूको इलाकाबाट जानुहोस् भनी उहाँलाई बिन्ती गरे। त्यहाँनिर हामी के देख्छौ भन्दाखेरि यीशु प्रभुले मानिसलाई सुरक्षा गर्नुभयो, मानव जातिलाई भूत प्रेतबाट जोगाउनुभयो, र भूत प्रेतले आफ्नो बेहोरा यहाँ देखाए कि यिनी त नष्ट गर्ने कुरा रहेछन्, यिनी त नष्ट गर्नकै लागि। भूत प्रेतको काम भनेको मानिसलाई नष्ट गर्ने, पशु पन्छी सबैलाई नष्ट गर्ने, यसको पहिचान नै नष्ट गर्नेवाला रहेछन् भन्ने कुरा यहाँ स्पष्ट देखियो। र समाजमा चाहिँ के कुरा बुझेको कुरा हामी देख्छौँ भन्दा, अब यीशु प्रभु त्यहाँ हुँदाखेरि अझै त्यहाँनिर ठूलो घटनाहरू हुन सक्छन् भन्ने उनीहरूको सोचाइ देखिन्छ। त्यसैले अब यो घटना घटिसकेपछि फेरि अर्को घटनाहरू नघटोस् भनेर उनीहरूले चाहिँ यीशुलाई त्यहाँबाट जानका लागि पनि अनुरोध गरेको हामी यहाँ देख्छौँ। र आदरणीय श्रोता, यो खण्डमा हामी के देख्छौँ भन्दाखेरि यीशु प्रभुले भूतहरूलाई मानिसको जीवनबाट निकाल्नुहुन्छ, किनभने मानिस परमेश्वरले सृष्टि गर्नुभएको प्राणी, मानिसलाई परमेश्वरले मूल्य दिनुभएको छ, मानिस परमेश्वरको स्वरूपमा सृष्टि भएको प्राणी हो, मानिसलाई नष्ट गर्नु आउनेहरूलाई परमेश्वरले नै हस्तक्षेप गर्नुहुन्छ। किनभने भूत लागेकाहरूले अथवा भूतले ती मानिसहरूलाई नष्ट गर्न खोजिरहेको थियो, र भूतले पुरै मानिसलाई चाहिँ आफ्नो बाटोमा हिँडाएर नष्ट गर्न खोजिरहेको थियो। र त्यस्तो बेलामा यहाँनिर यीशु प्रभुले उनीहरूलाई बचाउनुभयो, उनीहरूकोबाट भूत प्रेतलाई निकाल्नुभयो, र निकालेर यीशु प्रभुले यो भूत प्रेतले नष्ट गर्छन्। यिनीमा दया छैन, यिनमा कुनै पनि भनौँ राम्रो कुरा छैन। यिनले यो भूत प्रेतले मानिसलाई पनि नष्ट गर्छ, पशुहरूलाई पनि नष्ट गर्छ भन्ने कुरा जानिसकेपछि सुँगुरहरू मारेकोले यी भूत प्रेत चाहिँ सबैलाई नष्ट गर्ने कुराहरू, भूत प्रेत चाहिँ सबैलाई नष्ट पार्छ भूत प्रेतले भन्ने सन्देश पनि यहाँ दिन खोजेको छ। त्यसकारण भूत प्रेतले मानिसलाई पनि बाँकी राख्दैन, नष्ट गर्नु खोज्छ, कुनै पशुहरूलाई पनि नष्ट गर्नु खोज्छ, र भूत प्रेतलाई उसको समय छाउन्जेलसम्म उसले सताइ नै रहन्छ, र उसले मौका खोजिरहन्छ र उसको अन्तिम दिन नआउन्जेलसम्म भूत प्रेतले अझै पनि दुःख दिन थाल्छन्। त्यसकारण भूत प्रेत आज पनि हाम्रो वरिपरि छन्। मानिसलाई नष्ट गर्नका लागि भूत प्रेतले जहिले पनि कोसिस गरिरहेको हुन्छ। र आज यहाँ उपस्थित सम्पूर्ण श्रोताहरूको जीवनमा पनि यदि भूत प्रेतले सताउँदैछ भने, यदि भूत प्रेतले हजुरहरूको जीवनमा पनि नष्ट गर्नका लागि सधैँ कोसिस गरिरहेको छ र भूत प्रेत लागिरहेको छ भने हजुरहरू यीशु कहाँ आउनुहोस्। यीशुलाई विश्वास गर्नुहोस्। यीशुलाई विश्वास गर्नुभयो भने हजुरहरूको जीवनमा पनि छुटकारा पाउनुहुन्छ, किनभने यीशु प्रभुले तपाईँ र मलाई बचाउन खोज्नुहुन्छ। र भूत प्रेतबाट छुटकारा पाउने एउटै उपाय चाहिँ यीशु ख्रिस्टलाई विश्वास गर्नु नै हो। आज क्रिस्चियन समाजमा धेरै मानिसहरू भूत प्रेतबाट छुटकारा पाएर नै उनीहरू क्रिस्चियन भएका छन् अथवा यीशु ख्रिस्टलाई विश्वास गर्ने व्यक्तिहरू भएका छन्। यदि कसैले गएर तपाईँ क्रिस्चियन कसरी बन्नुभयो भनेर सोध्नुभयो भने उनीहरूले भन्ने कुरा भूत प्रेतले सताइरहन्थ्यो र मेरो जीवनमा र विभिन्न धामी झाँक्रीहरूको सहयोगबाट छुटकाराको लागि धेरै अभ्यासहरू गरेको कुरा र पछि अन्तमा यीशु प्रभुलाई विश्वास गरेपछि भूत प्रेतले छोडेको कुरा तपाईँले गवाही सुन्नुहुनेछ। र यहाँहरूलाई यही अनुरोध छ, यदि यहाँहरूको जीवनमा पनि भूत प्रेतले सताइराखेको अवस्था छ भने यीशु कहाँ आउनुहोस्, यीशुलाई विश्वास गर्नुहोस्, यीशुलाई भेट्नुहोस् र यीशु मात्रै हुनुहुन्छ भूत प्रेतलाई निकाल्न सक्ने शक्ति। त्यसकारण यीशु प्रभुमा आउनुहोस्। त्यो भूत प्रेत जो नष्ट गर्ने यो उसको काम हो र भूत प्रेतले कसैलाई बाँकी राख्दैन, सबैलाई नष्ट गर्छ, मानिस र पशु सबैलाई। त्यसकारण यसबाट अलग हुनुपर्छ। यसबाट यसको शिकार भइराख्नु भएको छ भने, यसको यसले दुःख दिइराखेका छन् भने हजुरहरू यीशु कहाँ, यीशुलाई विश्वास गर्नु। जहाँ जहाँ तपाईँ हुनुहुन्छ यहाँ यो प्रवचन सुन्दै गर्दा, तपाईँ नजिकैको चर्चमा जानुहोस्, मण्डलीमा जानुहोस्, यीशुलाई विश्वास गर्नुहोस् र भूत प्रेतबाट छुटकारा पाउनुहोस् र आशिषको जीवन बिताउनुहोस्। यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। आशा छ यहाँहरूलाई परमेश्वरले प्रशस्त रूपमा फेरि आशीर्वाद दिइराख्नुहुनेछ र त्यतिन्जेलसम्म म यहाँबाट बिदा दिन चाहन्छु र परमेश्वरले यहाँहरू सबैलाई प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीसँगै कार्यक्रम जीवनको वचनको निर्धारित समय सकिन लाग्यो। हामीलाई विश्वास छ आजको कार्यक्रमले तपाईलाई उत्साहित र आशिषित तुल्याएको छ। अब भने कार्यक्रमलाई बीट मार्ने बेला भइसकेको छ। कार्यक्रम के कस्तो लाग्यो, कुनै सल्लाह सुझाव तथा प्रतिक्रियाका लागि हाम्रो सम्पर्क नम्बर
1: 9855138516 र 9868553349
0: जुनसुकै बेला सम्पर्क गर्न सक्नुहुनेछ। हौस् त श्रोता, भोलि पुनः भेट्ने बाचाका साथ आजका लागि कार्यक्रम जीवनको वचनबाट म प्रस्तोता गोविन्द विश्वकर्मा पनि विदा हुन चाहन्छु। हौस् त, जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: के तपाई वा तपाईले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98143554402, 98143554402 र 98103364006, 98103364006। फोन नम्बर 01-4392511, 01-4392511 र 01-4392510, 01-4392510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
2: गाउन भाडामा,
3: गाउन भाडामा,
2: हे गाउन भाडामा।
1: अब चिन्ता नलिनुहोस्। न सिलाउनु पर्ने झन्झट, न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ।
4: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
5: अधिक जानकारीको लागि मोबाइल 98147868002, 98147868002
6: र 98182540, 98182540।

0: चरणमा सकारात्मक सन्देश प्रेरित कार्यक्रम
1: रेडियो कार्यक्रम नयाँ आशा प्रत्येक दिन बेलुकी 7 बजेदेखि 7:30 सम्म सुन्न नभुल्नुहोला।
2: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बसिराख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम झोलाभित्र के छ मा आदरणीय श्रोता कार्यक्रम झोलाभित्र के छ लिएर प्राविधिक मित्र सुजन र म अब्राम उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुपर्ने हुन्छ र विशेष गरिकन कार्यक्रम झोलाभित्र के छ मा हामीले 12 पोका राखेका छौं र यो पोकालाई चाहिँ तपाईँले खोल्नुपर्ने हुन्छ र जसले पनि भाग लिन सक्नुहुन्छ यो कार्यक्रममा भन्न खोजेको कुरा के भने जस्तो दुईचोटि तपाईँले भाग लिन सक्नुहुन्छ कार्यक्रममा दुई पटकसम्म हामीलाई फोन गर्न सक्नुहुन्छ र कार्यक्रममा यो कार्यक्रम त मलाई एकदमै मनपर्छ यो कार्यक्रमबाट मेरो विज्ञापन राख्न चाहन्छु अथवा मेरो व्यापार व्यवसायको प्रबन्धन गर्न चाहन्छु जस्तो लाग्छ भने तपाईँले हामीलाई विज्ञापन दिएर पनि अथवा गिफ्ट ह्याम्पर प्रायोजन गरेर पनि साथ दिन सक्नुहुन्छ र कार्यक्रम झोलाभित्र के छ तपाईँ र मेरो आफ्नै कार्यक्रम र हामीलाई फोन गर्नुहोस् हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770755 र हाम्रो वाट्सएप नम्बर रहेको छ 9893244646 9893244646 हजुर यतिखेर भने कार्यक्रममा कोही मित्र आएको जानकार भने मैले पाइ नै सकेको छु कार्यक्रममा उहाँलाई स्वागत गरौं हेलो
1: बाई पीडितलाई सहायता गर्नुभयो जानुभयो हजुर लानुभयो राहत पनि बाई पीडितलाई सहायता गर्न जानुभयो हजुर लानुभयो राहत पनि परमेश्वरले यसै गरी सदा सर्वदा हजुरलाई आशिष दिनुभएको होस् भनी प्रार्थना गर्दछु हजुर सधैँभरि प्रार्थना गर्दछु हजुर सधैँभरि सधैँभरि आओस् हजुरमा यस्तै जोस जाँगर सधैँभरि आओस् हजुरलाई यस्तो जाँगर जोस परमेश्वरले प्रशस्त मात्रामा आशीर्वाद दिनुभएको होस् परमेश्वरले प्रशस्त मात्रामा आशीर्वाद दिनुभएको होस् यो झोलाभित्र के छ कार्यक्रम धेरै रमाइलो लाग्छ हजुर त्यसैले त भाग लिन आउँछौ हामी पनि यो झोलाभित्र कार्यक्रम धेरै रमाइलो लाग्छ हजुर त्यसैले त भाग लिन आउँछौ हामी पनि बिन्ती गर्छु हजुर जे पनि स्वीकार गर्छु बिन्ती छ 10 बिन्ती गर्छु 10 झोला दिनुहोस् भनी बिन्ती गर्छु 10 झोला दिनुहोस् भनी
0: जयमसी हजुर जयमसी अनि आरामै हुनुहुन्छ
1: ए म एकदम ठिकठाक छु सर हजुरलाई
0: म पनि एकदमै ठिकठाक छु पम्फाजी
1: अनि सर केही दिनमा घर फर्किभएको छ कि कति दिन त्यहाँ बस्न पऱ्यो कि कहाँ हो टाढा छ
0: होइन हजुर त्यही दिन फर्क्यौँ हामी 11-12 राति आइपुगेको थियो घरमा हजुर हजुर
1: ए हस् धन्यवाद परमेश्वर धेरै आशीर्वाद दिनुभएको होस् हामी प्रार्थना गर्छौँ हजुर
0: धन्यवाद तपाईँको प्रार्थनाको लागि धेरै धेरै धन्यवाद भनेपछि 10 चाहिँ पोका खोल्नु पर्यो
1: हजुर
0: ल खोले मैले यहाँ चाहिँ यति मजाको कुरा लेखेको रहेछ तपाईँलाई के गर्दा बढी मात्रामा रिस उठ्छ क्या मान्छे त अब रिसाई नै हाल्छ होइन तर तपाईँलाई चाहिँ नि बढी मात्रामा केमा चाहिँ रिस उठ्छ क्या
1: बढी मात्रामा मलाई आफ्नो घर परिवारसँग किन रिस उठ्छ भने जब परमेश्वरलाई मन्द पनि शब्दहरू बोल्छन् नि मैले यस्तो बोल्नु हुँदैन यस्तो गर्नु हुँदैन सिकाउँदा सिकाउँदै पनि उहाँहरू बोल्नुहुन्छ त्यतिखेर मलाई एकदमै रिस उठ्छ किनभने त्यो बोल्ने बित्तिकै परमेश्वरबाटको आशिष आउन ढिलो हुन्छ सायद रोकिन पनि सक्छ मलाई अनुभव लागेको कुरा चाहिँ त्यो हजुर अनि यस्तो नगर्नु यस्तो नगर यस्तो गर्नुपर्छ परमेश्वरमा यसरी परमेश्वर उच्चार्नु पर्छ यो मुखबाट परमेश्वर महिमा हुने शब्दमा त निस्किनु पर्छ फोहोर कुरा बोल्नु हुँदैन अक्षत बोल्नु हुँदैन रिसाउनु हुँदैन झम्किनु हुँदैन भन्दा त्यही कार्य गर्नुहुन्छ नि सर म रिस उठ्छु कसैलाई मैले तपाईँहरूले कमाएर तिमीले कमाएर ल्याएनौ तिमीले खान्दैनौ भनेर त्यो बेकारको कुरा हुन्छ हजुर त्यस्तो गर्नु हुँदैन तर परमेश्वरले मन्न पनि शब्दहरू परमेश्वरले मन्न पनि कामहरू गर्नुहुन्छ नि मलाई त्यतिखेर रिस उठ्छ हजुर परमेश्वरसँग क्षमा माग्दै फेरि पनि प्रभु मलाई रिसाउने काम पर्यो प्रभु क्षमा गर्नुहोस् भन्दै फेरि प्रार्थना गर्छु प्रभुलाई नै धन्यवाद भएको होस् हजुर
0: हजुर धेरै धेरै धन्यवाद हजुर साथ दिनुभयो खुसी लाग्यो अहिलेलाई छुटौँ
1: हजुर धन्यवाद हजुर
0: धन्यवाद धन्यवाद हाम्रो पम्पा रोक्काजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँ पनि जोडिन सक्नुहुन्छ है। कार्यक्रम झोलाभित्र के छ के छ के छ त्यो चाहिँ थाहा छैन, तपाईँले खोल्नुपर्ने हुन्छ। र यतिखेर भने कोही मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो, जय मसी।
0: जय मसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म सिजीबाट नैना थापा बोलेको।
0: नैनाजी कस्तो हुनुहुन्छ?
2: म त बिमारी छु, रुगा खोकी लागेर खत्तम भएको छु।
0: म पनि एकदमै ठिक ठाक छु अहिलेसम्म, ठिकै छ हजुर। अनि तपाईँको खाजा भयो?
2: मैले खाएँ, तपाईँले खानुभयो?
0: मैले चाहिँ आज खाने मौकै पाएको छैन हौ।
2: साह्रो व्यस्त हुनुभयो के हो?
0: ठिक ठिकै
2: हजुर।
0: ल नैनाजी, कति नम्बरको पोका खोलौँ त्यतिखेर?
2: म एकै नम्बर भन्छु ल, एक नम्बर।
0: एक नम्बर भन्नुहुन्छ र एक नम्बरमा चाहिँ साह्रै रमाइलो भएछ तपाईँको पनि। अहिलेसम्म तपाईँले हेरेको पाँचवटा फिल्मको नाम भन्नुहोस् अरे।
2: आउट पनि भन्नु मिल्छ कि?
0: दुइटै भन्नुहोस् न।
2: नयाँ सृष्टि, नयाँ घर।
0: नयाँ सृष्टि, नयाँ घर, हजुर।
2: नयाँ गोरेटो,
0: नयाँ गोरेटो, हजुर।
2: अर्को के थियो? कतिवटा भयो मेरो? पाँचवटा भन्नुपर्ने न, भर्खर तिनवटा भयो, अब दुइटा।
0: तिनवटा भयो, अब मेरो पनि फिल्म छ नि।
2: झिल्के फिल्म,
0: हजुर हजुर।
2: अनि अर्को चाहिँ परिवर्तन।
0: कति राम्रो राम्रो फिल्मको नाम भन्नुभयो है। धेरै धेरै धन्यवाद है हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ,
2: धन्यवाद।
0: नैना थापाजी हुनुहुन्थ्यो र उहाँलाई मैले पाँचवटा तपाईँले हेर्नुभएको फिल्मको नाम भन्नुहोस् भनेको थिएँ, मजाले भन्नुभयो। र तपाईँले पनि यतिखेर हामीसँग जोडिन सक्नुहुन्छ र यो कार्यक्रमलाई भने स्पोन्सर गर्नुभएको छ अथवा गिफ्ट ह्याम्पर प्रायोजन गर्नुभएको छ गर्स टिभीले। र यतिखेर भने कोही मित्र हुनुहुन्छ म्यासेज अफ गर्स टिभीले, र यतिखेर कोही हुनुहुन्छ उहाँलाई स्वागत गरौँ। हेलो, जय मसी। सङ्गीताजी कस्तो हुनुहुन्छ?
3: म त एकदमै राम्रो, प्रभुले धन्यवाद हजुरहरूको पालना।
0: अनि कति नम्बरको पोका?
3: कति नम्बरको भने अहिले तिन नम्बरकै खोल्न जान्छु।
0: तिन नम्बर,
3: हजुर।
0: तिन नम्बरको पोका मैले खोले है त, यस्तो पो लेखिया रहेछ हौ। ल खै, अब तपाईँ हँसाउने मान्छे भएर पनि यो परेको हो कि? एउटा हँसाउने चुटकिला बताउनु अरे। ल हामी हाँस्न तयार छौँ, यहाँ निन्द्रा लागिसक्यो भन्दै हुनुहुन्छ साथीहरूले।
3: मैले
0: सम्झिनुहोस् एउटा रमाइलो घटना सम्झिनुहोस् अथवा रमाइलो एउटा चुटकिला सम्झिनुहोस् अब।
3: अब के भन्नु त, अब मलाई त त्यति नआएको
0: हो। एउटा कुनै घटना हँसाउने घटना होला नि त जिन्दगीमा।
3: अब के भन्नु भने, जिन्दगीको घटना त अब के भन्नु, अब परिवार कहाँ भन्नु भने, त्यही अघि दिदीले भन्नुभएको थियो नि मलाई त्यही आउँछ याद। अब के अरे, पम्बा रोकाजीले भन्नुभएको थियो नि परमेश्वरलाई चिन्नुपर्छ, परमेश्वरले पुरानो कुराहरू अब परमेश्वरलाई चिनेर पनि के अरे पाप गर्न जान्छन्, अनि पाप गर्न गएपछि अहिले भन्नु परेको। अब कति गरी अब के हँसाउने कुरा नि हुन्छ, कति रिस उठ्ने कुरा नि हुन्छ है। अनि घर परिवारलाई सम्झाउँदा सम्झाउँदा अब कति कुरा हामी अब परमेश्वरलाई चिनेर त सकेछौँ त, गल्ती त गरे छैन होला, अनि गल्ती त एउटा दुईटा कुरा अब भनेको कुराहरू नमान्दाखेरि होइन, अब कति कुरा त पुर्याउन पनि सक्दैन नि त,
4: अनि
3: त्यही कुरामा अब के हँसाउने त के हँसाउने होला मैले
4: त्यति नै भन्नुहुन्छ।
3: श्रीमानको बारेका छोराहरूको बारेमा भन्दाखेरि होइन, श्रीमानहरूको बारेमा भन्दाखेरि अब रिसाउँदाखेरि म त हाँसिदिन्छु, उनीहरू रिसाए पनि म त हाँसिरहन्छु, अब जाने नै जाने नै, अब परमेश्वरको वचन त हामी परमेश्वरमा हिँड्न पर्यो, अगाडि बढ्नु पर्यो, अर्को राज्यमा हिँड्नु पर्यो भन्दाखेरि अब कति कुराले उनीहरूलाई मैले हँसाउन त सकेन, भए पनि मैले चाहिँ यो किन गोप्य रूपको कुराहरू नभनेर कति गोप्य पनि छ कति हँसाउने कुरा पनि छ, म चाहिँ उनीहरू भनेको कुरा नमानेपछि हाँसु दिसाउँ भन्दा नि हाँसु।
4: हुन्छ हजुर, धन्यवाद, जो साथ दिनुभयो, खुसी लाग्यो अहिलेलाई छुट। हुन्छ हजुर, धन्यवाद।
0: उहाँ हुनुहुन्छ सङ्गीता रिमालजी, हामीसँग जोडिनु भएको थियो भने तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ, र तपाईँ भर्खरै रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो कार्यक्रम झोलाभित्र के छ। यतिखेर भने फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
5: हेलो, जय मसी हजुर।
4: जय मसी पुनाजी, आरामै हुनुहुन्छ?
5: हजुर आरामै छु म एकदम।
4: हजुरको नाम पुना थापा?
5: पुना थापा।
4: खानुभयो पापा?
5: खानुभयो पापा भर्खरै।
4: जानुभयो झापा? पुनाजी, अब तपाईँ कति नम्बरको झोला खोल्न चाहनुहुन्छ?
5: म त चन्द्रमा बहिनीले फुना हान्दा पो झर्सङ्ग भइरहेको, म त यहाँ वचन पढ्छु भनेर बाइबल पल्टाएर रेडियो बन्द गर्छु अब भनेर बसिरहेको, बहिनीले फुना हान्दा पो झर्सङ्ग भयो म त, के यस्तो छु म त एक सुरे मान्छे के राम्ररी। हजुर, म कति नम्बर बाँकी छ अब भनौँ त, भर्खर सुरु भयो होला,
4: टन्नै बाँकी छ,
5: टन्नै म चाहिँ भन्छु ल किन सोधी राम्रो यहाँ आउँछ होला नि नम्बर आइहाल्छ है। म त्यही छ नम्बरलाई झट्टा दिए परे परे।
4: छ नम्बरमा चाहिँ के छ भने तपाईँले लेखक जेम्स तामाङजीले लेख्नु भएको दुईटा किताब प्राप्त गर्नुभयो।
5: ए किताब पढ्छ किताब पाएँ मैले?
4: किताब पाउनु भयो दुईटा किताब?
5: अहिले मात्र दुइटा कि अस्ति नै को नि?
4: अस्तिको जोडेर त अब तपाईँको एक झोला हुन लागिसक्यो होला।
5: एक झोला हुन्छ त नि है, पनि राम्रो हो, कसको छ त नि त्यहाँ परमेश्वरको छ नि है।
4: हजुर हुन्छ, हस् धेरै धेरै धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो अहिलेलाई छुटौँ। जय मसी पुना थापाजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो, र अहिलेलाई भने एउटा अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

0: निकै नै अर्थपूर्ण संगीतको साथ पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत छ र तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम छोराभित्र के छ। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो हेलो
1: हेलो सर,
0: जय श्री पम्फाजी, हजुरलाई फेरि पनि स्वागत छ।
1: धन्यवाद हजुर, धन्यवाद।
0: अनि अहिले कस्तो छ तपाईँको स्वास्थ्य अवस्था?
1: ए, मेरो स्वास्थ्य अवस्था एकदमै अल राइट छ। पहिलाको भन्दा नि धेरै ऊ छ, एकदमै बेटर बेटर।
0: ल, धेरै
1: धेरै धन्यवाद हजुरलाई, सबैजनाको लागि, जनालाई प्रार्थनाको लागि धन्यवाद। मेरो श्रीमानलाई नै हुनुभएको छ निको, त त्यो नसा टाउको नसा सम्बन्धी 25 वर्ष भइसक्यो, उपचार भएको छैन। परमेश्वरले दुख्न मात्र निको पार्नु भएको, त्यो नसा सम्बन्धीको कारणले त्यो भुल्ने क्या हजुर। त्यहाँ गिलासमा हालिदियो अनि तातो चिया बोकेर मुख धुन जान्छु भने फ्रिज खोल्न थाल्ने, त्यहाँ मुख धुन जाने, फ्रिज खोल्न जाने, भित्र पर्नु पर्ने, अनि एकछिनमा खायो कि खाएन नि थाहा हुँदैन। हो त्यस्तो समस्या छ है, त्यो अब त्यो टाउको समस्या हो नसा सम्बन्धी। अनि हजुरले प्रार्थना गरिदिनुभएको छ, अहिले खानुहुन्छ, टोइलेट जान सक्नुहुन्छ, अनि उहाँलाई कुरेर बसिरहेको छु। अनि त्यो जग्गा जमिनको कामहरू नि एकदमै आशिषमय सफलता पाएको छ। अनि हजुर हजुर प्रार्थनाको लागि धेरै धेरै धन्यवाद, परमेश्वरलाई धन्यवाद। मलाई जग्गा जुटाउनु भएको छ अनि सबै सफलता हुँदै आएको छ, अब अलिअलि मात्र काम बाँकी छ हजुर।
0: हजुर ल, परमेश्वरलाई धन्यवाद,
1: परमेश्वरलाई धन्यवाद हजुर, सबैजनालाई प्रार्थनाको लागि धन्यवाद टक्राउँछु हजुर।
0: हजुर, अहिले चाहिँ मैले कति नम्बरको पोका खोल्न चाहनुहुन्छ?
1: 5 नम्बरको पोका पाउनु हजुर।
0: ओहो हो, 5 नम्बरको पोकामा त जे होस् परेछ नि त हौ। तपाईँलाई रिचार्ज कार्ड परेछ।
1: ए धन्यवाद हजुर, धन्यवाद। अस्ति पनि एउटा परेछ, आएको छैन है सर?
0: पक्कै आउँछ तपाईँको।
1: हस् हस् हस्, धन्यवाद हजुर, धन्यवाद।
0: 100% आउँछ।
1: हस् धन्यवाद हजुर, धन्यवाद।
0: ल, खुसी लाग्यो साथ दिनुभयो, अहिलेलाई छुटौ। पम्फाजी हुनुहुन्थ्यो, उनलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो। र यतिखेर कोही हुनुहुन्छ फोन लाइनमा कार्यक्रम झोलाभित्र के छमा, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो, फेरि पनि जय मसी,
0: फेरि पनि जय मसी नैनाजी
2: हजुर।
0: कति नम्बरको पोका खोल्न चाहनुहुन्छ त?
2: म 6 नम्बर।
0: 6 नम्बरको के रहेछ भने तपाईँलाई मनपर्ने बाइबलको 2 पद भन्नुहोस्।
2: पदको नाम मात्र भन्नु कि त्यो बसको के लेखेको पनि भन्नुपर्छ?
0: भन्दा राम्रो।
2: ओके, फिलिपी 4:13 भन्छु ल। फिलिपी 4:13, जसले मलाई शक्ति दिन्छ उहाँमा म सब थोक गर्न सक्छु। फिलिपी 4:13, अनि प्रभुमा सधैँ आनन्द गर, फेरि पनि म भन्दछु आनन्द गर। फिलिपी 6
0: यति नै भन्नुहुन्छ
2: हजुर? दुइटा भन्नुभएको होइन, हामी
0: दुइटा भनिदिए। धेरै धेरै धन्यवाद हजुरलाई, अहिलेलाई हामी छुटौ
2: हजुर। हस् धन्यवाद, जय मसी,
0: जय मसी। यतिखेर पनि फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो
3: हेलो, जय मसी हजुर,
0: जय
3: मसी।
0: पुनाजी, रमाइलो त मान्नु परिहाल्यो नि त, तपाईँ र हाम्रो कार्यक्रम हो होइन? ल हजुर, कति नम्बरको पोका खोलौ?
3: अब म चाहिँ कतिमा जाऊँ, सातलाई टिप्छु
0: हजुर।
3: 7 नम्बर छ?
0: 7 नम्बर त भर्खरै हाम्रो पुनाजीले रोज्नु भयो।
3: ए, पुनाले
0: हजुर।
3: म चाहिँ 9 टिप्छु।
0: हुन्छ, 9 नम्बरमा चाहिँ के रहेछ भने, अहिलेसम्म तपाईँले कति पटक बाइबल पढिसक्नु भयो?
3: यो प्रश्न नि राम्रो छ के, कतिचोटि खारिद गरेर सिद्धियो भन्ने कुरा है?
0: हजुर, 100% कतिचोटि पढिसक्नुभयो?
3: मैले अब किन नौदो बढी त गफ्न लामो प्रभुले सुनिरहनु हुन्छ है?
0: हो नि, हो नि।
3: एकचोटि एकचोटि चाहिँ मैले पहिला लिएको बाइबल चाहिँ मैले पहिला लिएको बाइबल म दोस्रोपल्ट हराएर म प्रभु बठा जाने बेरमा त्यो बाइबल चाहिँ मैले भेट्टाएँ। छोरीले मसँग छ यहाँ म किन्न गकुरिया थिएँ छ भनेपछि छोरीले सेवाले अनि लौ म त खुसी भएँ भनेर गएँ बाइबल पाएँ। त्यो बाइबल मैले पुरा एकचोटि पढेर सकेँ। अहिले चाहिँ म चाहिँ अहिले आदि पढ्दैछु फेरि अब है भक्कै कुरामा बोलन नभगुनमा जोडौँ है।
4: भनेपछि हजुरले एकचोटि सिधाउनु भयो?
3: एकचोटि सिधाएँ हजुर, अब एकचोटि अहिले म आदिमा छु अहिले।
4: ल धेरै धेरै धन्यवाद, साढे दुई चोटि सिधाउनुहोस् है।
3: हजुर हजुर
4: ल धन्यवाद, जय मसी,
3: जय मसी हजुर, ल जय मसी।
0: उहाँ हुनुहुन्थ्यो पुना थापाजी, अहिलेलाई भने एउटा अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

0: यो अर्थपूर्ण संगीत पछि भने यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौ। हेलो, जय मसी संगीता जी, आरामै हुनुहुन्छ?
1: आरामै, हजुर आरामै हुनुहुन्छ होइन?
0: म त एकदमै ठिकठाक छु। अनि खाजा खानुभयो? ल संगीता रिमालजी भन्नुहोस्, कति नम्बरको चाहिँ पोका खोलौ त? अब बाँकी भनेको दुई नम्बर, चार नम्बर, आठ नम्बर, एघार, बाह्र नम्बर। दुई नम्बरमा चाहिँ के लेखेको रहेछ भने, तपाईँको जीवनमा कहिले नबिर्सिने घटना बताउनुहोस् भनेर भनेको छ।
1: मैले कहिले पनि नबिर्सिने घटना हो,
0: कहिले बिर्सिनु हुन क्या, त्यो चाहिँ जिन्दगीमा हुन्छ नि, मेरो पनि कति छ क्या हो त्यस्तो घटनाहरू बताउनु, सुनौ हामी पनि यतिखेर।
1: कहिले नबिर्सिने परमेश्वर पाएपछि धेरै खुसी आनन्द। अहिले यो संसारमा म रहन थियो,
0: यसलाई नै कहिले बिर्सन सक्नुहुन्न होइन, जुन परमेश्वरलाई पाउनु भयो त्यो नै तपाईँको लागि कहिले नबिर्सने घटना भयो।
1: हजुर, त्यो मेरो बाबु आमाले दिन नसक्नु भएको प्रेम होइन, मेरो बाबु आमाले, अब बाबु आमाले त के भने, शरीरमा अब माया गर्थे, खाना दिन्थे होला, अब खाना दिन्थे, अब मेरो बाजेदेखि मेरो कान्छोको त्यस्तै थियो, बाजे मेरो लगे ईश्वरको भन्ने अब त्यस्तो कुराहरू थियो। अब परमेश्वरलाई पाए कि परमेश्वर जस्तो ठुलो त्यो संसारमा केही पनि रहेछ, मान्छेले नबुझेर मान्छेले परमेश्वरलाई नबुझेर त्यहाँ छ नि, तर त्यो मान्छेले धेरै दुःख पाउँदो रहेछ। मैले दुःख पाएको छु, मैले अब परमेश्वरको सुसमाचार सुनाउन आउने मान्छेहरूले रिस उठ्यो क्या, धेरै रिस उठ्यो, उनीहरूले नजाऊ मेरो के अरे हाम्रो बाबुबाजेको धर्म, यो बाबुबाजेको धर्म छोडेर पनि यसमा उसलाई चिन्छ भन्थ्यो क्या हामी। आज मैले परमेश्वरलाई पाएको छु, योभन्दा ठुलो त यो संसारमा कोही पनि छैन, जसले मेरो श्रीमानले दिन सक्दैन, छत छिमेकीले दिन सक्दैन, कसैले दिन नसक्ने प्रेम परमेश्वरले दिनुभएको छ। आज म खुसी छु।
0: हुन्छ, धेरै धेरै धन्यवाद तपाईँलाई साथ दिनुभयो, अहिलेलाई छुटौँ। हस् धन्यवाद, जय मसी संगीता रिमालजी हुनुहुन्थ्यो, अहिलेलाई भने एउटा अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

हावा चर कति राम्रो गीत हामीले राख्यौँ ताजन गुरुङजीको स्वरमा रहेको गीत पनि ताजनजीको लागि प्रार्थना गरिदिनुहोस् भन्न चाहन्छु सबैलाई यो मौकामा, किनभने उहाँको स्वर यति मिठो छ, गीत पनि मिठो छ, स्वर पनि मिठो छ, तर उहाँ अलिकति शरीरमा अस्वास्थ्य हुनुहुन्छ, परमेश्वरले चंगाई गर्नुभएको होस् भनेर प्रार्थना गरिदिनु होला भनेर।

0: गरौं अन इयर भित्र। हेलो हेलो
1: हेलो
0: हजुर, जय मसी।
1: जय मसी अब्राम सुवा, जय मसी। खाजा भयो?
0: हजुर भयो त हजुर। तपाईँको?
1: भयो, मेरो पनि।
0: आहा, भनेपछि हाम्रो खड्काजी।
1: हजुर हजुर, आमेन। अब चिन्न लाग्नु भयो है?
0: अब बिस्तारै बिस्तारै होइन, बिस्तारै बिस्तारै
1: चिन्दैछु। भ्याउँदिन कि कार्यक्रममा भनेको भ्याए, म बाहिर निक्लेको थिएँ।
0: ए अझै टन्नमा बाँकी छ, भ्याइहालिन्छ नि। ल भन्नुहोस् हजुर, यतिखेर कति नम्बरको पोका रोज्नुहुन्छ?
1: कति कति नम्बरको छ? भर्खर सुनेको, सुन्ने बित्तिकै लगाइहालेको लाग्यो पनि। प्रभुलाई धन्यवाद, आज त के हो, धेरै पर्खिनु नि परेन।
0: हजुर हजुर,
1: कति कतिको नम्बर छ?
0: नम्बर चाहिँ कति बाँकी छ भने, चार नम्बर बाँकी छ, आठ नम्बर बाँकी छ, एघार नम्बर बाँकी छ र बाह्र नम्बर बाँकी छ।
1: भनेपछि आज म चार नम्बर छान्छु।
0: भनेपछि चार नम्बर आज सावित्रीजीको भागमा
1: फुकाइदिनुहोस् त के रहेछ
0: हेरौँ। तपाईँलाई घुम्न मन लागेको नेपालको पाँचवटा ठाउँको नाम भन्नुहोस् भनेर आयो पोकाभित्र।
1: घुम्न पो जानुपर्ने?
0: घुम्न जानुपर्ने, अब के गर्नु। तपाईँलाई घुम्न मन लागेको नेपालको पाँचवटा ठाउँ बताउनुहोस्
1: है। अहिले हालै चाहिँ त्यही ठाउँ घुम्न जान मन लागेको थियो।
0: भनेपछि रसुवा, रसुवा, नुवाकोट अनि त्रिशुली।
1: हजुर, त्यहाँ घुम्न जान मन लागेको थियो मलाई चाहिँ। अनि रमाइलोमा चाहिँ पूर्वको इलाम।
0: इलाम, हजुर हजुर, पूर्वको इलाम, हजुर
1: इलाम। अनि पश्चिमकोमा चाहिँ अब कहाँ भन्नु खै, त्यस्तै पहाडतिरै त्यो जोमसोमतिर,
0: मनाङ, मुस्ताङ, जुमसुङ होइन।
1: बहिनीले जब है भन्नुहुन्थ्यो, खै अहिले यस्तो भएर होला उहाँ पनि जान सक्नु भएको छैन। उहाँको चाहिँ घरै त्यही हो, जाने है आन्टी भन्नुहुन्थ्यो। हस् भनेको थिएँ, पाउँथे कि।
0: धेरै राम्रो नि हो, त्यस्तो छ भने त घुम्नु पर्छ। एउटा मेरो हजुरआमाले भन्नुहुन्थ्यो, हजुर मेरो हजुरआमाले भन्नुहुन्थ्यो, घुम्न मन लागेको ठाउँ घुम्नु, खान मन लागेको कुरा खानु भन्नुहुन्थ्यो क्या। अनि त्यो कुरा चाहिँ एकदमै महत्वपूर्ण लाग्छ होइन,
1: महत्वपूर्ण हुन्छ। अब त्यस्तै हो, अब बाध्यता बस्का पाइँदैन नि त,
0: हो नि। त्यो भएर खान मन लागेको कुरा खानुहोस्, लाउन मन लागेको कुरा लाउनुहोस्, जान मन लागेको ठाउँमा जानुहोस्। यो चाहिँ एकदमै महत्वपूर्ण लाग्छ मलाई। हजुर जे हो, साथ दिनुभयो सावित्रीजी, खुसी लाग्यो। अहिलेलाई छुटौँ, सावित्री खड्काजी हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो र तपाईँ पनि भर्खर रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो कार्यक्रम झोलाभित्र के छ। हजुर, झोलाभित्र बाह्रवटा पोका छ। यतिखेर कोही मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो,
0: केही छैन, झोलाभित्र के छ कार्यक्रमले तपाईँलाई बिर्सेको छैन, तपाईँले कार्यक्रम बिर्से पनि। साराजी
2: हजुर,
0: कति नम्बरको पोका खोल्न चाहनुहुन्छ त्यतिखेर? लास्ट नम्बरको एघार, बाह्र, आठ नम्बर। ल, एघार नम्बरमा चाहिँ आज तपाईँलाई पर्यो गाउँ खाने कथा। अगाडि नै यसरी हरेस खानु भएन नि त, अगाडि त हर्लिस पो खाने हो त। अब एकछिन उभिनुहोस् अनि त्यसपछि सोच्नुहोस् अनि जवाब दिनुहोस् है त। गाउँ खाने कथा यस प्रकार रहेको छ, चार खुट्टा छन् तर हिँड्न सक्दैन, के हो?
2: चार खुट्टा छन् हिँड्न सक्दैनन् भन्ने चाहिँ त्यो के हो?
0: के हो
2: अब

0: कुखुरा कुकुर पनि हो हुन्छ अनि भैँसी पनि हो
1: होइन चारवटा खुट्टा हुँदैन नि तिनीहरूको हो हो
0: चारवटा खुट्टा हुन्छ त भैँसी पनि हुन्छ कुकुर पनि हुन्छ गाई पनि हुन्छ
1: हुन्छ हुन्छ हुन्छ तर तर हिँड्न सक्दैन क्या
0: हिँड्न नसक्ने चाहिँ त्यो के हो त
1: र त हिँड्नै सक्दैन चारवटा छ
0: भ्याकुत्ता
1: भ्यागुत्ता उफ्रिहाल्छ नि
0: भ्यागुत्ता पनि हिँड्छ
1: हिँड्छ हिँड्नु अब चन्द्रमायाजीलाई फोन गरेर सोध्नु पर्ला ल सोच्नु सोच्नु एकचोटि भन्नुहोस् फेरि अब आउँदै आएन भने चाहिँ पास भन्नुहोस् म भनिदिन्छु ल कुन देश दिनुहुन्छ मलाई
0: हजुर
1: एउटा देश त दिनु पर्यो नि त हजुरले मलाई
0: एउटा
1: ओहो रसुवामा जानु म घर आइसके त ल रसुवा जाँदैछु म शनिबार रसुवा
0: पनि
1: ल ल धन्यवाद ल यसको सही जवाब हुन्छ चार खुट्टा छन् तर हिँड्न सक्दैन के हो भन्दाखेरि टेबुल
0: के चीज
1: टेबुल टेबुल
0: ए ल
1: टेबुल अथवा टेबल हो नि त चारवटा छ हिँड्न सक्छ त सक्दैन त्यो भएर तपाईँले साथ दिनुभयो खुसी लाग्यो अहिलेलाई छुटौँ हस् धन्यवाद हाम्रो सारा तामाङजी हुनुहुन्थ्यो हामीसँग जोडिनु भएको थियो भने यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ उहाँलाई स्वागत गरौं हेलो
2: हेलो
1: जय मसी हजुर जय मसी भनेपछि हाम्रो थानकोटबाट
2: होइन दाई हरिसिद्धिबाट
1: ए हरिसिद्धिबाट हरिसिद्धिबाट हजुरको नाम बताइदिनुहोस् न
2: शान्ता सुनुवार
1: हो शान्ताजी शान्ताजी अनि शान्तै हुनुहुन्छ
2: हजुर दाई शान्तै छु आज चाहिँ फोन लाग्नु अलिक गाह्रै पर्यो
1: फोन लाग्न आज गाह्रै पर्यो है
2: हजुर
1: फोन नलागेर अलिकति अशान्ति भयो होला
2: होइन ठिकै छ दाई
1: ए हजुर कति नम्बर अब त हाम्रो आठ र बाह्र नम्बर बाँकी छ
2: आठ नम्बर रोजौँ होला दाई
1: ल आठ नम्बरमा चाहिँ आज शान्ताजीलाई तपाईँलाई मनपर्ने भजन गीत गाउनुहोस् भन्ने छ छोटो गाइदिनुहोस्
2: ए हुन्छ मनपर्ने छोटो भजन
1: हजुर

0: छु। हुन्छ, धन्यवाद दाइ, यति नै।
1: हजुर, धेरै धेरै धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौं।
0: हस्तो धन्यवाद, जयमसी।
1: जयमसी, उहाँ हुनुहुन्थ्यो शान्ता सुनवार, चाहिँ हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो। र भने एउटै नम्बर बाँकी छ, एउटै झोला बाँकी छ, 12 नम्बर। यतिखेर कोही मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो, जयमसी सर।
1: जयमसी पम्पाजी, कस्तो हुनुहुन्छ?
2: म ठिक छु, हजुर कस्तो हुनुहुन्छ?
1: म पनि एकदमै ठिक ठाक छु हजुर। पम्पाको पाली
2: अघि फुल लगाएको, अनि यहाँ बहिनीहरू चटपटी खानालाई, पानीपुरी खानालाई आउनु भयो र कट गरिदिउ के गर्ने अहिले झन्डै नभ्याएको।
1: हजुर,
2: कति नम्बरको पोका छ सर? अब
1: अब 12 नम्बर मात्रै छ हजुर।
2: ल अब त्यही खोलिदिनु, एउटा पोका धन्न भेट्टाएछ कुद्दा कुद्दा।
1: ल अब चाहिँ तपाईँको भागमा 10 जना आदरणीय पास्टर बुवाहरूको नाम बताउनुहोस्। 10 जना पास्टर बुवाहरूको नाम बताउनुहोस्।
2: 10 जना पास्टर बुवाको नाम बताउनु नि सर?
1: हजुर, पर हजुर,
2: के मण्डली नै भन्न पर्ने हो कि?
1: पर्दैन, नाम मात्रै।
2: नाम मात्रै भनेपछि कस्तो भन्नु भन्नु भने कति छ आइरहेको हुन्छ भन्नु लाग्यो भने बिर्सिने के हो त्यस्तो पारा खै।
1: हजुर,
2: अनि हाम्रो मण्डलीको पास्टर बा हरिरा हनोक गमाल, अनि मार्फु मण्डलीको पास्टर बा ऊ विकास गमाल, अनि सीतापाइलाको पास्टर बाको नाम अमिर कुमार बलामी, अनि भिन्नुङ्गाको पास्टर बाको नाम श्याम मंगराती। कतिवटा भयो सर?
1: 1, 2, 3, 4 5 वटा।
2: 5 वटा भयो बल्ल?
1: हजुर।
2: अनि सीता के अरे ऊ भन्दा नि आएन, बालाजु पास्टर बाको नाम हरि
1: प्रधान,
2: हरि प्रधान कस्तो बिर्सि, हरि प्रधान। अनि 6 वटा भयो होइन सर?
1: हजुर।
2: अनि यहाँ ऊको के अरे वर्ज बारेको पाथर बाको नाम चाहिँ हिरा काजी श्रेष्ठ, अनि फर्कु मण्डलीको पाथर बाको नाम चाहिँ रामकृष्ण दूतराज। कतिवटा भयो सर, पुग्यो?
1: 8 वटा भयो।
2: ए अनि यता घरती खोलाको पास्टर बाको नाम चाहिँ दिल बहादुर पाखरिल, अनि अब अरूको भए त राज, अनि के अरे थाङकोटको पास्टर बाको नाम चाहिँ राजगोपाल राणा।
1: हजुर, हुन्छ, धेरै धेरै धन्यवाद पम्फा गोपालीजी, साथ दिनुभयो, सबैले साथ दिनुभयो, धेरै धेरै धन्यवाद। अहिलेलाई छुटौ।
2: हुन्छ सर,
1: धन्यवाद। जयमसी, उहाँ हुनुहुन्थ्यो पम्फा गोपालीजी, चितलाङबाट जोडिनु भएको थियो। र सबैजना 12 जना जति पनि हामीलाई फोन गरेर साथ दिनुभयो, 12 जनालाई मेरो हृदयदेखि धन्यवाद दिन चाहन्छु। आज तपाईँहरूकै फोन कलको कारण यो कार्यक्रमलाई धेरैले रुचाउनु भएको छ, यसको लागि धेरै धेरै धन्यवाद। र हामीलाई रिचार्ज कार्ड दिएर सहायता पुर्याउनु हुने म्यासेज अफ गड टिभीलाई पनि धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद।

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: टाइम चेक, यति बेला अपराह्नको 5 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम महिमाको विधि।
2: निश्चय नै यो सत्य हो भनी म जान्दछु कि तर परमेश्वरको अघि कुनै मानिसले आफूलाई कसरी धर्मी ठहराउन सक्छ? जयमसी तथा हार्दिक स्वागत छ कार्यक्रम महिमाको वेदीको अर्को एउटा नयाँ श्रृंखलामा। कार्यक्रम प्रस्तोता जोनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा ज्ञान अभिवादन चढाउन चाहन्छौ प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ। श्रोता, यो कार्यक्रम हरेक हप्ता बिहिबार साँझ 5 बजेदेखि 5:30 मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी तपाईँलाई परमेश्वरको महिमासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्ने गर्दछौ र तपाईँको जीवनमा पनि परमेश्वरको महिमा प्रकट हुन सकेको होस् भनेर हामीले तपाईँलाई परमेश्वरको महिमाको बारेमा कुराकानी गर्ने गर्दछौ। प्रेसता, यो कार्यक्रम तपाईँको आफ्नो कार्यक्रम हो र यस कार्यक्रमलाई उचित सल्लाह सुझाव र प्रतिक्रिया दिने जिम्मेवारी पनि तपाईँको आफ्नै रहेको छ र जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तमा दिने नै छौ र अहिलेलाई भने हामी आजको कार्यक्रममा तपाईँलाई परमेश्वरको महिमाको निम्ति एउटा नयाँ पृथक विषयवस्तुलाई हामी प्रस्तुत गर्न लागिरहेका छौ। तर त्योभन्दा अगाडि तपाईँको मन र आत्माको निम्ति एउटा सुमधुर भक्ति गीत प्रस्तुत गर्न चाहन्छौ र गीतपछि हामी आउने छौ। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र भने हामी ढिला नगरिकन आजको बसाईलाई शुरूआत गर्न लागिरहेका छौं। श्रोता, हामी हरेकको जीवनमा हरेकलाई थाहा छ कि शुद्ध र अशुद्ध भन्ने कुरा हुन्छ, र त्यसको मापदण्ड समय र परिस्थिति अनुसार हुने गर्दछ। श्रोता, केलाई शुद्ध मान्ने, केलाई अशुद्ध मान्ने भन्ने कुराहरू आउँदछ, र यस्तै प्रकारको एउटा बहस मत्ती 7 अध्यायमा भएको छ। यहाँ एउटा बहस के भएको छ भन्दा, यरूशलेमबाट आएका फरिसीहरू र शास्त्रीहरू येशूको चारैतिर भेला भएर कतिपय चेलाहरूले हात नधोइकन खाना खाएको कुराहरू देखेको हामी पाउँदछौ, र त्यसपछि फरिसीहरू र सबै यहुदीहरू तिनका पुर्खाहरूले दिएको परम्परा अनुसार हात नधोइ खाँदैनन् भन्ने उनीहरूलाई थाहा छ, र बजारबाट आएपछि नुहाएर स्नान नभई खाँदैनन्। यति मात्र होइन, तिनीहरूले यस्ता अन्य धेरै परम्परा अर्थात कचौराहरू, भाँडाहरू र काँसोका भाँडाहरू धुने परम्परा पनि मान्दछन्। तब फरिसीहरू र शास्त्रीहरूले उहाँलाई सोधे, तपाईँका चेलाहरूले पिता पुर्खाकोमाले राखिदिएको परम्परा अनुसार किन चल्दैनन् तर अशुद्ध हातले खान्छन् भनेर यहाँ प्रश्न गरेको हामी पाउँदछौ। श्रोता, फरिसीहरू जो यहुदी धर्मका प्रमुख प्रतिनिधिहरू, धर्मगुरूहरू थिए, र उनीहरू गलिलका केही मानिसहरूको अनुरोधमा त्यहाँ आएका थिए। प्रिय श्रोता, अनि हामी देख्छौ येशूका चेलाहरूलाई औपचारिक रूपमा शुद्ध नगरिएका हातहरूले खाएको आरोप त्यहाँ लगाइएको छ। यसरी तिनीहरू पनि कुनै पनि अपवित्र कुरा छुँदा सम्बन्धित अशुद्धताबाट अलग गरिएको थिएन भन्ने कुरा देख्छौता। हामीले यहाँ पत्रुस जो प्रेरित छ, उसले पनि यहाँ शुद्ध र अशुद्धमाथि भेद राखेको हामी पाउँदछौ, किनभने उनी पनि एउटा यहुदी परम्पराबाट आएका हुन्। र यो एउटा दर्शनको विषयमा कुरा गरिएको थियो, जहाँ हरेक शुद्ध अशुद्ध प्राणीहरू पत्रुसको सामु ल्याइए र उनलाई भोक लागेको थियो, उनलाई भनियो मारेर खाऊ। तर पत्रुसले भने, होइन प्रभु, किनभने मैले कहिले केही अपवित्र वा अशुद्ध थोक खाएको छैन। फेरि त्यो आवाज फेरि दोस्रो पल्ट उनले सुने, परमेश्वरले जे शुद्ध गर्नुभएको छ त्यसलाई तिमी अपवित्र नठान भन्ने एउटा उर्दी दिएको हामी पाउँदछौ। यसको रहस्य यो थियो कि एउटा तन्नामा पृथ्वीमा भएका सबै जीव जन्तुहरू र शुद्ध अशुद्ध पशु पंक्षीहरू, किरा फट्याङ्ग्राहरू एउटै तन्नामा भएर पत्रुसको अगाडि जो दर्शन ल्याइएको थियो त्यो वास्तवमा एउटा परमेश्वरले पत्रुसलाई बुझाउन खोज्नु भएको दृष्टान्त थियो। त्यो के हो भन्दा, प्रभु येशू ख्रिस्टको अनमोल रगतले संसारका सबै मानिसहरूलाई शुद्ध पारिसकेको छ। जो ख्रिस्टको बलिदान भन्दा अगाडि प्राय कोही कोही मानिसहरू मात्रै शुद्ध थिए, खास गरी इसरायली जाति। बाँकी सबै पाप र अधर्मको बन्धनमा परेको कारण उनीहरूको सोच विचारदेखि लिएर सबै कुराहरू अशुद्ध थियो। तर जब ख्रिस्ट येशू कल्वरी क्रुसमा मर्नुभयो, अब परमेश्वरले पत्रुसलाई बताउनु भयो, अब तिमीले कुनै पनि मानिसलाई अपवित्र ठान्नु हुँदैन, नत्र त्यसभन्दा अगाडि कोही पनि यहुदी गैर यहुदीको घरमा गएर पानीसम्म पिउँदैन थिए, यहाँसम्म कि उनीहरूको घरभित्र समेत पस्न पनि हुँदैन थियो र पस्दैन पनि थिए। तर जब प्रभु येशू क्रुसमा मर्नुभयो, अब यहुदीहरू हरेकको घरभित्र पसेर हरेकले दिएको खानेकुराहरू खान सक्ने भए, कारण यो खण्ड अनुसार परमेश्वरले सबैलाई शुद्ध पारिसक्नु भयो। यसको अर्थ, आज तपाईँले प्रभु येशू ख्रिस्टलाई विश्वास गर्नुभयो भने तपाईँको अशुद्धिपन सदाको लागि आजैबाट हटेर जाने भयो। आदरणीय श्रोता, यहाँ पत्रुसको कट्टरतालाई हामी देख्छौ। प्रेरित 10 अध्यायको 28 उनले भन्दछन्, कर्नेलियसको परिवार जो एउटा रोमी सम्राटको सेनाहरूको एउटा प्रमुख थिए, त्यहाँ भनिएको छ, अरू जातिहरूसँग संगत गर्नु अथवा तिनीहरूलाई भेटघाट गर्नु एक यहुदीको लागि कति अनुचित हो भन्ने कुरा तपाईँहरूलाई थाहै छ, तापनि परमेश्वरले मलाई मानिसहरूलाई अपवित्र र अशुद्ध नठान्नु भनी देखाउनु भएको छ। अब यहाँ उक्त दर्शनको अर्थ पत्रुसलाई पवित्र आत्माले बताइदिनु भयो, र उनले आफैले भन्दैछन्, संसारका सबै मानिसहरू अब शुद्ध भएका छन्, जसले येशूलाई विश्वास गर्छ उसले सबै कुराहरू
शुद्ध देख्दछ। तेस्रो त यहाँ पत्रुसले चाहिँ कुरा गर्दै थिए अशुद्ध खानेकुराको, तर परमेश्वरले अशुद्ध खानेकुरालाई होइन तर मानिसहरूलाई शुद्ध पारेको कुरा जनाउँदै हुनुहुन्थ्यो। तपाईँ र म परमेश्वरको नजिकमा जान नसक्ने मानिस, आज हामी परमेश्वरको नजिकमा जान सक्छौ। कसरी? हामी ख्रिस्ट येशूको रगतद्वारा शुद्ध पारिएका छौ र अब हामी उहाँको महिमामा हामी प्रवेश गर्न सक्दछौ। श्रोता, र यहाँ रोमी 14:14 भनिएको छ प्रेरित पावलले, म जान्दछु कि येशू प्रभुमा मलाई निश्चय छ कि कुनै कुरा पनि आफैमा अशुद्ध हुँदैन, तर जसले त्यो अशुद्ध ठान्छ त्यसको निम्ति त्यो अशुद्धै हुन्छ। अब परमेश्वरले सबै कुरालाई शुद्ध पारिसक्नुभयो, अब तपाईँले के अशुद्ध ठान्नुहुन्छ त्यो तपाईँको लेखि अशुद्ध हुनेछ भनेर बताएको हामी पाउँदछौ। आदरणीय श्रोता, अब हामी यहाँ देख्छौ फरिसीहरूको परम्परा। यो हात धुनु भनेको फोहोर हातहरू सफा गर्नुसँग कुनै सरोकार थिएन, तर एउटा धर्मविधि थियो। अनुष्ठानमा कसैले अर्काको हातमा भाँडोबाट पानी खन्याउनु समावेश छ, जसको औंलाहरू माथितिर हुनुपर्छ। जबसम्म पानी नाडीबाट झर्यो त्यो व्यक्तिले अर्को चरणमा जान सक्थ्यो। त्यसपछि उसले औंलाहरूले तलतिर राखेर दुवै हातमा पानी खन्याउनु पर्थ्यो। त्यसपछि प्रत्येक हातलाई अर्को हातको मुठीले रगट्नु पर्थ्यो। धर्मशास्त्र बाहिरका व्यवस्था र धर्मशास्त्रका व्याख्याहरूको यो निकायले वास्तवमा यहुदी धर्ममा सबैभन्दा उच्च धार्मिक अधिकारीको रूपमा धर्मशास्त्रलाई विस्थापन गरेको हामी पाउँदथ्यौं। मत्ती 15:2 यसो भनिएको छ, तपाईँका चेलाहरूले पुर्खाको परम्परा किन भङ्ग गर्छन्? किनभने तिनीहरू खान अघि हात धुँदैनन्। तर हामी देख्छौ उनीहरूको चरित्र चाहिँ कस्तो थियो। हामीले तल हेर्दै जाने हो भने प्रभु यीशुले के जवाफ दिनुभयो? उहाँले भन्नुभयो, तिमीहरू किन आफ्नो परम्पराको खातिर परमेश्वरको आज्ञा भङ्ग गर्दछौ? यो उनीहरूको कमजोरी थियो। उनीहरूले आफ्नो परम्परा मान्थे, परमेश्वरलाई खुसी पार्न खोज्थे, तर उनीहरू असफल भएका थिए। अनि उनीहरूको दोष चाहिँ के थियो? यीशुले 4 तल भन्नुहुन्छ, 15:4 आफ्ना बुवा र आमालाई आदर गर र बुवा वा आमाको विरुद्धमा दुष्ट कुरा जसले बोल्छ त्यो चाहिँ मारिनु पर्छ, यो व्यवस्थाले भन्छ। तर फरिसीहरू के भन्छन्? तर तिमीहरू चाहिँ भन्छौ, जसले आफ्ना बुवा आमालाई भन्छ तपाईँले मबाट जे प्राप्त गर्न सक्नुहुन्छ त्यो परमेश्वरलाई चढाइएको छ, त्यसैले अब आमा बुवाको आदर गर्नु पर्दैन। यसरी यसैले भन्नुभयो, तिमीहरूले आफ्नो परम्पराको खातिर परमेश्वरको वचनलाई बेकम्मा गराएका छौ। अब यहाँ सृष्टिकर्ता परमेश्वरको वचनलाई परम्पराको आडमा बेकम्मा पार्ने काम त्यहाँ गरेका थिए। आज हाम्रो समाजमा पनि यस्तै प्रथाहरू छ। विभिन्न परम्पराको नाउँमा रूढिवादी परम्पराहरू छन्, असमानता भएका परम्पराहरू छन्, जसले हाम्रो देशमा समाजमा भएका अरबौं रुपियाँका सम्पत्तिहरू हावामा उडाएर सकिन्छ। तर वास्तवमा यी कुराहरूले मानिसलाई कहिले पनि शुद्ध पार्न सक्दैन। श्रोता, यहाँ अब हामी 4 तल हेर्छौ भने यसरी लेखिएको छ, जब कोही फरिसीहरू बजारबाट आउँछन् तब स्नान गरेर शुद्ध नभई तिनीहरू खाँदैनन्। यति मात्र होइन, तिनीहरूले यस्ता अरू धेरै परम्परा पनि मान्दछन्, अर्थात् कचौराहरू, भाँडाहरू र काँसाका भाँडाहरू धुने परम्परा। श्रोता, अब यहाँ हामी देख्छौ कि उनीहरूले चाहिँ आफ्नो परम्परामा सबै भाँडाहरू मार्दछन्, तर यसलाई प्रभु येशूले मत्ती 23:25 भन्नुभयो, धिक्कार तिमी शास्त्रीहरू फरिसी ढोङ्गी हो, किनभने तिमीहरू कचौरा थालको बाहिरपट्टि चाहिँ मार्छौ तर भित्रपट्टि भने लोभ र असंयमले भरिएका हुन्छन्। श्रोता, यहाँ उनीहरूले परम्परा मानिरहेका थिए, एउटा धर्म मानिरहेका थिए, तर वास्तवमा उनीहरूले परमेश्वरको आज्ञालाई चाहिँ बिर्सिँदै गइरहेका थिए, परमेश्वरका वचनलाई भङ्ग गर्दै गइरहेका थिए। त्यही कारणले गर्दा परमेश्वरले उनीहरूलाई ढोङ्गीहरू भन्नुभयो। श्रोता, फरिसीहरू र शास्त्रीहरू चेलाहरूको कथित लाजमर्दो आचरणको स्पष्टीकरणको लागि चेलाहरू गुरु कहाँ गए। वास्तवमा तिनीहरूले येशूलाई आफ्ना चेलाहरूलाई धर्मगुरूको परम्पराको आज्ञाकारिता सिकाउनु भएको होस् अथवा त्यो प्रकारको एउटा आरोप लगाउनु भएको कुरा हामी देख्न सक्दछौ। आदरणीय श्रोता, मर्कुस 7:3 भनेको छ, फरिसीहरू र सबै यहुदीहरू तिनीहरूका पुर्खाहरूले दिएका परम्परा अनुसार
हात नधोई भोजन खाँदैनन् भनेर उल्लेख गरिएको छ। श्रोता, त्यसै गरी गलाती 1:14 प्रेरित पावल भन्छन्, हाम्रा जातिमा मेरा दौतरहरूका धेरैलाई उछिनेर म यहुदी धर्ममा अगाडि बढेको थिएँ र मेरा पिता पुर्खाको परम्परामा म ज्यादै जोसिलो थिएँ भनेर उल्लेख गरिएको छ। आदरणीय श्रोता, यो प्रेरित पावलको एउटा अनुभव हो। उनले आफ्नो परम्पराको खातिर पूर्ण कडाईका साथ परमेश्वरको वचनलाई माने, तर पछिबाट उनले त्यो कुराहरूलाई माने तापनि वास्तवमा ती परम्पराले तिनलाई शुद्ध पार्न सकेको थिएन। 15 उनी भन्छन्, मेरो जन्म हुनु अघि नै मलाई अलग गर्नुहुने र आफ्नो अनुग्रहद्वारा मलाई बोलाउनु हुने परमेश्वरलाई जब अन्य जातिहरूको बीचमा उहाँको प्रचार गर्नलाई आफ्नो पुत्र ममा प्रकट गराउन उहाँलाई खुसी लाग्यो, तब मैले कुनै मानिससँग केही सल्लाह लिइन भनेर उनले भन्दछन्। अर्थात् उनले साँचो शान्ति र आनन्द चाहिँ ख्रिस्टमा पाएको कुरा र आफ्नो जीवनको लक्ष्य येशु ख्रिस्टमा पाएको कुरा उनले बताएको हामी पाउँदछौ। प्रेसवता, अब येशु ख्रिस्टले ती सदुकी र फरिसीहरू जसले शुद्ध अशुद्धको भेद र एउटा रूखो परम्परा लगाए, तब परमेश्वरले अगाडि नै यसैया अगमवक्ताद्वारा उनीहरूलाई हकारेको कुरा बताउनु भयो। उहाँले यसरी यसैयाको पुस्तकको जुन खण्डहरूलाई उद्धृत गर्नुभयो, लेखेको छ, यसैयाले तिमी कप्टीहरूको विषयमा ठिकसँग यसरी नै अगमवाणी गरे, जस्तो लेखिएको छ, यस जातिले मलाई ओठले मात्रै आदर गर्छ तर तिनीहरूको हृदय मदेखि टाढा छ। अर्थात् जसले परम्परालाई मात्रै मान्दछ र साँचो सृष्टिकर्तालाई श्रद्धा आदर गर्दैन, उस चाहिँ एउटा ओठे भक्ति देखाउने एउटा ओठे विश्वासी हो भन्ने कुरा यहाँ बताएका हामी पाउँछौ। अथवा जसले अन्य देवी देवताकै विषय पनि भक्ति देखाउँछ तर उसको चरित्र र गुण सही छैन भने ऊ ओठे एउटा पाखण्डी हो भनेर यहाँ बताउन खोजेको हामी पाउँदछौ। आदरणीय श्रोता, यो खण्ड यसैया 29:13 उनले यसरी अगमवाणी गरेका थिए। पुरानो नियमको गीत अनुवादबाट लगभग शब्दहरू उद्धृत गरिएको छ। यसमा यसैयाको भविष्यवाणी फरिसीहरू र शास्त्रीहरूका कार्यहरूसँग पूर्ण रूपमा मिल्दथ्यो र यहाँ हामी देख्दछौ कपटी अर्थात आत्मिक ढोङ्गीहरू, तिनीहरूले मानिसहरूको परम्परालाई पालन गरे किनभने त्यस्तो शिक्षा शुद्ध हृदय बिना केवल यान्त्रिक र विचाराहीन अनुरूपता आवश्यकता थियो। आदरणीय श्रोता, अनि 7 भन्दछन्, तिनीहरूले व्यर्थमा मेरो उपासना गर्दछन् तर तिनीहरूका शिक्षा मानिसहरूले सिकाएका धर्मविधि मात्रै हुन्। तिमीहरू परमेश्वरको आज्ञालाई त्यागेर मानिसहरूको परम्परा मान्छौ, यो परमेश्वरको अर्थात् यीशुको आज्ञा हो। अर्थात् यस खण्डबाट हामीले बुझ्नुपर्ने कुरा, येशु ख्रिस्ट कुनै पनि परम्परा भन्दा माथि हुनुहुन्छ र उहाँ कुनै पनि रीति रिवाज भन्दा पर हुनुहुन्छ र उहाँ मुक्तिदाता हुनुहुन्छ, उद्धारकर्ता हुनुहुन्छ, सबैलाई उद्धार गर्न सक्ने परमेश्वर उहाँ हुनुहुन्छ। तर आज मानिसले खोक्रो परम्परा र खोक्रो आफ्नो शानको निम्ति मुक्तिदातालाई इन्कार गरेको कुरा हामी पाउँदछौ। मुक्तिदाता परमेश्वर सबै संस्कार भन्दा माथि हुनुहुन्छ। यदि कसैले उहाँको व्यवस्थाको केही पनि जान्दैन तर उहाँलाई खुसी पार्नको लागि उहाँमा विश्वास मात्रै गर्दछ भने पनि उसले भोगेका अजानका अवस्थाहरूलाई परमेश्वरले सहजै आफूसँग स्वीकार गर्नुहुन्छ र जसै कोही आत्मा परमेश्वरमा स्वीकारिन्छ तब उसले बाइबलका सबै कुराहरू एकसाथ उसको जीवनमा भन उसको समझमा आउँदछ र यसरी मानिसले चाहिँ आफ्नो परम्परा भन्दा माथि परमेश्वरलाई राख्दा उसको उद्धार र मुक्ति हुन्छ। हाम्रो समाजमा विद्यमान कति यस्ता परम्पराहरू छन् जसले मानिसहरूलाई पाप र अधर्ममा लिएर जान प्रेरित गर्दछ, तर हामीले ती कुराहरूलाई छान्न सक्यौं भने हामीले ती कुराहरूलाई छोडेर सृष्टिकर्ताको खोजी गरौं भने उहाँ हाम्रो अगाडि जुनसुकै बेला पनि प्रत्यक्ष बन्न सक्नुहुन्छ। प्रेसवता, यहाँ हामी देख्छौ मर्कुस 7:3 यसरी लेखिएको छ, यहुदीहरू र सबै यहुदी पुर्खाहरूलाई दिएको परम्परामा हात नधोई भोजन खाँदैनन्, यो उनीहरूको धर्म विधि थियो। 9 उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू आफ्ना परम्परा मान्नलाई कति धूर्तता साथ परमेश्वरको आज्ञा टारिदिन्छ। अर्थात् अब यीशुलाई पछ्याउँदा ठिकै छ तर तिमीहरूले आफ्नो परम्परा र रीतिरिवाजलाई पनि सँगै लानुपर्छ भनेर
जब सदुकी फरिसीहरूले आज्ञा दिन्छौ र त्यो यदि त्यो आज्ञालाई हामीले शिरधार्य गर्छौ भने हामीले परमेश्वरको आज्ञाहरूलाई टारिरहेका हुन्छौ। हामी पापसँग सम्झौता गर्नको लागि परमेश्वरको विश्वास असल विश्वास रहेको र म चाहिँ सिद्ध रहेको भन्ने कुराहरू विचार आउँदछ, जसको परिणाम स्वरूप मानिसलाई बिस्तारै घमण्डी बनाउँदै लान्छ र ऊ चाहिँ परमेश्वरको वचनदेखि विमुख भएर जान्छ र अनि उसले चाहिँ परमेश्वरको विचारसँग आफ्नो विचार नमिलेको कारण विभिन्न पाप र अधर्मको बाटोमा लाग्दछ र यसरी त्यो व्यक्ति अधर्मी व्यक्ति सदाको लागि न्यायको आसन सामु पुर्याइनेछ। यो कुरा हामीलाई यो खण्डले बताउँदछ। त्यसकारणले गर्दा तपाईँ आफ्नो परम्पराको निम्ति तपाईँको सामु आएको मुक्ति र उद्धारको दिनलाई इन्कार नगर्नुहोस्। तपाईँ आफूले आफूलाई नम्र पार्नुहोस् र ती परम्पराहरूलाई छोडिकन आफ्ना परमेश्वरको हृदय र उहाँको विचारलाई खोजी गर्नुहोस्। आदरणीय श्रोता, यहाँ हामी अझै तल देख्न सक्छौ 10 पद, किनकि मूसाले भनेका छन् आफ्ना आमा बाबुलाई आदर गर र जसले आमा बुवाको विरुद्धमा दुष्ट कुरा बोल्छ त्यो मारिनै पर्छ भनेर प्रस्थान 20:12 जो 5 आज्ञाको रूपमा दिनुभएको छ र प्रस्थान 21:17 यहाँ यसरी उद्धृत गर्नुभयो, जसले आफ्ना आमा बुवालाई सराप्छ त्यो मारिनै पर्छ भनेर उहाँले भन्नुभयो। त्यो कुरालाई परमेश्वरको वचनबाट यीशुले उद्धृत गर्नुभएको हामी पाउँछौ। दुवैले विशेष गरी आफ्ना आमा बुवालाई आदर गर्ने कर्तव्य जनाउँछ, जसमा उनीहरूलाई आदर गर्नु, प्रेम श्रद्धा मर्यादा साथ व्यवहार गर्नु र उनीहरूको आर्थिक रूपमा सहयोग गर्नु समावेश छ। दोस्रो उदाहरणले यस दायित्वलाई परमेश्वरले कति गम्भीरतापूर्वक हेर्नुहुन्छ भन्ने कुरा देखाउँदछ। श्रोता, यदि कुनै मानिसले आफ्ना बुवा आमालाई मबाट जे मद्दत गर्नुपर्ने हो त्यो बलिदान हो भनेर भन्छ भनेदेखि यहाँ हामी देख्छौ यसले कुनै पनि भेटी वा बलिदानलाई जनाउन सक्छ। जुन व्यक्तिले विशेष रूपमा परमेश्वरलाई समर्पित गर्ने वाचा गरेको हुन्छ यस्तो समर्पणको परिणाम स्वरूप त्यो पैसा वा सामान पवित्र उद्देश्यको लागि मात्रै प्रयोग गर्न सकिन्छ। प्रेसवता, अनि यहाँ हामी अझै तल हेर्छौ, तिमीहरू त्यसलाई आफ्ना आमा बाबुको निम्ति फेरि केही गर्न दिँदैनौ, यसरी तिमीहरू आफ्ना चलिआएको परम्परालाई कायम राखेर रा परमेश्वरको वचनलाई रद्द तुल्याउँछौ अनि त्यसमा त्यस्तो अनेकन कामहरू तिमीहरू देख्छौ भनेर येशूले प्रश्न सोध्नु भएको छ। श्रोता, परमेश्वरको वचनलाई तिनीहरूले परम्पराको नाउँद्वारा प्रभावहीन बनाउँदै थिए। प्रभावहीन बनाउनु भनेको अधिकारबाट वञ्चित गर्नु हो वा रद्द गर्नु हो। हामीलाई परमेश्वरको वचनले के भन्छ? तिमीले ख्रिस्टमा विश्वास गर, तिमीले उद्धार र मुक्ति पाउँछौ। तर हामी मानिस के भन्छौ? यो हाम्रो समाज हो, हाम्रो परम्परा हो, यसकारणले गर्दा हामी परम्पराको पछि लाग्नु पर्छ, नत्र हामी सामाजिक बहिष्कारमा पर्नेछौ। यो मानिसको विचार हो। परमेश्वरको विचार, यीशुलाई विश्वास गर र उद्धार पाऊ। आदरणीय श्रोता, तपाईँ यदि परम्पराको पछि लागेर परमेश्वरको अनुग्रहलाई इन्कार गरेर तपाईँले काम गर्दै हुनुहुन्छ भने तपाईँले आफ्नो परम्पराको खातिर परमेश्वरले तपाईँलाई सित्तै दिनको उद्धार र मुक्तिलाई तुच्छ ठानिरहनु भएको हुन्छ। त्यसकारण याद राख्नुहोस्, आफ्नो परम्पराको नाउँमा आफूले पाउने उद्धार र मुक्तिलाई केही होइन जस्तो ठानेर इन्कार नगर्नुहोस्। आदरणीय श्रोता, जब हाम्रो शरीर यो संसारबाट जान्छ त्यतिखेर हाम्रो परम्परा र रीतिरिवाज केही पनि काम लाग्दैन। आदरणीय श्रोता, त्यसकारणले गर्दाखेरि तपाईँले पाउन लागेको उद्धार र मुक्तिलाई तपाईँले नछोड्नुहोस्, बलियो गरी पक्रिराख्नुहोस्। जुन जुन परम्पराहरू परमेश्वरको वचनको विरुद्धमा हुँदैन ती सबैलाई हामीले विश्वासपछि पनि अवलम्बन गर्न सक्छौ, तर जुन जुन परम्पराहरू जो कुरीति हो जसलाई ख्रिस्टमा विश्वास गरिसकेपछि हामी पालन गर्न सक्दैनौ त्यसलाई हामीले छोड्नु पर्छ। उदाहरणको लागि, ख्रिस्टमा विश्वास गर्नु अगाडि रक्सी चुरोट र नसा जाँड रक्सीको अमल गर्नु जाहेज हो र परम्परा हो भन्ने हुन्छ र कतिपय हाम्रा विभिन्न प्रकारका जात जातिका जनजातिका व्यक्तिहरूमा यो परम्परा होला, तर त्यही जनजातिबाट कोही ख्रिस्टमा आउँछ भने अब जाँड रक्सी र चुरोट बिँडी जो परम्परा हो त्यसलाई छोड्नु पर्दछ, अन्यथा त्यसले तपाईँले पाउने उद्धार र मुक्तिलाई असर पार्न सक्दछ।
त्यसकारणले गर्दा आज म तपाईँलाई दुईवटा छनौट, परमेश्वरबाट पाउने उद्धार र मुक्तिलाई छान्नुहुन्छ वा खोक्रा परम्पराहरूलाई। आदरणीय श्रोता, ख्रिस्ट येशूलाई विश्वास नगर्ने परम्परामा के हुन्छ? सबै कुराहरू, अशुद्धि कुराहरू हृदयबाट बाहिर निकालिन्छ। येशूले 18 पदमा भन्नुभयो कि तिमीहरू अझै अबुझ छौ, जे बाहिरबाट मानिस भित्र पस्छ त्यसले उसलाई अशुद्ध पार्न सक्दैन भनेर तिमीहरू जान्दैनौ, किनकि त्यो उसको हृदयमा होइन तर पेटभित्र पस्छ र बाहिर निक्लिहाल्छ। तर जे मानिसबाट बाहिर निस्किन्छ त्यसले मानिसलाई अशुद्ध पार्छ, अर्थात् हृदयमा भएका फोहोर बोलीहरू अनि हृदयमा सोच्ने फोहोर कुराहरू त्यसले मानिसलाई अशुद्ध पार्छ, अर्थात् भित्रबाट आउने, मानिसको हृदयबाट आउने खराब विचार, व्यभिचार, चोरी र परस्त्रीय गमन जस्ता कुराहरूले चाहिँ मानिसलाई अशुद्ध पार्छ भनिएको छ। साथै कतिपय परम्पराहरूमा यी सब परम्पराको रूपमा मानिन्छ, तर जब मसीहमा आइन्छ यो चाहिँ परम्पराले उनीहरूलाई अशुद्ध पारेको हो, तर ख्रिस्टमा आइसकेपछि यसलाई छोडेको खण्डमा मानिस ख्रिस्टको अनुमोल रगतद्वारा शुद्ध हुन सक्दछ। श्रोता, अशुद्धको अर्को पर्यायवाची शब्द हो पाप, मानिसको हकमा। र येशू ख्रिस्टलाई हामीले सबै अन्धकार र रूढीवादी परम्परालाई त्यागेर हामीले उहाँले दिने उद्धार र मुक्तिलाई ग्रहण गर्नुपर्छ र हामी आफूले आफूलाई शुद्ध पार्नुपर्छ भन्दै अब भने आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ। र यतिखेरसम्म कार्यक्रम सुनेर हामीलाई साथ दिनुभएकोमा यहाँहरूलाई हामी हृदयदेखि धन्यवाद दिन्छौ। र आजको कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो, तपाईँलाई आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ कार्यक्रम महिमाको वेदी, गुड न्यूज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605, अनाम नगर, काठमाडौँ नेपाल। र हाम्रो इमेल jonathangiri2015@gmail.com पनि तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। हवस् श्रोता, भने तपाईँको हप्ताभरिको आशिषको निम्ति एउटा आशिषमय वचन छोडेर जानेछु, जुन रहेको छ अय्युब 8:20 लेखिएको छ। यो निश्चय जान्नुहोस्, निर्दोष मानिसलाई परमेश्वर इन्कार गर्नुहुन्न, न त उहाँले दुष्ट काम गर्नेको हात नै बलियो पार्नुहुन्छ। आमेन। आदरणीय श्रोता, यो हप्ता तपाईँले पनि प्रभु येशू ख्रीष्टले आफ्नो जीवनको प्रभु र मुक्तिदाता भनेर निर्दोष ठहरिने हप्ता बन्न सकेकोस् भन्दै अब नि प्राविधिक कक्षबाटका प्राविधिक मित्र साथ प्रस्तुत जोनाथन गिरीलाई आज्ञा दिनुहोस्। अवस्था जय मसीह।

0: नेपालगंज सुसमाचार प्रचार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जयमा श्री श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिस बैंकका साथै नेपालका विभिन्न 14 भन्दा बढ़ी रेडियो स्टेशनहरूबाट प्रसारण भइरहेको छ। आगामी दिनमा नेपालका अन्य थप रेडियो स्टेशनहरूबाट पनि यो कार्यक्रम चाँडै नै प्रसारण गरिने कुरा यहाँहरूलाई जानकारी गरिन्छ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमाई अनन्त सूर्य राज्यको हकदार बन्न आग्रह गर्दछ। प्रिय श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझावका लागि हामी कार्यक्रमको अन्तमा यहाँहरूलाई हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। त श्रोता, आजको कार्यक्रममा हामी धार्मिकताको विषयमा हेर्नेछौ। सामान्यतया धार्मिकता भन्ने बित्तिकै तपाईँ हामी सबैजनाले यसको अर्थलाई उच्च तवरले बुझ्दछौ, अर्थात धार्मिकताले सबै कुरा असल छ भन्ने कुरा अंकित गर्दछ। त आउनु श्रोता, यो विषयमा बाइबलले के भन्दछ त? यही विषयमा केन्द्रित रहेर आज तपाईँ हामीलाई पवित्र धर्मशास्त्र बाइबलबाट स्पष्ट र विस्तृत रूपमा जानकारी दिनको लागि तपाईँ हाम्रो माझमा आदरणीय पास्टर प्रभुजन साई उपस्थित हुनु भएको छ।
1: आदरणीय श्रोता, सुसमाचार सबैका लागि कार्यक्रममा फेरि पनि म प्रभुजन साई यहाँहरूलाई हार्दिक नमस्कार तथा जय मसीह टक्र्याउँदछु। श्रोता, यहाँहरूका बीचमा यो कार्यक्रम प्रसारण गर्ने सबै रेडियो मार्फत यहाँहरूलाई यो प्रस्ताउन खोज्दैछौ कि तपाई हामी एकै ईश्वरका सन्तान हौ, तपाई हामी एकै शारीरिक डिजाइनमा बनाइएका छौ, हामीहरूका हरेक अंग प्रत्यङ्गहरू मिल्दछन् र हामीहरू मानव हौ। मानव सबैलाई परमेश्वरले एकै प्रकारले डिजाइन गर्नुभयो र हामीहरू देखिँदाखेरि रूप फरक देखिए तापनि, हाइट फरक भए तापनि, वेट फरक भए तापनि, परमेश्वरले मानिस जाति सबैलाई एउटा डिजाइनमा बनाउनुभयो र उहाँले यो पनि भन्नुभयो, मेरै स्वरूपमा र मेरै प्रतिरूपमा मैले बनाउनेछु। श्रोता, हामी पवित्र परमेश्वरका स्वरूप र परमेश्वरका प्रतिरूप हौं, अथवा तपाईँ र मैले सृष्टिकर्ता अदृश्य पवित्र परमेश्वरको प्रतिनिधित्व गर्नुपर्छ यो धरतीमा। आज हामी एउटा शब्दको बारेमा हेर्नेछौ श्रोता, यो शब्द हो धार्मिकता अथवा राइटेसनेस। यो धार्मिकता भन्ने शब्द प्रतिदिन बोलिने बोलीचालीहरूको भाषामा भन्दा बाइबलीय भाषामा धर्मी अनि धार्मिकता शब्द अधिक मात्रामा प्रयोग गरिएको पाइन्छ। यद्यपि दुवै शब्द दिन प्रतिदिनका कुराकानीसँग सम्बन्धित भएका हुनाले बाइबलका कतिपय आधुनिक संस्करणहरूले ठिक, उचित, न्यायचित अनि इमान्दार जस्ता शब्दहरू प्रयोग गर्न रुचाएका छन्। धर्मी व्यक्ति त्यो हो जसले अन्य कुराहरू लगायत उचित काम गर्छ वा ठिकसँग चल्दछ। धार्मिक व्यक्ति त्यो हो जुन ईश्वरले लागू गर्न चाहेको व्यवस्था अनुसार हिँड्ने र हिँड्ने प्रयास गर्ने व्यक्तिलाई धार्मिक व्यक्ति भनेर भनिनु पर्दछ। अब धार्मिकताको स्रोत त्यो मानिसहरू सही ट्र्याकमा र सही बाटोमा हिँड्नलाई स्रोत के हो त? जेल हामीहरूको एउटा सुधार केन्द्र हो कि जसद्वारा हामी एक धर्मी व्यक्ति बन्न सक्छौ कि? अथवा सुधार केन्द्रहरू विभिन्न छन् यो धरतीमा, ती सुधार केन्द्रहरू हुन् कि हामीलाई धर्मी व्यक्ति बनाउने? विभिन्न मानिसहरूका शिक्षा दीक्षा र प्रशिक्षणहरू हुन्छन्, तिनीहरू हुन् कि हामीलाई धार्मिक व्यक्ति बनाउने? के हो, हामी कसरी एउटा धर्मी व्यक्ति बन्न सक्छौ त? त्यो कुरा पनि हामी पवित्र धर्मशास्त्र बाइबलमा पाउँदछौ। धार्मिकताको स्रोत भनेको तपाईँ र म मानिस जससँग विभिन्न प्रकारका स्वभावहरू हुन्छन्, यो सबै स्वभाव सहितको यो शरीरको डिजाइन गर्ने र यो सबै क्रिएसन अथवा सृष्टि भएका थोक वस्तुहरूलाई बनाउनु हुने द क्रिएटर, सृष्टिकर्ता ईश्वर हुनुहुन्छ र सिद्ध धार्मिकता केवल परमेश्वरबाट मात्र पाइन्छ भन्ने कुरा हामी पवित्र धर्मशास्त्र बाइबलबाट हामी भेटाउन सक्छौ। उहाँ भलाई गर्नमा सिद्ध हुनुहुन्छ अनि सही र गलतको सिद्ध ज्ञान पनि उहाँसित मात्रै छ भनेर पवित्र धर्मशास्त्र बाइबलको व्यवस्था भन्ने पुस्तकको 32:4 र भजन संग्रह 145:17 साथै यसैया 45:21 पदमा र रोमी 9:14 र हिब्रू 6:18 पदतिर पनि यो प्रस्ताइएको छ। आदरणीय श्रोता, परमेश्वरले मानिसलाई आफ्नै प्रतिरूपमा सृष्टि गर्नुभएकोले मानिसमा पनि धार्मिकताको ज्ञान हुन्छ, ईश्वरीय आत्माको छाप हुन्छ। यदि मानिसहरूका व्यवहार ठिक छन् भने अनि नैतिक दृष्टिकोणमा पनि उनीहरू ठिक छन् भने बाइबलले उनीहरूलाई धर्मी भन्दछ। जुन कुरा उत्पत्ति 7:1 पाउँदछौ, भजन संग्रह 15:2 पाउँदछौ, हितोपदेश 12:3-10 व्याख्या गरेको छ र लुका 1:6 र दोस्रो कुरन्ती 9:9-10 पदले पनि यो प्रस्ताउँदछ। यो धार्मिकता मानिसको आफ्नो चेष्टाद्वारा प्राप्त गरिने नैतिक सिद्धान्त होइन। कतिपय बेला हामीहरूले आफ्नो धार्मिकता आफै गर्न खोज्छौ र प्रयास गर्छौ, यो अति असल राम्रो कुरा हो। तर श्रोता, यो कुनै मानिसले गरेको प्रयासद्वारा मानिसको आफ्नो चेष्टाद्वारा प्राप्त गरिने नैतिक सिद्धान्त होइन, तर विश्वास अनि आज्ञाकारिताद्वारा प्राप्त गरिने परमेश्वरसँगको ठिक सम्बन्ध हो भनेर बाइबलले प्रमाणित गरेको छ। यदि तपाईँ र हामीले बाइबलको यसैया भन्ने पुस्तकको 50:9 पदतिर हेर्यौं भने अथवा यसरी नै हबकुक भन्ने पुस्तकको 2:4 पदमा हेर्यौं भने र रोमीको 3:4-5 9:31-32 10:3-4 यसरी नै गलाती 3:3 हेर्यौं भने पनि यो यस्तो धार्मिकता हो जसले परमेश्वरलाई प्रसन्न तुल्याउँदछ अनि निश्चित रूपमा उहाँको सहायता ल्याउँदछ, जुन कुरा भजन संग्रह 45:7-8 र यसैया 56:1-12 पनि यो हामी शिक्षा पाउँदछौ। आदरणीय श्रोता, तपाईँ र मेरा परमेश्वर एक हुनुहुन्छ। उहाँले आकाश धरती बादल वृष्टि तपाईँ र मेरा अंग प्रत्यङ्ग बनाउनुभयो। तर मानिसहरूको हटीपन, मानिसहरूको अल्पविद्या भयंकरण, यस्ता शब्द र यस्ता स्वभावले गर्दा आज हामी परमेश्वरलाई एकातिर लतारेर हामी आफै आफ्नो जिन्दगीको सुख विलास र विजयमा जान प्रयास गरिरहेका छौं। तर श्रोता, विश्वास गर्नुहोस्, पवित्र धर्मशास्त्र बाइबलमा परमेश्वरको जीवित वाणीले यो आफ्नै बलले र आफ्नै बुद्धिले पूर्ण रूपले प्राप्त गर्न नसकिने कुरा हो भनेर प्रस्ताएको छ। धार्मिकता एउटा निजी व्यवहार मात्र होइन, यो एउटा सामाजिक कुरा पनि हो। परमेश्वरको धार्मिकताले सामाजिक न्यायको माग गर्दछ, जुन कुरा यसैया भन्ने पुस्तकको 5:7-9 पदसम्म र आमोसको 5:5 हामी यो पाउँदछौ। वास्तवमा न्याय भन्ने कुरा बाइबलमा उल्लेख गरिएको धार्मिकताको एक विशेषता अथवा गुण हो। साधारणतया बाइबलले धार्मिकता अनि यससँग सम्बन्धित शब्दहरूलाई कानूनी रूपले प्रयोग गर्दछ। जहाँ न्यायाधीशले धार्मिकतापूर्वक न्याय गर्नुपर्दछ, कुनै न कुनै मामलामा न्यायाधीश एक प्रकारको ईश्वरीय व्यक्तित्व गनिन पुग्दछ, जुन कुरा उत्पत्ति 18:1 भजन संग्रह 96:1 उपदेश 3:1 प्रेरित 17:1 यस्ता दोस्रो तिमोथी प्रकाशको पुस्तकतिर यो कुरा हामी पाउँदछौ। अरू कुरामा एउटा प्रशासनिक अधिकारी अथवा न्यायाधीश हुन्छ, जुन कुरा लेवी 19:15 र व्यवस्था 4:8 पदमा भनिएको छ। निर्दोष अनि अपराधी कर्मशः धर्मी र दुष्ट हुन्छन् अथवा निर्दोष भनेको धर्मी र अपराधी भनेको दुष्ट भनेर गनिन्छ, यो कुरा हामीलाई थाहा छ। निर्दोषलाई मुक्त गरिदिँदा न्यायाधीशले ऊ ठिक वा धर्मी भएको घोषणा गर्छ अनि अपराधीलाई दोषी ठहराउँदा ऊ बेठिक वा दुष्ट भएको घोषणा गर्दछ। यो कुरा पनि हामी प्रष्ट बाइबलको व्यवस्थाको पुस्तक, राजाको, अय्यूबको पुस्तक, मलाकीको, मत्तीको, रोमीका पुस्तकहरूमा हामी पाउँदछौ। विश्वासद्वारा धर्मी ठहराइन्छ, उहाँका वचन अध्ययन गर्ने क्रममा मानिस विश्वासद्वारा मात्रै धर्मी ठहराइन्छ भन्ने बाइबलको सिद्धान्तलाई धार्मिकताको यो कानूनी विचारले अर्थपूर्ण बनाउँदछ। हिब्रू अनि ग्रीक भाषामा धर्मी अनि निर्दोष ठहराउनु भन्ने शब्दको मूल शब्द एउटै छ। निर्दोष ठहराउनुको अर्थ धर्मी ठहराउनु हो। ख्रिष्टमा अनि उहाँको उद्धारको काममा विश्वास गर्नेहरूलाई धर्मी ठहराउने काम परमेश्वरको हो। विश्वासीहरूको आचरणको स्तरमा अथवा येशु प्रभुलाई मुक्तिदाता र उद्धारकर्ता भनेर पाप पश्चातापको प्रार्थना गरिसकेका मानिसहरूको आचरणको स्तरमा सुधार आएकोमा सन्तुष्ट भएर परमेश्वरले उनीहरूलाई धर्मी ठहराउनुहुन्छ। तर उनीहरू धर्मी भएको घोषणा गर्नुहुन्छ। परमेश्वरको धार्मिकताले पापको दण्डको माग गर्दछ, जो ख्रिस्टले पापीहरूको पक्षमा पूरा गरिदिनु भएको छ। त्यसैले परमेश्वरले पश्चाताप गर्ने पापीहरूलाई धर्मी ठहराउनुहुन्छ र यसो गर्दा उहाँ आफै धर्मी ठहरिनुहुन्छ भन्ने कुरा रोमीको पुस्तक 1:16-17, 3:4-5 पनि यो कुरा प्रस्ताइएको छ। गलातीको पुस्तक 2:3 साथै फिलिपीको पुस्तक 3 विश्वासीहरूको धार्मिकताको बारेमा परमेश्वरको जीवित वचनले ती ठाउँहरूमा प्रस्ताउनु भएको छ। यद्यपि धार्मिक कामहरू वा असल कामहरूले कसैको उद्धार हुन सक्दैन, तर मानिसहरूले उद्धार पाएपछि उनीहरूको जीवन धार्मिक कामले परिपूर्ण हुनुपर्दछ, जुन कुरा एफिसी 2 र फिलिपी 1 बताइएको छ। परमेश्वरले एकपल्ट उनीहरूलाई धर्मी घोषित गर्नुभएपछि धर्मी जीवन बिताएर व्यवहारिक रूपमा त्यसलाई सत्य साबित गर्नुपर्दछ। आदरणीय श्रोता, तपाईँ र हामीहरू आज यो धरतीमा जन्मिसकेपछि हामीहरू एउटा प्रस्ताउनु भएको छ। यद्यपि धार्मिक कामहरू वा असल कामहरूले कसैको उद्धार हुन सक्दैन, तर मानिसहरूले उद्धार पाएपछि उनीहरूको जीवन धार्मिक

समुद्रमा डुङ्गा चलिरहेको छ भने त्यो डुङ्गा समुद्रमाथि चलेको छ, त्यसैले त्यो डुङ्गा पानीमा नछोएर त्यो अलग रहन सक्दैन। त्यसरी नै तपाईँ र हाम्रो जीवन पनि यो धरतीमा जन्मिसकेपछि पापमा नछोएको, पाप कर्ममा नफसेको कोही पनि व्यक्ति हुँदैन। या त तपाईँ हामीले पास्टरलाई लगाऊ, या त हामीले रेभरेन्डलाई लगाऊ, या त हामीले पुजारीलाई लगाऊ, या त हामीले नेता राजा मन्त्रीहरूलाई लगाऊ, हरेक व्यक्तिले आफ्नो जीवनमा पाप गरेकै हुन्छ। त्यसैले श्रोता, तपाईँ र मेरा परमेश्वर भला परमेश्वर भएको कारण उहाँ ईश्वर ईसा मसीह बनेर यो धरतीमा आएर तपाईँ र मेरो जीवनलाई, तपाईँ र मेरो जुन बन्धनमा परेको जीवनलाई स्वतन्त्रता दिन, अन्धकार र अन्यल र अन्धविश्वासमा फसेको जीवनलाई सत्य जीवन र सही दृष्टिकोणमा फर्काउने इच्छा हाम्रा महान परमेश्वरको भयो। त्यसैले ती ईश्वर येशु बनेर आएर तपाईँ र मेरा पाप र अधर्मलाई धुलाउनलाई उहाँले आफ्नो चोखो रगत बगाउनु भएको। आदरणीय श्रोता, यतिखेर हामी ती महान परमेश्वर उद्धारकर्ता येशु ख्रीष्टको सम्झना गर्दै एउटा भजन हामी सुन्नेछौ। त्यहाँपछि फेरि यहाँहरूका बीचमा सुसमाचार सबैका लागि कार्यक्रममा उहाँको दयामा उपस्थित हुनेछौ।

0: उहाँले बताउनुभयो र तपाईं र हामीहरू पाप गर्न मिल्दैन, पाप गर्छौं भने हामी पापी हौं र पापीहरूको न्याय हुन्छ। कुनै पनि धरतीमा अवतार भएका भगवान हरेकले पापीलाई कहिल्यै पनि ठिक मान्नु भएन र तपाईँ र मैले पनि पापीलाई ठिक मान्दैनौ। इवन हामी आफूले पाप गरेका भए तापनि, इवन हामी आफू शुद्ध र पवित्र रहन नसकेका भए तापनि, इवन तपाईँ र हाम्रो जीवन दूषित र कमजोर भए तापनि, हामीहरू पापी आदमीलाई घृणै गर्छौ र पाप गर्नुहुन्न भन्ने शिक्षा दिन्छौ। यही कुरा विभिन्न प्रकारका धार्मिक अवतारहरूमा भए र त्यस्ता अवतारहरूमा त्यस्तै पाठहरूमा यही विषयलाई लगेर ठूला ठूला लडाई झगडाहरू भने। यही गर्ने ट्रम्पको केही समय पछि एउटा अचम्मको स्पेशल घटना घट्यो। त्यो घटना थियो स्वर्गबाट सृष्टिकर्ता ईश्वर यो धरतीमा येशु बनेर आउनु र यो धरतीमा बाटो बिराएका, अलमल्लिएका, अन्धकारमा परेका, अन्धविश्वासमा डुबिरहेका सारा सबै मानिसहरूलाई सत्य येशु ख्रिस्टको नाउँमा पाप पश्चातापको प्रार्थना गराएर मोक्षे र मुक्ति दिनलाई उहाँको इच्छा थियो। त्यसैले श्रोता, तपाईँ र हामीहरू येशु ख्रिस्टमा यो भिन्नता देख्छौ कि अरू सबैले पाप नगर भनेर भने येशु ख्रिस्टले पनि पाप नगर त भन्नुभयो, तर उहाँले पापीलाई घृणा नगरेर पापलाई मात्र घृणा गर्नुभयो। तपाईँ र म पापीलाई उहाँ साह्रै प्रेम गर्नुहुन्छ र तपाईँ र मैले गरिरहेका ती पाप कर्महरूलाई त्यागेर हामी पापीहरू पवित्र ईश्वर येशूको नाममा उहाँमा विश्वास गरेर उहाँको शास्त्र, उहाँको शक्तिशाली वचन बाइबल पाठ गर्दै हामीहरू परमेश्वरको आराधना स्तुति गर्दै यो धरतीको जीवनमा व्यस्त रहौ, तब मात्रै हामी सत्य स्वर्गीय राज्यमा जान पाउँछौ, जहाँ अनन्तको धाम हो, जहाँ मुक्ति र मोक्ष पाएका मान्छे जाने ठाउँ हो, जहाँ जानलाई कुनै पनि धन पैसा, कुनै पनि इज्जत मान खर्च गर्नु पर्दैन, कुनै पनि पशुहरूलाई बलि गर्नु पर्दैन, सिर्फ हामी मानिसहरूले आफ्ना जान अनजान रूपले भए गरेका भूल गल्तीको निम्ति पश्चातापको प्रार्थना येशु ख्रिस्टको नाममा गरे पुग्छ। त्यसैले श्रोता, तपाईँ र म ईश्वरका सन्तान हौ, ईश्वरका स्वरूप हौ, ईश्वरका प्रतिरूप हौ, तर हामी एक आपसमा ईश्वर सम्बन्धी खिचतानी भइरहेको छ। कारण एउटा मात्र छ, राम्रोसँग धर्मशास्त्रहरू अध्ययन गर्दैनौ। हामीले यदि धर्मशास्त्र राम्रोसँग अध्ययन गर्यौं भने सारा सृष्टिका मालिक धामका परमेश्वरले बोल्नु भएको, भन्नुभएको यथार्थ कुरा हामीले बुझ्नेछौ। तर दुःखको कुरा, धर्मशास्त्र अध्ययन गर्नलाई फुर्सद मिल्दैन, संसारका कामहरूमा व्यस्त छौ, संसारका धन दौलत इज्जत मानमा व्यस्त छौ। परमपिता परमेश्वरका वाणी जुन उद्धारकर्ता येशु ख्रिस्टले तपाईँ हामीलाई यो धरतीमा आएर बुझाएर जानुभयो, त्यो कुरा अहिलेसम्म पनि तपाईँ र मैले गर्नुपर्ने एउटा पाठ छ। त्यसैले श्रोता, तपाईँ र हामीहरू परमेश्वर येशु ख्रिस्टको नाउँमा उहाँको चरण पाउमा उहाँको आराधना स्तुति हुने ठाउँलाई खोज्दै खोज्दै जाउँ र परमेश्वरको प्रेम तपाईँ र मेरो जिन्दगीमा झल्किनेछ। तपाईँ र मैले हाम्रा पवित्र परमेश्वर कति महान हुनुहुन्छ, कति स्वच्छ हुनुहुन्छ, कति पवित्र हुनुहुन्छ तब मात्र जान्नेछौ। श्रोता, तपाईँ र मेरा हातका रचनाहरूलाई हामीले ईश्वर नमानौ, कोही पनि कालीगरले बनाएका विभिन्न प्रकारका आकृतिहरूलाई ईश्वर नमानौ, हामी दुःख साथ कमाएका धन पैसालाई ईश्वर नमानौ र विभिन्न बोट बिरुवालाई, सूर्य चन्द्रमालाई ईश्वर नमानौ, किनभने तिनीहरू ईश्वर होइनन् तर ईश्वरले बनाएका थोक वस्तुहरू हुन्। ईश्वर एकमात्र हुनुहुन्छ जो स्वर्ग पृथ्वीका मालिक हुनुहुन्छ, जो येशु ख्रिस्ट बनेर यो धरतीमा आएर तपाईँ र मेरा निम्ति बलि हुनुभयो र उहाँको बलिमा विश्वास गर्नेहरू, उहाँलाई उद्धारकर्ता र मुक्तिदाता भनेर स्वीकार्नेहरू, उहाँको नाउँमा पाप पश्चाताप गर्नेहरू, त्यहाँ पछि निर्जीव वस्तु र सृष्टिलाई ईश्वर नभन्नेहरू उहाँको अनुग्रह र कृपामा पर्दछन् र तिनीहरूले मोक्ष र मुक्ति पाउँदछन्। यो धरतीको जीवन पछि उनीहरू अनन्त अनन्तको स्वर्गीय राज्यमा पुग्दछन्। यसैले श्रोता, तपाईँ र मेरो यो धरतीमा एउटा मात्र सबैभन्दा महत्वपूर्ण स्वार्थ हुनुपर्छ, त्यो हो कोही पनि मानिस मरेर नरकमा जानु नपरोस्, हरेक मानिसहरूले स्वर्गवास पाओस्। यो तपाईँ र मेरो लक्ष्य हुनुपर्दछ र छ पनि। तर श्रोता, सूत्र बिना कहिले पनि सम्बन्धित एन्सर नपाइने भए झैं हामी स्वर्ग जानलाई पश्चाताप गर्नुपर्छ। पश्चाताप के कसरी गर्नुपर्छ, कसको नाउँमा गर्नुपर्छ, मिशनरी दाजुभाइ दिदीबहिनीहरूले तपाईँ हामीलाई सिकाउँछन् र हामीहरू मण्डली भवनमा गएर ती येशु मसीहको बारेमा सिकौं, बुझौं, जानौं के उहाँ को हुनुहुन्छ, उहाँलाई किन मान्ने, उहाँलाई विश्वास गर्दा के हुन्छ, हामी प्रष्टै बुझ्नेछौं। त्यसैले श्रोता, परमेश्वरलाई खोज्नु भनेको पैसालाई खोज्नु, धन दौलत इज्जत मानलाई खोज्नु होइन, परमेश्वरलाई खोज्नु भनेको सृष्टिकर्ता परमधामका परमेश्वरलाई बुझ्नु हो र उहाँ तपाईँ र हाम्रो हृदयमा आएर बोलावट गर्न चाहनुहुन्छ। आदरणीय श्रोता, सुसमाचार सबैका लागि कार्यक्रमले यही अनुरोध गर्दछ, हरेक मानिसहरूले येशु ख्रीष्टको नाउँमा पाप पश्चातापको प्रार्थना गर्नै पर्दछ। कुन दिन हामी यो धरती छोडेर जानु पर्ने हो कसैलाई ठेगान छैन, कस्तो प्रकारले हामी यो धरती छोड्नु पर्ने हो कसैलाई ठेगान छैन। त्यसैले परमपिता परमेश्वर येशु ख्रीष्टले भन्नुहुन्छ, तिमीहरूले मेरो नाउँमा पाप पश्चाताप गर, मैले तिमीहरूलाई हिउँ जस्तै सेता र सूर्य जस्तै चम्किला बनाउनेछु। त्यसैले श्रोता, तपाईँ र म मानिस हौ र मानिसलाई उद्धार र मुक्ति दिनलाई ईश्वर यो धरतीमा आउनुभयो। हो, तिनै ईश्वरलाई येशु भनिन्छ जसले अचम्म र उद्वेगका काम गर्नुभयो, जुन येशु अहिले पनि जीवित हुनुहुन्छ, जुन येशुले अहिले पनि तपाईँ र मलाई अति प्रेम गर्नुहुन्छ, आशीर्वादले भरपूर पार्न चाहनुहुन्छ। तर उहाँको वचन के हो, उहाँको लक्ष्य के हो, उहाँको सोच के हो, हामी यो धरतीमा भएका सबै धरतीवासीहरूले बुझ्नु पर्दछ। उहाँको सोच र विचार एउटा मात्र छ, कोही पनि मानिस लुसिफरको भ्रममा परेर नरकमा पुग्नु नपरोस्, हरेक मानिसले स्वर्गीय यथार्थ बुझेर त्यो स्वर्गीय यथार्थ येशु ख्रीष्टको नाउँमा पाप पश्चातापको प्रार्थना गरेर मात्र मिल्छ भनेर हरेकले बुझ्नुपर्छ र बुझोस् भन्ने अपेक्षा छ। त्यसैले श्रोता, यो सुसमाचार सबैका लागि कार्यक्रममा म फेरि पनि यहाँहरूका बीचमा अनुरोध गर्न चाहदछु कि हामी कुन दिन यो धरती छोडेर जाने हो त्यो ठेगान नभएको कारण छिटो भन्दा छिटो हामी मण्डलीमा अथवा चर्चमा गएर येशु ख्रीष्टको बारेमा बुझेर जानेर हामीले आफ्ना पाप पश्चातापको प्रार्थना छिटो भन्दा छिटो गर्नुपर्दछ। त्यसैले श्रोता, तपाईँ र मलाई रक्षा गर्नुहुने रक्षक परमेश्वर येशु हुनुहुन्छ, जो सत्य हुनुहुन्छ, जो उद्धारकर्ता हुनुहुन्छ, जो मुक्तिदाता हुनुहुन्छ। आदरणीय श्रोता, तपाईँ र मेरो सोच विचारलाई समेत पढ्न सक्ने परमधामका परमेश्वर येशु ख्रीष्ट आज तपाईँ र मेरा पाप र अधर्मका निम्ति बलि हुनु पर्यो र उहाँको बलिद्वारा किनिएका भएको कारण हामीले घमण्ड गर्नुपर्छ त येशु ख्रीष्टको नाममा गर्नुपर्छ, होइन भने धरतीका कुनै पनि धन दौलत इज्जत मान घमण्ड गर्न योग्यका छैनन्, किनभने हामी पापको डल्लो छौ, हामीहरूको जीवनभरि पापको श्राप छ र येशु ख्रीष्टमा विश्वास गरे मात्रै त्यो श्रापहरू मेटिन्छ, अर्को कुनै पनि अवसर नभएको कारण हामी यो सुसमाचार सबैका लागि कार्यक्रम मार्फत यही भन्न चाहन्छौ। आदरणीय श्रोता, येशु प्रभुमा विश्वास गरौं, उद्धार र मुक्ति उहाँमै छ, जीवन उहाँले दिनुहुन्छ, येशु ख्रीष्टलाई आफ्नो जीवनमा निम्त्याउ र उहाँ हाम्रो जीवनमा आउनुभयो भने हाम्रो जीवनले नयाँ मोड लिनेछ र नसोचेका कुरा पूरा हुनेछन् र परमेश्वरको इच्छा अनुसार चल्ने प्रयत्न गरौं। हाम्रा परमेश्वर टिठालो हुनुहुन्छ, तपाईँ र मलाई अति सहायता गर्न चाहनुहुन्छ। त्यसैले श्रोता, धार्मिकता र धर्म भन्नाले भिन्न छ र धार्मिकता भनेको त्यो मानिसहरूको स्वभाव हो जुन मानिसहरू ईश्वरीय अभिषेक ईश्वरीय वरदान पाएका छन्। यो धरतीमा विभिन्न प्रकारका आत्माहरूलाई विभिन्न प्रकारका मूर्तिहरूलाई विभिन्न प्रकारका बोट बिरुवाहरूलाई ईश्वर भनेर हराइरहेका हामी नेपालीहरूको लागि आँखा खोलिदिन ईश्वर यो धरतीमा आउनुभयो। उहाँलाई भनिन्छ येशु ख्रीष्ट। ती येशु ख्रीष्टलाई आफ्नो मुक्तिदाता र प्रभु भनेर स्वीकार्न कहिले पनि नहस्कसाउन विन्तीका साथ म यो सुसमाचार सबैका लागि कार्यक्रम मार्फत बिदा हुन्छु। हस्त परमेश्वर येशु ख्रीष्टको उद्धार सबैलाई मिलोस्। परमपिता परमेश्वरको आशीर्वाद सबैलाई मिलोस्। मैले पाएको खुशी र सुख र आनन्द परमेश्वरमा विश्वास गर्ने हरेक जनले पाएको सुख आनन्द चंगाई उद्धार र मुक्ति यो धरतीका हरेक व्यक्तिले पाओस् भन्ने कामनाका साथ यो कार्यक्रमबाट बिदा हुन्छु। हस्त नमस्कार। जय मसीह। परमेश्वरले सबैलाई आशीर्वाद दिनुभएको होस्।
1: धन्यवाद पास्टर प्रवचन साईलाई। साँच्चीकै आजको वचन अत्यन्तै आशिषमय थियो। आशा छ आजको वचनबाट यहाँहरूले महत्वपूर्ण शिक्षा हासिल गर्नुभएको छ। वचनले भने जस्तै धार्मिकता परमेश्वरको सबैभन्दा मन पर्ने कुरा हो, जसले गर्दा परमेश्वरले मानिसलाई योग्य ठान्नु हुँदछ। अर्थात यसलाई स्पष्ट रूपमा भनियो भने सबै कुरामा योग्य भन्ने प्रमाणित गर्नुहुँदछ। हामीले वचनमा सुने जस्तै परमेश्वरले धर्मी जनको प्रार्थनालाई सुन्नुहुँदछ। हो श्रोता, यो कुराबाट पनि यो स्पष्ट आउँदछ कि परमेश्वरले धर्मी व्यक्तिलाई अत्यन्तै रुचाउनु हुँदछ र सबै कुराको योग्य भनेर उहाँले स्वीकार गर्नुहुँदछ। तर श्रोता, संसारमा धार्मिकता प्राप्त गर्न अर्थात परमेश्वरले चाहेको जस्तो धर्मी व्यक्ति बन्न त्यति सजिलो छैन। मानिसले धर्मी बन्नलाई विभिन्न धार्मिक क्रियाकलापहरू गर्ने गर्दछन्, तर पनि ती कुराहरू एट्याच नभएको बाइबलले प्रमाणित गरेको छ। अनि बाइबलले भन्दछ संसारमा कोही पनि धर्मी छैन, अर्थात एकजना पनि धर्मी छैन। यही कुरालाई मध्यनजर गरेर परमेश्वरले पापी मानिसलाई धर्मी बनाउनकै लागि आफ्नो एकमात्र पुत्र येशू ख्रीष्टलाई यस संसारमा मसीहको रूपमा मानिसहरूको पाप मेटाउनको लागि बलिदान हुनलाई पठाउनुभयो, र जसको बलिदानबाट यो संसारमा धार्मिकता प्रकट भएको हामी पाउँदछौ। यसकारण श्रोता, यदि तपाईँ धर्मी व्यक्ति बन्न चाहनुहुन्छ भने येशू ख्रीष्टको बलिदानलाई विश्वास गर्नुहोस् र उहाँले दिन चाहेको धार्मिकतालाई स्वीकार गर्दै तपाईँ धर्मी व्यक्ति बन्नु होस्। वचनमा भने जस्तै धर्मी व्यक्ति सबै कुराको योग्य हुन्छ, र मुख्य कुरा चाहिँ अनन्त स्वर्गीय राज्यको हकदार हुनको लागि येशू ख्रीष्टको बलिदानबाट प्राप्त धार्मिकता अति आवश्यक छ। यसकारण श्रोता, धर्मी हुनलाई अर्थात धार्मिकताको एकमात्र मार्ग येशू ख्रीष्ट हुनुहुन्छ। येशू ख्रीष्ट बाहेक अरू कुनै पनि मार्गले तपाईँलाई परमेश्वरको नजरमा पूर्ण रूपमा एक धार्मिक व्यक्ति बनाउन सक्दैन। यो कुरालाई मनन गर्नुहोस्। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ? कार्यक्रम प्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा तपाईँ थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। जसको लागि तपाईँले हामीलाई हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा चिठी, पत्र वा फोनको माध्यमबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो नेपालगंज स्थित स्टुडियोको टेलिफोन नम्बर रहेको छ 081-521-835, 081-521-835, र हाम्रो मोबाइल नम्बरहरू रहेका छन् 98-587-454, 98-587-454, 98-481-47-557, 98-481-47-557, र हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हौस् श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।
2: टाइम चेक। यति बेला साँझको 6 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: डरलाई कसरी जित्ने? जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 41 यहाँहरूलाई स्वागत छ। साहस भनेको के हो? जब धेरै जसो मानिसहरू साहसको बारेमा सोच्छन्, तिनीहरूले सुपर हिरोहरूको वर्णन गर्छन् जो असाधारण कार्यहरू अत्यन्तै सहजताका साथ गर्छन्। ती कल्पनाहरूले हामीलाई हेर्नको लागि राम्रो चलचित्रहरू बनाउँछन्, तर तिनीहरूले वास्तविक जीवनको वर्णन गर्दैनन्। जब हामी साहस प्रकट गरिरहेका हुन्छौं, यसको अर्थ यो होइन कि हामीसँग डर छैन। यसको अर्थ यो मात्र हो कि हामी डराएको भए पनि हाम्रो लक्ष्य प्राप्त गर्न, जोखिम उठाउन हामी इच्छुक छौं। दोस्रो तिमोथीको पुस्तक 1:7, किनभने परमेश्वरले हामीलाई डरको आत्मा होइन तर शक्ति, प्रेम र आत्मा संयमको आत्मा दिनुभएको छ। डर हामीले अनुभव गर्न सक्ने सबैभन्दा बलियो भावनाहरू मध्ये एक हो, तर परमेश्वरले हामीलाई डरलाई जित्न सक्ने अझ बलियो प्रेरणा छनौट गर्ने शक्ति दिनुभएको छ। उहाँले हामीलाई डरको सामना गर्दै साहसपूर्वक काम गर्ने क्षमता दिनुभएको छ। मत्ती 14 एउटा कथा छ जहाँ येशु पानीमाथि हिँडिरहनु भएको थियो। उहाँ आफ्ना चेलाहरू चढेको डुंगामा जाँदै हुनुहुन्थ्यो। मत्तीको पुस्तक 14:28। पत्रुसले उहाँलाई भने, हे प्रभु, तपाईँ नै हुनुहुन्छ भने मलाई तपाईँ कहाँ पानीमाथि आउने आज्ञा दिनुहोस्। डरमाथि विजय प्राप्त गर्ने पहिलो कदम भनेको तपाईँको परिस्थितिमा लागू हुने परमेश्वरको प्रतिज्ञा खोज्नु हो। पत्रुस पानीमाथि हिँड्न डराउँथे। प्रयास गर्नु अघि उनी यीशुबाट यो गर्न सक्छन् भन्ने आश्वासन चाहन्थे। पदथिसनकीको पुस्तक 2:13। यसकारण यसको निम्ति हामी पनि परमेश्वरलाई निरन्तर धन्यवाद चढाउँछौ, किनकि तिमीहरूले हामीबाट सुनेका वचन जो वास्तवमा परमेश्वरको वचन हो, सो तिमीहरूले मानिसको वचन जस्तै होइन तर परमेश्वरको वचन जस्तै ग्रहण गर्यौ, जुन वचनले तिमी विश्वासीहरूमा काम गर्दछ। प्रिय श्रोता, जब परमेश्वरले हामीलाई कुनै कुराको प्रतिज्ञा गर्नुहुन्छ र हामी विश्वासका साथ त्यो प्रतिज्ञामा काम गर्छौं, तब हामीले त्यो प्रतिज्ञाको परिणाम पाउने ग्यारेन्टी हुन्छ। मत्तीको पुस्तक 14:29। उहाँले भन्नुभयो, आऊ, पत्रुस डुंगाबाट ओलेर येशु कहाँ जानलाई पानीमाथि हिँड्न लागे। यसले पत्रुसलाई भन्नुभयो कि यदि उसले विश्वासका साथ काम गर्छ भने ऊ पानीमाथि हिँड्न सक्षम हुनेछ। आफ्नो डरलाई जित्नको लागि परमेश्वरले तपाईँलाई दिनुभएको प्रतिज्ञामा तपाईँले कदम चाल्नुपर्छ। मत्तीको पुस्तक 14:30। तर बतास जोरले चलेको देखेर तिनी डराए र जब डुब्नै लागे तब तिनले चिच्याएर भने, हे प्रभु, मलाई बचाउनुहोस्। सम्भवत पत्रुसलाई पौडी खेल्न आउँदैनथ्यो। उसले आफूलाई यस्तो ठाउँमा राखेको थियो जहाँ ऊ कमजोर थियो। येशूले पत्रुसलाई बचाउनुभयो। मत्तीको पुस्तक 14:31। तब येशूले झट्टै हात पसारेर तिनलाई समातिहाल्नुभयो र तिनलाई भन्नुभयो, ए अल्पविश्वासी, किन शंका गर्यो? येशू ख्रीष्ट र उहाँले प्रतिनिधित्व गर्नुभएको परमेश्वरको शक्ति हामी असफल हुँदा हामीलाई बचाउन सधैँ त्यहाँ हुनेछ र जीवनमा सफल व्यक्तिहरूलाई असफल व्यक्तिहरूबाट अलग गर्ने कुरा भनेको हामीले असफलतामा कसरी प्रतिक्रिया दिन्छौ भन्ने हो। सफलताको बाटोमा अवरोधहरू, गलत मोडहरू र खाडलहरूले भरिएको हुन्छ। हाम्रो लक्ष्यतिर अगाडि बढ्नको लागि विशेष गरी संघर्षको समयमा त्यसका लागि ठूलो साहस चाहिन्छ। सफल हुनका लागि हामीले अन्तिम रेखामा नपुगुन्जेलसम्म अगाडि बढ़िरहनुपर्छ। शुरू गर्नेहरू धेरै छन् तर तिनीहरू समाप्त गर्दैनन्। सफलता प्राप्त गर्ने गोप्य कुञ्जी कहिले हार नमान्नु हो। तनावको समयमा, कमजोरीको समयमा, पीड़ाको समयमा, निराशाको अगाडि हार नमान्नुहोस्। साहस गर्नुहोस्। कहिलेकाही यो दिनको अन्तिममा एउटा शान्त आवाज हो जसले भन्छ, म भोलि फेरि प्रयास गर्नेछु र यदि म भोलि असफल भए भने म अर्को दिन फेरि प्रयास गर्नेछु। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
5: आजी नेना दिगु दु निछ्या आत्मिकी ज्याजो स्पार्क माइ फेथ, जुगु विश्वास के चमक हया बिउ। त्वादा पिन्दा परमेश्वर सदादी जय मसी जोजलपाजी अमृता महर्जन स्पार्क माइ फेथ युगु जीवनया छेन्ड श्रृंखला भाग 31 के छिसक्क सितन लसकु छ। यको मनुते सम्चाई कि परमेश्वर यको कम कमजोरी दुपी मनुते त सेवा सते गुले गुम तस्क सम्मानित परिवार बमख व सत्य मखो परमेश्वर सुयात सेवा याय त सताबिल व मनुक थगु योग्यता प्रमाणित याय त छुन याय वम त सते छादासा अन तस्क मागुदु परमेश्वर अप दया थिए थगु संसार उच्च व शक्तिशाली मनुते त थगु ज्या याय त सती मुखो व टुटेजुपी परिवार व पिन्त अले संसार मूल रूप अस्वीकार याना त पिनि मनुते त सती गिदोन अज्ञामय मनुख परमेश्वर इजरायल त गिदोन मिद्यानी पाखे बचे याय त ल्योगु ख गिदोन या त ढ्या त छम स्वर्गदूत त छोया बहले गिदोनिया लिस थुकी थ बिल न्यायकर्ता खुगु अध्याय झिङ्याको पत्के ताटको दो हे परम प्रभु जी इजरायल दे त कथियाना तोतिके गु सोया दिस जिमगु वंश मनसेन कुलिया दक्लै छिद अले जिमी परिवार रेजी दक्लै छिद मख गिदोनिया त परमेश्वर थ त ठुली महत्वपूर्ण सेवकारी भूमिका अगुवाया रूपे सेवा याए त ल्यादी दैगु छुहे धारणा मधुगु ख तर परमेश्वर झित न्याब्ले धैर्य यानादी व झिगु संकोच झिगु ग्यागु ख व झिगु अयोग्यता यु भावना थुकी गिदो न सिउकी व तस्क गरी परिवारे तक्लै कम महत्वपूर्ण सदस्य ख गिदो न मस्युगु ख छुदासा परमेश्वर झिगु व्यक्तिगत योग्यता वास्ता याइमो हो वैकल नम्र मनु तमाला छुन थगु क्षमता स्वया न वैक या त भलसा याइ पि याय त इच्छु पि न्यायकर्ता खुगु अध्याय झिन खुगु पत्के धातगुदो परम प्रभु लिसे लिस ब्यादिल जी छलिसे दै अले छ फुक्क मिधानी ते त छक्लङ्क स्याई यपिनुमिपि परमेश्वर तमी म छेज पाखे प्रभावशाली बुद्धिमान आत्मिकी अगुवा माला छोङ्गु मनु वैकल इम त नेतृत्व याय त वयागु शक्ति विश्वास याय त इच्छुक मनु त माला छोन ठुकिया मेगु त धङ्गु उदाहरण झिस मोसाइके खने प्रस्थान सङ्गु अध्याय यु झिगु पत्के धाया त गुदु अथे जुया छल मु जी थ मनु इजरायली ते त मिश्र पित हेत छन् त फारो थ्या छोया जी योको ख्रिस्टियन ते त खन गुदु गुमिसा थ थम सेवकाया नीति नियुक्त याई सकता धाथेगु बोलावट याट झिस नियुक्त यागु ख इम त झिगु नीति यशु ख्रिष्ट नियुक्त याना दिगु ख सेवायु ज्या याय त थ त नियुक्त यागु झिगु थ्यामुखो झिगु जिम्मेवारी धैगु थ थम नम्र जुइगु ख यशु ख्रिष्ट लिसे स्वापु देखिउ ख वै कया स नेनिगु ख अले वै कल चित ब्यादिगु आज्ञा माने यागु ख योको यी परमेश्वर मनुते त सेवा या त सती गुमिसिना जीवन तस्क सेना चङ्गुदै मोसाया ख थथे ख वैक यक्कु हे कमजोरी दु ख नापा मोसा धर्म क्या ख थहे मनुतलिसे मखो फारो या दरबारे घुर्के जो मख लिपा वया त छम मिश्री सिपाही लिसे त वोल थो मनुया हत्यारा धका मसी के व मोसा मिश्र विशु हुने त बाध्य जुल अले व मरुभूमि छे मधुम मनुजुया थगु जीवन बिते या त सुरुया त परमेश्वर वया त थुगु जीवने सतु बले वयाको जीवन तस्क सेना चोङ्गु दुख व्यवस्था स्वीपेगो अध्याय झिगु पत्य धातगुदो अबले निसे इजरायलले मोसा थिए जा म परमप्रभु बाला म मसु म मे म सु अगम वक्ता मरु यो पि नियनमेपि मोसाइके परमेश्वर लिसे विशेष स्वापु दुगु ख गुगु इजरायलले स्वीके न म दुगु ख न त मोसा स्वया न्योनी सु न अगम वक्ता परमेश्वर लिसे ठुली घनिष्ठ स्वापु या अनुभव या गु ख गन्धिया सफटी झिस मोसा पृथ्वी दक्ले नम्र मनु ख धका न सेके फै परमेश्वर दक्ले लोक काम पी दक्ने प्रभावशाली मनु या त सेवकाया नीति शताब्दी गुमखो बरु येशु ख्रिस्ट लिसे घनिष्ठ स्वापु विकास याइपी वैकया आज्ञा माने याय त इच्छुक जुइपी वो थगु सेवकाई सफल जुइ त मागु फुक्क परमेश्वर व्याधि धका भरोसा यैपि मनु त सतादी थौयागु वचन यना दिएको नि छिसकसित न परमेश्वर सवाबीमा जय मसी यनामिपि छिमस नकतिनी हे जक बाइबलीय प्रभावशाली शिक्षकको आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादीको हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेट जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 68 55 33 39 98 68 55 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसी।

0: प्रभुलाई धन्यवाद चढाओ, वहाँको नाउँको पुकारा गर, जातिहरूको बीचमा वहाँले गर्नुभएको कार्यहरू प्रचार गर। भजन संग्रह 105 अध्यायको एक पद। गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी फेरि पनि दुई भाइहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू पनि सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति जहाँबाट पनि तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ, आफ्नो यात्राबाट, आफ्नो कामबाट अथवा परिवारसँग सँगै बसेर हाम्रो यो अध्ययनमा जोडिनु भएको छ, सम्पूर्णलाई हामी हृदयदेखिबाट धन्यवाद भन्न चाहन्छौ। र अब हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर रूपमा अगाडि बढाउनेछौ, त्यसैले आउनुहोस् हाम्रो यो कार्यक्रमलाई अघि बढाउँ।
2: आदरणीय श्रोताहरू, आज हामी भजन संग्रह 140 देखि 143 सम्मको खण्डहरू लिएर अध्ययन गर्दैछौ। यी भजनहरूले दुष्टताबाट सुरक्षा, परमेश्वरको न्यायको आशा, नम्र हृदय र कठिन परिस्थितिमा परमेश्वरको मार्गदर्शन खोज्ने प्रार्थनालाई गहिरो रूपमा प्रस्तुत गर्दछन्।
1: हजुरले दिनुभएको यो जानकारीको निम्ति धेरै धेरै धन्यवाद दाई। अनि हामीले जति पनि यो अध्ययनहरू हामीले गरिरहेका छौं, आजको अध्ययनहरूको बारेमा पनि हामीलाई जानकारी तपाईँले दिनुभयो। अनि दाई, विशेष गरिकन जीवनमा कहिलेकाहीँ चाहिँ अन्याय, षड्यन्त्र र दबावहरू चाहिँ आउँछन्, तर त्यस्तो समयमा पनि परमेश्वर हाम्रो आश्रय हुनुहुन्छ भन्ने कुरालाई चाहिँ हामी कसरी अझै विश्वास गर्न सक्छौ होला
2: भाइ? भजन संग्रह 140 दाउदले दुष्ट मानिसहरूको हिंसा र षड्यन्त्रबाट बचाउन परमेश्वरसँग पुकार गर्दछन्। उनीहरूका शब्दहरू विष जस्तै छन्, तर दाउदले आफ्नो भरोसा परमेश्वरमा राख्दछन्। उनले स्वीकार गर्छन् कि परमेश्वर नै न्यायी र शक्तिशाली रक्षक हुनुहुन्छ भन्ने सत्यलाई।
1: त्यसो भए दाई, यी चार भजनहरूले चाहिँ हामीलाई सुरक्षा, पवित्रता, आश्रय र मार्गदर्शनको लागि चाहिँ परमेश्वरप्रति फर्काउन सक्छन्?
2: अवश्य पनि भाइ। त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले हामीलाई सम्झाउँछ दुष्टता र कठिनाईको बीचमा पनि परमेश्वर हाम्रो सुरक्षा हुनुहुन्छ र उहाँ नै हाम्रो जीवनको सही मार्गदर्शक हुनुहुन्छ। यो कुरालाई ध्यानमा राख्दै आउनुहोस्, यो हाम्रो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
3: प्रभु येशु ख्रीष्टको मधुर र उच्च नाममा तपाईँ सबैलाई मेरो जय मसीह साथै यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 140 देखि भजन संग्रह 143 अध्यायसम्मबाट देख्न गइरहेका छौं। सबभन्दा पहिले हामी भजन 140 अध्यायबाट देख्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ दुष्ट मानिसहरूबाट छुटकाराको लागि प्रार्थना। अमित्र, हामीले भजनहरूका पुस्तकहरूबाट अध्ययन गर्दा हामी भजनहरूका त्यस्ता समूहतिर आयौं जुन अंगुरका वा केराका झुप्पा जस्तै थिए। त्यसमा तिनीहरू एक आपसमा उही झुप्पामा सम्बन्धित थिए। भजन 140 चाहिँ अगाडि 139 भजनहरूसँग कुनै सदृश्य सम्बन्ध छैन। भजन 140 अध्यायले चाहिँ आखिरी दिनको अगमबाडी दिन छ, जब इसरायलका ईश्वरीय बाँकी रहेका भक्तजनहरू रेमनेन्टहरूले ख्रिष्ट विरोधीलाई सामना गर्नेछन्, जो झुट्टा मसी पापको मानिस हो। यो दाउदको प्रार्थना हो, उसलाई सुरक्षाको प्रदान गरियोस् किनभने दुष्ट मानिसहरू उसका वरिपरि छन्। दाउद यस समयमा केही प्रकारको दबाव, चाप, संकष्टमा थिए र हामी विश्वास गर्छौं कि यो निश्चय नै पागल राजा साउलबाटको सतावट मुनि तिनी थिए। अनि यो भजनसँग तपाईँ र मेरो निम्ति पनि आजकल लागू छ। हामी धेरैले यो प्रार्थना गर्न सक्छौ। भजन 140 एक पदमा भनिएको छ, हे परमप्रभु, खराब मानिसबाट मलाई बचाउनुहोस्। यो पदमा ख्रिष्ट विरोधीको उल्लेख छ। ऊ खराब दुष्ट मानिस भनिन्दछ। तर युहन्ना भन्छन् कि त्यहाँ धेरै ख्रिष्ट विरोधीहरू छन्। पहिलो युहन्ना 2:18 पदमा भनिएको छ, हे साना केटाकेटी हो, आखिरी घड़ी यही हो, ख्रिष्ट विरोधी आउँछ भन्ने तिनीहरूले सुने झैं अहिले पनि धेरैजना ख्रिष्ट विरोधीहरू खड़ा भएका छन्। यसैबाट यो आखिरी घड़ी हो भन्ने हामी जान्दछौ। मलाई यस कुरामा निश्चय छ कि हामी धेरैजनाहरू निश्चय नै खराब मानिसहरूसँग सम्पर्कमा आएका हौला। दाउदको प्रार्थना यो हो कि उसलाई खराब मानिसबाट बचाइयोस्, सुरक्षा गरियोस्। यही नै सेविकैमा मेरो सधैँ प्रार्थना छ, हे परमेश्वर, मलाई खराब दुष्ट मानिसको शक्ति र प्रभाव मुनि पर्नबाट बचाउनुहोस्। आगे 2-3 पदमा भनिएको छ, जसले आफ्ना मनमा खराब कल्पना रच्दछन् तिनीहरू निरन्तर लड़ाईको निम्ति भेला हुन्छन्। तिनीहरूले आफ्नो जिब्रो साँपले जस्तै धारिलो पारेका छन्। तिनीहरूका ओठ मुनि साँवे साँपका विष छन्। पावले रोमी 3:10-18 पदमा उही तरिकामा मानव जातिको बारेमा बताउँछन्। मानिसहरूसँग विषले भरिएका जिब्राहरू छन्। ती जिब्राहरूले एरोम यानी एटम बमले जति नै विध्वंस गर्दछ, आणविक बमले जति नै विध्वंस गर्दछ, बर्बाद गर्दछ, यसले मानिसका इमान इज्जतको बर्बाद गर्दछ र उसको जीवनमा दाग कलंक लगाइदिन्छ। यो अति नै भयानक कुरो हो। आज धेरै ख्रिस्टियन भनौदाहरूसँग त्यस्ता जिब्राहरू हुन्छन्, जसले कि सावधान रहन धेरै नै आवश्यक छ। 4 पदमा भन्छन्, हे परमेश्वर, दुष्टहरूका हातबाट मलाई बचाउनुहोस्, अत्याचारी मानिसबाट मलाई जोगाउनुहोस्, जसले मेरा पाइला चिप्लाउने युक्ति गरेका छन्। यो दाउदको प्रार्थना हो र महाक्लेश अवधिमा बाँकी रहेका ईश्वरीय भक्त जनहरूले रेमडन्टहरूले पनि यो प्रार्थना गर्नेछन्। यो अनुग्रहको दिनमा ख्रिस्टियनहरूको निम्ति प्रार्थना गर्ने प्रार्थना होइन, तर महाक्लेश अवधिमा हुने र व्यवस्था मुनि रहने मानिसहरूले ईश्वरीय क्रोधको लागि र ईश्वरीय दण्डको इन्साफको निम्ति यो प्रार्थना गर्न सक्छन् र गर्नेछन्। आगे पद 8-10 भनिएको छ, हे परमप्रभु, दुष्टरको इच्छा पूरा हुन नदिनुहोस्, त्यसको खराब युक्ति सफल नगराउनुहोस्, नत्र त तिनीहरू उच्च हुनेछन्। मलाई चारैतिर घेर्नेहरूका शिर चाहिँ तिनीहरूका आफ्नै ओठको उपद्रायले ढाकोस्, जलजलाउँदो भुङ्रो तिनीहरूमाथि ओहरी हुन्, तिनीहरू आगोमा फाली हुन्, गहिरा खाल्डामा फेरि नउठ्ने गरी तिनीहरू फाली हुन्। भजनकार दुष्ट मानिस ख्रिस्ट विरोधीको विरूद्धमा परमेश्वरसँग प्रार्थना गरिरहेका छन्। मैले पहिले नै भनिसकेको छु कि यो विश्वासीले प्रार्थना गर्ने प्रार्थना होइन। बरु हामीले रोमी 12:19-21 पदमा दिइएको आदेशलाई, निर्देशनलाई पछ्याउनु पर्छ, जहाँ भनिएको छ, हे प्रिय हो, बदला नल्याऊ तर परमेश्वरको क्रोधलाई स्थान दियो, किनभने लेखिएको छ, बदला लिने काम मेरो हो, परमप्रभु भन्नुहुन्छ, म बदला फेर्नेछु। तर तिम्रो शत्रु भोकाउँछ भने त्यसलाई खुवाऊ, तिर्खाउँछ भने पियौ, किनभने त्यसो गर्नाले तिमीले त्यसलाई औधी लज्जित तुल्याउँछौ। खराबीबाट पराजित नहो तर खराबीलाई भलाइले जित। अर्को शब्दमा तिमी आफ्नो हृदयमा कटुतालाई स्थान नदेऊ, शत्रुता बदला भावना नल्याऊ जुनले तिमीलाई विश्वासको हृदयबाट अलग गर्दछ। परमेश्वरले हरेक कुराको सम्भाल हुनेछ अनि यो मेरो आफ्नो जीवनको अनुभव हो। बदला लिने काम परमेश्वरको हो, मामलालाई उहाँका सुम्पिदिनुहोस्, उहाँले उचित रूपमा सम्हाल्नुहुनेछ। आगे पद 11 भनिएको छ, पृथ्वीमा बगवादी स्थिर रहने छैन, अत्याचारी मानिसलाई पल्टाउन दुष्ट्याईले त्यसलाई खेर्नेछ। मित्र, यो निश्चित विजय हो यदि हामीले विश्वासको बाटोलाई त्याग्दैनौ भने। पहिले युहन्ना 5:4 पदले भन्छ, किनकि परमेश्वरबाट उत्पन्न भएकोले संसारलाई विजय गर्छ र संसारमाथि विजय हुने विजय चाहिँ हाम्रो विश्वास हो। दुष्ट खराब जिब्रा स्थिर हुन वा सधैँ रहने छैनन्। झूठको अन्त्यमा पोल खुल्नेछ। शैतान शुरूदेखि नै झूठ थियो र आज धेरै मानिसहरू उसको नमूनाको पछि रहेका छन्। कुनै दिन तिनीहरू झुट्टाहरूको रूपमा प्रकट गरिनेछन्। त्यसपछि 141 अध्यायतिर पनि लागिहालौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ दुष्टताबाट खराबबाट छुटकाराको लागि प्रार्थना। यो भजन पनि दाउदले लेखेका थिए। यसले गर्नुपर्ने सरोकार चाहिँ उसको व्यक्तिगत इतिहाससँग छ। उसको प्रार्थना केही अज्ञात अनुभवबाट उठ्दछ, तर सम्भवत ऊ साउलबाट भागी हिँडेको बेला यो प्रार्थना आएथ्यो। यस भजनको लागू चाहिँ दुष्टको विरूद्ध अन्तिम संघर्षमा इसरायलका बाँकी भक्तजनहरू रेमनेन्टहरूसँग छ, तर यससँग आज हाम्रो निम्ति पनि सन्देश छ। 141:1-2 पदमा भनिएको छ, हे परमप्रभु, मैले तपाईँमा पुकार गरेको छु, मेरो निम्ति आतुरी गर्नुहोस्। मैले तपाईँलाई पुकार गर्दा आफ्नो कान मतिर थाप्नुहोस्। मेरो प्रार्थना तपाईँको सामने धूप जस्तै र मैले हात उठाउँदा बेलुकीको पली जस्तै ठहरियोस्। एकजना टिप्पणीकारले भनेका छन्, दाउद प्रार्थनासँग प्रेममा थिए। उनी महान प्रार्थनाका मानिस थिए मित्र। उसले यो तथ्यको उल्लेख गर्दछन् कि प्रार्थना धूप जस्तै मिठो छ। आज जब हामी येशु ख्रिष्टको नाउँमा प्रार्थना र स्तुति प्रशंसा गर्छौं, त्यो प्रार्थना मिठो धूप जस्तै हो जुन भेट हुने पाल यानी पवित्र वासस्थानबाट टाबरनाकलबाट हारून प्रधान पुजारीले सुनको वेदीमा धूप बाल्दाखेरि माथि जाँदथ्यो। यहाँ भजनकार भन्छन्, मेरो प्रार्थना तपाईँको सामने धूप जस्तै ठहरियोस्। अमित मिठो धूप हुनुलाई त्यो प्रार्थना एक परमेश्वरप्रति आज्ञाकारी जीवनद्वारा आधार दिएको हुनुपर्दछ। प्रभु येशूले अति नै स्पष्ट बनाउनुभयो कि यदि परमेश्वरले हाम्रा प्रार्थनाहरूको सुन्नु भएर उत्तर दिएको चाहन्छौं भने हामीले त्यस्तो जीवन जिउनुपर्छ जुन उहाँप्रति आज्ञाकारी हुनुपर्छ। मित्र, हामीले आफूले चाहे अनुसार मन लागे अनुसार जीवन जिएर परमेश्वरबाट हाम्रा प्रार्थनाहरूको उत्तरको आशा गर्नु अति नै ठूलो भूल हो। प्रभु येशूले भन्नुभयो युहन्ना 14:14-15 पदमा, तिमीहरूले मेरो नाउँमा केही माग्यो भने त्यो म गर्नेछु। यदि तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ। मित्र, यदि उहाँले तपाईँको प्रार्थनाको उत्तर दिएको चाहनुहुन्छ भने तपाईँ आज्ञाकारी बन्ने पर्छ। हामीले येशूको नाउँमा प्रार्थना गर्नुपर्छ। हाँ, तर उही समयमा हामीले त्यस्तो जीवन पनि जिउनुपर्छ जुनले यसको आधार दिन्छ, यानि आज्ञाकारिताको जीवन। 3 पदमा भनिएको छ, हे परमप्रभु, मेरो मुखको सामने पाली राखिदिनुहोस्, मेरो ओठको ढोकालाई रक्षा गर्नुहोस्। दाउद भन्छन्, हे परमेश्वर, मेरो मुख र मेरो जीवनलाई एक आपसको विरूद्ध विपरीत हुन नदिनुहोस्। अर्को शब्दमा, मुखले आत्मिक कुरा प्रभुको कुरा गर्ने, तर जीवनले चाहिँ त्यस्तो ठिक विपरीत, त्यस कामको ठिक विपरीतको संसारिक जीवन, त्यस्तो जीवन पनि जिउनु पर्छ जुनले यसको आधार दिन्छ, यानि आज्ञाकारिताको जीवन। 3 पदमा भनिएको छ, हे परमप्रभु, मेरो मुखको सामने पाली राखिदिनुहोस्,

जीवन नदिनुहोस्। अनि हामीले पनि यसरी प्रार्थना गर्न आवश्यक छ। भन्छन्, हे परम प्रभु, मेरो मुखको सामने पाले राखिदिनुहोस्, मेरो ओठको ढोकालाई रक्षा गर्नुहोस्। अनि 4 र 5 पदमा भनिएको छ, अधर्मका काम गर्नेहरूसित र दुष्ट कामहरू गर्न मेरो हृदय कुनै खराब कुरातिर नढल्काउनुहोस् र मैले तिनीहरूका स्वादिलो भोजन खान नपरोस्। धर्मात्माले मलाई पिटोस्, त्यो मेरो निम्ति दया झैं हुनेछ। तिनले मलाई चेतावनी दिउन्, त्यो मेरो शिरमा तेल झैं हुनेछ। मेरो शिरले त्यो इन्कार नगरोस्, किनकि तिनीहरूका विपत्तिमा पनि मेरो प्रार्थना लगातार भइरहनेछ। त्यहाँ धेरै मानिसहरू छन् जो यो खराब दुष्ट संसारमा काम गर्दछन् र आफ्नो जीविकोपार्जन गर्दछन्। त्यहाँ कुनै प्रश्न छैन कि तिनीहरू हरेक दिन दुष्ट खराबको विरूद्धमा सामना गर्दछन्। र एक भनाइ छ जुनले यसरी भन्छ, नौका वा नौ समुद्रमा हुनुपर्दछ, तर यो दयनीय कुरा हो जब समुद्र चाहिँ नौका वा नौमा हुन्छ। जब कुनै मानिस संसारमा रहन्छ र संसारले जस्तै काम व्यवहार गर्छ र पूरा हप्ताभरि शैतानको बच्चा जस्तै जिउँछ, उसले आइतबारमा स्वर्गीय पिताबाट आफ्नो प्रार्थनाको उत्तरको आशा गर्न सक्दैन। भजन संग्रह 66 अध्याय 18 पदले भन्छ, यदि मैले मेरो मनमा अधर्म लिएको छु भने परमेश्वरले सुन्नुहुने छैन। परमेश्वरले दुष्टहरूको प्रार्थनाको सुन्न प्रतिज्ञा गर्नुभएको छैन। त्यसको सट्टामा हामीलाई भनिएको छ याकुब 5 अध्याय 16 पदमा, धार्मिक मानिसको निवेदनले यानि प्रार्थनाले धेरै ठूलो काम हुन सक्छ। पहिलो युहान 3 अध्याय 22 पदले भन्छ, औ हामी जे माग्छौं सो उहाँबाट पाउँछौ, किनभने हामीले उहाँका आज्ञा पालन गर्छौं र उहाँको दृष्टिमा मन पर्ने कुराहरू गर्छौं। मित्र, दाऊद चाहन्थे कि परमेश्वरले उसको मुखको ओठका ढोका बन्द गर्नुभएको, उनी कुनै खराब दुष्ट कुराहरूका कुराहरूमा आफ्ना हृदयलाई झुकाउ गर्न चाहँदैनथे। मित्र, हामीले उसको नमूनालाई पछ्याउनु पर्छ। यदि सर्वशक्तिमान परमेश्वरको सामने हाम्रा प्रार्थनाहरू अति नै प्रभावशाली भएका चाहन्छौं भने, भजन संग्रह 141:8-9 पदमा भनिएको छ, 141:8-9 हे मेरा परम प्रभु परमेश्वर, निश्चय मेरा आँखा चाहिँ तपाईँतिर रहन्छन्, तपाईँमा नै मैले भरोसा गरेको छु, मेरा आत्मालाई असहाय नतुल्याउनुहोस्। तिनीहरूले मेरो निम्ति थापेको पासुबाट र अधर्म काम गर्नेहरूको धरापबाट मलाई जोगाउनुहोस्। दाऊद प्रार्थना गर्छन् कि उनी दुष्टहरूको पासुमा पर्न नसकुन्। शैतानले हामीलाई हरेक समय पासुमा पार्न प्रयत्न गर्दछ र उसले सबै प्रकारका उपायहरूको प्रयोग गर्छ। अभाग्यवश हामी त्यसको धेरै फन्दा पासुहरूको बारेमा त्यति सचेत छैनौ। मेरो मित्र, दुष्टबाट बचाइनेको निम्ति प्रार्थना गरौ, ताकि हाम्रा प्रार्थनाहरू प्रभावशाली प्रार्थना हुन सकोस्। मित्र, त्यसपछि हामी 142 अध्यायतिर पनि लागौं। यसको विषय हो दाउदको कष्टहरूको आरम्भ। यो कुराको याद राखौं कि यो मस्किल नामक भजन हो, यानि शिक्षा दिने भजन। यसबाट तपाईं र मेरो केही कुरा सिक्न सक्छौं। यो फेरि दाउदको महान प्रार्थना हो। उसले यो प्रार्थना कहिले र कहाँ प्रार्थना गरे? यस भजनको उपशीर्षकले यसको उत्तर दिन्छ, गुफामा भएको बेला यो प्रार्थना गरे। भजन संग्रह 142:1 पदमा भनिएको छ, उच्च स्वरमा म परम प्रभुलाई पुकार्छु, मेरो उच्च स्वरले म परम प्रभुमा अन्तर्विन्ती गर्छु। हामीलाई भनिएको छैन कि यो समयमा उनी कुन गुफामा छिपिरहेका थिए। पहिलो समुएल 14 अध्यायमा इनगेडीको गुफाको उल्लेख छ, अनि त्यहाँ अदुल्लामको गुफा छ जहाँ सबभन्दा पहिले दाउद साउलबाट भाग्दाखेरि त्यहाँ छिपिने गएका थिए, यानि छिपेका थिए। अनि यी दुवै गुफा छिपिन योग्यका ओडारहरू गुफाहरू थिए। मेरो विचारमा यो भजन लेख्दा दाउद यो अदुल्लामको ओडारमा थिए। अनि हामी जान्दछौ कि यस समयमा पहिलो समुएल 22:2 पद अनुसार कष्टमा परेका, ऋणमा परेका र असन्तुष्ट भएका मानिसहरू प्राय 400 जना तिनी कहाँ आए। कष्टमा परेका, ऋणमा परेका र असन्तुष्ट भएका

0: मानिसहरू प्राय 400 जना दाउद कहाँ जम्मा भए। अहिले यस समयमा उसको प्रार्थनाको सुन्नुहोस्। पद 2 भनिएको छ, म मेरो दुःख पुकार उहाँकै सामने राख्छु, म मेरो दुःख उहाँलाई देखाउँछु। मित्र, अर्को शब्दमा दाउले परमेश्वरको सामने आफ्नो जीवनमा र हृदयभित्र भएका हरेक कुरा राखिदिए। यही नै तरिकामा तपाईँ र मैले प्रार्थना गर्नुपर्छ। दाउले भने, म मेरो दुःख पुकार उहाँका सामने राख्छु, म मेरो दुःख उहाँलाई देखाउँछु। मित्र, तपाईँ हरेक कुरा आफ्नो परीक्षाको बारेमा भन्न सक्नुहुन्छ, आफ्नो जीवनको व्याथाहरू उहाँलाई भन्न सक्नुहुन्छ। मित्र, दाउदसँग सर्वशक्तिमान परमेश्वरसँग अद्भुत सम्बन्ध थियो र उसले आफ्ना हृदयका कुराहरू सबै बताए। मित्र, दाउद किशोर हुँदा उसलाई इसरायलको राजाको रूपमा अभिषेक गरिएका थिए। राजा साउलको महलमा त्यो पागल राजाले दाउदतिर भाला फ्याँके, उसलाई भित्तामा उन्ने हिसाबले, तर उसले निशान गुमाए र दाउद आफ्नो जीवनको लागि भाग्नु परेको थियो। उसले गुनासो गरे कि उसलाई शिकारीले आफ्नो शिकारलाई पिछा गरे झैं शिकार जस्तै थिए, उसलाई कुनै पनि समय मारिन सकिन्थे, त्यसकारण उसले जीवन बचाउनु भाग्नु पर्यो। त्यस परिस्थितिबाट यो जवान मानिसले आफ्नो हृदयबाट परमेश्वरलाई उच्च स्वरले पुकार्छन् अनि 3 पदमा भन्छन्, मेरो आत्मा म भित्र खिन्न हुँदा तपाईँले मेरो बाटो जान्नुहुन्छ, म हिँड्ने बाटोमा तिनीहरूले मेरो निम्ति पासो लुकाइरहेका छन्। तिनीहरूले दाउलाई पासोमा हाल्न प्रयत्न गरे। दाउदले सहायताको निम्ति परमेश्वरतिर हेरे र परमेश्वरले उसलाई अगुवाई गर्नुभयो। 4 पदमा भनिएको छ, मेरो दाहिने हातपट्टि आँखा फर्काएर हेर्नुहोस्, किनभने मलाई चिन्ने कोही छैन, मेरो निम्ति कहीँ शरण छैन, कोही मानिसले मेरो आत्माको वास्ता गर्दैन। मित्र, यो नै दाउदको परिस्थिति थियो, उसको स्थिति थियो जब उसले साउलको दरबार महललाई सर्वप्रथममा छोडे थिए आफ्नो जीवन बचाउनको निम्ति। तर त्यसपछि जुन हामीले देखिसकेका छौं, 400 मानिसहरू उनी कहाँ आए। उसले जान्दथ्यो कि यो सहायता सपोर्टको लागि परमेश्वर नै जवाबदेह हुनुहुन्थ्यो, उहाँले नै यो गर्नुभयो। अनि 5 पदमा भनिएको छ, हे परमप्रभु, मैले तपाईँको पुकार गरे, मैले भने तपाईँ मेरो शरण स्थान र जीवितहरूको देशमा मेरो भाग हुनुहुन्छ। त्यहाँ 2 कुराहरू छन् हामीले नोट गर्नुपर्नेछ। उनी गुफामा छिपिए, यदि उनी त्यहाँ नछिपिएको भए साउले उसलाई मार्नेथे। तर तपाईँ यो सोध्नुहोला, उसले त परमेश्वरमा भरोसा गरिरहेका थिए। हा मित्र, उसले परमेश्वरमा भरोसा गरिरहेका थिए, तर परमेश्वर चाहनुहुन्थ्यो कि उसले आफ्नो चेतनाको, आफ्नो कमन सेन्सको प्रयोग गरेको। अनि हामीलाई पनि यही परमेश्वरबाट सन्देश छ। त्यसपछि लगतै भजन 143 अध्यायतिर लागौ। यहाँ हामी देख्छौ सहायताको लागि दाउदको तत्कालिक बिन्ती प्रार्थना। यो दाउदको अर्को महान भजन हो। यो सहायताको लागि तत्कालिक बिन्ती हो। दाउदसँग कुनै समाधानहरू छैन र उसले आफ्नो हृदय परमेश्वर कहाँ खोल्छन्। भजन संग्रह 143 पद 1 भनिएको छ, हे परम प्रभु, मेरो प्रार्थना सुन्नुहोस्, मेरो बिन्तीमा कान थाप्नुहोस्, आफ्नो सत्यता र धार्मिकतामा मलाई जवाब दिनुहोस्। दाउदले उत्तरको लागि परमेश्वरको धार्मिकता र विश्वासयोग्यताको अपील गर्दछन्। के त्यही नै विश्वासले गर्नु पर्दैन जब उसले पाप गर्छ? पहिलो युहन्ना 1:9 पदले भन्छ, यदि हामीले आफ्ना पापहरूको स्वीकार गर्छौं भने उहाँ हाम्रा पापहरूको क्षमा गर्न र सम्पूर्ण अधार्मिकताहरूबाट शुद्ध गर्न विश्वासयोग्य र धर्मी हुनुहुन्छ। उहाँ सत्यता यानी विश्वासयोग्य र धार्मिक हुनुहुन्छ। दाउद जस्तै हामी उहाँको धार्मिकता र उहाँको सत्यता विश्वासयोग्यताको आधारमा परमेश्वर कहाँ अपील गर्छौ। यो भजन अद्भुत प्रार्थना हो र यो तपाईँ र मेरो अनुभवमा फिट हुन सक्छ, मेल हुन सक्छ। अनि यो इसरायल राष्ट्रको पनि बिन्ती हो। यो नै तिनीहरूको आशा हो जब तिनीहरू आफ्ना दुर्दशा संकष्टको समयमा परमेश्वरबाट सहायताको लागि पुकार गर्छन् र परमेश्वरले तिनीहरूलाई निरुत्साह गर्नुहुने छैन। इसरायलसँग व्यवहार गर्ने काम परमेश्वरले सिद्ध्याउनु भएको छैन। मिका 7:20 हामी पढ्छौं, तपाईले तादीका हाम्रा पिता पुर्खासँग गर्नुभएको शपथ अनुसार याकूबमाथि सत्यता र अब्राहममाथि करूणा देखाउनुहुन्छ। अनि प्रस्थान 2:24-25 हामीलाई भनिएको छ, परमेश्वरले तिनीहरूका सुस्केरा सुन्नुभयो र अब्राहम इसहाक र याकूबसित गर्नुभएको आफ्नो करार सम्झनुभयो। अनि परमेश्वरले इसरायलीहरूमाथि नजर गर्नुभयो र उहाँले तिनीहरूको अवस्था थाहा पाउनुभयो। किन परमेश्वरले इसरायलको त्यो अवस्था थाहा पाउनुभयो? किनभने उहाँ विश्वासयोग्य र धर्मी परमेश्वर हुनुहुन्छ। रोमीमा पाउले आज इसरायलको समस्या के हो सो बताउँछन्। रोमी 10:3 भनिएको छ, किनभने परमेश्वरको धार्मिकतामा अजान भएर तिनीहरूको आफ्नै धार्मिकता स्थापित गर्न खोज्दा तिनीहरू परमेश्वरको अधीनतामा रहन सकेनन्। अनि यो नै अन्य जातिहरूको आज समस्या हो। तिनीहरू धर्मको निम्ति काम गरिरहेका छन्। तिनीहरू परमेश्वरलाई खुशी पार्न केही काम गर्न प्रयत्न गरिरहेका छन्। मित्र, उहाँले पहिले नै तिनीहरूको निम्ति सम्पूर्ण कुरा गरिसक्नु भएको छ। उहाँले पापको दण्ड तिर्न क्रूसमा आफ्नो पुत्रलाई मर्न पठाउनुभयो। मित्र, तपाईँ उहाँलाई तब खुशी पार्न सक्नुहुन्छ जब उहाँले तपाईँको निम्ति गर्नुभएको त्यो क्रूसको कामलाई ग्रहण गर्नुहुन्छ। रोमी 10:4 भन्छ, किनभने विश्वास गर्ने हरेकको निम्ति धार्मिकताको लागि ख्रीष्ट नै व्यवस्थाको अन्त्य हुनुहुन्छ। त्यसपछि पद 6 भनिएको छ, म मेरो हात तपाईँतिर पसार्छु, मेरो प्राण बाँझो जमिन जै तपाईँको निम्ति तिर्खाउँछ। मित्र, त्यो जग्गा अति नै सुक्खा मरुस्थल स्थान हो। त्यहाँ खाली बालुवा मात्र छ। जब वर्षा हुन्छ, वर्षालाई त्यहाँको त्यो तातो बालुवाले माटोले पिइहाल्छ। यहाँ भजनकार भन्छन्, मेरो प्राण बाँझो जमिन जै तपाईँको निम्ति तिर्खाउँछ। अहिले दाउदको पुकारको सुन्नुहोस्, 7 भनिएको छ, मलाई जवाब दिन चाँडो गर्नुहोस्, हे परम प्रभु, आफ्नो मुख मबाट नलुकाउनुहोस्, नत्र त मेरो आत्मा निराश हुन्छ, नत्र त म खाडलमा पर्नेहरू झैं हुनेछु। दाउद परमेश्वरलाई भनिरहेका छन्, तपाईँ मेरो सहायता हुनुहुन्छ। पद 8-10 भनिएको छ, बिहान तपाईँको करुणा मलाई सुन्न लाउनुहोस्, किनकि तपाईँमा नै म भरोसा गर्छु। जुन मार्गमा मैले चल्नुपर्छ त्यो मलाई जान्न दिनुहोस्, किनकि म मेरो मन तपाईँतिर लगाउँछु। हे परमप्रभु, मलाई मेरा शत्रुहरूबाट छुटकारा दिनुहोस्, म लुक्न भनी तपाईँ कहाँ भाग्दै आउँछु। तपाईँको इच्छा बमोजिम गर्न मलाई सिकाउनुहोस्, किनकि तपाईँ मेरो परमेश्वर हुनुहुन्छ, तपाईँको आत्मा भला छ, मलाई सोझो बाटोमा डोर्याउनुहोस्। मित्र, यसले परमेश्वरमा दाउदको महान विश्वास भरोसाको प्रकट गर्दछ। उसको जीवनमा संसारमा एउटै भरोसा थियो, विश्वास थियो, त्यो परम प्रभु परमेश्वर। उसको एउटै शरण थियो, त्यो हो परम प्रभु परमेश्वर। उहाँ मात्र तिनको केवल आशा र शरण हुनुहुन्छ। तपाईँको इच्छा बमोजिम गर्न मलाई सिकाउनुहोस्, हरेक परमेश्वरको सन्तानको दैनिक प्रार्थना हुनुपर्छ। प्रभु, हामी हरेकलाई यो ज्ञान, यो बुझ्ने मन दिउन्। प्रभु, आफ्नो वचन अध्ययनद्वारा आशिष दिउन्।
1: आजको अध्ययनले चाहिँ हामीलाई सिकाएको छ कि बाहिरी समस्या मात्र होइन, हाम्रो भित्री जीवन पनि परमेश्वरको नियन्त्रणमा चाहिँ हुनुपर्छ। साथै भजन संग्रह 142 चाहिँ धेरै व्यक्तिगत लाग्यो म आफैलाई चाहिँ, जब सबैले साथ छोड्छन् तब पनि परमेश्वर नै साँचो शरण स्थान चाहिँ हाम्रो हुनुहुन्छ र उहाँ नै हामीसँग चाहिँ सधैँभरि रहिरहनुहुन्छ भन्ने कुराले चाहिँ मेरो हृदयलाई एकदमै भित्रदेखि छोएको छ।
2: हो नि त भाइ, यी भजनहरूले हामीलाई बाहिरी शत्रुबाट सुरक्षा, हाम्रो बोली र हृदयको पवित्रता साथ परमेश्वरले एक्लोपनको समयमा पनि हामीलाई छोड्नुहुन्न भन्ने सत्यलाई सिकाउँछ। उहाँ हाम्रो सुरक्षित स्थान, हाम्रो आश्रय र हाम्रो बल हुनुहुन्छ भन्ने कुरालाई पटक पटक हामीलाई बताइरहेको छ।
1: साँच्चै नै राई, त्यसो भए आजको सन्देशले चाहिँ हामीलाई परमेश्वरमा सुरक्षा खोज्न, हृदय शुद्ध राख्न, उहाँमा मात्र आश्रय लिन र उहाँको मार्गदर्शन चाहिँ स्वीकार गर्न चाहिँ सिकाउँदछ।
2: त्यसैले आदरणीय श्रोताहरू, आज आफैलाई सोधौं, के हामी हाम्रो डर र समस्यामा परमेश्वरलाई पुकारिरहेका छौं? के हाम्रो हृदय र बोली शुद्ध छ? के हामी उहाँको मार्गदर्शनमा हिँडिरहेका छौं?
1: हजुर, साँच्चै नै आदरणीय श्रोताहरू, यदि तपाईँ आज दबाव, डर वा एक्लोपनमा हुनुहुन्छ भने सम्झनुहोस्, परमेश्वर तपाईँको शरण हुनुहुन्छ, उहाँ तपाईँलाई कहिले छोड्नुहुन्न।
2: हजुर, त्यसैले आउनुहोस्, हामी उहाँमा भरोसा गरौं, उहाँको करूणामा समर्पित हौं र उहाँको आत्माको मार्गदर्शनमा जीवन बिताऊ। परमेश्वरले हामी हरेकलाई सुरक्षा दिनुभएको होस्।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौं र हजुरलाई शुभ समयको हामी कामना गर्दछौं। र जसरी तपाईँहरूले निरन्तर रूपमा आफ्नो प्रार्थना विषयहरू र आफ्नो गवाईहरू हामीलाई बाँड्नु भएको छ, आउने आगामी दिनहरूमा पनि यसरी नै आफ्नो गवाई र प्रार्थना विषयहरू हामीलाई बाँड्नुहुनेछ र हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्ने अवसर पाउनेछौ भनिकन आशा गर्दै आज भने हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707 0420 9797।
3: टाइम चेक, यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

सुनिरहनुहुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। स्वागत छ श्रोता साथीहरू नयाँ आशा रेडियो कार्यक्रमको आजको यो अंशमा। खराबीको अनुकरण नगरी भलाई र भाइचाराको पथमा अघि लम्की परमेश्वरको प्रेमको गवाही दिँदै शान्ति र सद्भावको प्रेमिलो आवाज थन्काउँदै निराशाको क्षणमा आशाको संचार प्रवाहित गर्ने हाम्रो प्रयासलाई अगाडि बढाऊ। सधैँ झैं यो आत्मिक भजन।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: प्रिय श्रोता मित्रहरू, परमेश्वर येशुख्रिस्टको नाममा जय मसीह। श्रोताहरू, आजको अध्यायमा हामीले यस अघि नै अध्ययन गरेको विषय अर्थात् येशूमा पाइने क्षमा र चंगाको बारेमा चर्चा गर्नेछौ। आउनु श्रोता मित्रहरू, आजको अध्याय शुरू गर्नुभन्दा अगाडि एउटा प्रार्थना गरौं। हे पिता, आज स्वर्गमा विराजमान हुनुहुन्छ, हामी तपाईँलाई धन्यवाद दिन्छौँ यो वचनको लागि जसरी आज हामीले क्षमा र चंगाको विषयमा अध्ययन गर्न गइरहेका छौं। प्रभु, तपाईँले आफ्नो पवित्र आत्मा हाम्रो माझमा पठाउनुहोस् ताकि हामीले यो विषय बुझ्न सकौं, त्यही अनुसार आफ्नो जीवन जिउन सकौं र तपाईँको लागि साँचो गवाई बन्न सकौं। येशूको नाममा आमेन। श्रोताहरू, यस पाठमा हामीहरूले नयाँ करारबाट विशेष गरेर उद्धार सम्बन्धी केही महत्वपूर्ण पदहरूको बारेमा अध्ययन र चर्चा गर्नेछौ। मित्रहरू, उद्धार शब्दलाई निको पार्नु वा स्वस्थ बनाउनु भनी अनुवाद गरिएको छ। उद्धारको निम्ति प्रयोग गरिने ग्रीक भाषाको शब्द सोजो, मुक्तिका लागि प्रयोग गरिने अरू सबै शब्दहरू यसै मूल शब्दबाट लिएका छन्। नयाँ करारका केही महत्वपूर्ण पदहरूमा सोझो क्रियालाई शारीरिक चंगाईको निम्ति प्रयोग गरिएको छ। समस्या के छ भने अनुवादकहरूले सधैँ उद्धार शब्दलाई अनुवाद गर्दैन, यसले गर्दा शारीरिक चंगाई मुक्तिको अङ्ग हो भन्ने वास्तविकतालाई अस्पष्ट पार्दछ। हामी मत्ती 9:21-22 पदबाट शुरू गर्दछ। यसमा 12 वर्षदेखि रगत बहने रोग भएकी स्थितिको कथा पाउँछ। त्यसले येशूको वस्त्रको किनारा छुन्छ तर आफूले गरेको त्यस कार्यलाई प्रकट गर्न ऊ डराउँछ। तपाईँलाई थाहा छ, रगत बहने स्त्री अपवित्र ठहरिन्थे, त्यसैले अरू कसैलाई छुन उसलाई निषेध गरिएको थियो, किनकि त्यस्ती स्त्रीले छुँदा अर्को मानिस पनि अपवित्र हुन्थ्यो भन्ने विश्वास थियो। त्यसैले त्यस स्त्रीले येशूलाई छोएर पाप गरेकी थिए। त्यसले मनमनै सोचेकी थिए, मैले उहाँको वस्त्र मात्र छोए भने पनि म निको भइजानेछु। मत्ती 9:21। त्यसले साँच्चीकै यस्तो सोचेकी थिए, मैले उद्धार पाउनेछु। फनक्क फर्किहेर्दा येशूले त्यस स्त्रीलाई देख्नुभयो र भन्नुभयो, छोरी साहस गर, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। मत्ती 9:22। उहाँले साँच्चीकै यसो भन्नुभएको थियो, तिम्रो विश्वासले तिम्रो उद्धार गरेको छ। रगत बहने स्त्रीको सन्दर्भमा लुका 8:47-48 पदहरूमा अझ स्पष्ट व्याख्या गरिएको छ। त्यहाँ यसरी लेखेको छ, अब आफू लुकिरहन नसक्ने कुरा थाहा पाएर त्यो स्त्री कामले आई र उहाँको सामुन्ने खोप्टो परि र किन त्यसले उहाँलाई छोई अनि कसरी तुरुन्तै निको भए सो सब मानिसहरूको सामु बताइदिए। यहाँ पनि निको भनेर अनुवादन गरिएको शब्द सोझो वा उद्धार नै हुन आउँछ। येशूले त्यसलाई तिम्रो विश्वासले तिमीलाई निको पारेको छ भन्नुको वास्तविक अर्थ तिम्रो विश्वासले तिम्रो उद्धार गरेको हो भन्ने हुन आउँछ। तपाईँले अब थाहा पाउनुभयो होला, येशूले चंगाईलाई हाम्रो मुक्तिको अङ्गको रूपमा लिनुभएको छ। अब हामी मर्कुस 6:56 पदलाई हेरौं। त्यहाँ यसरी लेखेको छ, अनि गाउँहरूमा वा शहरहरूमा वा बस्तीहरूमा जहाँ जहाँ उहाँ अर्थात् येशू पस्नुभयो, मानिसहरूले रोगीहरूलाई बजार बजारमा राखिदिए र उहाँको वस्त्रको छेउ मात्र पनि छुन पाऊ भनी तिनीहरूले उहाँलाई विन्ती गरे र जतिले छोए तिनीहरू सबै निको भए। यस पदमा पनि निको भए का लागि ग्रिक भाषाको शब्द सोजो अर्थात उद्धार प्रयोग भएको छ। केबाट तिनीहरू उद्धार पाए? उत्तर रोगबाट हुन आउँछ। त्यसै गरी हामी हेरौं भूतहरूबाट छुटकारा। लुका 8:35-36 हामी थुप्रै भूतहरू लागेको एकजना मानिसको कथा पढ्दछौ। यीशुले त्यस मानिसबाट भूतहरू बाहिर निकाल्नु भएपछि ऊ पूर्ण रूपले निको भएको थियो। यहाँ लेखिएको छ, अनि जे भएको थियो त्यो हेर्नलाई मानिसहरू यीशु कहाँ आए र जुन मानिसबाट भूतहरू निस्केका थिए त्यसलाई लुगा लगाएर सद्य मनको भई यीशुका चरणमा बसिरहेको भेटा र तिनीहरू भयभीत भए। देख्नेहरूले भूत लागेको मानिस कसरी निको भए सो तिनीहरूलाई बताइदिए। यस पदमा पनि ग्रिक भाषामा सोझो शब्द नै भए प्रयोग भएको देखिन्छ, तर यहाँ चाहिँ यसको अर्थ उद्धार हुन्छ वा निको भयो भन्ने हुन्छ। भूतहरूबाट छुटकाराको व्यवस्था क्रुसमाथि यसुले गर्नुभएको बलिदानद्वारा गरिएको र यो मुक्तिको अङ्ग हो। श्रोताहरू, दुष्ट आत्माहरूको कब्जामा परेका हजारौं मानिसहरूलाई छुटकाराको सेवकाई गर्दा त्यसबाट प्राप्त अनुभवबाट मैले के सिकेको छु भने डियाबलोस क्रुसदेखि मात्र भयभीत हुन्छ। यसुले क्रुसमाथि गर्नुभएको कामका बारेमा बोल्दै तपाईँले त्यसका विरूद्ध कारवाही गर्नुभएको त्यो थर थर काम छ। अब हामी हेरौं मृतकबाट पुनरुत्थान। हामी अब लुका 8:49-50 पदहरूलाई हेर्नेछौ। उहाँ अर्थात येशु बोल्दै हुनुहुन्थ्यो। सभागारका शासकको घरबाट एउटा मानिस आइपुग्यो र भन्यो, तपाईँकी छोरी मरी, अब गुरुलाई कष्ट नदिनुहोस्। तर येशुले यो सुनेर याइरसलाई भन्नुभयो, नडराऊ, विश्वास मात्र गर र त्यो निको हुनेछ। यहाँ फेरि निको हुनेछ का लागि ग्रिक शब्द उद्धार नै प्रयोग भएको छ। उहाँ उद्धार शब्द मरेकोबाट व्युत्ताउन मुक्ति अझै मुक्ति झैं अनुवादन भएको हुनाछ। मित्रहरू, अब हेरौं मुक्तिलाई आफ्नो तुल्याउ। यसरी माथिका पदहरूमा हामीले देख्यौं शारीरिक रोगको चंगाई भूतहरूबाट छुटकारा तथा एउटा नानी फेरि मृतकहरूबाट बिउतेर उठ्नु जस्ता सबै कार्यहरूलाई एउटै शब्द अर्थात उद्धारले व्याख्या गरेको छ। त्यसैले मुक्ति क्रुसमाथि भएको येशूको मृत्युद्वारा प्राप्त सम्पूर्ण प्रार्थना अर्थात व्यवस्था। महासभाको सामुने प्रेरित पत्रुस र युन्नाले एक लङ्गडो मानिसलाई सुन्दर भन्ने ढोकामा कसरी निको पारे भनी तिनीहरूलाई सोधिएको थियो। यहाँ लेखिएको छ, तब पवित्र आत्माले परिपूर्ण भएर पत्रुसले तिनीहरूलाई भने, मानिसहरूका शासक र धर्मगुरु हो, आज हामीले एउटा लङ्गडो मानिसप्रति एउटा असल काम गरेको विषयमा त्यो कुन उपायले निको पारियो भनेर प्रश्न गर्नुहुन्छ। अनि तपाईँहरू सबैलाई र इजरायलका सारा मानिसहरूलाई थाहा होस्, तपाईँहरूले क्रुसमा टाँग्नु भएको र परमेश्वरले मृत्युबाट जीवित पार्नु भएको उनी नासरतका येशु ख्रीष्टको नाउँमा यो मानिस तपाईँहरूका सामुने निको भएर उभिएको छ। श्रोताहरू, त्यस लङ्गडो मानिसमा केले पूर्णता ल्यायो? मुक्तिले। त्यसपछि पत्रुस भन्छन्, अरू कसैमा पनि मुक्ति छैन। 12 त्यसै गरी अन्तत हामी 2 Timothy 4:18 पदलाई हेर्न सक्छौ। यहाँ लेखिएको छ, प्रभुले मलाई सबै खराबीबाट जगाउनुहुनेछ र उहाँको स्वर्गीय राज्यको निम्ति उहाँले उद्धार गर्नुहुनेछ। पावलले ग्रिक भाषामा सोसो भनेर प्रयोग गरेको शब्दलाई यस पदमा उद्धारको रूपमा अनुवाद गरिएको छ। उनी पुष्टि गर्दै थिए, प्रभुले मलाई सदा सर्वदा उद्धार गरिरहनुहुनेछ। क्रुसमाथि येशूले हाम्रो निम्ति पूरा गर्नुभएको काम सदा सर्वदा रहिरहने मुक्ति नै। तपाईँले विश्वास गर्नुभएको क्षणदेखि अनन्तसम्म तपाईँ क्रुसमाथि येशूले गर्नुभएको बलिदानले व्यवस्था गरेको मुक्तिमा रहिरहनुहुनेछ। त्यसैले हिब्रूका लेखक आफ्नो पुस्तक हिब्रू 2:3 लेख्छन्, तब हामीले यति महान मुक्तिको वास्ता राखेनौ भने हामी कसरी उम्काउला? श्रोताहरू, मुक्तिलाई साँच्चीकै इन्कार गर्ने मानिसहरू पनि छन्। तिनीहरू यसबाट टाढा पुग्छ किनकि तिनीहरू यसलाई न त आफ्नो तुल्याउन चाहन्छन् न यसमा विश्वास गर्छन्। तर तथाकथित मानिसहरूको ठूलो जमात मुक्तिको इन्कार त गर्दैन, तर तिनीहरू यसलाई उपेक्षा गर्दछ। परमेश्वरले तिनीहरूका निम्ति व्यवस्था गर्नुभएका कुराहरूको बारेमा तिनीहरू पत्तो पाउँदैन। तिनीहरू क्रुसको कुनै प्रारम्भिक दृष्टिकोण, कुनै साम्प्रदायिक व्याख्यालाई स्वीकार मात्र गर्दछ। श्रोताहरू, तपाईँ उहाँको मुक्तिलाई इन्कार गर्ने स्थितिमा हुनुहुन्न। जीवनको बाटोमा कहीँ न कहीँ र हुन सक्छ ठिक अहिले नै सायद तपाईँलाई यसको नितान्त खाँचो छ। उहाँको उद्धारको भौतिक अर्थात् शारीरिक पक्षको उपेक्षा नगरमा महान परमेश्वरले हामीलाई सहायता गर्नुहुन्छ। अन्तत मित्रहरू, परमेश्वरले गर्नुभएको व्यवस्थालाई आफ्नो तुल्याउने एउटा अति सरल र अति व्यवहारिक बाटो, त्यस व्यवस्थाको निम्ति उहाँलाई धन्यवाद चढाउनु, त्यसलाई आफ्नो मुखद्वारा स्वीकार गर्नु। त्यसैले म यी सुरुका दुईवटा व्यवस्थाहरूलाई मुखले बोलेर कसरी स्वीकार गर्ने सुको रूप दिन्छु। ती हुन्, येशू दण्डित हुनुभयो ताकि मैले क्षमा पाउन सकु, मैले चङ्गाई पाऊ भनेर येशू घायल हुनु। तपाईँ यी भनाइहरूमा साँच्चीकै विश्वास गर्नुहुन्छ भने तपाईँलाई येशू भन्न कर लाग्छ। येशू, तपाईँलाई धन्यवाद छ, तपाईँले आफैलाई बलिदान दिएर मेरो निम्ति क्षमा र चङ्गाई ल्याउनु भयो। आमेन। श्रोताहरू, आजको यस महत्वपूर्ण वचनले तपाईँलाई पूर्ण क्षमा र चङ्गाई प्राप्त गर्न सकोस् भन्दै आजको कार्यक्रमबाट म ओझेल हुने अनुमति चाहन्छु। जय मसीह।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ आशा।
1: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
0: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

श्रोता साथीहरू, यशैया 40:8 यसो भन्दछ, घाँस ओइलाउँछ, फूलहरू झर्दछन्, तर हाम्रा परमप्रभु परमेश्वरको वचन सधैँभरि अटल रहनेछ। साँच्चै प्रेम, आनन्द, शान्ति, सद्भाव, मिलाप, भाइचारा र मुक्तिको सन्देश दिने ख्रिस्टीय वचन सधैँ अटल, जीवित, सत्य र पवित्र छ। नयाँ आशाका यी सन्देशहरू सुनाउने क्रमलाई भने आजको निम्ति हामीले यही रोक्नु पर्नेछ, कारण घड़ीको सुईले हामीलाई विदाईको संकेत गरिसकेको छ। यदि आजको प्रस्तुतिबाट आत्मिक रूपमा लाभान्वित हुनु भएको महसुस गर्नु भएको छ भने कृपया हामीलाई हाम्रो इमेल ठेगाना newhope4all2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 यहाँहरूको सुझावका साथसाथै टिक्का टिप्पणीहरू अनि उत्साहका सन्देशहरूले हामीलाई अझै धेरै मेहनत गरी कार्यक्रम प्रस्तुत गर्न ऊर्जा प्रदान गर्नेछ। हवस् त प्रिय श्रोता मित्र, आजको निम्ति हामीलाई बिदा दिनुहोस् अनि भोलि फेरि यही स्टेशन यही समयमा हाम्रो भेट हुने नै छ। धन्यवाद।

प्रिय श्रोता मित्र, ख्रिष्टीय अभिवादन कलवरी ख्रिस्ट महिमा चर्चको प्रस्तुति येशूको सन्देश कार्यक्रममा स्वागत छ। हामीले तपाईँको निम्ति येशू ख्रिष्टको सुसमाचारलाई लिएर आएका छौं, जुन चाहिँ परमेश्वरसँग संगति गर्ने र पुनर्मेल गराउने सुसमाचार हो। र हामी तपाईँलाई याद दिलाउन चाहन्छौ कि येशूको सन्देश कार्यक्रमका सम्पूर्ण विषयवस्तु मुक्तिदाता येशू ख्रिष्टतिर मानव जातिलाई डोर्याउनको लागि तयार पारिएका छन्। किनभने केवल प्रभु येशू ख्रिष्टले मात्रै हाम्रा पापहरूबाट हामीलाई छुटकारा दिन सक्नुहुन्छ र उहाँले मात्र मानिसहरूलाई अनन्त जीवन दिनुहुन्छ। अबको आधा घण्टा कृपया हामीसँगै रहनुहोला।

प्रिय मित्र, सबै ख्रिस्टियनहरू चाहे उनीहरू पूरा जीवनभरि नै येशु ख्रिस्टद्वारा उद्धार गरिएका हुन् या भर्खरै उद्धार गरिएका हुन्, उनीहरूमा दैनिक ख्रिस्टियन जीवन सम्बन्धित थुप्रै प्रश्नहरू उब्जिरहेका हुन्छन्, जुन स्वाभाविक कुरा पनि हो। हामीले आज त्यस्तै केही प्रश्नहरूलाई तपाईँको माझमा उत्तरसहित लिएर आएका छौं। हामीले दिने उत्तरको केवल एकमात्र आधार पवित्र शास्त्र बाइबल हो, जसमा हाम्रो सम्पूर्ण विश्वास छ।

0: प्रिय श्रोता, आजको प्रश्नतिर जानुभन्दा अघि म तपाईंलाई यो बताउन चाहन्छु कि पवित्र शास्त्र बाइबलले हामीलाई भन्दछ कि प्रभु येशु ख्रिष्ट क्रुसमा मर्नु, भ्युटनु र स्वर्गमा जानुभएको 2000 वर्षपछि पनि जो जतिले येशुमाथि विश्वास गर्दछन् उनीहरू नियमित रूपमा आफ्नो चर्चहरूमा हुने संगतिमा उपस्थित हुनु आवश्यक छ। पहिलो कोरिन्थी 1:9 हामी पढ्छौं, परमेश्वर विश्वासयोग्य हुनुहुन्छ जसद्वारा उहाँका पुत्र हाम्रा प्रभु येशु ख्रिष्टको संगतिमा तिमीहरू बोलाइयौ। त्यसै गरी हिब्रू 10:25 हामी पढ्छौ, कतिजनाको संगतिमा नजाने बानी हुन्छ तर हामी चाहिँ एकसाथ भेला हुन नछोडौं, तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन प्रोत्साहन दियो। श्रोता, तर हामीले यो याद राख्नु पर्दछ कि हाम्रो उद्धार एउटा चर्च या एउटा पास्टर या पानीको बप्तिस्मा या प्रभुभोजद्वारा हुन सक्दैन। केवल प्रभु येशु ख्रिष्ट जो स्वयं परमेश्वर नै हुनुहुन्छ उहाँले मात्रै हाम्रो उद्धार गर्न सक्नुहुन्छ। पवित्र बाइबलले हामीलाई सिकाउँदछ कि यो वर्तमान समयमा जब हामीहरू येशु ख्रिष्टको दोस्रो आगमनको नजिकै छौं, परमेश्वरले मानिसहरूको एउटा एकदमै ठूलो भीड़लाई उद्धार गरिरहनु भएको छ। प्रकाश 7:9-10 हामी पढ्छौ, यसपछि कुनै मानिसले गर्न नसक्ने एउटा ठूलो भीड़ जो हरेक जाति सबै कुलहरू मानिसहरू र भाषाहरू बोल्नेबाट थियो, सेतो पोसाक पहिरेर हातमा खजुरका हाँगा ली सिंहासन र थुमाको सामुन्ने उभिरहेको मैले देखे। तिनीहरू उच्च स्वरले कराए, सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्वर र थुमामा मुक्ति छ। हो श्रोता, स्वर्गको सिंहासनमा विराजमान हुनुहुने थुमामा अर्थात हाम्रा प्रभु येशु ख्रिष्टमा मुक्ति छ र मुक्ति पाउनेहरूको संख्या कुनै मानिसले गन्न नसक्ने छ र तपाईं पनि त्यसमध्येको एक व्यक्ति बन्न सक्नुहुन्छ। अब आउनुहोस् आजको पहिलो प्रश्नतिर जाउँ।
1: परमेश्वरले हामी मानिसहरूलाई बाहेक अरू के केलाई बनाउनुभयो?
0: परमेश्वरले हामी मानिसहरूका साथसाथै अस्तित्वमा रहेका हरेक चीजहरूलाई बनाउनुभयो। यस कुरालाई निश्चित गर्ने पवित्र बाइबलमा रहेका केही पदहरूलाई अब हामी पढ्नेछौ। उत्पत्ति 1:31 भन्दछ, आफूले बनाउनु भएको हरेक कुरा परमेश्वरले हेर्नुभयो र त्यो साह्रै राम्रो थियो। साँझ पर्यो र बिहान भयो छैटौं दिन। अनि भजन संग्रह 33:6-9 हामी पढ्छौं, परमप्रभुको वचनले आकाशहरू निर्माण भए र उहाँकै मुखको सासले त्यहाँका ग्रह नक्षत्रहरू, उहाँले समुद्रको पानीलाई जम्मा गरेर एक थुप्रो पार्नुहुन्छ, उहाँले गहिरा सागरहरूलाई आफ्ना ढुकुटीमा राख्नुहुन्छ, सारा पृथ्वीले परमप्रभुको भय मानोस्, संसारका सारा निवासीहरूले उहाँको भक्ति गरून्, किनकि उहाँका मुखको वचनले सारा सृष्टि रचियो, उहाँले आज्ञा गर्नुभयो र त्यो स्थिर रह्यो। र त्यसै गरी कलसी 1:16 पनि सबै थोक परमेश्वरद्वारा नै र उहाँकै निम्ति थिचिएका हुन् भन्दछ। आउनुहोस् हामी त्यस पदलाई पढौं, किनकि उहाँमा नै सबै थोक सृष्टि भएका थिए, स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य र अदृश्य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्ति सृजिएका हुन्। प्रिय मित्र, म आशा गर्छु तपाईँले आफ्नो प्रश्नको उत्तर पाउनुभयो। अब तपाईँको अर्को प्रश्न के छ?
1: कृपया मलाई बताइदिनुहोस्, प्रार्थना भनेको के हो?
0: प्रिय मित्र, जब हामी परमेश्वरसँग बातचित गर्छौं त्यही नै प्रार्थना हुन्छ। प्रार्थना भनेको परमेश्वरसित कुराकानी गर्नु हो। हामी उहाँलाई भलाइ गर्नुभएको लागि धन्यवाद दिन्छौ। हामीले आफ्ना पापहरू उहाँको सामु स्वीकार गर्छौ। हामीले प्रार्थनामा ती सब चीजहरू उहाँसँग माग्दछौ जसद्वारा उहाँ प्रसन्न बन्नुहुन्छ। आउनुहोस् यही कुरालाई स्पष्ट पार्ने पवित्र बाइबलमा रहेका केही पदहरूलाई पढौं। मत्ती 6:6-8 यशु प्रभुले हामीलाई भन्नुहुन्छ, तर तिमी जब प्रार्थना गर्दछौ आफ्नो भित्री कोठामा पस र ढोका थुनेर गुप्तमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ र प्रार्थना गर्दा अन्य जातिहरू जस्ता व्यर्थै नबरबराओ, किनभने धेरै शब्दमा बोल्दा तिनीहरूको सुनाइ हुन्छ भन्ने तिनीहरू विचार गर्दछन्। यसकारण तिनीहरू जस्ता नहो, किनभने तिमीहरूले उहाँसँग माग्नुभन्दा अघिबाटै तिमीहरूलाई कुन कुन कुराको खाँचो छ सो तिमीहरूका पिता जान्नुहुन्छ। त्यसै गरी लुका 11:2-4 हामी पढ्छौ, उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरूले प्रार्थना गर्दा यसो भन, हे पिता, तपाईँको नाउँ पवित्र गरियोस्, तपाईँको राज्य आओस्, हाम्रो दैनिक भोजन हामीलाई प्रतिदिन दिनुहोस्, हाम्रा पाप हामीलाई क्षमा गरिदिनुहोस्, किनकि हामी पनि हाम्रा विरूद्धमा अपराध गर्नेहरूलाई क्षमा गर्दछौ, हामीलाई परीक्षामा नलैजानुहोस्। पवित्र शास्त्र बाइबलकै फिलिपी 4:6-7 हामीले प्रार्थनाको विषयमा यसरी पढ्छौं, कुनै कुरामा चिन्तित नहो, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर हुन् र समझले नै भ्याउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ। र पहिलो योहन्ना 5:14-15 हामी पढ्छौ, परमेश्वरमा हाम्रो पूर्ण भरोसा छ कि उहाँको इच्छा बमोजिम जे मागे तापनि उहाँले हाम्रो कुरा सुन्नुहुन्छ। हामीले प्रार्थनामा येशूकै मागे तापनि परमेश्वरले सुन्नुहुन्छ भनी हामी जान्दछौ भने यो पनि जान्दछौ कि उहाँलाई हामीले जे मागेका छौ त्यो हामीलाई प्राप्त भएको छ। प्रिय मित्र, म विश्वास गर्छु कि तपाईँले अब थाहा पाउनु भएको छ कि प्रार्थना भनेको के हो। र अहिलेलाई हामी अर्को प्रश्नतिर जाने छैनौ। कृपया अरू प्रश्नलाई अर्को पटक सोधिदिनुहोला। धन्यवाद। प्रिय श्रोता मित्र, आजको प्रश्न उत्तर र परमेश्वरको वचन पवित्र बाइबलको पढाइद्वारा तपाईहरूले अवश्य पनि केही नौलो कुरा सिक्नु भएको छ र आशिषित हुनुभएको छ। प्रिय मित्र, म विश्वास गर्छु कि तपाईले अब थाहा पाउनु भएको छ कि प्रार्थना भनेको के हो। र अहिलेलाई हामी अर्को प्रश्नतिर

0: प्रस्तुत गरिएका वचनद्वारा बोल्नुभएको छ र फेरि पनि हामी भन्न चाहन्छौं कि अहिलेसम्म येशुख्रिष्टलाई नचिन्नुभएका श्रोताहरूले चाहिँ यो याद गर्नुहोस् कि केवल प्रभु येशुख्रिष्ट जो स्वयं परमेश्वर नै हुनुहुन्छ उहाँले मात्रै तपाईँको उद्धार गर्न सक्नुहुन्छ र यो वर्तमान समयमा जब हामीहरू येशुख्रिष्टको दोस्रो आगमन नजिकै छौं परमेश्वरले तपाईँ जस्तो मानिसहरूको एउटा ठूलो भीड़लाई नै उद्धार गरिरहनु भएको छ।
1: हामी आशा गर्दछौ कि हाम्रो कार्यक्रमको यस भागले तपाईलाई ख्रिस्टियन विश्वासमा उत्साहित पारेको छ। हामीलाई सुन्नुभएको लागि धन्यवाद। हाम्रो कार्यक्रम अझ बाँकी नै छ, कृपया हामीलाई सुनिरहनुहोला।

मित्र, हुन त तपाईहरू मध्ये कतिजना अझसम्म पनि येशु ख्रिस्टले गर्नुभएका दावीहरूप्रति विश्वस्त हुनुभएको छैन होला। तर तपाईले यस कुरालाई कृपया मनमा राख्नुहोस् कि येशु ख्रिस्टले ती मानिसहरूलाई पवित्र आत्मा परमेश्वरको सहायता उपलब्ध गराउने प्रतिज्ञा गर्नुभएको छ, जसले एकदमै उचित कारणहरू सहित उहाँको सामुन्ने प्रश्नहरूलाई उठाउँदछ। पवित्र बाइबलको यूहन्ना 7:17 येशूले भन्नुहुन्छ, यदि कुनै मानिसले परमेश्वरको इच्छा पालन गर्न चाहन्छ भने मेरा शिक्षा परमेश्वर तर्फबाट हो कि मेरो आफ्नै तर्फबाट हो सो उसले जान्नेछ। यहाँ येशूले हामीलाई याद दिलाउनुहुन्छ कि हामीले कुराहरूलाई केवल ती जस्तो छन् त्यही रूपमा मात्र हेर्दैनौ, तर हामी जस्तो छौ त्यही रूपमा पनि हेर्दछौ, जसको कारणले गर्दा हामीहरू प्रभु येशूमा विश्वस्त हुने अवस्थामा पुगेकै हुँदैनौ। तर परमेश्वरले गम्भीर भएर पापदेखि उद्धार पाउन खोज्ने मानिसलाई अवश्य त्यो उद्वेगको मुक्ति दिनुहुन्छ जुन हाम्रो प्रभु येशू ख्रीष्टमा छ। त्यसैले श्रोता, अहिले नै प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस्, किनभने बाइबलले रोमी 10:9 हामीलाई बताउँदछ कि यदि तिमीले येशूलाई प्रभु हो भने आफ्नो मुखले स्वीकार गर्यौ र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भने आफ्नो हृदयमा विश्वास गर्यो भने तिम्रो उद्धार हुनेछ। कृपया प्रार्थनाद्वारा येशूलाई तपाईँको व्यक्तिगत मुक्तिदाता भनी स्वीकार गरी आफ्नो हृदयमा निम्त्याउनुहोस्। त्यसको लागि तपाईँले यसरी पनि प्रार्थना गर्न सक्नुहुन्छ, हे परमेश्वर, म एक पापी हुँ, म मेरा पापहरूको पश्चाताप गर्दछु, म विश्वास गर्दछु येशु ख्रीष्टले मेरा सारा पापको निम्ति उहाँको आफ्नो अमूल्य रगत बगाएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशु ख्रीष्टलाई यही घड़ी मेरो जीवनको व्यक्तिगत मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु। म निम्तो गर्छु मेरो जीवन र हृदयमा, हे येशु प्रभु आउनुहोस्, आमिन। प्रिय मित्र, यदि तपाईँले ठिक अहिले ख्रीष्ट येशूलाई मुक्तिदाता भनी हृदयदेखि नै साँच्चै नै ग्रहण गर्नुभएको छ भने यही क्षणदेखि तपाईँले येशूसँग एक उद्वेगको नयाँ जीवनको शुरूआत गर्नुभएको छ। अब येशू ख्रीष्टलाई अझ बढी चिन्न सधैँ पवित्र बाइबल पढ्नुहोस्। प्रार्थनाद्वारा दिनदिनै परमेश्वरसँग बातचित गर्नुहोस्। आफूलाई पाएक पर्ने विभिन्न ठाउँहरूमा रहेका येशूको सन्देश प्रचार गरिने र पवित्र बाइबललाई परमेश्वरको प्रेरणाद्वारा लेखिएको अकाट्य वचन भनी स्वीकार गरिने चर्चमा परमेश्वरको सेवा र महिमा गर्नलाई उपस्थित हुनुहोस्। अनि हामीलाई चाहिँ यस विषयमा कृपया पत्रद्वारा जानकारी गराउनुहोस्। हामी अत्यन्तै उत्साहित र खुशी हुनेछौं। हाम्रो इमेल ठेगाना हो yeshukosandesh@gmail.com। ठेगाना एकपटक फेरि yeshukosandesh@gmail.com। प्रिय श्रोता, अब आजको बाँकी कार्यक्रमतिर फर्कौं।

श्रोता, हामी एकदमै खुसी छौं कि तपाईँले आज यीशुको सन्देश कार्यक्रमलाई सुनिरहनु भएको छ। तपाईँले गर्नुभएको यस कार्यको निम्ति हामी तपाईँ प्रति कृतज्ञ छौं र यसरी नै निरन्तर हामीलाई सुनिरहनुहुन्छ भन्ने हाम्रो आशा छ। हामी कलवरी ख्रिस्ट महिमा चर्च परिवारले निरन्तर तपाईँ श्रोताहरूका लागि प्रार्थना गरिरहेका छौं र प्रिय ख्रिस्ट विश्वासी जनहरू, कृपया हाम्रो लागि पनि प्रार्थना गरिदिनुहोला।

प्रिय श्रोता मित्र, आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ। तपाईसँग यो समय बिताउन पाउनु हाम्रो लागि एकदमै आनन्द र खुशीको कुरा हो। जसै हामीहरूले एकसाथ आत्मिक भोजनलाई खायौं, जुन परमेश्वरको वचन बाइबलले हामीलाई दिदछ। हाम्रो कार्यक्रम केवल परमेश्वरको अचूक वचन पवित्र शास्त्र बाइबलमाथि मात्र आधारित छ। अधिक जानकारीको लागि कृपया हामीलाई पत्राचार गर्नुहोला। हाम्रो ठेगाना हो कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। ठेगाना एकपटक फेरि, कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। त्यसै गरी हाम्रो इमेल ठेगाना हो yeshukosandesh@gmail.com, yeshukosandesh@gmail.com। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि अर्को हप्ता यही समय र यही मेगाहर्जमा येशूको सन्देश कार्यक्रमको अर्को नयाँ श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई प्रभु येशू ख्रीष्टले तपाईँ र तपाईँको परिवारलाई प्रशस्त आशिष दिनुभएको होस्।

0: जय मसीह, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम खेलकुद र विश्वास।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम खेलकुद र विश्वासमा आदरणीय श्रोता कार्यक्रम खेलकुद र विश्वास मार्फत हामी तपाईलाई खेलसँग सम्बन्धित रहेर सुसमाचार पनि सुनाउन सकिन्छ भन्ने विषयहरूमा विभिन्न कुराकानीहरू तपाईँको लागि राख्दै आइरहेको छौं। साथै खेलकुद र विश्वासका कुराहरू यहाँहरू समक्ष हामी प्रस्तुत गर्दै आइरहेको छौं र आज पनि केही आशिषमय कुराहरू यहाँहरू समक्ष हामी प्रस्तुत गर्न गइरहेको छौं र यो समयमा भने कार्यक्रमलाई हामी एउटा अर्थपूर्ण गीतबाट शुरूआत गर्न चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौं।

0: यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र आज कार्यक्रम खेलकुद र विश्वास मार्फत हामी परशुराम गिरीज्यूबाट कुराकानीहरू सुन्न र सुनाउन गइरहेको छौ र म ढिला नगरिकन यो समय दिन चाहन्छु परशुराम गिरीज्यूलाई।
1: भनेपछि तपाईँकोमा जे जस्तो पहिला भयो र अहिले जुन कुराहरूलाई हेरेर तपाईँ जाँदै हुनुहुन्छ भने तपाईँको भित्रको एउटा चाहना भन्दाखेरि चाहिँ के रहेछ भन्दाखेरि सुसमाचारको कुरा हो।
2: एक्ज्याक्टली हाम्रो मुख्य उद्देश्य, हामी विश्वासीहरूको मुख्य उद्देश्य भनेकै एजेन्डा भनेकै गस्पेल हुनु पर्छ, होइन? डाइरेक्टली होस्, इन्डाइरेक्टली होस्, सेमी इन्डाइरेक्टली होस्, होइन? जस्तै म 22 वर्षको हुँदाखेरि, म 22 या 23 माफी हुँदाखेरि धरान क्रिस्टिय युवा समाजको अध्यक्ष हुन पाएँ। त्यसमा हाम्रो त्यति बेला लगभग 90 भन्दा बेसी चर्चहरूको आबद्ध थियो। त्यसमा हामीले क्रिस्टिय युवा समाजमा संगति बनाऊ होइन, समाज गर्दाखेरि लकडाउन भन्दा अगाडि हो,
1: हजुर हजुर,
2: त्यतिखेर हुन पाउँदाखेरि मेरो कार्यकाल म भन्दिनँ, हाम्रो कार्यकाल, हाम्रो कार्य समितिको कार्यकालमा फर्स्ट क्रिसमस साइकल र्याली गरेको थियो, त्यो पनि स्पोर्ट रिलेटेड नै हो। र सँगसँगै त्यो वर्षबाट चाहिँ हामीले हाम्रो जुन धरानको मुटु भानुचोकमा घण्टाघर छ, त्यसमा चाहिँ लाइट हाल्ने पुष 1 गतेदेखि चाहिँ 10 गतेसम्म चाहिँ अथवा न्यू इयरसम्म चाहिँ हामीले लाइट हालेको थियौँ, सजाएको थियौँ घण्टाघरलाई। हाम्रो उद्देश्य चाहिँ किन भन्दाखेरि, किन घण्टाघरमा लाइट हालेको भन्दाखेरि चाहिँ दिपावलीमा घण्टाघर सजिरहेको हुन्छ, अनि हाम्रो बुद्ध धर्म मान्नुहुने हाम्रो उहाँहरूले लोसारमा सजिरहेको हुन्छ, अरूमा सजिरहेको हुन्छ, होइन? क्रिसमसमा अँध्यारो हुन्छ, धरानको मुटु भन्छौँ घण्टाघर, होइन, भानुचोकमा सजाउन, ताकि हिँड्दै गरेको त्यो बाटो हिँड्दै गरेको मान्छेले अरे धरान घण्टाघर किन सजिरहेछ, अहिले त पुस हो, दसैँ तिहार पनि सक्यो, लोसार पनि होइन, ए साँच्चै क्रिसमसमा त है
1: सन्देश,
2: सन्देश हो नि त, क्रिसमसमा त है साँच्ची हाम्रो इसाई साथीहरूको आज क्रिसमस पो है भन्दाखेरि इन्डाइरेक्ट गोस्पेल गयो नि, उनीहरू आफैले दिमाग चल्छ नि त, होइन?
1: किन
2: किन किन सजिरहेको छ, हामीले फेरि अलिकति त्यो एलइडी झपक्क त्यो बलिराख्ने मात्र होइन, तर लाइट त खेल्ने हुन्छ नि, त्योहरू पनि हालेको थियौँ अलिकति एट्र्याक्सन बनाउनुको लागि। त्यो गर्दाखेरि हामीले हजुर क्रिसमस आयो, हामी होइन क्रिसमस भनेको चाहिँ यसो भनेर गोस्पेल गरिराख्नु परेन, त आफैले के हो है भन्नुभयो। अनि हामीले साइकल ऱ्याली पनि गर्यो, त्यो चाहिँ सबैलाई ओपन साइकल ऱ्याली हो, क्रिसमस साइकल ऱ्याली, त्यसमा 200+ साइक्लिस्टहरू हाम्रो आबद्ध हुनुभएको थियो, त्यो चाहिँ क्रिस्चियन मात्र होइन है, बाहिरको सबै धर्ममा साइक्लिस्टहरू धेरै हुनुहुन्छ, अनि उहाँहरूलाई चाहिँ हामीले क्रिसमसको टोपी हुन्छ नि, हजुर थाहा छ, क्रिसमस टोपी दिएको थियो, अनि त्यो टोपी लगाएर चाहिँ हामीले त्यो रुट बनाएको थियौँ, अनि एक भएर 200 साइकल त्यो क्रिसमस टोपी लगाएर हिँड्दाखेरि कस्तो हुन्छ,
1: क्रिसमसमा
2: अधिकांश साथीहरू अक्रिस्टियनहरू हुनुहुन्थ्यो क्या साइक्लिस्टहरू, होइन? उहाँहरू पनि रमाउनु भयो, अब हामीले छोटो भए पनि सन्देश दिन पायौँ र त्यसको लागि चाहिँ हामी त्यो सुरुवात गऱ्यौँ। त्यसको लागि हाम्रो रेभरेन समुएल राईज्यू हुनुहुन्थ्यो क्रिस्टिय समाज अध्यक्ष त्यति बेला, अनि मेरो सल्लाहकारहरू दाईहरू प्रवीण पोखरेल दाईहरू, अनि हाम्रो दिनेश दाईहरू, हजुर, अनि मेरो सल्लाहकार प्रवीण पोखरेल, अनि दिनेश दर्नाल, अनि हाम्रो मण्डलीको जवान साथीहरू सबैको सल्लाह र साथले नै हामीले यसो सुरु गर्न पाएको।
1: भनेपछि अब सुसमाचार सुनाउने अथवा भन्ने एउटा ट्रेन्ड चाहिँ चेन्ज भएको हो,
2: नयाँ जेनेरेसन, नयाँ पुस्ता, नयाँ ट्रेन्ड।
1: पहिला पहिला त अब ट्र्याक्स बाँड्ने होइन, तपाईँको घुसोला बोक्ने थियो नि त, अब अहिले त झन् अब फेसबुकदेखि लिएर टिकटकदेखि लिएर अब समुदायमा एउटा असल काम गर्ने गर्दाखेरि पनि त सुसमाचार त आफै फैलिन्छ। भनेपछि तपाईँको अझ पनि योजनाहरू के छ त, अब धरानलाई एउटा क्रिसमसमय भन्दा पनि क्रिसमय बनाउनको लागि अझ पनि तपाईँको भावी योजना के छ?
2: युथ भएको कारणले गर्दा र स्पोर्टमा रिलेटेड भएको कारणले गर्दाखेरि अस्ति मैले हाम्रो फर्स्ट इग्नाइट कन्फरेन्स भएको थियो, होइन, त्यतिखेर मैले धेरै ज्ञानहरू बटुल्ने पाएँ, धेरै धन्यवाद उहाँहरूलाई। त्यतिखेर उहाँहरूको मैले त्यतिखेरै क्लास लिँदै गर्दाखेरि मैले पाएको सन्देश, मैले पाएको आइडिया, फर्स्ट चाहिँ भिजन हुनु पर्यो. भिजन र ड्रिममा चाहिँ फरक हुन्छ. भिजन चाहिँ के हो भन्दाखेरि चाहिँ स्पोर्ट्स मिनिस्ट्री चाहिँ अहिले हाम्रो काठमाडौँमा अलिकति प्रख्यात हुँदै गएको छ, होइन? हाम्रो एम्बेसडर फुटबलहरू भयो,
1: रोनित
2: हजुर हाम्रो उहाँहरू हुनुहुन्छ, होइन? अर्को उहाँले गर्दै हुनुहुन्छ एक्ज्याक्टली. प्लस अहिले हाम्रो चर्च बोइज युनाइटेडहरूले पनि उहाँहरूले पनि इन्डाइरेक्टली अथवा डाइरेक्टली गरिराख्नु भएको छ. तर नेपाल अधिराज्य भरेमा चाहिँ भ्यालीदेखि बाहिर यो स्पोर्ट्स मिनिस्ट्रीको आइडिया चाहिँ अलिकति पुगेको छैन कि जस्तो लाग्छ मलाई. अब किनकि हिजोको दिनमा त त्यो अवस्था थिएन, सुसमाचार त्यसरी थिएन. अनि आई डोन्ट मिन त्यो रङ हो भन्ने होइन, तर समय अनुसार उहाँहरूले जे आवश्यकता थियो त्यो उहाँहरूले पुरा गर्नुभयो. त्यो कारणले गर्दा हामी यसरी प्रभुको आशिष नेपाल राष्ट्रमा यसरी बगेको छ. अब अहिले चाहिँ मण्डलीमा चाहिने, अहिले चाहिँ मेरो भिजन र मलाई लागेको चाहिँ मण्डलीको अगुवा जनजीवहरूले अथवा मण्डलीमा चाहिँ स्पोर्ट्स मिनिस्ट्री पनि एकदमै आवश्यकता छ जस्तो लाग्छ मलाई. किनकि एउटा परिवारको, एउटा राष्ट्रको, एउटा मण्डलीको अहिलेको युवाहरू नै भोलिको कर्णधार हुने. अहिलेको युवाहरूलाई चाहिँ हामीले त्यही अनुसारको बाहिरी अब संसारिक ट्रेन्ड नै फलो गर्ने त होइन, तर पनि त्यो संसारिक ट्रेन्डलाई नानीहरूले, भाइ बहिनीहरूले अथवा हामी जस्तो जवानहरूले फलो गरेर जानुभन्दा बरु त्यसलाई नै अलिकति नयाँ तरिकाले मण्डलीमा हामी स्थापित गरौँ न, होइन? र जस्तै अहिले एम्बेसडर फुटबलहरूले उहाँले कस्तो राम्रो गरिराख्नु भएको छ, उहाँले फ्री कोचिङहरू गरिराख्नु छ, खेलाडीहरू उत्पादन गरिराख्नु भएको छ, यहाँ मात्र होइन पोखरामा पनि गरिराख्नु भएको छ, होइन? त्यस्तै स्पोर्ट्स मिनिस्ट्रीमा पनि यदि एउटा मण्डलीमा कुनै एउटा राम्रो फुटबल प्लेयर छ, उनले गएर बाहिरी क्लबमा गएर सिक्नु र त्यहाँ साथीसँग हुन्छ नि त के होला कुरो, र अहिले एम्बेसेडर फुटबल उयसमा आएर सिक्नु धेरै फरक हुन्छ र, होइन? र
1: धेरै धेरै फरक छ.
2: एउटा जस्तै अब हामी आफैले पनि नेपालभरिको मण्डली अथवा समाज, जति ठुल्ठुलो समाजहरू छ उहाँहरूले पनि इन्टर चर्च केही टुर्नामेन्टहरू, ठुल्ठुलो इभेन्टहरू हामीले गऱ्यौँ भने उहाँहरूलाई पनि अहिलेको भुर्खरै गरेको अथवा स्पोर्टमा बढ्न चाहने युवा युवती अथवा जनसाथीहरूलाई चाहिँ धेरै प्रेरणा मिल्थ्यो अथवा उहाँहरूलाई पनि स्कोप मिल्थ्यो भन्ने कुरा हो, होइन? हाम्रो क्रिस्टल फिल्डमा त केही पनि छैन नि त. अरूको त नेपालमा अरू स्पोर्टको त कुरै नगरौँ, फुटबलकै कुरा गरौँ.
1: धेरै प्रख्यात
2: समाज, जति ठुल्ठुलो समाजहरू छ उहाँहरूले पनि इन्टर चर्च केही टुर्नामेन्टहरू, ठुल्ठुलो इभेन्टहरू हामीले गऱ्यौँ भने उहाँहरूलाई पनि अहिलेको भुर्खरै गरेको

0: मैले अरूमा छ अब तर एउटा इन्स्टान्सको हिसाबले उदाहरणको हिसाबले फुटबलमै गर्दाखेरि पनि अब उसले चाहेर एउटा जस्तै एउटा क्रिस्चियन स्पोर्ट मिनिस्ट्री एउटा मण्डलले स्थापित गर्यो भने आउट अफ ट्र्याक चाहिँ जाने सम्भावना धेरै कम हुन्थ्यो.
1: हजुरले भन्न खोजेको चाहिँ जस्तै हामी पनि पहिला आउट अफ ट्र्याक गयौँ, जस्तै हामी पनि फुटबल खेल्थ्यौँ अथवा हामी के गर्थ्यौँ, इन्ट्रेस्ट छ सबैलाई, गेममा त जसलाई पनि इन्ट्रेस्ट छ, बच्चा जन्मेदेखिको अलिकति हुर्केपछि उसलाई इन्ट्रेस्ट हुन्छ. भनेपछि ऊ स्पोर्ट्समा लागेपछि स्पोर्ट्स गरेर गयो भने उसले त्यो पहुँच भयो भने उसले चाहिँ ड्रग्ससम्म पनि पुग्न सक्दैन अनि अरू अन्य कुराहरूमा पनि ऊ इन्भल्भ हुँदैन. अब अहिले त धेरै स्कोप छ कि अब फुटबल खेल्यो भने फुटबलबाट पनि बाँच्ने सम्भावना धेरै छन् किनभने पहिला पहिला त्यस्तो थिएन. फुटबल खेल्ने भन्ने बित्तिकै अब आफ्नै लगानी गर्नु पर्थ्यो, यो फ्रस्ट्रेट थियो अनि धेरैजनाहरू चाहिँ त्यति बेलाको अवस्थामा जस्तै तपाईँ हाम्रो समयको अवस्थामा चाहिँ म यो स्पोर्ट्समा लाग्छु तर म अब लाग्दा लाग्दा म चाहिँ अब अलि राम्रो बन्छु भन्दाखेरि अलिकति त्यहाँ भेदभाव भएको कारणले गर्दाखेरि मान्छे त्यहाँबाट डिप्रेस भएर अथवा फ्रस्ट्रेट भएर ड्रग्ससम्म पुगेको धेरै उदाहरणहरू छ होइन. अब यसलाई हामीले हेर्दाखेरि भविष्यमा गएर तपाईँ स्पोर्ट्स मिनिस्ट्रीमा कतिको जागरुक भएर अगाडि बढ्ने इच्छा राख्नु भएको छ?
0: मैले अघि नै भने मेरो एउटा भिजन भनेको चाहिँ अबको भिजन भनेको चाहिँ स्पोर्ट मिनिस्ट्री नै हो. हजुरकै कुरामा जोड दिँदै गर्दाखेरि युवाहरूलाई अथवा जवानहरूलाई कुलतमा जानु भन्ने कुरो जाँदै गर्दाखेरि चाहिँ कुलतमा फस्नुभन्दा अगाडि एउटा माध्यम हुन्छ क्या, एउटा माध्यम हुन्छ क्या, त्यसै गएर सट गएर दोकानमा गएर चुरोट किनेर खाँदैन.
1: एक्ज्याक्टली एक्ज्याक्टली
0: त्यसै गएर किनेर गोटी खाँदैन
1: खाँदैन.
0: बिचमा एउटा माध्यम हुन्छै हुन्छ. त्यो माध्यम चाहिँ कस्तो बनाउने त्यो रोल चाहिँ हामीले खेल्ने
1: हो क्या, हामी त्योबाट निस्क्यो.
0: एक्ज्याक्टली त्यही हो क्या. हामीले हिजो गाँजा सुरु गरेर खाँदै गर्दाखेरि त्यसै गएर आजको भोलि नै गाँजा खाएको होइन.
1: त्यसमा त्यो टाइम छ, त्यो रोप्ने रोप्दाखेरि बिउहरू कति बेलामा.
0: एक्ज्याक्टली अब त्यो हामीले कुलतमा मात्र नजाउँ न, डिप्रेसनको कुरा होला, अरू नराम्रो कुराहरू होला, अरू एक्टिभिटी. हामीले चाहिँ एउटा कुलतलाई चाहिँ अब देखिरहेको होइन, सरलक बुझ्ने हिसाबले उदाहरणको हिसाबले लिइरहेको. तर मैले अघि त्यही फेरि जोड दिन चाहे, मेन उद्देश्य भनेको चाहिँ स्पोर्ट्स मिनिस्ट्रीलाई छँदैछ उनीहरूलाई स्कोप दिने होइन, प्लेटफर्म बनाइदिने, तर बीचको माध्यम पनि बनिदिने होइन. हामीले मेन कुरा भनेको चाहिँ इन्भाइरोमेन्ट हो नि. हिजो हजुर र हामी कुलतमा फस्दै गर्दाखेरि अथवा आउट अफ ट्र्याक हुँदै गर्दाखेरि हाम्रो इन्भाइरोमेन्टले हो क्या. हजुरले कुलतमा फस्नु गर्दै गर्दाखेरि हजुरको राम्रो साथीहरू क्लिन साथीहरू थियो जस्तो लागेन मलाई.
1: तर मैले त्यो चुज गरेँ.
0: एक्ज्याक्टली हो,
1: मलाई यो भने कि म बाबा आमालाई दोष दिन चाहन्न तर उहाँहरूकोसँग त्यो शिक्षा थिएन. उहाँले जसरी हुर्काउनु भयो जानेर सिकाउनु हुनुभयो तर उहाँले भन्नु भने कि यो राम्रो हो यो नराम्रो हो, साइकोलोजीमा यो हो यो हो भने अब त हामीले जानेको छ नि त, अब त हामीले उहाँलाई सिकाउनु पर्न सक्छौ नि त. त्यस कारणले पनि हामीले ड्रगबाट मात्र होइन, अहिले त अब तपाईँको पोर्नोग्राफीको कुराहरू छ होइन, बेबिसाको कुराहरू छन् अनि अलिक धेरै धनी हुने भन्नु धनी नहुनु भने होइन तर लगान त्यसमै त्यसमा जाने भन्ने कुराहरू छ नि. अब त्यसबाट पनि निक्लिनको लागि अथवा त्यसबाट बच्नको लागि पनि स्पोर्ट्स एउटा ठुलो माध्यम.
0: एक्ज्याक्टली यही माध्यमको कुरामा जोड गर्दाखेरि मैले हिजोको मभन्दा हजुर अगाडिको पुस्ता हुनुहुन्छ, हजुरभन्दा अगाडिको पुस्ता हुनुहुन्छ हाम्रो हजुरको बुवा आमाहरू, त्योभन्दा अगाडि सायद त्यो कुलतको कुराहरू नेपालमा चाहिँ अरू नै थियो होला होइन, अब भनेको नमान्ने होला कि त बेबिचारो होला केही थियो. तर अब यो जुन हाम्रो अहिलेको कुलत भन्दाखेरि चाहिँ के भन्दा गाँजा गोटी चरेस होइन, यो हाम्रो झोलहरू
1: भनौँ,
0: यो चाहिँ अब हजुरको पुस्ता हाम्रो पुस्ताबाट अलिकति एक्टिभली आएको जस्तो लाग्यो मलाई होइन. अनि त्यो कारणले गर्दा चाहिँ हामीले हाम्रो आमा बुवालाई दोषाउनु मिल्दैन क्या, किनकि उहाँहरूको जमानामा त्यस्तो त थिएन होला नि, त्यस्तो धुलो भन्ने कुराहरू नै थिएन,
1: एजुकेटेड
0: हुनुहुन्थेन अन्त. तर अब हजुरको पुस्ताबाट हजुरले भोग्नुभयो, हजुर कसरी जानुभयो त त्यहाँ, हजुरलाई थाहा छ नि मेरो पुस्ता म कसरी चाहिँ त्यहाँ गएँ, गाँजो सुरु कसरी गरेँ,
1: त्यसको रुट कज के हो,
0: कज के हो, मैले धुलो कसरी युज गरेँ होइन. तर त्यो भन्दा गर्दाखेरि यदि म त्यतिखेर एउटा स्पोर्टमा एउटा स्पोर्ट मिनिस्ट्रीकोमा कसले सञ्चालन गरेको मिनिस्ट्रीमा म स्पोर्टमा रिलेटेड भएर गरिरहेको थिएँ भने त बरु त म चाउन सक्थेँ होला नि त.
1: जस्तै तपाईँलाई स्कुलमा इन्गेज गराएपछि तपाईँले छोटो कार पाउनु भयो, त्यस्तै प्रकारले तपाईँ स्पोर्ट्समा इन्गेज भएको भए थियो, कसैले तपाईँलाई हेरचाह गरिदिएको भए थियो, मोनिटर गरिदिएको भए थियो, तपाईँ त्यहाँ पुग्न सक्नुहुन्थ्यो नि. कस्तो राम्रो भनेपछि अब त त्यो इन्भाइरोमेन्ट छ नि,
0: एकदमै छ.
1: कस्तो यो अब अहिलेको जेनेरेसनहरूलाई त धेरै अब अनु

0: भएको है कस्तो भन्नुहुन्छ
1: पराकाष्ठ
0: किनभने हामी त्यो त्यो बेलाको हेर्दाखेरि अलिकति डाहा पनि लाग्छ राम्रो डाहा त्यति बेलाको हाम्रो किन नभए यस्तो स्पोर्ट्सको मिनिस्ट्रीहरू किन नभए अझ फिल
1: हो होइन एकदमै फिल हुन्छ नि किन भन्दाखेरि त्यतिखेर त्यहाँदेखि बाहेक जस्तै
0: हजुर
1: हजुर कुलतमा फर्स्ट हुँदा क्रिस्चियन हुनुहुन्थ्यो म क्रिस्चियन थिएँ म पास्टरको छोरा थिएँ
0: है
1: अनि मलाई चाहिँ के भन्दो रहेछ भन्दाखेरि जस्तै म साथीभाइहरू हाम्रो अलिकति त्यस्तै साथीहरू अनि छिमेकी आन्टीहरू हुन्छ नि त कोही अब आन्टीहरू त्यस्तै हो भनौँ त्यसरी पनि नभनौ
0: होइन
1: छिमेकी उहाँले के भन्नुभएछ भन्दा एकचोटि एल्कन त एउटा चोकको बाटोमा मातेर भनौँ न अब गोटी खाएर लडीबडी गर्दै थियो भनिदिनु भएछ घरमा तर म चाहिँ पहिल्यैदेखि युजर भए पनि मैले अलिकति साइलेन्टमा त्यस्तो उग्रपन्थी नगरिकन अलिकति साथीहरूको घरमा खाली हुन्थ्यो कोठामा कि त अलिकति ओपनमा नभएर
0: तपाईँलाई डर पनि थियो प्रेस्टिजको मेरो बाबा
1: थियो अनि अब मैले भने हजुर जोड्नु चाहे अघिल्लो भन्नुभएको कुरामा अब म यदि म त्यहाँ स्कुलमा इन्भल्भ नभएको भए त्यतिखेर मलाई के हुन्छ म युज गर्थेँ सबै हिन्दू साथीहरू अब क्रिस्चियन साथीहरूसँग भेट्दाखेरि मलाई डर हुन्छ क्या अलिकति अप्ठ्यारो हुन्छ क्या उनीहरूले मलाई के भन्दैन के सोच्ने हो उनीहरू युज गर्दैन ठिक छ दाईहरू युज गर्दैन साथीहरू युज गर्दैन एकदम राम्रो तर म उनीहरूसँग जोडिँदाखेरि मलाई एकदमै गाह्रो आफूले हिमिलेट हुन्छ नि त के पो सोच्दैछ अब योबाट हामी गुज्रेर आयौँ नि त अब हामीले त्यो अनुभव गरि अनुभूति गरिसकेछौँ फिल गरिसकेछौँ अबको जेनेरेसनमा यदि कोही त्यसको साथीहरू मेरोमा आउँछ भने त म त्यो गर्दिनँ क्या आउने आऊ क्या अनि हुन्छ नि त प्रशंसा ओ प्रशंसा किन नगरे भन्दा चुडा के भयो त साँचोरी दिएर प्रशंसा गर एक्ज्याक्टली म यो कुरामा जोड्न चाहे हाम्रो बी कोरियाको हाम्रो डाक्टर मुन हुनुहुन्छ उहाँले चाहिँ बी हजुरले सुन्नुभएको छ बिई बिब्लिकल एडुकेसन एक्सटेन्सन कोरियाको उहाँ चाहिँ डाक्टर मुन उहाँले सेयर गर्नुभएको मलाई एउटा अझै पनि आछ उहाँ पनि पहिला अक्रिस्टियन अनि उहाँ चर्च जानु भयो अरे केही कारणले अब कसरी जानुभयो होइन जाँदाखेरि चाहिँ जानु भयो अरे युवा अवस्थामा उहाँले चोट खानुहुन्थ्यो अरे क्या चोट भएको स्मोकर चेन स्मोकर अनि के गर्दाखेरि साथीभाइको लैले अथवा के गर्दा जो चर्च जानुहुन्थ्यो अरे हप्तामा एकचोटि फेरि आउनुहुन्थ्यो अरे अनि उहाँको पास्टरले उहाँलाई हुन्छ नि त नयाँ विश्वासी भरको केटो होइन अनि जहिले आएर स्वागत गर्नुहुन्थ्यो अरे क्याचे विदा गर्दा पनि सन्चै छौ भन अनि उहाँले चाहिँ जहिले चुरोटको प्याकेट बोकेर जानुहुन्थ्यो अरे क्या चर्च चेन स्मोकर हो त्योभन्दा त्यो चर्च अगाडि पनि खाँदै जाने सकेर पनि खाने होइन अनि पास्टरले यसो हेर्नुहुन्थ्यो अरे होइन यसरी विदा गर्ने बेला अनि चर्चा गर्दा पनि देख्नुहुन्थ्यो अरे पास्टरले केही भन्नुहुन्न थियो अरे क्या अनि त्यसपछि बिस्तारै बुझ्दै जानुभयो नि त वचनले अब सङ्गति आउँदै जानुभयो अनि त्यसपछि उहाँ आफैले अनुभूति गर्नुभएछ लाज हुन्छ नि त प्याकेट बोकेर जानु होइन
0: भित्र
1: तर त्यतिखेर मेन भाइटल रोल कसले खेल्नु भन्दाखेरि पास्टरले
0: उसले त्यति नै बेला त चुरो खान्छस् यस्तो मान्छे पनि यहाँ आउँछ यहाँ त पवित्र मान्छे मात्र
1: आउँदै
0: ऊ कहिले पनि आउँदैन
1: कहिले आउँदैन थियो क्या गनाइरहेछ त्यो उहाँलाई जस्तै अहिलेको हाम्रो कुलतमा फसेको साथीहरू कुलतमा नभनौ होइन अलिकति
0: हजुरलाई के भन्छु भन्दाखेरि तपाईँको कुरा गरेँ 1956 अमेरिकन मेडिकल साइन्सले यो एउटा रोग भनेको छ 1958 डब्ल्युएचले पनि के प्रमाणित गर्यो भन्दाखेरि यो कुलत भनेको एउटा रोग हो भनेपछि यो रोगीलाई चाहिँ हामी कस्तो प्रकारको
1: ठ्याक्कै मैले हजुरले कस्तो मिठो शब्द युज गरिदिनु मैले कुलत चाहिँ खासमा नभनौ तर पनि होइन अब कुलत अलरेडी नेगेटिभ उयो गइसक्यो होइन जुन रोगमा उहाँहरू रोगी साथीहरू हुनुहुन्छ
0: होइन
1: समस्यामा हुनुहुन्छ जसले आफूलाई गर्नु खोज्नुभएको र हामी एउटा युथ लिडर भयो मण्डलीको लिडर भयो विश्वासीहरूले चाहिँ मेन त्यसलाई नकार्ने कुरा चाहिँ नगरौं जो जसरी आउनुहुन्छ मण्डलीमा ठिक छ अलिकति मिठो शब्दले भन्ने स्वागत छ मैले नि म त्यही सम्झिन्छु क्या उहाँ अहिले बी कोरिया चलाउँदै हुन्छ संसारभरि उहाँहरूको लगभग मोर देन 150 कन्ट्रिजमा होला होइन अनि उहाँ चाहिँ अहिले उहाँ हुनुहुन्छ डाइरेक्टर होइन, अनि तर उहाँले विश्वास गर्दाखेरि भन्यो नि चुरोट बोकेर जानुहुन्थ्यो अरे क्या. अब अहिले हाम्रो चर्चमा अहिले कोही चुरोट बोकेर आओस् त के हुन्छ होला,
0: बहिनी
1: बोकेर आओस् त पराग बोकेर आयो हामीले देखौँ त होइन. अब यो मतलब यो होइन कि चुरोट बोकेर आउँदा नि हुन्छ, अब हाम्रो नेपाली चाहिँ अलिकति फेरि त्यसरी सोच्दै हुन्छ
0: क्या,
1: खैने बोकेर यसले के भन्दैछ पराग पनि बोकेर आउनुहुन्छ त्यसरी चाहिँ होइन. तर जो सासूहरूले अलिकति होइन म प्रभुलाई बुझ्छु सेवकैमा होइन सङ्गतिमा डोल्न चाहन्छु तर पनि मैले यो चाहिँ छोड्न सकेको छुइनँ है,
0: आई निड हेल्प भयो
1: आई निड हेल्प प्लिज होइन मलाई साथ दिनुहोस् भन्ने बुझिन्छ नि त उहाँहरू होइन. उनलाई चाहिँ हामीले चाहिँ हाम्रो भूमिका भनेको चाहिँ त्यसरी नै होइन प्रभुमा डोराएर राम्ररी प्रेम साथ डोराउनु पर्छ है जस्तो लाग्छ क्या.
0: भनेपछि यो दुर्व्यसनको कुरा गर्दाखेरि अथवा यो रोगीको बारेमा गर्दाखेरि त्यो रोगबाट निकाल्नको लागि भनेको यीशु ख्रीष्टले जसरी त्यो एउटा व्यभिचारमा परेको स्त्रीहरूलाई जसरी प्रेमद्वारा निको पार्नुभयो नि, अनि मण्डलीले पनि त्यही भूमिका निभाउनु पर्ने तपाईँको
1: एक्ज्याक्टली
0: हजुरलाई
1: मेरो पनि त्यही
0: हो. भनेपछि हाम्रो एल्गनजी एकदमै हाम्रो एकदमै राम्रो कुराहरू भयो है भइरहेको छ. अनि अब हामीसँग समय एकदमै कम भएको कारणले गर्दाखेरि अब तपाईँले अन्तिममा तपाईँले यो खेलकुद तथा विश्वासको कार्यक्रममा श्रोताबिनलाई के भन्न चाहनुहुन्छ अथवा युथहरूलाई अथवा तपाईँले विश्वासी जनहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ.
1: फेरि पनि धन्यवाद
0: हजुर
1: यो समयको निम्ति यो मौकाको निम्ति आफ्नो केही अनुभव र मेरो पास्टको बारेमा सेयर गर्ने मौका दिनुभएको छ होइन. जसरी बाइबलमा हामीले पाउन सक्छौँ हिजोको दिन बितिगएको छ नयाँ हेर नयाँ आएको छ, हरेक दिनलाई त्यो हिसाबले हामीले लिनु पर्यो. विशेष गरी जवान साथीहरू जो आफूले आफूलाई मोटिभेट गर्नु खोज्नुहुन्छ नयाँ कुरा गर्नमा, हिजोको कुराले पास्टको कुराले चाहिँ तपाईँलाई हिन्डर नगरोस् नछेकोस् होइन. मैले अघि पनि भन्दै थिएँ त्यही उदाहरण दिन चाहन्छु, म मेरो साथी हामी सङ्गति गर्दाखेरि प्रशंसामा उसले मुख खोलेर प्रशंसा गर्न सकेन क्या, विश्वासी नै थियो
0: उसलाई सिकाउन नभएर सिकाउनु
1: होइन विश्वासी नै थियो राम्रै विश्वासी थियो प्रभुलाई जानेको, तर उसले प्रशंसा गरिरहेछौँ हामी होइन प्रशंसाको भागमा सहमतिको बेला उसले प्रशंसा दिल खोलेर गर्न सकेन क्या. मैले के हो भन्दाखेरि मैले अघि चुरोट खाएर आएको छु उसले साँचो हृदयले भनेको मैले चुरोट खाएर आएको छु यार अब त्यसलाई कसरी लिने, उसले साँचो हृदयलाई गिल्ट फिल गरिरहेछ मैले कसरी प्रशंसा गर्ने यार प्रभुलाई कसरी प्रशंसा गर्नु अघि भयो त चुरोट खाएर आए भन्ने टाइपले ऊ अप्ठ्यारो मानिरहेछ. त्यसलाई आफैले हिन्डर गर्ने हो कि साँचो हृदयले गएर प्रभु पश्चाताप साथ त्यो मेरो बानी छ प्रभु मेरो रोग छ ठिक छ तर पनि आउट अफ इट तपाईँलाई धेरै धन्यवाद यसको बावजुद पनि तपाईँले मलाई अनुग्रहमा राख्नुभएको छ मलाई धेरै आशिष दिनुभएको छ प्रभु यो रोगबाट चाहिँ मलाई छुटकारा भनेर जाने कि फेरि यस्तो मेसेज पनि नजाओस् कि फेरि चुटकाएर चाहिँ नजाओस् तर पश्चाता हिसाबले भन्दा नि कति तपाईँको पछिको कुराले तपाईँले गरेको कुराले तपाईँको पास्टको कुराले तपाईँको प्रेजेन्ट र फ्युचरमा चाहिँ हिन्डर हुने कुरा नहोस् हो आफूले आफूले सुधार्दै लानुपर्छ होइन. तर पनि मैले भने नि हिन्डर गर्ने कुरामा छेक्ने कुरामा चाहिँ केही कुराले पनि रोक्दैन आफूले मोटिभेट गर्नुहोस् होइन. एउटा भनाइ छ अप्टिमिस्ट हजुरलाई थाहा छ आशावादी हामी मानव जाति बेसी आशावादी हुन्छौँ होइन सबै कुरामा राम्रो होस् अब जस्तै अब हाम्रो यो इन्टरभ्यू हजारौँ लाखौँले सुनिदियोस् होइन अब गएपछि भोलिको दिनमा मेरो राम्रो होस् मैले सोच्छु आशावादी हुन्छ भइदिएको
0: भयो
1: बट वाट आई से इज वी निड टु बी पोसिबिलिस्ट पोसिबल हुने सक्ने चाहिँ हुनु पर्यो आशावादी मात्र भएर भएन कि यो हजारौँ लाखौँलाई सुनाउनेको लागि मेरो सन्देश पनि त्यस्तै हुनु पर्यो
0: अनेस्टली तपाईँले अघि भनेपछि अनेस्टली यसरी यो तपाईँले ड्रगको बारेमा मैले फोजदिएको भन्दा पनि तपाईँले भित्रबाट आएँ नि
1: एक्ज्याक्टली हो नि
0: होइन
1: अब अघिसम्म हामीले कुरा भएको थिएन
0: मलाई पनि थाहा
1: अब त्यसको लागि चाहिँ हामी युवाहरू चाहिँ मण्डलीको विशेष गरी विश्वासी साथीहरू चाहिँ हामी चाहिँ मण्डलीले यो गरिदियोस् होइन फलानाले यो गरिदियोस् देशले यो गरिदियोस् संघले यो गरिदियोस् भन्दा चाहिँ आशावादी हुनुभन्दा पोसिबिलिटी चाहिँ हुनु म यो गरेर चाहिँ देखाउँछु त्यसपछि त्यो देख्ने कुरा हेर्ने कुरा त छँदैछ नि मण्डलीले यो गर्दैछ भन्दा पनि आफू सुरुमा पोसिबिलिस्ट हुनु पर्यो त्यसपछि मण्डलीको कुरा त छँदैछ नि
0: बाध्य पनि हुनसक्छ
1: बाध्य पनि हुन सक्छ नि कति कुरामा अब जस्तो अहिले मैले बारम्बार उदाहरण दिएर हाम्रो चर्च बोइज युनाइटेडबाट अहिले उहाँले गएर पोसिबिलिस्ट भएर देखाइदिनु भएन नि त
0: अहिले
1: मण्डलीले आफै होइन
0: सपोर्ट गर्नु
1: है रुबेनजी गर्नुपर्छ है हामी छौँ है उहाँ ओहो आशावादी भएर हिजोको दिनमा अपेमिस्ट मात्र मण्डलीले घर लाग्यो कि नहरलाई घर पठाउनु पर्थ्यो यतिसम्म एयरपोर्ट चर्चले कति गर्नुहुन्छ होला सिएनमा त्यति चर्चले यति गर्नुभयो हुन्थ्यो भन्नुको साथ हो उहाँ त गएर जानु भन् त अहिले हामी आफै बाध्य छौँ अगाडि बढ्नुहोस् हामी छौँ त्यो चाहिँ हुनुपर्छ जस्तो लाग्छ मलाई
0: एकदमै राम्रो कुरा गर्नुभयो अर्कुजी धेरै धन्यवाद तपाईँ खेलकुद तथा विश्वासको कार्यक्रममा आउनुभयो तपाईँलाई धेरै धन्यवाद छ
1: धेरै धन्यवाद
0: प्रभुले तपाईँको सेवकाईमा तपाईँको परिवारमा तपाईँको मिनिस्ट्रीमा प्रभुले धेरै आशीष दिनुभएको होस् धन्यवाद धन्यवाद श्रोताबिन हामी आज एल्कोनजीसँग हामी कुराकानी गर्यौँ खेलकुद तथा विश्वासको कार्यक्रममा तपाईँलाई सुनिदिनुभएको लागि धेरै धन्यवाद आज म तपाईँबाट बिदा जान्न चाहन्छु म परशुराम गिरी धन्यवाद
2: आदरणीय श्रोता आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो हामी आशा गर्दछौ आजको कार्यक्रमबाट तपाईँ आशिषित हुनुभएको छ र कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छौ र यो समय हामीले विदा माग्नुपर्ने बेला भइसकेको छ अर्को श्रृंखलामा फेरि पनि यसरी नै भेट्ने आशाका साथ म पुनम विदा हुन चाहन्छु जय मसी नमस्कार
3: टाइम चेक यति बेला रातिको 9 बज्यो

0: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तर्विन्तीमा। आदरणीय श्रोता, कार्यक्रम अन्तर्विन्ती लिएर म पुनः उपस्थित भइसकेकी छु। युहन्नाको पुस्तक 2:25 भन्छ, मानिसको हृदयमा के हुन्छ सो उहाँ स्वयं जान्नुहुन्थ्यो। कसमाथि विश्वास गर्ने थाहा पाउनुहोस् भन्ने विषयमा केही उत्साहका कुराहरू राख्न चाहन्छु। धर्मशास्त्रमा सबैलाई प्रेम गर्न हामीलाई आज्ञा दिइएको छ, तर सबैलाई विश्वास गर्न त होइन। यस सन्दर्भमा यीशु हाम्रो उदाहरण हुनुहुन्छ। वचनले भन्दछ, उहाँले गर्नुभएका चिन्हहरू देखेर धेरैले उहाँको नाउँमा विश्वास गरे, तर यीशुले आफैलाई तिनीहरूको भरमा छोड्नु भएन, किनकि मानिस के हो भने उहाँ जान्नुहुन्थ्यो। मानिसको हृदयमा के हुन्छ सो उहाँ स्वयं जान्नुहुन्थ्यो। यी वचन यीशुलाई पछ्याउने भीड़को बारेमा होइन, तर उहाँका चेला हौ भनी दावी गर्नेहरूको बारेमा बोलिएका थिए। यीशुले आफैलाई तिनीहरू कहाँ दिनुभयो र तिनीहरूसँग समय बिताउनुभयो, तापनि उहाँलाई थाहा थियो कि तिनीहरू सिद्ध छैनन्। उहाँले मानव स्वभाव बुझ्नुहुन्थ्यो, यसकारण उहाँले आफैलाई सम्पूर्ण रूपमा तिनीहरू माथिको भरोसामा छोड्नु भएन। जब तपाईँ मानिसहरूमा भरोसा राख्नुहुन्छ, जुन भरोसा परमेश्वरमा मात्रै राखिनु पर्छ, तपाईँले आफैलाई निराश बनाउनुहुनेछ। हामी कुनै पनि मानव सम्बन्धमा एक निश्चित दूरीसम्म मात्रै जान सक्छौ, त्यो भन्दा पर हामीलाई चोट लाग्ने सम्भावना छ। केही मानिसहरूले हामीलाई कहिले चोट पुर्याउँदैनन् भन्ने सोचको पासोमा फस्न सजिलो छ, तर जब तिनीहरूले ती मापदण्डहरू पूरा गर्दैनन् तब निराशा छाउनेछ। मानिसहरू मूलत दुई प्रकारका हुन्छन्। पहिलो उपयोगकर्ताहरू हुन्। जबसम्म तपाईँका स्वार्थहरू तिनीहरूसँग मेल खान्छन्, तिनीहरू भर पर्दा हुन्छन्। दोस्रो साँचा मित्रहरू हुन्। वचनले भन्दछ, एक मित्रले सधैँ प्रेम गर्छ, दाजुभाइ चाहिँ दुःखको बेलाको लागि जन्मेको हुन्छ। हितोपदेश 17:17। तर मानवीय कमजोरीहरूको कारण साँचो मित्रहरूले पनि तपाईँलाई निराश बनाउनेछन्। त्यसकारण यहाँ जिउनको लागि दुईवटा असल नियमहरू छन्। पहिलो, जब मानिसहरूको कुरा आउँछ विश्वास गर्नुहोस् तर जाँचद्वारा प्रमाणित गर्नुहोस्। दोस्रो, जब परमेश्वरको कुरा आउँछ आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख्नुहोस्। हितोपदेश 3:5-6 पनि हामीलाई त्यही भन्दछ, आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख र तेरो आफ्नै समत शक्तिमा भर नपर, आफ्ना सारा मार्गमा उहाँलाई सम्झी र उहाँले तेरा मार्गहरू सोझा तुलाइदिनुहुनेछ। यसकारण मानिसको सन्दर्भमा विश्वास साथै होसियारी जरूरी छ, तर परमेश्वरमा निष्फिक्री भरोसा राख्न सकिन्छ भन्ने यो उत्साह दिँदै कार्यक्रम अन्तर्विन्तीबाट यो समयमा पुनः बिदा हुन चाहन्छु। धन्यवाद। जय मसीह।
1: पुग्ने छौ हामी विश्वासी अन्ध्या

0: जय मसी, म गायक भक्त भण्डारी, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। सुन्दै रहनुहोला।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ उदयको पुनः प्रसारण।

जय बसिरी नमस्ते. गुड न्यूज एफएम 105 थोप्लो एक मेगा हर्ज को रेडियो तरंग पोखराबाट 105.6 मेगा हर्ज में हामी छौं. कार्यक्रम नयाँ उदयको साथमा सोमबार हो हामी 2 देखि 3 बजीसम्म यो कार्यक्रममा आउने गर्छौं श्रोता र परमेश्वरले दिनुहुने उदयका कुराहरू आशाका कुराहरू अनन्त जीवनका कुराहरू नै गर्ने गर्छौं पवित्र धर्मशास्त्र बाइबलमा रहेर. सन्ध्यासँगै म आएको छु एक घण्टाको निम्ति. मिठा मिठा गीत संगीत त छँदैछन् र आज उत्साह दिने कुराहरू नै म गर्नेछु भन्दै कार्यक्रमको शुरूआतमा विज्ञान बराइलीले गाउनुभएको निकै मिठो गीतबाट शुरू गर्छु.

निकै अर्थपूर्ण वचन हामीले विज्ञान परालीज्यूको आवाजमा सुनिरहेका थियौँ। जीवनमा कहिले काहीँ हृदय टुटेको हुन्छ, टुक्रा टुक्रा बनिएको हुन्छ। हामीलाई लाग्दछ धेरै टुक्रिएको छ मेरो हृदय, म केही पनि गर्न सक्दिनँ, होइन ममा त्यो बल छैन। जसरी अङ्ग्रेजीमा भनिन्छ सफरिङ, ट्रबल, पेन, एन्जाइटी भनेर पनि हामी नाम लिन्छ यसलाई। तर यो दुःखको बेलामा पनि विज्ञानजीले भन्नुभएको जस्तो परमेश्वरले हिम्मत, शान्ति र आशा दिने हामीलाई प्रण गर्नुहुन्छ र उहाँले बाइबलमा उत्कृष्ट पदहरू पनि हामीलाई दिनुभएको छ। पक्कै पनि भजन सङ्ग्रह 34:18 भन्दछ, प्रभु चाहिँ हृदय टुक्रिएका मानिसहरूका नजिक हुनुहुन्छ र आत्मा दुखित भएका मानिसहरूलाई उहाँले बचाउनुहुन्छ भनेर भनिएको छ। यसै 41:10 मलाई साह्रै मनपर्ने पद हो, यहाँ भनिएको छ, न डराऊ किनभने म तेरो साथमा छु, निराश नहो किनभने म तेरा परमेश्वर हुँ, म तँलाई बलियो पार्नेछु, म तँलाई सहायता गर्नेछु र आफ्नो धार्मिकताको बाहुबलले तँलाई थाम्दछु। यसैयालाई चाहिँ यसैया जसरी इजरायलीहरूको निम्ति अगमवाणी गर्ने अगमवक्ता थिए र यसैयालाई परमेश्वरले नडराओ भन्दै हुनुहुन्छ। हामी पनि आजका यसैया, यर्मिया, इजुगेल हामी पनि त हो नि, परमेश्वरले माया गर्नुहुने जनहरू होइन, र हामीलाई पनि त परमेश्वरले नडराऊ भन्नुभएको हो नि त, होइन। त्यसैले गर्दाखेरि आज हामी डराइरहनु पर्ने छैन। मन टुक्रिन्छ, हृदय टुक्रिन्छ कति अवस्थामा, कहिलेकाहीँ मानिसले तिरस्कार गरेको समयमा परिवारबाट तिरस्कृत हुन्छौँ, समाजबाट तिरस्कृत हुन्छौँ, अनि भनेका कुराहरू पुग्दैनन्। कहिलेकाहीँ आर्थिक समस्याहरू पर्छ, मानसिक समस्याहरू हुन्छ, शरीरमा रोगहरू निको हुँदैनन्, अनि हामीलाई कस्तो लाग्छ भने सबैतिरबाट बाटोहरू बन्द भइसकेपछि अब मेरो केही पनि छैन भने जस्तो हुन्छ। साँच्ची नै कति अवस्थामा हामी मैले कहिलेकाहीँ सपना पनि देख्ने गर्थेँ अनि प्रभुसँग सोद्धथे के सपना होला यो, कहिलेकाहीँ म जान्थे सोद्धा तर म कहाँ जाँदैछु थाहा नहुने, अनि मैले बाटो नपाएर फेरि पनि फर्कन्थे, होइन। त्यस्तो सपना पनि मैले जीवनमा कति देखेको छु, अनि मलाई दुःख पनि लाग्थ्यो, अनि एक किसिमले यो केही दर्शन पनि हो कि जस्तो पनि लाग्दथ्यो, अनायासै हिँडिरहेको तर गन्तव्य थिएन। त्यस्तो सपनाहरू पनि देखिन्छ कहिलेकाहीँ, अनि यस्ता सपनाहरू देख्दा अनि हामीले हाम्रो आँखाले प्रत्यक्ष अप्रत्यक्ष रूपमा दृश्यहरू देखिरहँदाखेरि हाम्रो मन घोच्छ, हाम्रो मन पोल्छ, अनि हामीलाई प्रभुदेखि टाढा लान पनि सक्छ यस्ता कुराहरूले। त्यसैले मन बलियो बनाउनको निम्ति चाहिँ परमेश्वरको वचन नै पढ्नुपर्छ भनेर सधैँमा भन्ने गर्छु। कार्यक्रम नयाँ उदयमा यसरी नै उत्साहका कुरा र आशाका कुरा गर्ने कार्यक्रम पक्कै पनि हो यो, र हामी हरेकजनलाई हरेक अवस्थामा उत्साहको खाँचो पर्छ। स्वतः हाम्रो मन सधैँ एकै किसिमको हुँदैन, फ्लक्चुएट टाइपको, एकदम उतार चढाव, होइन, कहिले माथि जाँदछ कहिले तल जाँदछ, होइन। तपाईँ सुन्ने श्रोताहरू पनि अहिले खुसीमा हुनुहुन्छ भने भोलि दुखित पनि हुन सक्नुहुन्छ। जीवन यस्तै हो, दुःख सुखको सङ्गम हो, होइन। कहिले प्रशस्त हुन्छ, कहिले अभाव हुन्छ, कहिले दुःख छ, कहिले चाहिँ निको हुन्छ, होइन। यस्तै छ मन। मैले कतिजना व्यक्तिहरूको मन देखेको छु। हामीलाई इजकिल पुस्तक 36:26 भन्दछ, तिमीहरूको हृदय मैले ढुङ्गाको निकालेर मासुको हृदय दिएको छु भन्नुहुन्छ। तर कति व्यक्तिहरू ढुङ्गाको हृदय भोकेर हिँडिरहेका हुन्छन्, र मन पनि धेरै किसिमको हुँदो रहेछ श्रोता। कसैको सिसा झैँ फुट्ने मन, होइन, कसैको ढुङ्गा झैँ सारो मन, कसैको मैन जस्तो पग्लने मन, होइन, विभिन्न किसिमको मनहरू छन्। त्यसमध्ये म चाहिँ थर्ड क्याटेगोरीमा पर्छु पक्कै पनि, मैन जस्तो पग्लने मन छ मेरो पनि, होइन। कसैको दुःखहरू देख्दाखेरि आँसु आउँछ आँखामा, कसैलाई अभाव हुँदाखेरि, कसैको अप्ठ्यारो परिस्थिति देख्दाखेरि मलाई नै परै झैँ लाग्छ, म किन यति कमजोर होला भन्ने मलाई पनि लाग्दछ। तर जब पनि मैले परमेश्वरको वचनद्वारा उत्साहहरूलाई दिने गर्दछु, त्यतिखेर आफू पनि उत्साहित भएको महसुस पक्कै पनि गर्दछु। हामी मानिस हौ, संसारमा रहन्जेल दुःख हुन्छ नै, यो दुःखले गर्दा नै प्रभुको बाटोबाट म विचलित हुन्छु भन्ने चाहिँ कहिले पनि सोच्नु हुँदैन, किनभने परमेश्वरले तपाईँहरू मेरो निम्ति असाध्यै आनन्दको मुकुट अनि हामीलाई एउटा मुक्तिको मुकुट राख्नु भएको छ। कार्यक्रममा फेरि पनि निकै नै मिठो गीत राख्छु यतिखेर, अनि विविध कुराकानी लिएर म फेरि आउँछु यता।

रोहित थापाज्यूको आवाजमा निकै नै अर्थपूर्ण भजन हामीले फेरि पनि सुनेका छौं। दोस्रो भजन श्रोता मित्र, कार्यक्रम नयाँ उदयमा हामीले उत्साहका कुराहरूलाई गइरहेका छौं र जब मनमा चोट लाग्छ अनि पीर व्यथाहरू बल्झन्छ अनि चारैतिरबाट एकदम हृदय टुट्ने किसिमका अवस्थाहरू आउँछन् त्यतिखेर हामीलाई लाग्दछ किन ती सबै कुराहरू चाहिँ आफैले वहन गर्नुपर्छ। हामीले एउटा कुरा चाहिँ बुझ्नुपर्छ, जब दुःख आउँछन् सदा तपाईँलाई मदद गर्ने कोही पनि हुँदैन, इभन तपाईँको आफ्नो परिवार होइन आफ्नो साथी मित्रहरू जब दुःख पर्छ त्यतिखेर त छोडिदिन्छन् होइन। आज संसार यस्तै छ। रोहित थापाज्यूको गीतलाई मैले मनन गर्दै थिएँ, बाँच्ने आधार तिमी हो। तपाईँ केमा बाँच्दै हुन्छ, कुन आधारमा बाँच्दै हुन्छ अहिले है? कतिजनाले भन्दछन् मेरो अहिले भनौँ न एउटा सङ्गिनी भनौँ न गर्लफ्रेन्ड बोयफ्रेन्डको रूपमा अहिले जति भनिन्छ नि ऊ नभएको भए म बाँच्नै सक्दिनँ थिएँ होइन। उसले उसको आधारमा पनि बाँचिरहेको छु होइन, आधार नै त्यसलाई बनाउँछन् मानिसले संसारका कुराहरूलाई। आज मेरो मम्मी नभएकोदेखि म बाँच्ने थिएन, मेरो बुबा नभएकोदेखि बाँच्नु थिएन, मेरो यति मिल्ने मित्र हुनुहुन्छ त्यो मित्र नभएदेखि त मरि नै सक्थेँ होला होइन। यस्तो किसिमका शब्दहरू हामीले मनबाट निकाल्छौँ तर परमेश्वरलाई गरिएको भरोसाले चाहिँ अनन्ततातिर डोर्याउँछ। आज मानिसले जस्तो परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्न, परमेश्वरले अगापी प्रेम गर्नुभयो, त्यो अगापी प्रेमले गर्दा नै आज हाम्रो हृदय छोएको छ। आज मानिसले सबैले त्यागे पनि प्रभु हाम्रो साथमा हुनुहुन्छ भन्ने कुरा चाहिँ कहिले पनि बिर्सनु हुँदैन। त्यसैले श्रोतामित्र, प्रार्थनामा रहनु अनि येशूसँगै रहनु चाहिँ महत्वपूर्ण कुरा हो। जस्तो सुकै आँधी बिरी जीवनमा आए पनि हामी सजिलैसँग येशूसँग पार गर्न सक्छौं। त्यसैले गर्दाखेरि आज हाम्रो जीवनमा परमेश्वरले दिनुभएका उत्साहका धेरै वचनहरू छन्, जस्तै मत्तीको पुस्तक 11 28 र 30 जसले पनि निकाल्ने अनि सुनाउने गर्नुहुन्छ यो वचनलाई। हे थाकेका र बोझले दबिएका हो म कहाँ, म तिमीहरूलाई विश्राम दिनेछु अनि मेरो जुवा सजिलो छ हलुका छ पनि भन्नुभएको छ। अनि मेरो हृदय चाहिँ विनम्र छ किनभने म नम्र र विनम्र हृदय अनि तिमीहरूका आत्माहरूमा विश्राम पाउनेछन्। म नम्र र विनम्र हृदयको छु र तिमीहरूले विश्राम पाउनेछ तिमीहरूको आत्मामा भन्नुभएको छ। र परमेश्वर पनि नम्र अनि विनम्र भएको हुनाले तपाईँ र मेरो हृदयलाई पनि उहाँले त्यस्तै चाहनुहुन्छ, पवित्र हो म पनि पवित्र छु, विनम्र हुनुपर्छ। सबैभन्दा ठूलो कुरो जीवनमा सुख पाउनु छ, आनन्द पाउनु छ भनेदेखि विनम्र हुनु पनि ठूलो कुरा हो श्रोता। जीवनमा कति मानिसहरूले आफूलाई सानो बनाउनै सक्दैनन् होइन, त्यो घमण्ड जीवनबाट एक किसिमको इगो हुन्छ नि, त्यो हटाउनै नसक्ने व्यक्तिहरू पनि हामीले देखेका छौँ। कति कठोर व्यक्ति, मैले नै जित्नुपर्छ, म नै माथि हुनुपर्छ, मैले भनेका कुराहरू नै ठिक हुन्, जबकि उसले गल्ती कुराहरू बोलिरहेका छ भने पनि मैले बोलेका कुराहरू ठिक हुन्, यस्तो हृदयलाई चाहिँ परमेश्वरले घृणा गर्नुहुन्छ। त्यसैले गर्दाखेरि तपाईँ र मैले चाहिँ घमण्डलाई त्याग्नुपर्छ, नम्र हुनुपर्छ। जब म पनि आफैमा नम्र हुन सिकेँ धेरै फाइदाहरू भए, परमेश्वरले पनि धेरै आशिष दिनुभयो। तर कठोर मन बोकेको भए म आज यतिकै आश्रित म पक्कै पनि हुने थिइनँ। त्यसैले गर्दा प्रभुलाई धन्यवाद दिन चाहन्छु, यो मन परिवर्तन गर्ने पनि उहाँ हुनुहुन्छ र यीशुले हाम्रो मन मात्रै होइन हाम्रो जीवन स्तर नै उज्यालो बनाइदिनुभयो। हामी कस्ता व्यक्तिहरू थियौं, परमेश्वरले आशिष दिनुभयो हामीलाई, आज एउटा पुछार होइन शिर तुल्याउनु भएको छ, जसले गर्दा आज संसारमा परमेश्वरका जन भनेर हामीले भन्न पाएका छौं। उचा शिर गरेर होइन सबैको अगाडि एकदमै छाती खोलेर हामी विजयका सन्तान हो भन्न पाएका छौं। त्यसैले गर्दा यो चाहिँ हाम्रो लागि महान कुरो हो। तपाईँ कसको सन्तान? जस्तै संसारमा हुँदाखेरि मेरो बुबा आर्मी हुनुहुन्थ्यो अनि सुबेदार मेजर हुनुहुन्थ्यो, मेरो बुबालाई सबैले मान्दथे गाउँमा पनि होइन, मेरो बुबा पेन्सनर पनि हुनुहुन्थ्यो अनि म इन्डियामै जन्मे होइन, म बेङ्गलोरमा जन्मेको थिएँ। त्यसरी नै तर मलाई त्यति थाहा चाहिँ छैन, त्यहाँ इन्डियामा मेरो जन्म भए पनि मेरो बुबा आर्मी हुनुहुन्थ्यो तर पनि मलाई त्यति ख्याल चाहिँ छैन, बच्चामै मलाई नेपाल ल्याउनु भएको। त्यसैले मेरो बुबाको नामले म चिनिन्थे गाउँतिर, सुबेदारको छोरो भनेर भन्दथे, गुरुङ सुबेदार भनेपछि धेरैले चिन्नुहुन्थ्यो होइन। तर यस्तो चिनाई परमेश्वरले चाहनुहुन्न, यो चाहिँ शरीरको चिनाई हो होइन। शरीरमा हाम्रो विभिन्न नामहरू हुन्छन्, जब हामी संसारमा पैदा हुन्छौँ हाम्रो नामै हुँदैन होइन, अनि नाम हुँदैन त्यसपछि हामी आफ्नै तरिकाले नाम राख्छौँ, आफ्नै चुनावमा नामहरू राख्छौँ र आज हाम्रो नाम अनुसारको चाहिँ परमेश्वरले दिनुभएको चुनाव होइन कि, हाम्रो हृदय हेरेर उहाँले हामीलाई चुन्नु भएको छ। त्यसैले गर्दा आज संसारमा भएका जति पनि हाम्रा मान मर्यादा इज्जतहरू अनि हाम्रो नाम अनुसार
का कुराहरू छन्, यी सबै कुराहरूले परमेश्वरमा कुनै किसिमको अर्थ राख्दैन। यो चाहिँ आत्मासँग आत्माको कनेक्सन हो। परमेश्वरसँग सम्बन्धमा रहिरहनको निम्ति चाहिँ हामी येशु ख्रिस्टसँग दागको हाँगा जस्तै टाँसिरहनुपर्छ, जसले धेरै फलहरू फलाउँदछ। रोमीको पुस्तक 8:18 पनि भन्दछ, म भन्छु अहिलेका दुःखहरू भविष्यमा हामीलाई प्रकट हुने महिमासँग तुलना गर्न सकिँदैन भनेर पावलले पनि भन्छ। अहिले दुःख भएर के भयो त, परमेश्वरको राज्यमा त त्यति ठूला कुराहरू राखेका छन्, यो अहिलेको दुःखसँग हामीले तुलना गर्नै सक्दैनौ। हाम्रो प्रभु येशु ख्रीष्टका परमेश्वर र पिता धन्य हुनुहुन्छ, जसले हामीलाई सबै दुःखहरूमा सान्त्वना दिनुहुन्छ, ताकि हामी पनि अरूलाई सान्त्वना दिन सकौं। हो श्रोता, म पहिले प्रभुलाई नपाउँदाखेरि जब शरीरमा दुःख भयो, परिवारमा दुःख भयो भने अर्कै तरिकाले सोचिन्थ्यो, होइन, शरीरको तरिकाले सोच्दथ्यौं। तर आज परमेश्वरलाई पाइसकेपछि दुःख त आउँछ जीवनमा, तर हाम्रो सोचहरू अर्कै छ, किनभने हामीलाई एउटा ढुक्क छ, परमेश्वरमा एउटा हाम्रो आधार बनेको छ, परमेश्वर हाम्रो एउटा धरहरा चट्टान बनिनु भएको छ, अनि उहाँलाई हामी भरोसा गर्न सक्छौं। र उहाँले चाहिँ हामीलाई दुःखहरूमा सान्त्वना दिनुहुन्छ। ठिकै छ, त्यो दुःखबाट उम्कने बाटो त परमेश्वरले हामीलाई पक्कै पनि दिनुहुन्छ नि। त्यसैले हामी त्यो परमेश्वरको सान्त्वना पाउनको निम्ति चाहिँ आज्ञाकारी बन्नुपर्छ, नम्र बन्नुपर्छ, हाम्रो मनमा भएका सम्पूर्ण इगोहरू हटेको हुनुपर्छ। हामी नम्रतामा आएर सबैभन्दा सानो भयो भने परमेश्वरले हामीलाई समयमा उच्च पार्छु भन्नुभएको छ। पक्कै पनि गुड न्यूज एफएमको प्रसारणमा हामी कार्यक्रम नयाँ हुँदै सुन्दैछौ। कार्यक्रम नयाँ हुँदैमा जीवनमा हुने उतार चढ़ावका कुराहरू नै हामी गर्दै गर्नेछौ। यतिखेर एउटा निकै नै मेरो गीत सुनाउँछु, त्यसपछि म आउँछु।

साँच्चै भन्ने हो भने ख्रिस्ट येशू मेरा प्रभुलाई चिन्न पाउने अमूल्य कुराको तुलनामा सबै कुरालाई म हानि नै ठान्दछु। सम्पूर्ण रूपले म उहाँमा भएको पाइन सकौँ। व्यवस्थामाथि आधारित भएको मेरो आफ्नै धार्मिकता होइन, र मेरो धार्मिकता यही हो जो ख्रिस्टमाथि निर्भर हुन्छ, जुन चाहिँ विश्वासद्वारा परमेश्वरबाट आउने धार्मिकता हो। म उहाँलाई र उहाँको पुनरुत्थानको शक्ति जान्न सकौँ र उहाँको मृत्युमा उहाँ जस्तै भई उहाँका दुःख भोगमा सहभागी हुन सकौँ। सम्भव भए मरेकाहरूबाट म पुनरुत्थान प्राप्त गर्न सकौँ।

हजुर, फेरि पनि एड्रियन देवानको आवाजमा निकै मिठो गीत हामीले सुन्यौं श्रोता मित्र। हामी चाहिँ परमेश्वरको महिमा गर्नलाई बनिएका हौं भन्दै हुनुहुन्थ्यो। मलाई यो गीतले पनि एकदम छोयो। मलाई भजन एकदमै मनपर्छ, संगीत एकदम मनपर्छ, आफूलाई पनि गुनगुनाउन मन लाग्छ, जहिले पनि परमेश्वरको भजन गाइरहन मन लाग्छ होइन। त्यसै कारणले पनि होला भजनको शब्द निहाल्न मन लाग्छ, भजनको शब्दमा फसेर परमेश्वरलाई महिमा दिन मन लाग्छ। यस्तै जीवन हामीले जिउनुपर्छ श्रोता, नत्र भने हाम्रो यो मनलाई कसले लान्छ लान्छ होइन। कुन बेला कहाँ पुग्छ मन हो, कहिले अमेरिका पुग्दछ, कहिले जापान पुग्दछ, कहिले नेपालमै बस्दछ होइन, कहिले जंगलतिर जान्छ, कहिले फूलबारीतिर जान्छ। यो मन त कहाँ कहाँ पुग्छ पुग्छ, यो मनलाई चाहिँ हामीले बाँध्नै सक्दैनौ। त्यसैले गर्दा यो मनलाई सन्तुलनमा राख्नको निम्ति, परमेश्वरलाई महिमा दिइरहनको निम्ति चाहिँ भजन पनि एउटा मुख्य पाटो हो। भजन गाइरह्यौं भनेदेखि चाहिँ हाम्रो मन त्यतातिर जान्छ, कन्सन्ट्रेटेड हामी जब हुन्छौं, परमेश्वरमा केन्द्रित भइसकेपछि चाहिँ हामीले परमेश्वरको महिमा गरेको सुहाउँदछ। र मुखले मात्रै परमेश्वरको महिमा प्रशंसा गर्नु एउटा कुरो हो भने हृदयले गर्नु भनेको अर्को कुरो हो। त्यसैले हामी कसरी चाहिँ परमेश्वरलाई महिमा दिइरहेछौं भन्ने कुरो तपाईँ आफूले बाहेक कसैले पनि थाहा पाउँदैन। मैले परमेश्वरलाई हृदयदेखि दिँदैछु अथवा अरूको अगाडि त म जसरी पनि परमेश्वरलाई महिमा दिन सक्छु, घुँडा टेकेर होइन, अर्कै किसिमको वस्त्रहरू लगाएर, राम्रा राम्रा शब्दहरू बोलेर, स्तरीय शब्दहरू बोलेर, नम्रता देखाएर पनि गर्न सक्छु, तर हृदय चाहिँ हाम्रो असल हुनुपर्छ नि त। त्यसैले गर्दा आज हामी परमेश्वरको महिमा गर्नलाई भनिएको हो। परमेश्वरको महिमा गर्नु जस्तो मजा केहीमा पनि छैन। आज मानिसले भन्छन् केमा तिमीलाई एउटा अविस्मरणीय क्षण तिम्रो के हो र तिमीलाई के गर्दा मजा आउँछ भन्दाखेरि मानिसले संसारका ठूल्ठूला कुराहरूलाई भन्दछन्। मसँग एउटा गाड़ी भयो भने मलाई मजा आउने थियो होइन, मसँग राम्रो श्रीमान अथवा श्रीमती भए मजा आउने थियो, अथवा मसँग यसरी देश विदेश टुल्न पाए मजा आउने थियो। यस्ता किसिमका मानिसहरूलेको चुनावहरू हामीले देख्छौ जुन चाहिँ बिति जाने, यसैहरूले भन्दछन् घाँस्दै ओइलाउँछन् होइन। आज घाँस के हुन्छ, भोलि चुल्हामा फ्याँकिन्छ अनि उसको अस्तित्व नष्ट हुन्छ, त्यस्तो कुराहरूको पछि हामी लागिरहेका हुन्छौं। परमेश्वरले चाहिँ भन्नुहुन्छ नष्ट नहुने कुराहरू तिमीहरूलाई मैले दिएको छु। त्यसैले मैले यहाँ यसायाको पुस्तक 43:2 पढ्दै थिएँ, हामी परमेश्वरको जन भएर चाहिँ हामीले शरीरमा ठूल्ठूला कुराहरू नपाए पनि परमेश्वरको वचन पाउनु, उहाँलाई महिमा दिनु नै सबैभन्दा महत्वपूर्ण हो। फेरि पनि भन्दछु र यहाँ उहाँले भन्नुहुन्छ, त पानीबाट भएर जाँदा म तेरो साथमा हुनेछु, त नदीहरू बाटो भएर जाँदा तिमीले तँलाई डुबाउने छैनन्, त आगो बाटो भएर जाँदा डढ्ने छैनस्, त्यसको ज्वालाले तँलाई भस्म पार्ने छैन। वचन सत्य छ परमेश्वरको, अनि वचन चाहिँ हाम्रो जीवनमा पक्कै पनि पूरा हुन्छ सता। यो चाहिँ मानिसले भनेको जस्तो अहिले गरिदिन्छु भनेर नगरेको होइन, परमेश्वरले चाहिँ सत्य कुरा बोल्नु भएको छ, यो हुन्छ नै, यो चाहिँ 1000% पनि भन्न सक्छौ हामी, किनभने हामीले प्रार्थना गर्दाखेरि नसुन्ने परमेश्वर होइन। र तपाईँ पनि जब तपाईँको विश्वास कमजोर हुन्छ अनि यस्ता वचनहरू निकालेर बलियो हुनुहोस्, ताकि परमेश्वरबाट अझ धेरै पाउनको निम्ति तपाईँको हृदय परिवर्तन गर्दै जानुहोस्। भोलि त्यो परिवर्तन भएको हृदय यहाँसम्म पुगोस् कि जुन तपाईँ पृथ्वीमा हुनुहुन्छ तर तपाईँको हृदय भने स्वर्गमा छ, त्यस्तो किसिमका हृदय हामीसँग हुनुपर्छ। र आज कति मानिसहरूले परमेश्वरलाई छोडेर होइन केही समय उब्रेका समयहरू परमेश्वरलाई महिमा दिने पनि गर्छौं, यो चाहिँ एकदमै दुःखको कुरा हो। हामी चिन्ता फिक्रीमा डुब्नुभन्दा परमेश्वरलाई महिमा सधैँ दिनु चाहिँ असल कुरा हो। कसरी सक्छौ त्यसरी दिने, कहिलेकाहीँ हामी बिरामी मानिसहरूलाई हेरेर पनि सक्छौ होइन। मैले चिनेका अनलाइन संगतिका केही हाम्रा पास्टर गुरुज्यूहरूले भन्दै हुनुहुन्थ्यो, हामी चाहिँ केही अब यो क्रिसमसमा सहयोग बोकेर हामी चेपाङ बस्तीतिर जाने इच्छा पनि राखेका छौं। परमेश्वरको इच्छा के हुन्छ, त्यहाँ चाहिँ गएर चाहिँ हामीले क्रिसमसमा एउटा त्यहाँ जसलाई अन्नको अभाव छ होइन, खाना लगाउनको अभाव छ, त्यस्तै ठाउँमा गएर पनि प्रेम बाँड्छौँ भनेर भन्दै हुन्थ्यो। यो एकदमै हामीले यो यसरी पनि परमेश्वरको सेवा गर्न सक्छौँ। परमेश्वरको सेवकाई हामीले बोलेर गर्न सक्छौँ, हिँडेर गर्न सक्छौँ, कसैलाई सहयोग गरेर गर्न सक्छौँ होइन। विभिन्न किसिमका तरिकाहरू छन् परमेश्वरलाई महिमा दिने तरिकाहरू। नभन्नुहोस् कि तपाईँले चाहिँ परमेश्वरलाई महिमा दिएको छैन भनेर, सानो एउटा एक कप पानी दिनु पनि परमेश्वरलाई दिएको भनेर भनिएको छ नि होइन। कसैले मेरो नाउँमा तिमीहरूलाई एउटा चिसो पानी मात्रै पिलाउँछ भने पनि यो चाहिँ मलाई नै तिमीहरूले गर्यौ भनेर भन्नुभएको छ। त्यसैले यहाँ भनिएको छ, संसारमा तिमीहरूले दुःख पाउनेछौ तर हिम्मत राख, मैले संसारलाई जितेको छु भनेर योहन्ना 16:33 प्रभु येशूले आफै भन्नुहुन्छ।
त्यस्ता प्रभुलाई हामीले पाएका हौं जसले संसारलाई विजय गर्नुभयो अनि स्वर्गमा जानु चढ़ी जानुभयो, त्यस्ता प्रभुका जन हौ, फेरि पनि हामीलाई लिन आउँदै हुनुहुन्छ भनेर हामी विश्वास पनि गर्छौं हिब्रू 11:1 अनुसार। त्यसैले गर्दाखेरि तपाईँ र मैले हिम्मत राख्नुपर्छ, संसारलाई तपाईँ र मैले पनि पक्कै जितेका छौं, किनभने विजयीका प्रभुलाई पाएका छौं, जीत बोकेर हिँड्ने मानिसहरू हामी। त्यसैले गर्दा संसारमा आएका सानातिना कुराहरूले हामीलाई अन्नको अभाव हुँदा अथवा वस्त्रको अभाव हुँदा अथवा घाँसबास कपडा कपासको अभाव हुँदा नै परमेश्वरलाई पछि पार्ने कुराहरू चाहिँ हामीले गर्नु हुँदैन। र यहाँ धेरै वचनहरूमा हामीले के देख्छौं भन्दाखेरि परमेश्वरबाट वचनले नै शक्ति पाएको हामी देख्छौं, किनभने वचनमा शक्ति भएको हुनाले नै आज तपाईँ र मैले जीवन पाएका हौं। र परमेश्वरले किन आज वचन पढ्न लाउनुहुन्छ हामीलाई भन्दाखेरि उहाँ चाहिँ हामीसँग कम्युनिकेसन गर्न चाहनुहुन्छ। कम्युनिकेट हामी कसरी हुन्छौं, कम्युनिकेसनमा कसरी बस्न सक्छौं भन्दाखेरि परमेश्वरले स्वर्गबाट पठाउनु भएको पत्रको रूपमा बाइबल छ, र हामी जब बाइबललाई हेर्छौं उत्पत्तिमा एउटा कुरा देख्छौं भने प्रस्थानमा एउटा देख्छौं, गन्तीमा एउटा देख्छौं भने लिपिमा एउटा देख्छौं, व्यवस्थामा एउटा देख्छौं। यसरी हामीले समय बिताउँदै गयौं परमेश्वरसँग भने हामीसँग परमेश्वर बोल्नुहुन्छ, पक्कै पनि आवाज हामीले सुन्दैनौं, किनभने पुरानो समयमा जब परमेश्वर बादलहरूमा देखा पर्नुहुन्थ्यो अनि आधी बेहरीमा परमेश्वर होइन आगोका ज्वालामा पोथ्रामा चाहिँ त्यहाँ परमेश्वरको उपस्थिति हामीले देख्छौं मूसाको साथमा भनेदेखि आज त्यस्तो समय छैन। हामीसँग बाइबल छ अनि परमेश्वरको पवित्र आत्मा छ अनि त्यसले नै हामी मनन गर्न सक्छौं कि वचनद्वारा नै उहाँसँग कुराकानी गर्ने। जस्तै तपाईँलाई परमेश्वरसँग केही कुराकानी गर्न मन लाग्यो भने प्रार्थना पनि एउटा माध्यम हो, त्यसपछि विशेष गरी वचन, तपाईँले अब तपाईँलाई समस्या पर्यो भने समस्याको विषयमा वचन निकाल्नुहोस् होइन अनि परमेश्वर तपाईँसँग बोल्न थाल्नुहुन्छ। तपाईँलाई शान्ति आनन्दको वचन चाहियो भने त्यहाँ जानुहोस् होइन। अहिले त अब हामीलाई सामाजिक सञ्जालमा पनि अब गुगलहरूबाट होइन धेरै कुराहरू हामीले निकाल्न सक्छौ। त्यसैले गर्दाखेरि अहिले समय हुँदा नै हामीले परमेश्वरको महिमा चाहिँ सबैतिरबाट गरेको राम्रो हो। भजन गाउन सक्नुहुन्छ, गाएर परमेश्वरको महिमा गर्नुहोस्, कसैलाई सहयोग गर्न सक्नुहुन्छ गर्नुहोस् होइन, अनि तपाईँले वचन कसैलाई सुनाएर परमेश्वरमा ल्याउन सक्नुहुन्छ त्यो पनि गर्नुहोस्। यी सबै कुराहरू चाहिँ परमेश्वरको महिमाको लागि हो। आज म यहाँबाट बोल्दैछु, तपाईँ सुन्दै हुनुहुन्छ, तपाईँ उत्साहित हुनुभयो भने यो मेरो लागि आशिषको कुरो हो र परमेश्वरले पनि तपाईँलाई धेरै आशिष दिनुहुन्छ भन्दै कार्यक्रम नयाँ उदयमा यतिखेर एउटा निकै नै मिठो गीत सुनौ है त।

हजुर, हामीले दिपेन मगरको आवाजमा सुन्यौँ अहिलेको भजन, भने निकै नै मिठो थियो, निकै मिठो अर्थपूर्ण भजन हामीले सुनिरहेका छौँ सदा कार्यक्रममा आउँदैमा। र परमेश्वरको वचनले हामीलाई भन्दछ, त्यो मानिस धन्य हो जो आपद विपदमा स्थिर रहन्छ, किनकि जाँचको सामना गरिसकेपछि त्यसले जीवनको त्यो मुकुट पाउँदैछ जो परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ। याकुबको पुस्तक हेर्नुभयो भने 1:2-12 हामीले देख्छौं, जब जीवनमा कष्ट र आपद विपदहरू आउँछन् तब हामीले हाम्रा मानवीय बुद्धिले त्यो कुरा बुझ्न कठिन हुन्छ। त्यसैको मौका छोपेर दियावलसले हाम्रो मनमा शंकाको बिउ पनि रोपिदिन्छन्। किन ममाथि यो समस्याहरू आइपर्यो होला भन्ने प्रश्नमाथि प्रश्न आइदिन्छ। हामीहरूको मनमा परमेश्वरको भलाइप्रति नै शंका गर्ने समयहरू पनि दियावलसले ल्याइदिनेछन्। कति समयहरूमा त हाम्रा मनहरू तितो भएर जान्छ। कसरी असल परमेश्वरले यी आपद विपदहरू हाम्रो जीवनमा अनुमति दिन सक्नुभयो होला भनेर हामी छक्क पनि पर्छौं। र याकुबले यो पत्र लेख्दा सतावटको कारण घरबार गुमाएर विभिन्न देश र ठाउँहरूमा गएर संघर्ष गरिरहेका विश्वासीहरूलाई हौसला दिनको लागि लेखिएको हो याकुबको पुस्तक। र घरबार गुमाएर आर्थिक र भौतिक रीतिले शारीरिक अनि दैनिक जीवनमा कसरी जिउने होला भनी अन्यल भइरहेका विश्वासीहरूलाई एउटा हौसलाको लागि लेखिएको याकुबको पुस्तक। जति पनि बाइबलमा लेखिएका कुराहरू छन् हामीलाई हौसलाको लागि नै छ श्रोता। र किन यसरी लेखिए भन्दाखेरि मानिसलाई जहिले पनि हौसला उत्साहको खाँचो पर्छ, अनि कसैले माया गरिदिएन, कसैले हौसला दिएन भने हामीलाई एक्लै बाँच्न गाह्रो हुन्छ। त्यसैले गर्दाखेरि हामी कसैको प्रेममा अनि कसैको हौसलामा कसैको उत्साहमा नै बाँचिरहेका छौँ, नत्र जीवनमा चाहिँ हरेस खान्छौँ हामीले। त्यसैले गर्दा परमेश्वरले पनि यही जानेर हामीलाई हरेक अवस्थामा उत्साहका वचनहरू दिनुभएको छ। जब नै जीवनका आपद विपद आइपर्छन् जीवनमा, र एउटा उद्देश्यको निम्ति नै हुन्छ भनेर पनि जान्नुपर्ने हुन्छ। कहिलेकाहीँ हाम्रो जीवनमा चाहिँ दुःखहरू आउँछन् एउटा लेसन सिकाउनको लागि, शिक्षा दिन्छ। यो दुःखले चाहिँ हामीलाई अझ परमेश्वरको नजिक लान्छ कि सायद होइन, अझ राम्रो हो नि त। कहिलेकाहीँ दुःख आउँदाखेरि चाहिँ मलाई कस्तो लाग्छ भने परमेश्वरको नजिक जानको निम्ति यो दुःख आएको हो, किनभने जब प्रताडित हुन्छौँ, जब हामी पीडामा हुन्छौँ अनि घुँडामा आउन मन लाग्छ, प्रार्थना गर्न मन लाग्छ, अझ पनि परमेश्वरको नजिक जान मन लाग्छ, त्यसैले नै परमेश्वरले कहिलेकाहीँ अलाउ गर्नुहुन्छ यो दुःखहरू जस्तो पनि लाग्छ। हो पनि, किनभने हामीले अयुबको जीवनलाई पनि त हेर्न सक्छौँ, र आपद विपद आउँदैमा चाहिँ हामी सकिँदैनौँ, हामी नष्ट हुँदैनौँ, किनभने हामी नष्ट नहुनेहरूका सन्तान, परमेश्वरका सन्तान भएको हुनाले हामी जहिले पनि बलियो भएर रहन्छौँ। त्यसैले दुःख आउँदैमा तपाईँको कुनै कुराहरू त्यसले लान सक्दैन, किनभने तपाईँको हृदयमा यीशु ख्रीष्ट हुनुहुन्छ। जब विश्वासीहरू व्यक्तिगत आपद विपदबाट भएर जान्छन् नि, तिनीहरूसँग भएको विश्वास कस्तो खालको विश्वास हो भने पनि प्रमाणित हुँदछ। भूकम्प गएको समयको ख्याल गर्दाखेरि म अलिकति डरपोक व्यक्ति पनि थिएँ, होइन, भुइँचालोबाट चाहिँ मलाई एकदमै डर लाग्छ, अनि त्यतिखेर भागिरहेको थिएँ होइन, अनि अलिकति हल्लाउने बित्तिकै अनि के गर्ने भन्दाखेरि चाहिँ मौका

भाग्न नै आइहाल्थ्यो होइन, त्यो शरीरले मनमा सोचेको छैन, शरीरले एक्सनमा परिवर्तन भइहाल्थ्यो। त्यो आफ्नो आफ्नो मन अनुसार हुन्छ। कतिजना चुप लागेर प्रार्थना गरिरहेको हुनुहुन्थ्यो, म चाहिँ भागिरहेको हुन्थेँ कति अवस्थामा, अनि आफूलाई सोच्थे हो प्रभु यो त भरोसा छैन नि भने यस्तो हुन्थ्यो। अनि कहिले काहीँ मलाई कस्तो लाग्थ्यो भने म कमजोर घरभित्र छु अनि घर बेसरी जमिन हल्लिरहेको छ, म कसरी भित्र बसिरहँ त, सकेसम्म त बाहिर निस्किन राम्रो हो नि त भनेर हामीलाई त्यस्तो किसिमका डरहरू हुन्छन्। र जब आपद विपद अप्ठ्यारो परिस्थिति आउँछन्, परिवारमा कोही बिरामी हुन्छ अनि घरमा आर्थिक अभावहरू हुन्छन्, श्रीमान श्रीमती बीच मनमुटाव हुन्छ अनि छोराछोरीले भनेका मान्दैनन्, आमा बुवाले हाम्रा कुराहरू सुन्नुहुन्न, छोराछोरीले अर्कैतिर हिँड्नुहुन्छ अनि के गरौँ गरौँ हुन्छ होइन, त्यस्तो परिस्थिति पनि आउँछ विश्वासीहरूको जीवनमा। किनभने यहाँबाट हामीले लेसन सिक्नु छ नि त, अब यस्तो अवस्थामा चाहिँ तिमी हाम्रो विश्वासले कस्तो काम गर्छ भन्ने कुरा हो होइन। यस्तो समयमा पनि परमेश्वरको महिमा त हामीले गर्नै पर्यो। आज मलाई रिस उठेको छ, परमेश्वरलाई महिमा गर्दिनँ भन्न मिलेन। आज श्रीमतीसँग झगडा परेको छ, म परमेश्वरको महिमा गर्दिनँ भन्न पनि पाइँदैन होला। आज छोराछोरीले भनेका मानेका छैनन् अनि त्यसले गर्दा मलाई यो आत्मामा चाहिँ पिन्ज भइरहेको छ, म चाहिँ प्रार्थना गर्न सक्दिनँ भन्न पनि पाउँदैनौँ हामीले। किनभने हामी परमेश्वरका जन हौ अनि फेरि पनि सन्तुलनमा आइहाल्नुपर्छ, ब्यालेन्समा त्यो कुराहरू ल्याउनको लागि चाहिँ हामीलाई परमेश्वरको वचनको जरुरी पर्छ। र याकुबले पनि त्यही भएर चाहिँ उत्साहका कुराहरू हामीलाई लेखिदिनु भएको छ। र हामी कार्यक्रम नयाँ उदयमा छौँ, श्रोतामित्र तपाईँको जीवनमा नयाँ उदय ल्याउनको निम्ति यो कार्यक्रमले पक्कै पनि भूमिका खेल्दछ भन्ने मैले विश्वास पनि लिएको छु। परमेश्वरले सहायता गर्नुहुन्छ हामीलाई, जति पनि हामी यहाँ बोल्दछौँ पवित्र आत्माको शक्तिमा परमेश्वरको अगुवाईमा हो भने त्यो वचनले चाहिँ काम गर्दछ। वचनले भन्दछ, परमेश्वरको वचन यस्तो हो, जमिनमा गएर जब वृष्टि हुन्छ अनि जमिनमा रोपिएको बिउ चाहिँ अङ्कुरण भएर बाहिर प्लान्टको रूपमा बिरुवाको रूपमा आउँदछ, जमिनमा गएर फल फलाएर नै उसले छोड्छ भनेर भनिएको छ। त्यस्तै परमेश्वरको वचन पनि हाम्रो हृदयमा भइसकेपछि त्यसले 30 गुणा 100 गुणा 1000 गुणा फल फलाउन सक्दछ। त्यसैले गर्दाखेरि जब हाम्रो हृदयमा परमेश्वरको वचनै मात्रै हुन्छ नि, अनि तपाईँलाई समस्या पनि टरेको थाहा हुन्छ होइन, वास्तव हुँदैन समस्या, दुखेको पनि वास्तव हुँदैन होइन, जसले जे गरे पनि मतलब हुँदैन, खालि भविष्यको वचन मात्रै तपाईँ खेलाएर बस्न सक्नुहुन्छ। हुन्छ, कार्यक्रम नयाँ आउँदैन, फेरि पनि एउटा गीत सुनाउँछु, अन्ततिर आइरहेको छु, एउटा गीत सुनाउँछु, त्यसपछि म आउँछु।

श्रोता प्रवीण मगरको आवाजमा हामीले जसो मिनिस्ट्रीजबाट यो भजन सुनिरहेका थियौं। मेरो मुहारलाई निकै नै मनपर्छ मलाई यो भजन है। कार्यक्रम नयाँ उदयको लगभग अन्ततिर हामी छौं, कार्यक्रमको अन्ततिर। सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र सन्ध्यालाई पनि धन्यवाद दिँदै म भने छुट्टिन्छु। धन्यवाद चाहिँ।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रो श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।